जगद्गुरु कृपालु परिषद अन्तर्गत श्री राधा माधव समिति नेपाल श्यामा श्यामधाम ठिमीद्वारा सञ्चालित यो कार्यक्रम अध्यात्म सन्देश रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत हरेक दिन बिहान ठिक 5:25 बजेदेखि प्रारम्भ हुने गर्छ। यस कार्यक्रममा यहाँले विशेष रूपले जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले मुलुकका विभिन्न स्थानहरूमा दिनुभएको प्रवचनका रेकर्ड एवं जगद्गुरु श्रीका अनमोल साहित्यहरूका रसमय सङ्कीर्तन लगायत अन्य लाभदायक जानकारीहरू पनि प्राप्त गर्न सक्नुहुनेछ। यो कार्यक्रम यहाँलाई सत्सङ्ग प्रदान गर्न तयार पारिएको कार्यक्रम हो। यो कार्यक्रम सुनेर यहाँहरूमा किञ्चित मात्र पनि भगवत प्रेम अङ्कुर पैदा भएको छ भने हामी आफ्नो प्रयासलाई सफल भएको मान्नेछौँ। हस्त आदरणीय श्रोताहरू, आजका लागि कार्यक्रमको समय समाप्त भइसकेको छ। भोलि पुनः भेट हुने नै छ। तबसम्मका लागि जय श्री

उपस्थिति बढाएको हो। यसलाई लिएर भारतीय पक्षले चासोपूर्वक नेपाल समक्ष प्रश्न गरेको अधिकारीहरूले बताएका छन्। खास गरी सादा पोसाकका नेपाली सेनाका वरिष्ठ अधिकारी सहितको टोली पुगेपछि भारतीय पक्षले चासो दिएको हो। नेपाली सेनाका जर्नल यमबहादुर अधिकारीको टोली किन सुस्ता आएका हुन् भनेर परराष्ट्र मन्त्रालय र नेपाली सेना समक्ष भारतले चासो राखेको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीले भन्नुभयो, हामीले नेपाली सेनालाई बुझ्यौं, सेनाले विपदको पूर्व तयारी स्वरूप अध्ययन गर्न गएको भन्यो, भारतलाई त्यही जवाफ दिएका छौं। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै जसले नेपालीलाई कतारमा रोजगारीको ढोका खोले शीर्षकको समाचार लिँदैछौ। कतारमा नेपालीका लागि रोजगारको ढोका खोल्ने कतारका पूर्व अमीर शेख हमाद बिन खलिफा अल थानीको आइतबार निधन भएको छ। 74 वर्षीय हमादले आधुनिक कतार निर्माणको नेतृत्व लिएदेखि कतार नेपालीको महत्वपूर्ण वैदेशिक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको हो। अमिरी दिवानले आइतबार शोक वक्तव्य जारी गर्दै शेख हमदको निधनबाट राष्ट्रका लागि ठूलो क्षति भएको जनाएको छ। निधनको कारण भने सार्वजनिक भएको छैन। सन् 1995 सत्ता सम्हाल्नुभएका शेख हमदले सन् 2013 कतारको नेतृत्व गर्नुभएको थियो। 25 जुन 2013 उहाँले स्वेच्छाले आफ्ना छोरा तथा वर्तमान अमीर शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गर्नुभएको थियो। त्यति बेला तमिम 33 वर्षका हुनुहुन्थ्यो। त्यसपछि हमादलाई फादर अफ अमीरका रूपमा चिनिन्थ्यो। खाडी क्षेत्रमा सत्ता नेतृत्वको मृत्यु वा सत्ताच्युतपछि मात्र नेतृत्व परिवर्तन हुने अवस्था रहेका बेला उहाँले युवालाई अगाडि बढाउने भन्दै कतार हस्तान्तरण सत्ता हस्तान्तरण गर्नुभएको थियो। कतारका लागि नेपाली पूर्व राजदूत सूर्यनाथ मिश्रले शेख हमद कुशल उदार र दूरदर्शी शासक भएको सम्झना गर्नुभयो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। बङ्गला चुलीमा गरिबका नाममा बनाइएका घर रित्तै शीर्षक

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको रामायणलाई

0: हजुर, अब आदिकविको आज हामी जन्म जयन्ती मनाइरहेका छौँ। हरेक वर्ष हामी आदिकविको जन्म जयन्ती मनाउँछौँ। मूल रूपमा आदिकविलाई आजका पुस्ताले कसरी चिन्ने?
1: भानुभक्तलाई आजका पुस्ताले चिन्ने भनेको नेपाली भाषाका आदिकविका रूपमा नै हो पहिलो कुरा। र जुन बेलामा संस्कृत भाषा पठन पाठनको भाषा थियो, नेपाली भाषा बोलचालको भाषा मात्रै थियो, पक्की भाषा बनिसकेको थिएन, त्यो समयमा भानुभक्तले संस्कृत भाषा पढेर पनि नेपाली भाषालाई आफ्ना काव्यकृतिको माध्यम बनाए र आफ्ना

0: सातवटा काण्डमा विभाजित रहेको रामायणलाई उहाँले नेपाली भाषामा, सरल नेपाली भाषामा सबैले बुझ्ने गरी लेख्नुभयो। दोस्रो कुरा छ,
1: बडामा गोर्खाका राजा बडा महाराज पृथ्वीनारायण शाहले एउटा बुद्धिमत्तापूर्ण सुझबुझपूर्ण यात्राका साथ आधुनिक नेपालको निर्माण प्रक्रिया प्रारम्भ गर्नुभयो र भानुभक्त भन्दा पूर्व, भानुभक्त जन्मनुभन्दा अघि नेपालको भौगोलिक सीमाना पश्चिम के काँगडासम्म र पूर्वमा टिस्टा नदीसम्म पुगिसकेको त्यो भूगोल थियो र भानुभक्त जन्मेकै अवधिमा नेपालको अङ्ग्रेजसँगको युद्ध भयो र नेपालको भौगोलिक सीमाना केही खुम्चियो, तथापि जति भूगोल बाँकी थियो त्यो पनि गोर्खा राज्यको प्रारम्भिक स्वरूपका अगाडि धेरै विस्तृत थियो र त्यो विस्तृत भूभागलाई एकताको सूत्रमा बाँधेर नेपाली संस्कृति निर्माण गर्नु थियो, नेपाली शास्त्रीयतालाई मजबुत गर्नु थियो र त्यो सन्दर्भमा भानुभक्तको योगदानलाई हामीले स्मरण गर्नुपर्दछ। युद्धग्रस्त नेपालले नेपाली जातिमा एउटा नैराश्यको भावनालाई बढी प्रश्रय गरिरहेको थियो र त्यस अवधिमा नेपाली कविहरूले प्रारम्भमा त कृष्ण भक्ति परम्परालाई अगाडि बढाए र कृष्ण भक्ति परम्परालाई पनि अझ अगाडि बढाउँदै अथवा

भानु साहित्य उद्यान चुँदी रम्घाका प्रतिष्ठानका महासचिव, भानुभक्ति रामायणका सम्पादक, आदिकविको जीवनीका लेखक समेत रहनुभएका प्राध्यापक डाक्टर व्रतराज आचार्य हामीसँग कुराकानीमा हुनुहुन्छ। अब डाक्टर साहब, जस्तो उहाँको कृतित्वकै बारेमा चर्चा गरिरहँदाखेरि एउटा त धार्मिक भावबाट उहाँ चाहिँ प्रेरित हुनुहुन्छ, यहाँले अघि पनि भन्नुभयो आफ्नो बाजेको चाहिँ संस्कार संस्कृतिले उहाँलाई चाहिँ प्रेरित गरेको छ, अर्को त चाहिँ मूलत घाँसीको चाहिँ एउटा प्रेरणा कि समाजमा केही गर्नुपर्छ भन्ने उहाँको त्यो साहित्यिक पनि दुईवटा आयामबाट देखिन्छ। एउटा धार्मिक खालको का विषयहरू त्यसमा छन्, एउटा सामाजिक खालका विषयहरू छन् र सामाजिक पनि चाहिँ योगदान

0: वैचारिक मिलनलाई प्रेरित गर्ने खालको उहाँको वधु शिक्षालाई एकचोटि कसरी सम्झन सक्नुहुन्छ? आजको दिनमा त्यसको महत्त्व के छ त्यो पनि अलिकति भनिदिनुहोस् न।
1: पहिलो कुरा त वधु शिक्षा आजभन्दा 200 वर्षको सामाजिक जुन आदर्श छ, मर्यादा छ, त्यसलाई आदर्शीकरण गर्ने चेतना हो। भानुभक्तले त्यो वधु शिक्षाको सुरुमै भूमिका लेखेका छन्। हेमित तारापति, तिम्राई घरका जहान जति छन् लर्न्या रहेका छन् ती, टुन्या दन्त बजान आज घरको करकर गरेको उसै, रात

लिएर फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व र कार्यकर्ता पंक्ति सांगठनिक पुनर्जागरणमा जुटेको हो। प्रतिनिधि सभाको पहिलो दल रासोपाले महाधिवेशनमा देशको आर्थिक विकास र सुशासनका लागि आगामी

काठमाडौँ महानगरपालिकाले मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारीको सुनिश्चितता गर्ने तथा मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्चको आवश्यक व्यवस्था

लाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको छ। आदिकविको स्मरण गर्दै आज उहाँको प्रतिमामा माल्यार्पण र प्रभात फेरी गर्ने कार्यक्रम तय गरिएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पण सहित विशेष कार्यक्रमको आयोजना गरिएको छ। मुलुकको श्रम तथ्याङ्क अध्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा चौथो नेपाल श्रम शक्ति सर्वेक्षण गरिरहेको छ। कार्यालयले कुल श्रम शक्ति, रोजगारीको अवस्था, श्रमको प्रकार, श्रम बजारको अवस्था पत्ता लगाउन उक्त सर्वेक्षण सुरु गरिएको जनाएको छ। मौसमी रोजगारीमा आउने उतार चढाव तथा यसले पार्ने प्रभावलाई अध्ययन गर्न गत फागुनदेखि तथ्याङ्क संकलन भइरहेको कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षासँगै काठमाडौँका बागमती, विष्णुमती, टुकुचा लगायतका नदी तथा खोलामा पानीको बहाव बढ्न थालेको छ। लगातार वर्षाका कारण राजधानीका विभिन्न सडकमा पानी जम्दा सवारी आवागमन पनि प्रभावित भएको छ। केही स्थानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको भन्दै ट्राफिक प्रहरीले आवश्यक सतर्कता अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले पछिल्लो समय देशैभर वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको हो। कृषि विकास निर्देशनालय सुर्खेतले 3 किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ। निर्देशनालयले हिजो एक कार्यक्रमको आयोजना गरी किसानलाई पुरस्कृत गरेको हो। कृषि विकास कार्यालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले आर्थिक वर्ष 2082-83 को वार्षिक स्वीकृत कार्यक्रम मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कृषि र प्रदेशको अर्थतन्त्र वृद्धि गर्ने किसानलाई नगद प्रमाणपत्र प्रदान गरिएको बताउनुभयो। विश्वकै अग्लो स्थानमा मार्सीधान उत्पादन हुने क्षेत्रका रूपमा प्रख्यात जुम्लाको पातारासी गाउँपालिकाको लोठ चौरमा नेपालकै पहिलो कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण हुने भएको छ। यसबाट कर्णालीमा खेल पर्यटन

0: अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ हवाई आक्रमणहरू सुरु गरेको छ। इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार इरानका प्रमुख बन्दरगाह सहरहरू बन्दर अब्बास, सिरिक, जास्काका साथै क्युसिम टापुमा ठुला विस्फोटहरू भएका छन्। अमेरिकी सेनाले इरानभित्र कम्तीमा 140 लक्ष्यहरूमा आक्रमण गरेको र त्यसको जवाफमा तेहरानले बहराइन, कुवेत, ओमन, कतार र जोर्डनमा प्रतिशोधात्मक आक्रमण गरेको भोलिपल्टै यी नयाँ प्रहारहरू भएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने जलमार्ग हर्मुज व्यापारका लागि खुल्ला रहेको दावी गर्नुभएको छ। यद्यपि इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले भने उक्त क्षेत्रमा पूर्ण रूपमा स्थिरता र शान्ति बहाल नभएसम्म कुनै पनि किसिमका जहाजहरूलाई आवत जावतको अनुमति नदिने अडान दोहोर्याएको छ। अब आर्थिक समाचार, सुरेन्द्र मणि त्रिपाठीबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: वैदेशिक रोजगार विभागले अनुमति नाली भारतका विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यान पावर कम्पनीलाई कार्यवाही गरेको छ। विभागले अनुमति नाली भारतका विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने विभिन्न 159 म्यान पावर कम्पनीलाई पहिलो पटकका लागि सचेत गराउँदै कार्यवाही गरेको हो। सञ्चालनमा रहेका 1117 इजाजत प्राप्त संस्था मध्ये 678 संस्थाले मात्रै माग गरिएको विवरण बुझाएको र त्यसमा 159 संस्थाले विभागको स्वीकृति बिनै भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएकाले तिनलाई पहिलो पटकका लागि सचेत गराइएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने 439 म्यान पावर कम्पनीलाई पनि पहिलो पटक सचेत गराउँदै पुनः विवरण बुझाउन निर्देशन दिइएको छ। विभागले वैदेशिक रोजगार व्यवसायीहरूलाई कानून र विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कडा कारवाही गरिने चेतावनी पनि दिएको छ। गएको साता नेपालको शेयर बजार मापक नेप्से परिसूचक 2600 बिन्दुमा झरेर विगत 6 महिना यताकै न्यून बिन्दुमा पुगेको छ। नयाँ सरकार गठन र शेयर बजार मैत्री नीतिहरूको घोषणापछि बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो।
0: अब अन्य बाँकी समाचार। देशका विभिन्न जिल्लामा वर्षा, बाढी र पहिरोका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहानसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको र केही स्थानमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको जनाएको छ। कोशी प्रदेशमा भोजपुर नगरपालिका बोखिम स्थित मध्य पहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका राजदुवाली स्थित मेची राजमार्ग भने अतिवृष्टिका कारण पूर्ण रूपमा अवरुद्ध भए पनि वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। बागमती प्रदेशमा सम्भावित बाढीको जोखिमका कारण बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक काठमाडौँतर्फ चल्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै मकवानपुरको भीमफेदी स्याउरे डाँडा क्षेत्रमा कान्ति लोकपथ र सिन्धुपाल्चोकको कोदारी स्थित अरनिकु राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। गण्डकी प्रदेशमा कास्कीको मादी गाउँपालिका 2 स्थित पोखरा ताङतिङ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ। लुम्बिनी प्रदेशमा रोल्पाको परिवर्तन गाउँपालिका 1 स्थित घोराई रुकुम सहित मार्ग, अर्घखाँचीको पाँडिनी गाउँपालिका 2 स्थित सालझण्डी ढोरपाटन सडक खण्ड तथा गुल्मीको छत्रकोट गाउँपालिका 3 स्थित मदन भण्डारी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेका छन्। पाल्पाको तिनाउ गाउँपालिका 3 स्थित सिद्धार्थ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ। अब खेल समाचार, सुमिता लामाबाट।
3: फिफा विश्वकप 2026 सेमी फाइनल समीकरण पूरा भएको छ। सेमी फाइनलमा पुग्ने 4 टोली सबै पूर्व विजेता हुन्। अन्तिम 4 पुग्नेमा साबिक विजेता अर्जेन्टिना सँगै साबिक उपविजेता फ्रान्स, इङ्ल्याण्ड र स्पेन रहेको छ। यी 4 टोली फिफा वरियताको पनि शीर्ष 4 रहेका छन्।
0: अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा

मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना पनि रहेको छ। कोशी बागमती गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा मधेस प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको

सरकारको प्रयासका क्रममा इरानका प्रमुख सहरहरूमा अमेरिकाद्वारा हवाई आक्रमण। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: बचाओ। नेपाल पत्रकार महासंघले बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता विषयक राष्ट्रिय भेला हालै ललितपुरमा सम्पन्न गरेको छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
1: संचार क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको भन्दै ती समस्या समाधानका लागि रचनात्मक सुझाव सहित संवादमा आउन सरकारले नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संचार क्षेत्रका समस्या समाधानका लागि सरकारसँग औपचारिक संवाद र रचनात्मक छलफलमा सहभागी हुन महासंघलाई आग्रह गर्दै संचार क्षेत्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा सरकारवालाबाट सुझाव लिन सरकार आतुर रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघले गत साता ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता विषयक राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकारले प्रेस स्वतन्त्रता, संचार कानून सुधार तथा पत्रकारितासँग सम्बन्धित सबै विषयमा संवादका लागि ढोका खुला राखेको स्पष्ट पार्नुभयो। प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको उल्लेख गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकार पूर्ण प्रतिबद्ध रहेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। संविधानले सुनिश्चित गरेका अधिकारको कार्यान्वयनमा कुनै अवरोध नरहेको दावी गर्दै उहाँले सरकार प्रेस स्वतन्त्रता संरक्षण र प्रवर्धनका लागि सचेत रहेको स्पष्ट पार्नुभयो। मन्त्री तिमिल सिन्हाले यसलाई अझ बलियो, संस्थागत, विश्वसनीय र व्यावसायिक बनाउन संचार मन्त्रालय तथा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
2: यो सरकार चाहिँ प्रेस स्वतन्त्रता संकुचन गर्न लागेको जस्तो संकेत उहाँहरूको रहेको मैले पाएँ। त्यो विषय

0: त्यसो भएको यो यो विषयमा छ भनेर संवाद गर्न चाहनुहुन्छ भनेदेखि, प्रेस स्वतन्त्रता हनन भएको विषय कसैलाई लागेको छ भनेदेखि बसेर सल्लाह गर्न सकिन्छ। प्रेस स्वतन्त्रता कसैले हनन नै गर्न नसक्ने स्थितिमा छौ। सरकार गैर जिम्मेवार कतै भएको छ भनेदेखि तपाईँहरूको सबभन्दा ठुलो धर्म भनेको सरकारलाई प्रश्न गर्ने हो, त्यसमा कुनै पनि शंका छैन। पत्रकारिता भनेको पनि एउटा संस्था हो, हामीले चौथो अङ्ग भन्ने गरेका छौँ। यसको हितको लागि, यसलाई रिपोर्टेड बनाउनको लागि, यसलाई बलियो बनाउनको लागि, सस्टेनेबल बनाउनको लागि साँच्ची नै जिम्मेवार पूर्ण तरिकाबाट तपाईँ हामी अगाडि बढ्ने हो भनेदेखि म र म संलग्न मन्त्रालय त्यसमा गम्भीरता सहित तयार छ। हामी केही लिगल रिफर्मको क्रममा छौँ। सरकारको अकाउन्टेबिलिटीको माथि प्रश्न छ भने तथ्य सहित राख्न तपाईँहरू कहिले पनि हिचकिचाउनु हुँदैन। त्यो हिचकिचाउने वातावरण भयो भने त्यहीँनिर लोकतन्त्रको डिजेनेरेसन सुरु हुन्छ भन्ने कुरा म विश्वास व्यक्त गर्छु। यो क्षेत्र बनाउनको लागि सरकारले के गर्न सक्छ त्यो काममा केन्द्रित भएर काम गर्नको लागि पनि म तयार छु। पत्रकारिताको क्षेत्रमा गलत किसिमले हात हाल्यो भनेदेखि सजिलो हुँदैन भन्ने त हामीलाई जानकारी होला नि, तर त्यति हुँदा हुँदै पनि सरकारका चाहिँ विभिन्न पक्षहरूसँग अकाउन्टेबल हुनुपर्ने बाध्यताले गर्दाखेरि कहिले काहीँ यताउति हुन सक्ने हुन सक्छ। तर पत्रकारिताको क्षेत्रमा गलत किसिमले इन्टरफियर गर्ने सरकारको सोच छैन। यो क्षेत्रलाई बलियो बनाउने, यो क्षेत्रलाई सफा बनाउने, यो क्षेत्रलाई सशक्त बनाउने, यो क्षेत्रलाई कमिटेड बनाउने कामको लागि हामी सधैँ तयार छौँ। सरकार तपाईँहरूका समस्या सुन्न पनि तयार छ, समाधान गर्न पनि तयार छ। अब यो समग्रतामा सरकार संचार क्षेत्रसँग काम गरेर अगाडि बढ्नको लागि केही कार्यक्रमहरू पनि ल्याएको छ। तपाईँहरू पनि तयार भएर आउनुहोस्, म पनि तयार हुन्छु, मेरो मन्त्रालय तयार हुन्छ, र हामी बसेर कन्स्ट्रक्टिभ इन्गेजमेन्टबाट यो समग्र क्षेत्रलाई उचाल्नको लागि काम गरौँ।
1: कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले संचार सम्बन्धी कानून, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता बारे राष्ट्रिय बहसको आवश्यकता रहेको बताउनुभयो। अब बन्ने संघीय संचार कानून कस्तो हुनुपर्छ, पत्रकार आचार संहिताको प्रभावकारी कार्यान्वयन कसरी गर्ने तथा पत्रकार स्वयंको व्यावसायिक उत्तरदायित्व कसरी सुदृढ बनाउने भन्ने विषयलाई प्राथमिकतामा राखेर हेरिनुपर्ने अध्यक्ष शर्माले बताउनुभयो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषय संविधानले नै सुनिश्चित गरेको भए पनि पछिल्लो समय यसमा अंकुश लगाउन खोजेको आशंका उत्पन्न भएको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो। अध्यक्ष शर्माले पत्रकारहरूले न्यूनतम पारिश्रमिक नपाएको, विभिन्न संचार माध्यमहरू आर्थिक संकटका कारण बन्द हुने अवस्थामा रहेको, पत्रकारहरू पेसाबाट पलायन हुने अवस्था आएको र पत्रकारितातर्फ आकर्षण घट्न थालेको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो।
2: संविधानले नै विचार अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ, सुनिश्चित गरेको छ, तर पनि यति बेला हामीले कतैबाट पनि संकुचन हुन नहुने हाम्रा अभिव्यक्ति स्वतन्त्रता संकुचनमा परेको आभास चाहिँ हामीले गरेका छौँ। अहिले भर्खरै सरकारले 100 दिन पार गरेको छ, तर हामीले यो 100 दिनको बीचमा सरकारले मिडिया प्रति हेर्ने दृष्टिकोणमा बढी संकुचन भएको छ, किनभने हाम्रो सूचनाको पहुँच छैन। धेरै पत्रकारहरूलाई सूचनाको पहुँच नभएको हुनाले थाहा नभएको होला, सिंहदरबारमा पनि मन्त्रीजीको सम्म त हामी जान पाउँछौँ, तर प्रधानमन्त्री कार्यालयको गेटसम्म पनि जान सक्ने अवस्था चाहिँ अहिले पत्रकारहरूको छैन। त्यस्तै गरी संसदीय समितिमा पनि जान सक्ने अवस्था छैन। त्यस्तै गरी व्यवहारमा चाहिँ राजनीति र आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास भएको हो कि, यति बेला मात्रै होइन राज्य जहिले पनि अनुदार हुन्छ भन्ने उदाहरण चाहिँ तपाईँ हामीले भोगेकै छौँ। अहिलेको करिब 2/3 सरकारले पनि मिडियामाथि चाहिँ राजनीतिक क्षेत्रबाट संकुचन भएको अनुभूति पत्रकार महासंघले गरेको छ। प्रेसको अभिव्यक्ति स्वतन्त्रता भनेको सूचना माग्ने, पाउने र प्रकाशन र प्रसारण गर्नु पूर्व परीक्षण र यकिन गरेर मात्रै प्रकाशन र प्रसारण गर्ने अधिकारभित्र पर्दछन्। तर अहिले चाहिँ सूचनाको भेरिफाई गरेर प्रकाशन पूर्व नै कतिपय अवस्थामा चाहिँ तपाईँ हामीले भोगेकै छौँ। समाचार हटाउने राज्यबाट चाहिँ काहीँ कतै हस्तक्षेप भएको हो कि भन्ने अनुभूति चाहिँ बेला बेलामा पत्रकारहरूले गर्नुभएको छ। त्यो चाहिँ यो संविधानले दिएको अधिकारमाथि चाहिँ काहीँ कतै संकुचन भएको हो।

0: हाम्रो अधिकार हो, संविधानले नै सूचना लिने भएको छ, यस्तो जोखिम देशैभरि छ।
1: नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले संचार क्षेत्र सहित सबै क्षेत्रको मनोबल अभिवृद्धिका लागि सरकारले सकारात्मक पहल गर्नुपर्ने बताउनुभयो। नयाँ संचार कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुनै पनि रूपमा खुम्चिन नदिने गरी कानूनी व्यवस्था गर्न सरकार संवेदनशील हुनुपर्ने उहाँको भनाई थियो। साथै पत्रकार आचार संहिताको पालना, व्यावसायिक उत्तरदायित्व र पत्रकारिताको गुणस्तरबारे नेपाल पत्रकार महासंघले पनि गम्भीर आत्मसमीक्षा गर्दै सुनियमनलाई थप प्रभावकारी बनाउनु पर्ने आवश्यकता पूर्व अध्यक्ष विरहीले औल्याउनु भयो।
2: जस्तो सुकै परिस्थितिमा नेपालको प्रेस जगतले आफ्नो कर्तव्य पूरा गर्नको निमित्त विभिन्न प्रकारको मूल्यहरू चुकाइरहेको छ। राजनीतिक कारणले देशमा लोकतन्त्र नभएको कारणले उत्पन्न परिस्थिति बेग्लै थियो, तर संविधानले पूर्ण प्रेस स्वतन्त्रता लेखिसकेपछि र परिवर्तनको आन्दोलनको नेतृत्व नै प्रेस जगतले गरिसकेको अवस्थामा पनि पत्रकारहरूले एउटा आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने स्थिति सिर्जना हुनु भनेको एउटा दुःखद अवस्था हो, र त्यो प्रवृत्ति राज्यको प्रवृत्ति सूचना लुकाउने अथवा सही सूचनालाई गलत साबित गर्नको निमित्त विभिन्न प्रकारका प्रयत्नहरू गर्ने कोसिस अहिले पनि कुनै न कुनै रूपमा भइरहेको अनुभूति पत्रकारहरूले पनि र पत्रकारका पाठक श्रोता र दर्शकहरूले पनि गरिरहेको हुनुपर्छ भन्ने मलाई लाग्दछ। हामीले विगतका कानून अहिले रहिरहेका कानूनहरू पनि प्रयोग हुन नसकेको महसुस धेरैले गरेका छन्। त्यसै कानून निर्माण गर्नुलाई पत्रकारहरूको लागि अझ उनीहरूको मनोबल र स्वतन्त्रतालाई कमजोर पार्न चाहनुलाई कसैले पनि त्यसलाई बहादुरी ठान्ने गल्ती गर्नु हुँदैन भन्ने मलाई लाग्दछ। राज्यले बनाएको कानूनलाई पत्रकारहरूले स्वीकार गर्दछ। कानूनले नपुग्ने ठाउँमा आफैले पनि आचार संहिता बनाएर आफूलाई नै आफ्नो मूल्याङ्कन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यो कतिसम्म पुरा भएको छ भन्ने आफ्नो ठाउँमा होला, तर पत्रकारहरू निरङ्कुश हुन चाहँदैनन्। अरूलाई सीमामा राख्न चाहने पत्रकारहरूले निरङ्कुश र अराजक हुने छुट र सुविधा पत्रकारहरूलाई हुन सक्दैन। त्यसकारण पत्रकार महासंघले आचार संहिता कतिको पालना गरिरहेका छन् पत्रकारहरूले र व्यावसायिक जिम्मेदारी कतिको निर्वाह भइरहेको छ भन्ने दिशामा गम्भीर रूपमा अहिले भइरहेका प्रयत्नहरू भन्दा अझ प्रभावकारी कदमहरू चाल्नु आवश्यक छ भन्ने मलाई लाग्दछ। अहिले एकातिर भ्रामक सूचनाहरूको बाढी आइरहेको छ र सत्य कुराहरू ओझेलमा पर्ने स्थिति छ, अर्कोतिर अल्गोरिदमले मानिसलाई टाँगाको घोडा जस्तो बनाउने प्रयत्न गरिरहेको अवस्थामा हाम्रा पाठक श्रोता र दर्शकहरूलाई सही सत्य र तथ्य सूचना कसरी उपलब्ध गराउने एउटा गम्भीर चुनौतीको अवस्था छ। त्यसैले पत्रकारहरूको क्षमता र सामर्थ्य वृद्धि गर्ने कामलाई राज्यले, पत्रकार महासंघले र पत्रकारितासित सम्बन्धित सबै संस्थाहरूले उच्च प्राथमिकता दिनुपर्दछ भन्ने मलाई लाग्दछ। राज्यले पत्रकारिता क्षेत्रलाई सहयोग गर्ने एउटा प्रमुख क्षेत्र विज्ञापन र अरू सहयोगहरू सँगसँगै यसको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम

विभागको कुरा गर्दाखेरि हामीले वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने त छँदैछ होइन, त्यसपछि चाहिँ अहिले गभर्मेन्ट कुरियर सर्भिसको रूपमा हुलाकलाई रूपान्तरण गर्ने भनेर जुन शासकीय सुधार कार्ययोजनाभित्र हाम्रो कार्ययोजना पर्यो, त्यसभित्र हामीले दुई चारवटा कुरालाई अलिकति मजासँग गरौँ भनेर सोच्यौँ। किनभने अलिअलि पाइला चाल्दै थियौँ, त्यसमा सरकारले प्राथमिकतामा राखेपछि भएकै स्रोत साधनबाट पनि मनलाई ठुलो बनाएर सुरु गरौँ न त भनेर हामीले सुरु गर्यौँ। सुरु गर्ने चरणमा अलिकति च्यालेन्जेस आएको थियो, अलिअलि समन्वय, अलिअलि साथ नपाइने हो कि भइरहेको थियो होइन जिल्ला प्रशासन कार्यालयहरू अन्य अन्य निकायहरूसँग, तर बिस्तारै घचट्दै घचट्दै घचट्दै लगेपछि चाहिँ सबैतिर मजाले चलायमान भयो। अहिले हजुरलाई भन्नु पर्दाखेरि हामीले 2,78,000 जुन पासवर्ड जिल्लाहरूमा पुर्यायौँ, जिल्लामा पुर्याइसकेपछि अहिले चाहिँ 75 जिल्लाबाट यो घर दैलोमा सेवा सुरु भयो। यो भने त एकदमै राम्रो होइन, अब ऋणका पत्र लिएर जाँदाखेरि कति पिर पर्थ्यो नागरिकलाई, फेरि पनि पत्र लिएर आए हुलाकले भनेर पिर पर्ने, अहिले पासपोर्ट जाँदा अन्य कागजात नजिकै जाँदाखेरि खुसी हुनुभएको छ, त्यो एउटा राम्रो भएको छ। सँगसँगै सवारी चालक अनुमति पत्र वर्षौँदेखि छाप्न नपाएर सेवाग्राहीले पाउनु भएको थिएन, त्यो जिल्लासम्म लाने भन्ने कुरो पनि एकदम गाह्रोसँग पुग्थ्यो, धेरै पछि पुग्थ्यो। हुलाकसँग काम गरेपछि, यातायात व्यवस्था विभागले काम गरेपछि चाहिँ जति बेला छापिन्छ, छापिने बित्तिकै तुरुन्तै प्रदेश अन्तर्गत हाम्रो यातायात कार्यालयहरू छ सबै प्रदेशको, त्यहाँ पुग्यो। 8,00,000 भन्दा बढी सवारी चालक अनुमति पत्र हाले पुर्याइयो, त्यो पनि सफल भयो। अनि त्यसपछि अब यो लाइसेन्स पुर्याउने काम त घर दैलोमा सुरुमा त थिएन, किनभने सुरुमा त जिल्लैसम्म पनि पुगेको थिएन, यो काम गराएको थिएन, यो हाम्रो लागि पहिलो भएको थियो। अनि त्यसै मध्येबाट पनि 7

0: भएको थियो, अहिले चाहिँ ठिकै त्यो पनि काम गरेका छौँ हामी। स्वास्थ्य शिक्षा सूचना केन्द्रसँग पनि सम्झौता गरेका छौँ, स्वास्थ्य बिमा बोर्डसँग पनि सम्झौता गरेर सामग्री ढुवानी गर्न थालिसक्यो। स्मार्ट हुलाक पनि छनौट गऱ्यौँ, यो पालि 50 वटालाई बनाउने भन्ने कार्यक्रम थियो। अब त्यो स्मार्ट हुलाकले चाहिँ मजाले सूचना प्रविधिमा आधारित भएर स्ट्यान्डर्ड काम गर्छ, त्यो पनि हामीलाई उत्साह थप्या छ। अनि एयरलाइन्सहरूसँग पनि गरेका छौँ। अब पछिल्लोमा टेलिकमसँग सिम कार्ड लगायतको सामग्री घर दैलोमा पुर्याउने, उहाँहरूको डिलरसँग पुर्याउने, यी सबै लगायतमा पनि हामी अघि बढाएका छौँ। अनि पासपोर्ट विभागसँग पूरक सम्झौता गरेका छौँ। कस्तो भने, योभन्दा अगाडि चाहिँ 33 जिल्लाको जिल्ला प्रशासन कार्यालयमा हामीले पुर्याउने, अनि बाँकी जिल्लाका जिल्ला प्रशासन कार्यालय त्यो 33 भित्र आउनु पर्थ्यो, आफै त्यो बाध्यता थियो पासपोर्ट विभागसँग। त्यो पूरक सम्झौता गरेर हामी सबै ठाउँमा लान सक्छौँ भनेर इलाकासम्म पुग्ने गरी सम्झौता नि गरेका छौँ। त्यसले गर्दाखेरि राम्रो होला। अब त्यति मात्रै होइन, हामीले यही कुरा गरिराख्दाखेरि धेरै कुरा आवश्यकता छ नि त। सूचना प्रविधि, टेक्नोलोजी, स्रोत साधन त सीमित छन्। त्यो भएर सीमित स्रोत साधनलाई चाहिँ अलिकति सपोर्ट गर्नुपर्छ भनेर जताततै एडभोकेसी गरि पनि रहेछौँ। अहिले बजेटमा अलिकति डाङ ढुवानी सवारी किन्नलाई बजेट आएको छ, त्यसबाट पनि हामीलाई अलिकति राहत पुग्छ होला भनौँ।
1: हजुर, अब यति धेरै नागरिकको सुविधाको लागि यहाँले हुलाकले काम गरिरहँदा हुलाक सेवाको महत्व दिन प्रतिदिन बढेको छ भन्न सकिन्छ?
0: एकदमै। यो हुलाक भनेको कस्तो रहेछ भने म्याडम, यो हाम्रो मुटु हो। मुटुले ब्लड चाहिँ सर्कुलेसन गरेन भने शरीरका अन्य अङ्ग चल्दैन।
1: हजुर,
0: त्यो भएर सरकारले जति सुकै काम गरोस् न, त्यसले चाहिँ जनताले थाहा पाएनन्, जनताको नजिकै पुगेन भने त जहिले पनि ग्याप रहिराख्छ नि त, जहिले पनि इन्फर्मेसनबाट उनीहरू वञ्चित हुन्छ, अनि सरकारप्रति उनीहरूको माया विश्वास चाहिँ पुनर्स्थापना हुँदैन। त्यो हुँदाखेरि हुलाकलाई जति चलायमान गराएर सरकारको गुड्स र सर्भिस भनौँ न, दुइटै चिज चाहिँ नजिकै पुर्याउन जब सकिन्छ, त्यसपछि सरकार र जनताको एकदमै दूरी नजिक हुँदो रहेछ, अनि माया बढ्दो रहेछ क्या। मेरो सरकारले यो गरेछ, मेरो राज्यले यो गरेछ, मलाई दिएको त मेरो राज्यले गरे हो नि त, म जनता भएर गरे हो भनेर उसले सोच्छ
1: क्या।
0: हुलाक भनेको चाहिँ यो संसारभरि हुलाकलाई किन सबैभन्दा पहिलो स्थानमा राख्ने रहेछन् अन्य देशमा भन्दाखेरि, जनतासँग जोड्नलाई राख्ने रहेछन्। त्यो जनताले कहिले गुनासो गर्दैन, किन भन्दा हुलाक नजिकै पुग्यो नि त। यो बिच हाम्रो चाहिँ एकदम हुलाक प्रायोरिटीमा नपरेको, अलि हेला गरे जस्तो, ए हुलाके त बजेट किन चाहिन्छ, तिमीहरूलाई गाडी किन चाहिन्छ, त्यस्तो खालको उठ्यो।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौ गोपाल योञ्जन र साथीहरूको सुर, रचना अनि संगीत गोपाल योञ्जनकै। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौँ सूर्य थुलुङ र दिवाकर खड्काको स्वर, चिरञ्जीवी अधिकारीको रचना अनि सङ्गीत हो सूर्य थुलुङकै।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: यति बेला हामी तपाईँलाई जागरण गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ उषा किरण अधिकारी र निलम श्रेष्ठको सुर, पूर्णचन्द्र श्रेष्ठको रचना अनि सङ्गीत हो सम्भुराईको।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

आफ्नो दललाई अनुशासित र एकढिक्का बनाउने सूत्रधारको रूपमा महत्वपूर्ण भूमिका सचेतकले खेलेको हुन्छ। संसदको गणित, सरकारको स्थायित्व र जनताका सरकारसँग जोडिएका विधेयकहरूको भविष्य धेरै हदसम्म सत्तारूढ दलका सचेतकको भूमिका र कार्यकुशलतामा निर्भर रहन्छ। एकातर्फ प्रतिपक्षको चर्को दबाव, अर्कोतर्फ आफ्नै दलका

0: प्रमुख सचेतकको रूपमा काम गर्दै हुनुहुन्छ। काम गर्दै गर्दाखेरि संसदमा पनि विभिन्न किसिमका समस्याहरू देखेका छन्, हामीले देखिरहेका छौँ, र एकातर्फ संसदलाई व्यवस्थित रूपमा अगाडि बढाउनको लागि सत्तारूढ दलको महत्त्वपूर्ण भूमिका हुन्छ भने सरकारसँग समन्वय, विपक्षीसँगको समन्वयका कुराहरू पनि हुन्छन्। यसलाई कसरी अगाडि बढाउनु भएको छ यहाँले?
1: सचेतकको रूपमा संसदमा प्रभावकारी भूमिका खेल्न खास गरेर समन्वयकारी भूमिका नै हो।

के खेल्नुपर्ने प्रभावकारी भूमिका र पार्लियामेन्ट्री प्रोसिडरमा जुन हाम्रा प्रक्रियाहरू हुन्छन्, जुन हाम्रा अभ्यासहरू हुन्छन्, जुन हाम्रा मर्म र मान्यताहरू छन्, त्यसलाई चुस्त दुरुस्त र परिणाममुखी बनाउन उद्वेलन गर्ने हो, अपिल गर्ने हो, सहकार्य गर्ने हो र आफ्नै पार्टीका साथीहरूसँग सहकार्य गर्नु त्यो स्वाभाविक छ, त्यो त्यो छ। तर कतिपय सवालमा विपक्षी दलका साथीहरूसँग पनि सहकारी समन्वय गर्नुपर्ने, सरकारसँग समन्वय गर्नुपर्ने, सहकार्य गर्नुपर्ने, अर्जेन्सीको अपिल गर्नुपर्ने र यसको महत्त्व र महत्तालाई व्याख्या टिप्पणी गर्नुपर्ने जुन भूमिका छ त्यसलाई हामीले विगतका अभ्यासहरूलाई पनि सकारात्मक तरिकाले अभ्यास गरिरहेका छौँ, राम्रा नजिरहरू, राम्रा अभ्यासहरू र नयाँ तौर तरिका, नयाँ शैली, नयाँ अभ्यास र बदलिँदो परिस्थितिलाई कसरी परिणाममुखी बनाउन सकिन्छ, कसरी प्रक्रियामा नचुकी अगाडि बढ्न सकिन्छ, कसरी संसदको मर्म, संसदको गरिमा, संसदको ओझ र संसदलाई एउटा परिणाममुखी जनप्रतिनिधि थलो बनाएर ल मेकरको भूमिका कसरी प्रभावकारी बनाउन सक्ने भन्ने कुरा नै महत्त्वपूर्ण हो। त्यसमा हामीले आफ्ना ज्ञान, आफ्ना अनुभवलाई बहुतै प्रभावकारी हिसाबले, सक्प्रयासका हिसाबले अभ्यास गरिरहेका छौँ। सबै कुरा हामीले भने जस्तो

राम्रालाई कुनै पनि हालत भन्न छोड्ने, कतिपय व्याख्या अप्ठ्यारा भएका, काम गर्न अप्ठ्यारा भएका, जनताहरूले आवाज उठाएका, सरोकारवाला निकायहरूले आवाज उठाएका सवालमा त्यसलाई प्रतिस्थापन गर्दा अथवा नयाँ बनाउँदा जुन सुझबुझ चाहिन्छ, जुन जिम्मेवारी चाहिन्छ, जुन बडो तपाईँलाई जनता केन्द्रित, बडो स्टेक होल्डर केन्द्रित चाहिन्छ, त्यसमा अलिक बढी मेहनत र मलाई चाहिँ के भन्न मन लाग्छ, अलिक यो चाहिँ अप्लाइड अलिकति व्यवहारिक पाटो, अलिकति कार्यान्वयन पाटो, अलिकति आफै कर्ता भएर गर्नुपर्ने सवाल चाहिँ त्यसको हिजो विश्लेषक हुँदा, त्यसको संसदीय मामिलाको रिपोर्टिङ गर्दा, अथवा अन्य सांसदहरूले सत्ता पक्षका हुन् कि विपक्ष हुन्, पूर्व मन्त्री हुन् कि बालवाला मन्त्री हुन्, उहाँहरूको भनाइहरू सुन्ने, उहाँहरूको गराइहरू हेर्ने र आफै कर्ता भएर आफै सांसद भएर गर्ने कुरा चाहिँ आकाश पातालको फरक छ। किनकि भनिन्छ नि हामी समानुभूति पो गर्न सकिन्छ त, तर आफै बच्चा जन्माउनु जति हाम्रा आमाहरूलाई अनुभव छ, हामीले समानुभूति मात्रै गर्ने छोराहरूलाई के अनुभव छ त? तर थाहा छ त्यहाँ कठिन पीडा पनि हुन्छ, खुसीको पनि चरमोत्कर्ष हुन्छ होइन, अनि कतिपय जटिल शल्यक्रिया गर्नुपर्ने कुराहरू हुन्छ, कतिपय आमा

अनुभव र संसदीय मामिलामा जुन पारङ्गतता छ त्यसलाई सकारात्मक सिक्नुपर्नेमा हामीले बडो उदार छाती ठुलो छाती बनाएर अभ्यास गरिरहेका छौँ। तर परम्परागत ढङ्गी र संसदीय मूल्य मान्यता

0: बडो सुजुजका साथ, बडो समन्वयका साथ, बडो लोकतान्त्रिक अभ्यास गर्दै विपक्षी मर्मलाई पनि आत्मसात गरेर विपक्षीको भावनाहरूलाई सम्बोधन गर्दै नेपाली जनताहरूको चाहनालाई आत्मसात मात्रै होइन अग्रणी रूपमा अभ्यास गर्दै हामीले जुन संसदीय अभ्यास गरिरहेका छौँ यसलाई हामीले बडो गौरवका साथ किन भनिराखेका छौँ भने हामीलाई सङ्ख्याको अहङ्कार छैन, अङ्कगणितीय अहङ्कार छैन, सङ्ख्याको हिसाबले पेल्दै लैजाउँ, सङ्ख्याको हिसाबले के अरे अरूलाई अवमूल्यन गर्दै जाउँ भन्ने रत्तिभर हाम्रो चाहना छैन। तर म यो राष्ट्रिय प्रसारणबाट के अनुरोध गर्न चाहन्छु भने नेपाली जनताले मत क्रान्ति गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई 2.25 जनादेश मतादेश दिइसके पछाडि राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्णय बनाएर हामी संसदीय अभ्यास गर्छौँ, हामी संसदलाई अड्काउँछौँ, हिजो पनि 9 महिना संसद अवरुद्ध गरेका छौँ भनेर गहिरो जवाफदेहीपन देखाउँदा चाहिँ यो राष्ट्रलाई अपूर्णीय क्षति हुन्छ, नेपाली जनताले यसलाई नजिकबाट नियालिरहनु भएको छ र संसदीय प्रणालीमा संसदीय अभ्यासमा संसदको मर्म गरिमा र अभ्यासमा विश्वव्यापी फेरि पनि के अभ्यास हो भने सङ्ख्यात्मक रूपमा साधारण बहुमत हुँदा त कतिपय राम्रा राम्रा कानुनहरूलाई विपक्षीहरूको सहयोगमा फास्ट ट्र्याकबाट अगाडि बढाउने अभ्यास प्रचलन छ भने
1: मान्यजी मैले जोड्न खोजेको हजुर यहाँ भन्दै गर्दाखेरि यी समस्याहरू त छन्, ती समस्याहरूका बावजुद पनि यहाँहरूले समन्वयकारी भूमिका कसरी गर्नु भएको छ भन्नु खोजेको विपक्षीहरूसँग आखिर
0: अहिले समन्वय सहकारीबाटै त हामी अगाडि बढेका कारणले संसदमा कतिपय सवालमा हामीलाई अप्ठ्यारो हुँदा पनि हामीले फुकाएर अगाडि नै बढिरहेका छौँ। त्यो फुकाउँदा हामीले अङ्कगणितको अहङ्कार कहिले पनि देखाउन भन्ने कुरा चाहिँ हामीले नेपाली जनतालाई बुझाउनै पर्छ, सम्झाउनै पर्छ। यो राष्ट्रिय प्रसारण मार्फत म नेपाली जनतालाई पनि भन्न चाहन्छु कि हामीले अङ्कगणितीय अहङ्कार देखाएका छैनौँ। विगतमा गठबन्धन समेत हुँदा अङ्कगणितीय अहङ्कारको जुन शैली थियो त्यसमा हामी प्रवेश गरेका छैनौँ, गर्न नपरोस्। तर लोकतन्त्रमा सत्तारूढ दलले 2 कदम अगाडि बढेर समन्वय सहकार्य गर्ने जुन दायित्व छ त्यो राजकीय दायित्व हामीले बडो सुझबुझका साथ बडो संयमताका साथ जेएनजी रगतलाई पनि हेरेर अस्ति भर्खरको क्रान्तिलाई ऐना बनाएर अथवा प्रतिनिधि सभामा 275 जना मध्ये 1 जना राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रचना खतेवडा अस्ति जेएनजी विद्रोहको 1 जना

अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र सभापति रवि लामिछानेबीच समसामयिक राजनीतिक सन्दर्भ, सरकार एवं पार्टी सञ्चालनका विषयमा छलफल। आवश्यक प्रक्रिया पूरा गरेर सुकुमवासीलाई लालपूर्जा उपलब्ध गराउने सम्बन्धित विभागीय मन्त्रीहरूको

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल र हाम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल .com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। नेपालको विभिन्न ऐतिहासिक कालखण्डमा राजघाट चलाउँदै आएको एउटा जातिका रूपमा चिनिने जाति हो ठकुरी जाति। ठकुरी जाति शाही, शाह, बम, पाल, सेन, सिंह, मल्ल आदि थरका रूपमा चिनिन्छन्। ठकुरीलाई क्षेत्रीयहरूको एक वर्ग वा थरका रूपमा लेखिएको पाइन्छ। त्यसो त ईस्वी सम्वत् 605 राजा भएका अंशुवर्मा पहिलो ठकुरी राजा भएको र अंशुवर्मा पछि पनि विभिन्न कालखण्डमा शक्तिशाली विशाल राज्यहरू चलाएको पाइन्छ। ठकुरीहरूको पारम्परिक वेशभूषामा पुरुषहरूले दौरा सुरुवाल, कोट, टोपी र महिलाहरूले गुन्यु, चोलो, धोती, सारी, घाघ्रो, गाउन लगाउँदछन्। पुरुषहरूको नामकरणमा बहादुर, जङ्ग, विक्रम, कुमार आदि नामको बीचमा राखिएको पाइन्छ भने महिलाहरूमा देवी, राज्यलक्ष्मी, कुमारी, लक्ष्मी आदि नामको बीचमा राखिएको पाइन्छ। ठिक्क उचाइ र हृष्टपुष्ट शरीरले ठकुरीहरूलाई शारीरिक रूपमा चिनाउँछ। ठकुरीहरूले जनै धारण गरेर गायत्री पाठ गरी पूजा गर्ने प्रचलन, खानापछि भान्सा लिपोत गर्ने पुरानो चलन महत्वको रूपमा लिइन्छ। ठकुरी समाजमा बडा दशैं, भाइटिका, तिहार र भैलो, भुव पर्व, माघे संक्रान्ति, चैते अष्टमी, श्रावण पूर्णिमा आदि चाडपर्व महत्वका साथ मनाइन्छ र नयाँ वर्ष, रवि संक्रान्ति, साहुने संक्रान्ति, गौरा पर्व हुम्लाका कल्याल ठकुरीले मनाउँदछन्। समाजका क्षेत्री लगायत अरू जातिसँग सुमधुर सम्बन्ध राखेर सामाजिक व्यवहार र समाजसेवामा तत्पर रहने जाति हो ठकुरी जाति भनेर कालीबहादुर शाहीले लेख्नु भएको छ। ठकुरी जातिमा आफ्ना सम्मान गर्नुपर्ने, नातागोता र आदर गर्नुपर्नेलाई सम्मानजनक शैलीको भाषा र सम्बोधन गर्ने पारम्परिक चलन छ। कुलकुटुम्ब र मान्यजनलाई त्यस किसिमको भाषा र शैलीले सम्बोधन गर्ने गरिन्छ। आमालाई मुवा, बाबुलाई बुवा, बाजेलाई हजुरबुबा, बजेलाई हजुरमुवा, श्रीमानलाई राजा, श्रीमतीलाई महारानी, देवरलाई बाबु साहेब, नन्दलाई मैया रानी, भाइकी श्रीमतीलाई भाइकी रानी आदि भनिन्छ भने अनुरोध गर्नुपर्दाका शैलीहरूमा खानुलाई जीवनार गर्नु, जानुलाई सवारी हुनु, बस्नुलाई राज हुनु, भन्नुलाई मर्जी हुनु जस्ता शैलीको प्रयोग गर्ने प्रचलन छ। आजको कार्यक्रममा हामी ठकुरी जातिको परिचय, केही ऐतिहासिक र सांस्कृतिक विषयवस्तु साथै कर्णालीका ठकुरीहरूका केही सामाजिक संस्कार सम्बन्धी प्रसङ्गहरू समेट्ने जमर्को गर्दैछौँ। त्यसो त नेपाली भाषा, संस्कृति र सभ्यताको उद्गम स्थल पनि हो कर्णाली। कार्यक्रममा ठकुरीहरूको वर्तमान अवस्था र केही सांस्कृतिक प्रसङ्गमा ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष, समाजशास्त्री तथा अध्येता डाक्टर दलीप कुमार मल्लसँगको कुराकानी रहनेछ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रम अघि बढाउँ सामाजिक संस्कारहरूबाट। यस सम्बन्धी आजका सामग्री हामीले नेपालका जातीय सामाजिक संस्कार पुस्तकमा प्रकाशित कर्णालीका ठकुरी जातिको सामाजिक संस्कार शीर्षकमा कालीबहादुर शाही केभी सिम्पलले लेख्नु भएको लेखका आधारमा तयार पारेका छौँ। ठकुरीहरूले हिन्दू धर्मशास्त्र अनुसारका 16 संस्कारहरूलाई सम्मानका साथ स्वीकार र अवलम्बन गर्दै आएका छन्। विशेष गरी कर्णालीवासी ठकुरीहरूका पारम्परिक संस्कृतिमा छोरो जन्मिँदा छरछिमेकी र गाउँलेहरूले छोरालाई जन्म दिने आमा बाबु र शिशुका बाजे बजैलाई फुलपाती कानमा सिउरिदिन्छन् अनि आशिक पनि दिन्छन्। तिम्रो छोरा नाति जन्म्यो, छैठ गर्नु, न्वारान गर्नु, व्रतबन्ध गर्नु, राम्री लक्षिणकी बुहारी ल्याएर विवाह गर्नु, नातिको आर्जन उपार्जन खानु, बुढिन्ज्यासम्म बाँच्नु, पहेँलो फुल्दासम्म बाँचिरहनु भनी आशिष दिने परम्परा पाइन्छ। छोरा जन्मेको दिन राति घरमा सेलरोटीको सगुन बनाइन्छ। त्यो रात देउडा शैलीको चुट्किला पनि खेलिन्छ। खेल्नेहरूलाई अक्षतापाती लगाइदिन्छन्। बालक जन्मेको 6 दिनका राति भगवान भविनीले उसको भाग्य रेखा कोर्न आउँछन् भन्ने विश्वासका साथ छैठी संस्कार पालना गरिन्छ। त्यस दिन गहुँको पिठो, तेल, चामलको व्यवस्था गरिएको हुन्छ। छरछिमेकीलाई पनि निम्ता गरिन्छ। स्थानीय बाजा, ढोल, ताल, दमहा, छुड्के, नर्सिङ आदि बोलाउने प्रचलन समेत पाइन्छ। छैटीका बेलुकादेखि सेल पकाइन्छ। आगो बाल्न काठका मुढा दाउराको व्यवस्था हुन्छ। साँझ परेपछि महिला पुरुष छतमा चुटकिला खेल्न जान्छन् भने छतको ठिक बीचमा माटोको ढिस्को बनाएर त्यसमाथि आगोको अगेटो बालेका हुन्छन्। मध्यरातमा चुटकिला खेलिसकेपछि सघुनो बाँडिन्छ र त्यस समयमा बुढापाकाहरू समेत बखु लगाएर माथमा पगरी बेरेर सजी सजाउ भई देउडा शैलीको फाग खेल्छन्। उता घरभित्र नवजात शिशु र सुत्केरी आमा भएको ठाउँमा पण्डित सहितको विधिवत कार्यहरू हुँदै गरेका हुन्छन्। तामाको भाँडोमा चामल भरी पाथीमा दियो र विभिन्न परिकारका सगुन राखिएका हुन्छन्। त्यहाँ बाबियाको कुचोलाई भोटो र काठो टोपी लगाइदिएर राखिएको हुन्छ। दियो बालेपछि मागल गाउने मुगलेरीहरूले बत्तीको स्वागतमा मागल गाउँछन्, पूजा गर्छन्। पण्डितले पनि फुलपाती दुबो अक्षताले पूजा गर्छन्। त्यसबेला चार पाँचजना महिलाहरूले मागल गाउँछन्। राति विवाहित महिला र अविवाहित केटीहरूको समूह समूह भई बालो नचाउँछन्। त्यसमा सासु र बुहारीको समूह पनि हुन्छ। बालो नचाउँदा बाबियाको कुचोलाई भोटो र काँठो बनाएर हातमा समाएर पालै पालो दोहोरी बालो नचाउने गाथा गाउँछन्। सासुको पक्षबाट विवाहित महिला र बुहारीको पक्षबाट अविवाहित केटीहरूले दोहोरीका रूपमा बालो नचाउने गीत गाउँछन्। त्यसपछि नौ दिनको न्वारन गर्ने चलन कर्णालीका ठकुरीहरूमा छ। न्वारनको दिन पण्डित बोलाएर बिहानै घर लिपपोत गरिन्छ, नवग्रहको पूजा गरिन्छ, बच्चा जन्मेको साइत नक्षत्र घडीपला दिनबार हेरेर नाम राखिन्छ। प्राय 20 दिनपछि मात्र ज्योतिषीलाई साइत जुराउन लगाएर बालकलाई सुत्केरी भएको ठाउँबाट घरभित्र प्रवेश गराउने गरिन्छ। यसरी गृह प्रवेशपछि मात्र शुद्ध मान्ने चलन छ। बच्चा 6-7 महिनाको भएपछि कामधन्दा गर्नुपर्दा समस्या पर्ने भएकाले अथवा डोकोमा मात्र बोक्नुपर्दा बढी झन्झट हुने भएकाले पण्डितलाई साइत जुराउन लगाई बुई लाउने प्रचलन छ। सगन खुवाई लगन जुरेका बुढापाकाबाट बुई लगाइन्छ। बच्चा जन्मेको 6-7 महिना भएपछि ज्योतिषीद्वारा साइत निकाली सगुनहरू बनाई काँसको भाँडोमा रोखडा अर्थात् चाँदीका रुपैयाँ वा सुनका रुपैयाँ जस्ता वस्तुले बच्चालाई खानेकुरा खुवाएर अन्नप्राशन गरिन्छ। पञ्चामृतका साथ अक्षता पनि लगाइन्छ र बच्चालाई दक्षिणा पनि दिइन्छ र आमन्त्रितलाई सगुन र अन्य परिकार खुवाइन्छ। बच्चा 2-3 वर्षको भएपछि साहित हेराई रौँ काट्ने कर्म गरिन्छ। कुन राशि वर्गको मान्छेलाई लगन जुरेको छ सोही अनुसार बच्चाको रौँ कैँचीले काटिन्छ। त्यो रौँ बच्चाका दिदी बहिनीले काँसको थालुवा बटुकोमा थाप्दछन् र त्यो थालुवा बटुको दिदी बहिनीले दाइजो

0: चुडाकर्म गर्ने पहिलो पटक छुराले केस काट्ने गरिन्छ। लग्नेरोले केस काट्दा दिदी बहिनीले केस थाप्ने गर्दछन्। रातभर छतमा देउडा चुड्किला र फाक खेल्ने गरिन्छ। सगुन खुवाइन्छ र बिहान प्रचलन अनुसारको परिकार बनाएर खुवाइन्छ। व्रतबन्ध गरेको केटोलाई अक्षतापाती फूल लगाएर दक्षिणा समेत आशीर्वाद दिइन्छ। वैवाहिक परम्परामा कर्णाली क्षेत्रका ठकुरीहरूमा आफ्नै कुटुम्ब सिंह, पाल, चन्द, खाँड, हमाल, शाह, मल्ल, शाही आदि एक आपसमा फरक गोत्रीयसँग विवाह गर्ने चलन छ। प्रचलित माघी विवाह अनुसार फरक गोत्रकी ठकुरी कन्या विवाहका लागि 5-7 जना जानमान र केटासहित केटीका घरमा पुगेर कुरा चलाउँछन्। एक आपसमा स्वीकार गरेपछि विधिवत सगुन जनै सुपारी लिएर जान्छन् र पण्डितको लगन अनुसारको साइतमा वचन छुटाउने अर्थात् माग्ने काम बत्ती बालेर सम्पन्न हुन्छ। त्यसपछि लगनको साइत अनुसार साई लगाउने गरिन्छ। साई लुगा राता हुन्छन् र सुन चाँदीका औँठी, चन्द्रमा, मूल, तिलहरी आदि गरगहना पहिराइदिन्छन्। परम्परा अनुसार कसैले माइती घरमा विवाह गरी पठाउने गर्दछन् भने कसैमा केटाको घरमा विवाह गर्ने चलन पाइन्छ। साई लगाउने दिनमा केटीका माइतीहरूले तामाको ताउलोमा छोरीको र ज्वाइँको विधि अनुसार गोडा धुने गरिन्छ। माइती पक्षद्वारा आफ्नो गच्छे अनुसार दाइजो, दक्षिणा, भाँडा, घोडा, भैँसी, पशु, घडेरी, सुन चाँदी आदि दिने चलन परम्परामा देखिन्छ। केटा पक्षले ससुरालीलाई नाता अनुसार ढोकभेट गरेर उपहार स्वरूप लत्ता कपडा लगायतका सामग्री चढाएर ढोक गर्ने चलन छ। साई लगाएको 3-5 दिनभित्र केटा पक्षले आफ्ना घरमा विवाहका सबै धार्मिक र विधिवत प्रक्रिया सम्पन्न गर्ने पारम्परिक प्रचलनमा पाइन्छ। केटीको माइत घर केटाको घर नजिकै छ भने माइती घरमा 80-100 जनासम्म जन्ती, घोडा, बाजा समेत लिएर तामझामका साथ स्वागत गरेर ल्याउँदछन्। यदि केटीको घर टाढा भए 10-15 जना जन्तीले मात्र बेहुरीलाई स्वागत गरेर ल्याउँछन्। जब केटाको घरमा पुग्छन् अनि केटाको घरमा ज्योतिषको लगन अनुसार विवाह गरिन्छ। उपाध्याय पौलोले विवाह जग्गीमा विधिवत विवाहको कार्य सुरु गर्दछन्। त्यसपछि मागल गाउने लगायतका विभिन्न चरणहरू सम्पन्न हुन्छन्। ती विधिहरूमा डोला पुज्ने, भाँवरी घुम्ने, लाहा भर्ने, सत्य सिन्दुर हाल्ने, पञ्चामृत खुवाउने, पाथी भर्ने, चुल्ठी गाँस्ने, ढोकभेट गर्ने, सुवाला कुल्याउने अर्थात् बेहुला बेहुलीले 7 बत्ती गोडाले टेक्दै जानुपर्ने र बन्दुक पड्काउने, गोबरमाथि अक्षतापाती लगाएर ढोक गरेर ढोकाभित्र प्रवेश गर्ने आदि विस्तृत विधिहरू छन्। यहाँ यति मात्र राख्यौँ। कर्णाली भेगका ठकुरीहरूमा पारम्परिक रूपमा पाइने संस्कार संस्कृतिका प्रसङ्गमा यी विषयवस्तु संक्षेपमा मात्र रहे। हालको समयमा प्राचीन अवस्थाभन्दा परिवर्तनहरू हुँदै आएको पाइन्छ भनेर अन्तमा लेखक कालीबहादुर शाही केबी सिम्पलले लेख्नु भएको छ। हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल राम्रो, संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र, हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
0: आजको कार्यक्रममा हामी ठकुरी जातिको संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने जमर्को गर्दैछौँ। अब लागौँ कुराकानीतर्फ। ठकुरी जातिका केही ऐतिहासिक सांस्कृतिक प्रसङ्गमा ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष समाजशास्त्री अध्येता डाक्टर दलीप कुमार मल्लसँग कुराकानी गरेका छौँ। यहाँलाई कार्यक्रममा स्वागत छ।
2: हस्, धन्यवाद।
0: ठकुरी समुदायको बसोबास कहाँ कहाँसम्म रहेको छ वर्तमानमा, ऐतिहासिक थाथलो सहित संक्षिप्तमा बताइदिनुहोस् न।
2: अब यो ठकुरीको बसोबासको स्थान हेर्ने भने त हामीले अब यो नेपालको इतिहास नै अध्ययन गर्नुपर्ने हुन्छ, होइन र तर पनि जब होइन ठकुरीको इतिहासलाई चाहिँ मेनली 2224 इतिहासमा चाहिँ जोडिएको कारणले गर्दा सिन्जा सभ्यताबाट नै हामीले हेरिएको छ। तर त्योभन्दा अगाडि चाहिँ हामी लिच्छविकालीन इतिहास, मध्यकालीन इतिहास हेर्दा चाहिँ यो नेपालको सबै भूभागलाई चाहिँ हामीले अध्ययन गर्न सक्यो भने बल्ल ठकुरी जातिको चाहिँ बसोबास र स्थान चाहिँ पत्ता लगाउन सकिन्छ। अहिले हामीले विशेष गरी चाहिँ 2224 होइन जसले राज्य गरेका थिए नि उहाँहरूलाई चाहिँ ठकुरी भनिएको छ। तर बसाइसराई र अहिले वासस्थानको भन्नुभयो नि, त्यो प्याटर्नलाई हेर्दा त अलिक ठुलो भूगोल लिनुपर्छ।
0: ऐतिहासिक थाथलो चाहिँ कर्णाली प्रदेश भन्दा हुन्छ अहिले?
2: अहिले एकदम कर्णाली प्रदेश नै हाम्रो चाहिँ होइन थाथलो, सबै ठकुरीको उत्पत्ति त्यहीँबाट आएको देखि

0: छ।
1: अहिले अब ठकुरी समुदायको बसोबासको स्थिति अहिले चाहिँ कस्तो छ, वर्तमानमा कहाँ कहाँसम्म छन् ठकुरीहरू?
0: अहिले त विश्वभरि नै छन् होइन ठकुरीहरूको, जस्तो अहिले होइन धेरै पहिला हाम्रो बर्मामा पनि ठकुरीहरू छन्, अनि आसाममा छन्, देहरादुनमा छन्, त्यसपछि लिएर आएर यो भारतको दक्षिण प्रदेशतिर छन्, अहिले अमेरिका युएस जहाँ पनि छ होइन। हाम्रो धेरै ठाउँमा विश्वमै जहाँ जहाँ ठकुरी पुगेको छ उहाँले चाहिँ आफ्नो ठकुरी राखेर चाहिँ सङ्घ संस्था खोल्नु भएको छ, त्यस कारण अहिले चाहिँ विश्वभरि नै छ भन्दा हुन्छ अहिलेको यो 21 औं शताब्दी।
1: नेपालभित्र चाहिँ वितरण कस्तो देखिन्छ, पूर्व मध्य वा पश्चिम?
0: नेपालको
1: प्रदेशगत हिसाबले
0: नेपालमा चाहिँ हाम्रो यो पूर्व कोशी प्रदेश र तराई होइन प्रदेशमा चाहिँ कम छौँ हामी होइन, र बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र अब सुदूरपश्चिम प्रदेशमा चाहिँ हामी ठकुरीको बसोस्थान छ, र मेन चाहिँ कर्णालीमै धेरै छौँ। कर्णाली नै होइन हाम्रो ठकुरीहरूको अझै पनि धेरै ठकुरी भएको ठाउँ चाहिँ कर्णाली हो, र अब माइग्रेसन प्याटर्नले गर्दा चाहिँ त्यही कर्णालीका ठकुरी सबै ठाउँको ठकुरीहरू चाहिँ अब काठमाडौँ आएर बस्ने प्रचलन बढेको छ नि त, त्यो हिसाबले चाहिँ हामी काठमाडौँमा पनि धेरै ठकुरीहरूको वासस्थान चाहिँ छ।
1: ठकुरीहरूको जनसङ्ख्याको अवस्था चाहिँ कस्तो देखिन्छ तथ्याङ्कहरूमा, बढ्दो क्रम घट्दो क्रम?
0: यो चाहिँ अहिले चाहिँ होइन हाम्रो जनसङ्ख्याको 1.7% लगभग 5 लाखको जनसङ्ख्यामा छ, तर हामी अझै पनि सही तथ्याङ्क चाहिँ निकाल्न सकेका छैनौँ। कसैले चाहिँ होइन ठकुरी पनि नलेख्ने, अहिले चाहिँ यो ठकुरी लेख्ने भन्ने प्रचलनले गर्दा केही तथ्याङ्क चाहिँ आएको हो होइन। अझ यसैमा पनि हामीले चाहिँ अझै हाम्रा ठकुरीहरू र हामी ठकुरी नलेख्नेहरू पनि छन् नि त होइन, त्योलाई जनसङ्ख्या गऱ्यौँ भने त्यो 5 लाखभन्दा माथि नै हुन्छौँ जस्तो मलाई लाग्छ।
1: अब ठकुरी जातिको सभ्यताको विकास सम्बन्धी विषयवस्तुहरू चाहिँ के पाइन्छन्, वा उत्पत्ति सम्बन्धी केही भनाइ जनश्रुति?
0: अब ठकुरी शब्द हो होइन, यसलाई चाहिँ सांस्कृतिक शब्दबाट पनि होइन व्याख्या गरिएको छ। ठाकुर भनेको चाहिँ हेड अफ द स्टेट वा गाउँको मुखिया भन्ने प्रचलन छ होइन, र अर्को चाहिँ ठक्रस भन्ने चाहिँ रक्त शुद्धता पनि भन्छ कि, जस्तो राजाले त्यो बेलामा त तत्कालीन समयमा त यो जातिभन्दा पनि संस्कार ठुलो रहेछ हेर्नुहोस् होइन, संस्कार मिलाउनको लागि एक राज्यले अर्को राज्यबाट विवाह गर्ने प्रचलन थियो, अनि त्यो कारणले गर्दा ठक्रस भनेको त अब एउटा ठकुरी भनेको त क्षत्रिय पनि हो नि, क्षत्रिय धर्मपालक ठकुरी हो, क्षत्रिय भनेको वरियर हो, योद्धा हो नि त होइन, लडाकु जाति जसले प्रशासन चलाउने व्यवस्थापन गर्ने, त्यस कारणले गर्दा नै ठकुरीलाई चाहिँ एउटा प्रशासक गुड प्रशासक भएर विष्णुको अवतार पनि मान्ने प्रचलन हो, तर अहिले यसलाई चाहिँ भाष्य अर्को बनाइयो होइन, त्यो हिसाबले चाहिँ ठक्कर ठाकुर ठकुरी र अहिले हाम्रो पनि कुरामा चाहिँ एउटा टाकुरामा बसेको हिसाबले चाहिँ होइन ठाकुरी भन्दा भन्दा ठाकुरी भएको भन्ने प्रचलन छ। हो डेफिनेटली तत्कालीन समयमा चाहिँ होइन अब अहिलेको जस्तो शस्त्र अस्त्र थिएन, डाँडामै बस्नु पर्थ्यो हेर्नुहोस्, लडाइँको लागि शत्रुसँग पराजय गर्न त डाँडोमा बस्नु पर्थ्यो नि, त्यस कारणले गर्दा टाकुरा चाहिँ मा बस्ने चाहिँ हो होइन प्रशासन चलाउनलाई, तर शब्दगत रूपमा चाहिँ हामीले यो संस्कृत वर्ड ट्रिबिटिन वर्ड होइन को व्याख्या गरेको छ नि, त्यही हिसाबले नै ठकुरी शब्दको उत्पत्ति र होइन यो भनाइहरू चाहिँ हामीले होइन त्यसरी व्याख्या गर्दा एकदम उच्चतम हुन्छ जस्तो लाग्छ।
1: अब ठुलो भूगोल लामो इतिहास भएको सन्दर्भमा विभिन्न मूलको प्रसङ्ग पनि पाइँदो रहेछ ठकुरीका सन्दर्भमा होइन, र खास गरी ठकुरी जातिका सन्दर्भमा अध्ययन गर्दा विस्तृत रूपमा बुझ्नुपर्ने हुन्छ भनिएको पाइँदो रहेछ होइन। अब ठकुरीहरूको उत्पत्ति सन्दर्भमा यी विषयवस्तुलाई कसरी बुझ्नुपर्छ यो विषयलाई अलिकति?
0: यसलाई चाहिँ जस्तो होइन हाम्रो अब इतिहासविदहरूले चाहिँ अब होइन मङ्गल मूल होइन र खसारी होइन खसभित्र होइन अब कर्णालीभन्दा पारीका वा यो पिठानभन्दा पारी कर्णालीकालाई चाहिँ खसकै अपडेटेड हो भनिन्छ भने गण्डकीलाई चाहिँ मगरहरूको अपडेट हो भनिन्छ, तर इतिहास र सन्दर्भ सामग्रीले चाहिँ त्यो पुर्याउन सक्दैन हेर्नुहोस्। फर इक्जाम्पल यहाँ चाहिँ पृथ्वीनारायण शाहलाई चाहिँ मगर हुन् भनिन्छ नि त, हाम्रो इतिहासविदले पनि भन्नुभएको छ मगरहरू भनेर, तर मगरमा पनि उहाँको आलमदेवीमा पूजा गर्ने त मास्की राणा मगर हो, मास्की राणा मगर मात्रै हो नि, अझ आलम देवीमै गएर पूजा गरेको कल्चर हेर्ने हो भने त्यहाँ पनि सेपरेसन छ, डिभिजन छ कि, डिभिजन अफ दि वर्क छ, र उहाँहरूको वंशाली भनेको के हो भन्दा भूपाल राणा राय भनिएको छ नि त, भूपाल राणा रायको छोरा चाहिँ खान्चा खान र मिन्चा खान होइन मृहन्चा पनि भनेको छ भने, अब खान्छा र मिन्छा खान भनेको त मगर भाषामा तपाईँको जेठो राजा र कान्छो राजा भनिया हो नि. हाम्रो इतिहासविदहरूले चाहिँ भनिसक्नु भएको छ, तर कुनै पनि आधारमा चाहिँ मगरसँग जोड्न पनि सकिँदैन र खससँग जोड्नु पनि सकिँदैन. त्यो त प्रमाणले र इतिहासले वंशजले जोड्नु पर्यो नि त, त्यो नभइकन त हामी त बोल्ने ठाउँ हुँदैन नि त होइन. त्यो वंशज र प्रमाणले जोड्यौँ भने त ठिकै छ नि त, त्यो वेमा चाहिँ हाम्रो सन्दर्भ सामानले चाहिँ तथ्यगत दिन सक्दैन होइन. त्यो कारणले मैले के भन्छु नि, अहिले नै तत्कालै यो मूलमा जोडिहाल्नुपर्ने आवश्यकता चाहिँ छैन होइन, र त्यो चाहिँ यथार्थपरक पनि हुँदैन.
1: ठकुरीलाई ठकुरीकै रूपमा चिनिनुपर्छ भन्ने यहाँको भनाइ.
0: अब ठकुरी समाजले सोसियल कन्स्ट्रक्टेड समाजले बनायो, साना ठाउँहरूका ठकुराइन गर्दा गर्दै ठकुरी बनायो नि त. त्योभन्दा अगाडि जानियो भने लिच्छवी कालमा पनि अंशु वर्मालाई ठकुरी लेखियो, अनि 900 शताब्दीमा वैश्य ठकुरीहरू पनि छन्, राघव देवहरू 2-4 पुस्ता हुनुहुन्छ उहाँहरू वैश्य ठकुरी. वैश्यको भाष्य फेरि अर्को छ होइन, वैश्य भनेको त हाम्रो मनुस्मृतिमा त अब ब्राह्मण क्षत्रिय वैश्य शूद्र छ नि त होइन. अब हामीले चाहिँ ठकुरीले चाहिँ क्षत्रिय धर्म पालन गर्ने कारणले गर्दा चाहिँ ठकुरीलाई वा त्यो योद्धालाई वा त्यो प्रशासक राम्रो चलाउनेलाई चाहिँ अब राज्य दिइयो होइन, त्यस कारण राजा बनाइयो होइन, त्यो हिसाबले चाहिँ आएको हो.
1: अब ठकुरीहरूको परम्परा बुझ्दा हेर्दा एउटा प्रकृति पूजक जातिको परम्पराहरू पनि देखिन्छ भनिएको पाइन्छ. प्रकृति पूजकका दृष्टिकोणले ठकुरीहरूका संस्कारगत विशिष्टताहरू चाहिँ के कस्तो देख्न सकिन्छ?
0: हो, मैले चाहिँ यसमा चाहिँ एकदम सही कुरा हो कि किनभने मानव सभ्यताको विकासमा मानिस सबै प्रकृति पूजक हुन्, त्यो मेरो होइन कन्क्लुजन पनि यथार्थ पनि हो जस्तो लाग्छ. किन भन्दा हामीले प्रकृतिलाई नै पुजेर प्रकृति बिना त हामी बाँच्न सक्दैनौँ, भौतिक शरीर त पञ्चतत्व छ नि त, त्यही प्रकृति पूजक चाहिँ हामी हौँ. र यसको चाहिँ संस्करण हुँदै हामीले चाहिँ यो अलिकति सिम्बोलिक साङ्केतिक वेमा चाहिँ हामीले यसलाई अलिक सभ्य वेमा चाहिँ अहिले अहिलेको आएको छ नि सभ्यताहरू होइन, जस्तो त्यसैमा हिन्दू सभ्यता भनौँ न होइन, हिन्दूकरण गरियो नि, यो चाहिँ प्रकृति पूजककै होइन सभ्यता स्वरूप आएको जस्तो लाग्छ मलाई. तर हामी सबै ठकुरी मात्र होइन, ठकुरी प्रकृति पूजक नै हो, तर हामी मानव सभ्यतामा सबै चाहिँ प्रकृति पूजक हो जस्तो मलाई लाग्छ.
1: अब ठकुरीहरूका संस्कारगत विशिष्टताहरूमा चाहिँ के देख्न सकिन्छ? अब जस्तै साईपाटाको प्रसङ्गमा पनि केही विशिष्टताहरू भएको भनिन्छ होइन, खाँडो जगाउने परम्परा पनि अलि विशेष रूपमा सुन्न पाइन्छ ठकुरीहरूबाट होइन. यो प्रसङ्गमा केही बताइदिनुहोस् न.
0: यो चाहिँ जस्तो यो हामी सबै ठकुरीहरूमा जब होइन 2224 राज्य स्थापना भयो, 2224 राज्यहरू भयो, त्योभन्दा पनि धेरै होइन राज्यहरू थिए, राजाहरू थिए, र त्यो हाम्रो कमन चिज चाहिँ हाम्रो साईपाटा हो र खाँडा जगाउने. किनभने साईपाटा चाहिँ यो ठकुरीकै हो, अहिले चाहिँ यसलाई परसंस्कृतिकरण सबैले गरिएको छ, त्यो राम्रो कुरालाई सबैले होइन संस्कृतिकरण गर्नुपर्छ र त्यो अकल्चराइजेसन गर्नुपर्छ.
1: साईपाटा भन्नाले विवाहको
0: विवाहको सम्ममा चाहिँ त्यो सगुन पनि हो, र ठकुरीको पहिचान नै के हो त, साईपाटा हो है, विवाहको संस्कारमा चाहिँ होइन. हामीले त्यो साईपाटा लगेन भने त्यो ठकुरी वा त्यो शाही शब्द छ नि, शाही शब्द त अझ माथि जानुपर्ने हुन्छ यसको इतिहास खोज्दै जाँदा. त्यो शाही शब्द चाहिँ रोयल शब्द हो होइन, त्यो रोयल भनेको राजा हो होइन, राजाको लागि नै सगुनको रूपमा चाहिँ उपलब्ध गराउने साईपाटा हो भने, खाँडो जगाउने चाहिँ त्यो हाम्रो इतिहास ठकुरीको त्यो वरियर योद्धा बनाउनु छ नि त होइन. ठकुरी त वरियर हो, योद्धा हो, क्षेत्रीय हो, त्यो कारणले गर्दा त्यो खाँडोमा चाहिँ हाम्रा त्यो पूर्वजहरूको इतिहास सँगसँगै त्यो खाँडो खाँडो भनेको त तपाईँको तरवार हो नि त, तरवार समाएर खाँडोले चाहिँ खण्ड खण्ड बनाउने पनि हो नि त होइन. भनेपछि त त्यो शत्रुको लागि खण्ड खण्ड बनाउने खाँडो हो, त्यो खाँडो जगाउने भनेको एउटा वीरता बनाउने, वीर बनाउने, त्यो एटिच्युड मनोवृत्ति बनाउने होइन, एउटा वारियर योद्धा बनाउने चाहिँ खाँडो जगाउने हो. त्यसमा चाहिँ हाम्रा पूर्वजहरूको व्याख्या गरिएको हुन्छ होइन, फलानाले यस्तो गर्यो यस्तो गर्यो यस्तो गर्यो यस्तो गर्यो यो राज्य जित्यो भनेर चाहिँ आफ्नो खाँडो जगाउने चाहिँ परम्परा चाहिँ एउटै भयो, तर अब त्यसको व्याख्या चाहिँ फरक छ. जस्तो आफ्नो वंशजको पनि त होइन कीर्ति गाउनु पर्यो भनेपछि त हरेक ठकुरीले चाहिँ आफ्नो वंशज त गाउनु पर्यो नि होइन, त्यो हिसाबले चाहिँ त्यहाँ चाहिँ अलिकति परिवर्तन हुन्छ. तर मेन उद्देश्य भनेको चाहिँ योद्धा हामी चाहिँ होइन, यो जाति हो, हामी चाहिँ देशको लागि लड्ने जाति हो भनेर चाहिँ मान्छे र अपकमिङ जेनेरेसनलाई चाहिँ विवाहमा त्यो मोटिभेसन फ्याक्टर पनि हो. अनि त्यस कारण अर्को त्यो सँगसँगै अब हाम्रो सबै कमनमा चाहिँ बन्दुक होइन, तपाईँले पनि सुनिराख्नु भयो होला, ठकुरीको बिहामा चाहिँ
1: बन्दुक
0: उत्सवमा चाहिँ हरेक उत्सवमा विवाहको उत्सवमा पनि होइन पड्काउने चलन छ. अनि जब होइन बन्दुक पड्काइन्छ नि अनि बल्ल विवाहको साइत हुन्छ, त्यही भएर उत्सव प्लस त्यसलाई साइतको रूपमा पनि मानिन्छ.
1: अब त्यस्तै अब ठकुरीका अन्य विशिष्ट संस्कारहरूमा केही सम्झनुहुन्छ? जस्तै अब भूगोलका आधारमा पनि केही सांस्कृतिक प्रचलनहरू केही विशिष्ट हुन्छन् होइन, त्यस्तो केही ठकुरीहरूको
0: यस्तो चाहिँ छ होइन भूगोलको हिसाबले चाहिँ, जस्तो कर्णालीमा होइन र अब गण्डकमा चाहिँ फरक चाहिँ छ। हेर्नुहोस् मैले अलिक कमन कुरा चाहिँ भने, अरू इभन विवाहमा पनि केही परम्पराहरू चाहिँ फरक छ यो भूगोलको आधारमा। इभन अहिले हामीले पोसाकको कुरा गर्यौँ, पोसाकमा पनि भूगोलको आधारमा फरक छ होइन। कुन भूगोलमा कुन अभाइलेबिलिटी भयो त, केस होइन, त्यहाँको उपलब्धता भयो त, त्यो हिसाबले चाहिँ ठकुरीको ड्रेसमा अलिकति सांस्कृतिक परम्परामा केही भूगोलको कारण गर्दा डेफिनेटली फरक छ। अनि अर्को कुरा चाहिँ के छ भन्दा, भूगोलमा आएपछि अरू जातिको संस्कारलाई पनि गरेको कारणले गर्दा त्यहाँ पनि केही फरक चाहिँ छ। कमन कुरामा चाहिँ यो अलिकति होइन फरक हुँदै हुँदै आएको छ। र अर्को कुरा चाहिँ के रहेछ भने, तपाईँको सबै जात जातिलाई मिलाउँदा कुनै संस्कार चाहिँ त्यो अरू जातिको नि लिइदिनु पर्ने रहेछ कि होइन। पहिलाको 22-24 इतिहास हेर्दा राजाले अन्तर्गुलन होइन, त्यो हिसाबले पनि फेरि त्यही वंशज हो नि त कर्णालीमा हुँदा, तर यता गण्डकमा हुँदा चाहिँ केही कुरा चेन्ज भएको छ होइन। त्यस कारण केही न केही यो हाम्रो होइन कुल परम्परा सिस्टममा, अनि हामीले मान्ने इष्ट देवी देवताहरू होइन, हामीले मान्ने काहीँ चाहिँ होइन मस्टो परम्परामा चाहिँ फरक चाहिँ छ।
1: हजुर, अब पूजा आजाका सन्दर्भमा चाहिँ पर्व विशेषका सन्दर्भमा चाहिँ ठकुरीहरूले अलि महत्त्व दिएर मानिने पर्वहरू चाहिँ के छन्?
0: अब होइन सबै प्रकृति पूजक भएपछि त हामी अहिले नेपाली कल्चरमा हुने सबै संस्कार संस्कृतिहरू चाहिँ सबै मान्ने गरेकै छ। तर ठकुरीले मान्ने विशेष भनेको दसैँ हो। हेर्नुहोस् हामी त्यो चाहिँ होइन क्षत्रिय भनौँ है, अहिले चाहिँ अब यसलाई चाहिँ फेरि ठकुरीतिर मात्रै होइन तपाईँको मात्रै दसैँ भन्ने पनि हुनसक्छ। तर किन भन्दा त्यहाँ चाहिँ तपाईँको होइन यो बलि प्रथा छ नि। बलि प्रथा के हो त भन्दा, हामीलाई चाहिँ त्यो शत्रुप्रति लड्नलाई चाहिँ एउटा होइन मोटिभेट गर्ने के एटिट्युड डेभलप गर्ने त्यो इम्पावर गर्ने चाहिँ प्रथा हो नि त। त्यस कारण त्यहाँ चाहिँ हामीले दुर्गाको पूजा गरिन्छ नि 9 दिनसम्म। दुर्गाको पूजा त दुर्गा शक्तिको प्रतीक हो, शक्ति प्रदान गर्नलाई नै के त पूजा गर्ने हो नि त। त्यो 9 दिनसम्म बसेर पुरा होइन, त्यो त अब हामीले चाहिँ होइन महाभारतकालीन इतिहास रामायणकालीन इतिहास हेर्दा पनि दुर्गा शक्तिको पूजक त गरिएको छ नि। त्यही भएर शक्तिको पूजक गर्ने परम्परा चाहिँ एकदम पहिलो प्रायोरिटी हो होइन हामीले। अनि शक्तिको पूजकमा चाहिँ हामीले देवीलाई चाहिँ बलि चढाएपछि चाहिँ अर्को भोलिपल्ट होइन दशमी मनाइन्छ नि, विजय उत्सव, भोलिपल्ट दशमी मनाएर चाहिँ एउटा हर्ष उल्लास मनाउने परम्परा चाहिँ विशेष हो। अब तिहार होइन अरू पर्व तिज पर्व यता एकदम होइन मनाउने प्रचलन छँदैछ।
1: शक्ति पूजाको परम्परालाई चाहिँ अलि विशेष महत्त्व दिएको।
0: एक्ज्याक्टली।
1: अब ठकुरीहरूको सघन बसोबास चाहिँ हाल चाहिँ कुन ठाउँलाई भन्न सकिन्छ, जहाँ चाहिँ ठकुरीहरूको पारम्परिक संस्कार परम्पराहरू राम्रोसँग देख्न बुझ्न सकिन्छ, त्यस्तो स्थानहरू?
0: यसलाई चाहिँ तपाईँको कर्णाली प्रदेशमै जाँदा हुन्छ, अलिक मोर होइन रियल ग्राउन्डेड कल्चर हेर्नलाई कर्णाली प्रदेशमै जान सकिन्छ। किन भन्दा जस्तो रुकुम राज्यबाट चाहिँ पर्वत आएको हो कि होइन, अब हाम्रो सिन्जाबाट फेरि 4 होइन डिभिजन हुँदै सामन्त होइन सामन्तबाट महासामन्त पनि भए, तर यहाँ नेपाली भाषामा त सामन्त भनेको त यो कुर अनि त्यसपछि लिएर शोषक भन्ने भाष्य गराइयो। सामन्त भनेको त गुड प्रशासक हो नि त त्यो बेलामा, एक्ज्याक्टली होइन, र राम्रोसँग प्रशासन चलाउने पद दियो नि त सामन्त। र हामीले अझै पनि तपाईँको यो होइन खगेनकोट अनि तपाईँको यो होइन बढी मालिकाको परम्परा हेर्ने भने त्यहाँ देखिन्छ, किनभने बढी मालिकालाई दर्शन गर्नको लागि चाहिँ भीमकोटको राजालाई दर्शन नगरिकन अझै बढी मालिकाको दर्शन पाइन्न भने हाम्रो सामाजिक मान्यता छ, सांस्कृतिक परम्परा छ। त्यस कारण बढी मालिका दर्शन गर्नको जानुभन्दा अगाडि भीमकोटका राजालाई दर्शन गरेर गयो भने त्यसको आफ्नै इतिहास छ फेरि होइन, त्यो कसरी भयो भन्ने कुरा अझै पनि त्यो परम्परा छ नि त। भनेपछि त परम्परा त्यहीँ भेटिन्छ नि त होइन। त्यसै गरी एउटा होइन अस्ति भर्खरै होइन हाम्रो यो त्यहाँ चाहिँ आठपिस खगेनकोट यो राज्यहरूमा दैलेखमा पनि नायक प्रथा छ कि हजुरको होइन। नायक प्रथा भनेको दसैँमा चाहिँ उहाँ चाहिँ राजा हो, उहाँकोमा र उहाँले त्यो मौलो पूजा नगरेसम्म, उहाँले मौलो टिका नलाएसम्म, उहाँको हातबाट टिका नलाएसम्म अरूले टिका लगाउँदैनन् गाउँमा। भनेपछि त्यो परम्परा नि त छ नि त,
1: सांस्कृतिक परम्परा,
0: सांस्कृतिक परम्परा होइन। भनेपछि त्यहाँ गएपछि चाहिँ थाहा हुन्छ सर।
1: अब अन्तमा ठकुरी समाज महासङ्घ नेपाल छ
0: हजुर,
1: यहाँ आफै पनि ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ, अब समाजलाई पनि नजिकबाट हेरिरहनु भएको होला, यी समाज र प्रतिष्ठानका गतिविधिहरू संक्षिप्तमा बताइदिनुहोस् न।
0: अब यो होइन ठकुरी महासङ्घ चाहिँ हरेक जिल्लामा देश विदेशमा भएका सङ्घ संस्थाको एउटा छाता सङ्गठन हो। अब यो छाता सङ्गठनले चाहिँ ठकुरीको हक हित र ठकुरीको इतिहासलाई चाहिँ संरक्षण गर्ने काम गर्ने उद्देश्यले खोलिएको हो। भलै त्यो काम गर्न नसकेको होला, तर हामी सबैले यो चाहिँ राज्यले, किनभने हाम्रो यो राज्यको इतिहास हो, नट ओन्ली ठकुरी, यो ठकुरीको इतिहास हुँदै होइन, त्यो 22-24 राज्यभित्र त तपाईँ हामी सबै जोडेका छौँ नि त, सबैको इतिहास हो। जब हामीले इतिहास र हाम्रो संस्कार संस्कृति गुमायौँ नि त, हाम्रो पहिचानै गुमायौँ नि, त्यो हिसाबले चाहिँ ठकुरी कला संस्कृति, अब संस्कृति भनेको तपाईँको होइन नामैले जोडियो, संस्कृति भनेपछि सबै कुरा होइन त्यो कभर अप गरिहाल्यो, यो चाहिँ सङ्घ संस्था त्यसरी खुलिएको हो। तर म के भन्न चाहन्छु भने हामी सबै जात जातिले आज डोटीको इतिहासमा सबै जात जाति जोडिएका छौँ, असामको इतिहासमा सबै जात जाति जोडिएका छौँ नि, रुकुमको इतिहास है, मैले भने खगेनको इतिहास, पर्वतको इतिहास, कास्कीको इतिहास होइन, धेरै इतिहास छ नि त, त्यो इतिहासमा हरेक जात जाति जोडिएका छौँ। हरेक जात जातिले हाम्रो त्यो इतिहासलाई गहन मिहिन रूपमा अध्ययन गरेर यसलाई संरक्षण गरेर विश्व सामु चाहिँ फैलाउनु छ, र यो चाहिँ हामीले संरक्षण गर्नुपर्छ। र मैले बारम्बार भन्दै गरेको छु, हाम्रो इतिहास लेख्नलाई चाहिँ हरेक त्यो वंशसँग पनि क्या, जस्तो हजुरको उप्रेतीको पनि आफ्नो वंश छ नि, आज पनेरको पनि कोट थियो नि त होइन, त्यस्तै तपाईँहरूको पनि धेरै पुरानो इतिहास जानुपर्छ नि। त्यस कारण यो गहन मेन रूपमा चाहिँ गरेर महासङ्घ त छँदैछ, ठकुरी महासङ्घ, ठकुरी कला संस्कृति प्रतिष्ठान, त्यस्तै अरू सङ्घ संस्था छ। अब हामी नेपाली सबै चाहिँ जागरुक हुनुपर्ने जस्तो चाहिँ मलाई लाग्छ।
1: हस् त, समय दिनुभयो, स्टुडियोसम्म आएर आफ्ना भनाइहरू, अध्ययनका विषयहरू राखिदिनुभयो, यहाँप्रति धन्यवाद व्यक्त गर्छु।
0: हस् धन्यवाद, आज मलाई यो ठकुरी इतिहास संस्कृति हाम्रो सबभन्दा सांस्कृतिक परम्परा राख्ने अवसर दिनुभएकोमा रेडियो नेपाल तथा सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु।
1: त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले ठकुरी जातिको संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने जमर्को गर्यौँ। कर्णाली क्षेत्रका ठकुरी जातिको सामाजिक संस्कार सम्बन्धी आलेखका आधारमा संस्कारगत प्रसङ्गहरू रहे। साथमा ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष, समाजशास्त्री तथा अध्येता डाक्टर दलीप कुमार मल्लसँगको कुराकानी राख्यौं। हस्त, आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यहीं टुङ्ग्याउँदै प्राविधिक सहकर्मी मिनर्भा भद्राचार्य सहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो, दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच समसामयिक राजनीतिक सन्दर्भ, सरकार एवं पार्टी सञ्चालनका विषयमा छलफल भएको छ। हिजो उहाँहरूबीच पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल भयो। पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछानेबीचको भेट नियमित हो। राष्ट्रपतिले केन्द्रीय समितिलाई पूर्णता दिएर संगठनलाई सशक्त बनाउने तयारी थालेको छ। गृहमन्त्री सुदन गुरुङसहित मन्त्रीहरूको टोलीले हिजो भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकन गर्नुभएको छ। मन्त्री गुरुङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव त्यहाँ पुग्नु भएको थियो। भूमि व्यवस्था मन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरेर लालपूर्जा दिएपछि आगामी दिनमा कसैले पनि औँला ठड्याउन नसक्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो। आत्मदाहको प्रयासपछि वीर अस्पतालको बन युनिटमा उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच 9 बुधे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्तापछि हस्ताक्षर गरिएको सहमति अनुसार घटनाको सत्य तथ्य निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने र उक्त समितिले गठन भएको 7 दिनभित्र सरकार समक्ष प्रतिवेदन बुझाउने सहमति भएको छ। सहमति अनुसार गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रचलित कानून, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अघि बढाउने भएको छ। सिराहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका 3 जना बालबालिकाको ज्यान गएको छ। गोलबजार नगरपालिका 7 स्थित पुरानो चोक चोहरबामा डुबेर एकै परिवारका 3 बालबालिकाको ज्यान गएको हो। प्रहरीका अनुसार चोहरवा स्थित पशुहाट बजार परिसरमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय अवास शेखा 12 वर्षीया छोरी सबनम खातुन, 10 वर्षीया छोरी रुबिना खातुन र 7 वर्षीय छोरा साइफुल शेखको मृत्यु भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष 3 महिने देशव्यापी डेङ्गु सचेतना अभियान सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको साउन, भदौ र असोज महिनाभर अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको रामायण प्रस्तुत गरेर भानुभक्तले सबै नेपालीले पढ्न सक्ने बनाउनु भएको थियो। उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत एकीकरण गरेको मानिन्छ। र अमेरिका र इरान बीच स्ट्रेट अफ हर्मजलाई लिएर जारी गतिरोध उत्कर्षमा पुगेका बेला अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ हवाई आक्रमणहरू सुरु गरेको छ। इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार इरानका प्रमुख बन्दरगाह सहरहरू बन्दर अब्बास, सिरिक, जासका साथै क्युसिम टापुमा पनि ठूला विस्फोटहरू भएका छन्। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: अब सुनाउँछौ गोपाल जीसी र शारदा घिमिरेको स्वरमा रहेको यो असारे भाका संकलन हो गोपाल जीसीकै।

जगमाला कव्यले जाई धोबी लुगा धुन्थ्यो अरू कसलाई हुन्थ्यो सपाने माराउनेलाई बर्खा लायो झरे सुन्यो मैना चरे

पश्चिम देश।

0: बर्बाद जोरी सके पछि भविष्य साम लागोस कम हुन्छ हुन्न बन पैसा समाइकन भविष्य साम लागोस कम
1: आजै पानी पर्यो आजै कुहिरो छर्यो आजै उम्र्यो टार्को जाऊ झुल्केको

0: तिमलाई टाउको दुदा मलाई आया कोल्याइ देला बनको भी घुमाउने चर्का परिरहेछ मर्का कोल्याइ देला बनको भी जान त जान्छु तिम्रो माइती घरमा कोल्याएको भन्लानी फुलफुल्यो केसमा त्यो बिरानो देशमा कोल्याएको भन्लाने
1: थैलीलाई फरि पैसा सारा ओरी हलाई लाई लाई गनाउला दुईजनाको किस्सा एकै ठाउँमा मिसा धारा लाई लाई गनाउला

भर्खरै सुनायौँ माधवलाल श्रेष्ठ, कल्याण कुमार र साथीहरूको स्वरमा रहेको असारे गीत सङ्कलन हो माधवलाल श्रेष्ठको। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई असारे भाकाहरू सुनाइरहेका छौँ। यो क्रम रहनेछ करिब बिहानको 11 बजेसम्म। अब सुनाउँछौँ भीमविराग अधिकारीको स्वर, सङ्कलन हो गोविन्द दुलाल र गुरुप्रसाद फेटवालको।

भर्खरै सुनायौँ देवेन्द्र किरातीको स्वर सङ्कलन हो हरिहर मास्केको। असारे गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ भीमसेन खतिवडा, उमा श्रेष्ठ र साथीहरूको स्वर सङ्कलन भीमसेन खतिवडाको।

बता छैन होली तिम्रो छुरी ठुरी आजै ठेगान लगाउँछु

मान्यो भने लान्छु नमानेमा तान्छु खेतैबाट भगाउँछु।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: यति बेला हामी तपाईँलाई असारे गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ उद्धवराज सिटौलाको स्वर संकलन हो गायक स्वयंकै।

भर्खरै सुनायौँ दुर्गा रायमाझी र साथीहरूको स्वरमा रहेको असारे भाका दुर्गा रायमाझीको सङ्कलनमा। असारे गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ कमलीकान्त भेटवालको स्वर सङ्कलन हो राजेन्द्र सर्वहाराको।

असारे गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौ लालबहादुर खाती तीर्थकुमारी र साथीहरूको स्वर संकलन लालबहादुर खातीकै. यसपछि ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ. रेडियो नेपाल सुन्दै रहनुहोला.

0: यो रेडियो नेपाल हो, दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच समसामयिक राजनीतिक सन्दर्भ, सरकार एवं पार्टी सञ्चालनका विषयमा छलफल भएको छ। हिजो उहाँहरूबीच पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल भयो। पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछानेबीचको भेट नियमित हो। राष्ट्रपतिले केन्द्रीय समितिलाई पूर्णता दिएर संगठनलाई सशक्त बनाउने तयारी थालेको छ। गृहमन्त्री सुदन गुरुङसहित मन्त्रीहरूको टोलीले हिजो भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकन गर्नुभएको छ। मन्त्री गुरुङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव त्यहाँ पुग्नुभएको थियो। भूमि व्यवस्था मन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरेर लालपूर्जा दिएपछि आगामी दिनमा कसैले पनि औँला ठड्याउन नसक्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो। सुकुम्बासी व्यवस्थापनका लागि केही समय लाग्ने उल्लेख गर्दै उहाँले सरकारले सुकुम्बासीको दिगो समाधान गर्ने गरी काम गरिरहेको बताउनुभयो। आत्मदाहको प्रयासपछि वीर अस्पतालमा उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच 9 बुधे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्तापछि हस्ताक्षर गरिएको सहमति अनुसार घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनका लागि सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने र उक्त समितिले गठन भएको 7 दिनभित्र सरकार समक्ष प्रतिवेदन बुझाउने सहमति भएको छ। सहमति अनुसार गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रचलित कानून, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अघि बढाउने भएको छ। सिराहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका 3 जना बालबालिकाको ज्यान गएको छ। गोलबजार नगरपालिका 7 स्थित पुरानो चोक चोहरबामा डुबेर एकै परिवारका 3 बालबालिकाको ज्यान गएको हो। प्रहरीका अनुसार चोहरबा स्थित पशु हाट बजार परिसरमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय आवास शेखा 12 वर्षीय छोरी सबनम खातुन, 10 वर्षीय छोरी रुबिना खातुन र 7 वर्षीय छोरा साइफुल शेखको मृत्यु भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष 3 महिने देशव्यापी डेङ्गी सचेतना अभियान सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको साउन, भदौ र असोज महिनाभर अभियान सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ। अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले सबै 753 स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको रामायण प्रस्तुत गरेर भानुभक्तले सबै नेपालीले पढ्न सक्ने बनाउनु भएको थियो। उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत एकीकरण गर्नुभएको मानिन्छ। विक्रम सम्बत 1871 असार 29 गते तनहुँको रुदी चुँदी रामघामा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भनी अर्थी दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो। त्यसै गरी वधु शिक्षा उहाँको अर्को प्रसिद्ध कृति हो। प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचना लगायत उहाँका कृति छन्। र अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुजलाई लिएर जारी गतिरोध उत्कर्षमा पुगेका बेला अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ हवाई आक्रमणहरू सुरु गरेको छ। इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार इरानका प्रमुख बन्दरगाह सहरहरू बन्दर अब्बास, सुरिक, जासका साथै क्युसिम टापुमा ठूला विस्फोटका आवाजहरू सुनिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ विमला राई र म रुक्मिणी पोखरेल।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्छौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम हाम्रो चासो रिता तिमिल सेनाको साथमा। त्यसपछिको समयमा असारे गीतहरू सुनाउनेछौँ। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचार सुनिसकेपछि के तिमी मेरो साथी बन्छौ कार्यक्रम सुन्नुहुनेछ रुक्मिणी पोखरेलको साथमा। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुनाउनेछौँ। 1:20 म्युजिक क्याफे कार्यक्रम सुन्नुहुनेछ सूर्य लामाको साथमा। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब राख्दैछौँ कार्यक्रम हाम्रो चासो।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: कार्यक्रम हाम्रो चासो। नमस्कार, उपभोक्ता हकित र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेशनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले झापा जिल्लालाई छनौट गरेका छौँ। झापा जिल्लामा रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू प्रयोग गर्न पाउनुभएको छ, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त, यसकै सेरोफेरोमा रहेर हामीले झापा जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष मदन गोपाल सुब्बासँग कुराकानी गरेका छौँ। सबैभन्दा पहिले त कार्यक्रम हाम्रो चासोमा झापा जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष मदन गोपाल सुब्बाज्यूलाई धेरै धेरै स्वागत छ।
2: हजुर, धन्यवाद।
1: झापा जिल्लाको कुरा गर्ने हो भने झापा जिल्लामा बसोबास गर्ने जिल्लावासीहरूले कतिको शुद्ध खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, कुराकानीको सुरुवात यहीँबाट गरे।
2: अब यो झापा जिल्ला चाहिँ ठ्याक नजिकै छिमेकी जिल्ला, भारतसँग जोडिएको जिल्ला भएको र लगभग यो झापा जिल्लाको पूर्व उत्तरदेखि दक्षिण पश्चिमसम्मको सिमाना 144 किलोमिटर खुल्ला सिमाना भएको र राज्य संयन्त्रले अवैध बाटोबाट आउने अखाद्य वस्तुलाई रोक्न खोज्दा पनि रोक्न नसकी अवस्था, यो खुल्ला बोर्डरका कारणले धेरै अखाद्य वस्तुहरू छिमेकी मुलुकबाट यो जिल्लामा भित्रिएको अवस्था छ। अब हामी उपभोक्ता अधिकारवादी संस्थाहरू, सम्बन्धित सेवा प्रदायक निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार, नगरपालिका, गाउँपालिकाहरूसँग समन्वय गरेर समय समयमा बजार अनुगमन गर्ने कामहरू त गर्छौँ, तर पनि खुल्ला सिमानाका कारण जति हामीले नियन्त्रण गर्नुपर्ने हो, यहाँको चाहिँ उपभोक्ताहरूलाई चाहिँ स्वास्थ्य खाद्य वस्तुहरू उपलब्ध गराउन त्यो गर्न सकिएको अवस्था चाहिँ छैन। अब यो हामी सरकारवाला निकायले यहाँका झापा जिल्लाका आम उपभोक्ताहरूलाई स्वास्थ्य, तपाईँको मिसावट अखाद्य वस्तुहरू चाहिँ उहाँहरूले नखाउन्, स्वास्थ्य खाद्य वस्तुहरू नै खाउन् भनेर जति नै लागे पनि त्यो सरकार निकाय लागेर मात्रै सम्भव नहुँदो रहेछ। यो विषयमा चाहिँ सबै उपभोक्ताहरू सचेत सजग हुन जरुरी छ। अब तपाईँहरूको जस्तो यो पवित्र मिडिया जसले सुन्नुहुन्छ, जुन उपभोक्ताहरूले, त हामी उपभोक्ता नै यो विषयमा चाहिँ सचेत हुन जरुरी छ भन्ने कुरो, उहाँहरू आफैले मनन गरेर आफूले प्रयोग गरिने खाद्य वस्तुहरू कतिको खानको लागि योग्य छ, स्वास्थ्यवर्धक छ, उहाँहरू स्वयमै सचेत भइदिनु भयो भने चाहिँ त्यो सबैभन्दा राम्रो पक्ष हो। तथापि अब कतिपय चाहिँ किसान मजदुरहरू जो चाहिँ बजारबाट चाहिँ खरिद गरेर ल्याएर दैनिक उपभोग गर्नुपर्ने, गुजारा गर्नुपर्ने बाध्यताको अवस्था छ, त्यस्ता व्यक्तिहरू चाहिँ यो हामीले गरेको सचेतना कार्यक्रमबाट पनि अलिक टाढा हुनुहुन्छ, उहाँहरू चाहिँ अन्यल अवस्थामै विषादीयुक्त चिजहरू चाहिँ खानुपर्ने बाध्यात्मक अवस्थामा हुनुहुन्छ। तर एउटा सचेत नागरिक, सचेत उपभोक्ताले चाहिँ तपाईँको अब बिर्तामोड चाहिँ चारवटा जिल्ला झापा, इलाम, पाँचथर, ताप्लेजुङकै व्यापारिक कृषि केन्द्र, त्यहाँनिर चाहिँ हामीहरूले पारीबाट आउने अथवा जिल्लामै उत्पादन भएका खाद्य वस्तुहरू, दैनिक उपभोग्य वस्तुहरू, साग सब्जी तरकारी यस्ता चिजहरूलाई चाहिँ ल्याब टेस्ट गरेर मात्रै अब कति मात्रामा चाहिँ विषहरू चाहिँ प्रयोग गरिएको छ, खानालाई चाहिँ स्वास्थ्यवर्धक छैन त्यस्तो मापन गरेर मात्रै बिक्री वितरण गर्नु भनेर चाहिँ त्यहाँका व्यापारी वर्गहरूलाई पनि हामीले भन्ने गरेका छ। त्यहाँका चाहिँ प्राविधिक कर्मचारीहरूले पनि त्यसको ल्याब टेस्ट गरेर कतिपय तरकारी सागसब्जीहरूमा पनि बढी भन्दा बढी मात्रामा तपाईँको मिसआउट गरेर चाहिँ ल्याइएको र धेरैभन्दा धेरै चाहिँ यो रासायनिक मल बिउहरू चाहिँ प्रयोग गरिएको, विषादी प्रयोग गरिएको त्यस्ता चिजहरूलाई चाहिँ हामीहरूले बजारमा बेला बेलामा सरप्राइज अनुगमन गरेर चाहिँ हटाउने, त्यस्तो धेरै विषादीयुक्त चिजहरूलाई चाहिँ खाडल खनेर गाड्ने, नष्ट गर्ने कामहरू पनि गरेर आएका नै छौँ। अब जिम्मेवार उपभोक्ता नागरिकहरूले आफै नै यो विषयमा चिन्तन मनन गरेर आफूले उपभोग गर्ने वस्तु चाहिँ स्वास्थ्यवर्धक होस्, त्यस्ता खालका चिज वस्तुहरू मात्रै खरिद गरिदिए चाहिँ राम्रो हुन्थ्यो जस्तो मलाई चाहिँ लाग्दछ।
1: यहाँहरूको जिल्लामा केन्द्रबाट र यहाँहरूकै सहकार्यमा एउटा कार्यक्रम पनि आयोजना भएको थियो केही समय अगाडि, त्यो कार्यक्रमका बारेमा पनि केही जानकारी गराइदिनुहोस् न।
2: खुल्ला सिमानाकै कुरा आउँछ त्यसमा पनि, नेपाल सरकारले चाहिँ एउटा मात्रै संस्थालाई चाहिँ एकाधिकार ढङ्गबाट व्यापार गर्नको लागि यो आयोनिन साल ट्रेडिङ कर्पोरेसनलाई चाहिँ जिम्मा दिएको छ र साल ट्रेडिङ कर्पोरेसनले त्यो चाहिँ आयोडिन युक्त नुन बेच्दछ। तर यो खुल्ला सिमाना भएका कारण यहाँनिर चाहिँ आयोडिन नभएको नुन, कालो नुन, सिधे नुन, ढिके नुन जस्ता नामका चाहिँ नुनहरू आउँछन् जो चाहिँ मानव स्वास्थ्यलाई चाहिने आयोडिन, आयोडिन भन्ने चाहिँ यस्तो चिज रहेछ जुन चाहिँ नुनमा मिश्रण गरेर मात्रै मानव शरीरमा प्रवेश गराउन सकिँदो रहेछ। अन्य कुनै पनि खाद्य वस्तुमा मिसाएर त्यो आयोडिन हाम्रो शरीरमा प्रवेश गर्दो रहेछ कि त त्यो तपाईँको अब यो समुद्रमा त पानी सबै नुनिलो हुन्छ, त्यो समुद्रमा उत्पादन भएका सी फुडहरू मार्फत चाहिँ आयोडिन प्राप्त हुँदो रहेछ। अब त्यो नेपालमा त सम्भव पनि भएन किनभने समुद्रसँग जोडिएको मुलुक होइन, यो त लकल्यान्ड मुलुक हो, भूपरिवेष्टित मुलुकमा चाहिँ सी फुडको कल्पना गर्नै सकिँदैन। तर मानवलाई चाहिने आयोडिन चाहिँ नुनमा मिश्रण गरेर त्यो चाहिँ प्राप्त गर्न सकिँदो रहेछ, न अन्य कुनै माध्यमबाट चाहिँ गर्न सकिँदो रहेछ। त्यही भएर अहिले हामी विगत 35-40 वर्ष यता आयोडिन युक्त नुन खाएकै कारणले हामीले यो घाँटीमा देखिने गलगाँडहरू जस्तो समस्याहरू देखिएको छैन। आजभन्दा 40-45 वर्ष अगाडि आयोडिनको कमीले धेरै मान्छेहरूमा चाहिँ गलगाँडको समस्या देखिने, मान्छेको एउटा सुन्दरतालाई कुरूप पार्ने चाहिँ त्यो आयोडिनको कमीले हो। गलगाँड निस्क्यो यदि घाँटीमा भने त्यसको अर्को उपचारै छैन, जीवनभरि चाहिँ हामीले अब गल्फन भेटेर चाहिँ लाएर हिँड्नु पर्ने, त्यो घाँटी छोपेर हिँड्नु पर्ने त्यस्तो अवस्था चाहिँ अहिलेको छैन किनभने आयोडिन युक्त नुन प्रयोग गरेर चाहिँ अवस्था भोगेको त्यस्तो अवस्थाको रोग लागेको मान्छे चाहिँ देखिँदैन। अब यही आयोडिनलाई चाहिँ तपाईँहरूले आयोडिन मिसिएको नुन चाहिँ प्रयोग गर्नुहोस्, आयोडिन बिनाको चाहिँ नुन प्रयोग गर्दा यस्ता यस्ता खालका रोगहरू लाग्न सक्छन् भनेर बढीभन्दा बढी प्रचार प्रसार गर्नकै लागि पनि हामीले यो कार्यक्रम गरेका थियौँ। अब एउटा कुरो मैले चाहिँ यहाँको पवित्र मिडिया मार्फत पनि सेयर गर्न चाहेँ, जो चाहिँ उपभोक्ताहरू यो मिडिया सुनेर बसिराख्नु भएको छ त्यसमा पनि विशेष गरेर हाम्रो भान्सा चुलो चम्कोमा रहनुहुने दिदी बहिनीहरूलाई मेरो विशेष अनुरोध, कम्तीमा हामीले दाल तरकारी भान्सामा बनाइरहँदा हाम्रो चाहिँ बानी के छ भने तरकारी ओइराउने बित्तिकै नुन हाल्ने प्रचलन छ, त्यो बिल्कुल गलत हो। त्यो नुनमा मिसिएको आयोडिन चाहिँ त्यो तरकारी पाकुन्जेलमा उडेर जान्छ, आयोडिन बिनाको मात्रै नुन हामीले खाइरहेका छौँ। त्यो भएको हुनाले तरकारी पाक्न अथवा दाल पाक्न अब लगभग एक दुई मिनट पछाडि चाहिँ म चुलाबाट निकाल्दैछु है भन्ने अवस्थामा मात्रै नुन प्रयोग गर्ने र सम्पूर्ण आम उपभोक्ताहरू जो चुलो चम्कोमा बस्नुहुन्छ दिदीबहिनी आमाहरू उहाँहरूलाई चाहिँ अब तरकारी पकाउँदाखेरि नुन चाहिँ कसरी प्रयोग गर्ने नुन कसरी हाल्ने भन्ने विधिमा चाहिँ त्यति मात्रै बुद्धि पुर्याइदिनु भयो भने पनि नुनमा भएको आयोडिन उडेर जाँदैन र हामीले तरकारी प्रयोग गर्दाखेरि आयोडिनयुक्त नुन सहितको खाद्य वस्तु प्रयोग गर्न सक्छौँ भनेर चाहिँ यहाँको मिडिया मार्फत पनि भन्न चाहे।
1: झापावासीहरू चाहिँ आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्छ भन्ने कुरामा सचेत चाहिँ कतिको हुनुहुन्छ?
2: अब यो सचेत भन्ने कुरामा फेरि कस्तो आउँदो रहेछ भने त्यहाँ एकजना उपभोक्ता मित्रले यो चाहिँ कुरा अब हामी अभिज्ञ छौँ यस कुरालाई बढीभन्दा बढी प्रचार प्रसार गर्नको लागि यो धार्मिक कार्यक्रममा पुराण भन्ने व्यासाचार्य पण्डितहरूलाई यो कुरो भनियो भने त्यो पुराण सुन्न जाने पनि धेरै महिला दिदीबहिनी आमाहरू जानुहुन्छ उहाँहरू त्यो व्यासाचार्य गुरु पण्डितहरूलाई चाहिँ भनियो भने र उहाँहरूले केही समय चाहिँ प्रचार प्रसार गरिदिनु भने यो एकदम राम्रो अवसर पनि हुन्छ भनेर चाहिँ भन्नुभएको थियो त्यहाँ जिज्ञासा कुरा उठाउनु भएको थियो। मैले त्यस कुरालाई फलोअप गरेर दुई चारजना पण्डितजीहरूलाई तपाईँहरूले चाहिँ अलिकति उपभोक्ताहरूको लागि धर्म गरिदिनु पर्यो यो आयोडिनयुक्त नुन प्रयोग गर्ने विधिका विषयमा तपाईँहरूको धार्मिक कार्यक्रममा भनिदिनु पर्यो भनेको उहाँहरूले त फेरि ठ्याक्कै उल्टो कुरा गर्नुभयो। यो आयोडिनयुक्त नुनले महिलाहरूमा चाहिँ बाँझोपन ल्याउने यसका चाहिँ विरोधी छौँ हामी चाहिँ अब सिधे नुन र ढेके नुनको मात्रै गर्छौँ यो कुरा गर्दैनौँ भन्नुभयो। अनि तपाईँको आजको चाहिँ मेडिकल साइन्स आजको विज्ञानले मान्छेमा हुनुपर्ने चाहिँ गलगाँड यस्ता रोगहरूबाट बचाउनको लागि आयोडिनयुक्त नुन प्रयोग गर्ने भनेर नेपाल सरकार आफै लागेका छ। तपाईँहरू अब धार्मिक कार्यक्रममा लाग्ने पण्डितज्यूहरूको यस्तो कुरा गर्नुहुन्छ भने तपाईँहरूले गरिने सबै धार्मिक कार्यक्रमहरू हामी बहिष्कार गरिदिन्छौँ भनेर मैले त त्यसो भने हो तपाईँहरूले शास्त्रका कुरा जोड्नुभयो यो चाहिँ मेडिकल साइन्सले तपाईँको आयोडिन युक्त नुन प्रयोग गर्दा त झन् महिलाहरूलाई त्यसको चाहिँ भ्रूणमा विकास हुने तपाईँको सबल राम्रो बच्चाहरू चाहिँ पैदा हुने भनेर चाहिँ साइन्सले प्रमाण गरेको कुरा तपाईँहरूले शास्त्रमा जोडेर यो गलत खालको चाहिँ प्रचार प्रसार गर्नुहुन्छ भने तपाईँहरूको चाहिँ धार्मिक कार्यक्रम हामी बहिष्कार गरिदिन्छौँ भने त्यस पछाडिको उहाँहरूको प्रतिक्रिया त्यस्तो खासै आएन।
1: अब यस्ता किसिमका कार्यक्रमहरू बेला बेलामा आयोजना हुनुपर्ने जस्तो देखिन्छ?
2: बिल्कुल बिल्कुल हामीले लगभग त्यो अढाई तिन घन्टाको अन्तर्क्रिया यो आयोडिनकै विषयमा राखेका थियौँ विज्ञ डाक्टर साहबहरू अब मेरो त राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनज्यू नै आउनु भएको थियो साल ट्रेनिङका उप निर्देशक ज्यूहरू आउनु भएको थियो जिल्लाको अनुगमन समितिका संयोजक साहेक सुडियो साहबहरू सबैजनाहरू चाहिँ उहाँहरू चाहिँ सेवा प्रदायकको तर्फबाट जवाफदेही दिने हिसाबले आउनु भएको थियो त्यहाँनिर सवाल जवाफहरू पनि राम्रो राम्रो खालका कुराहरू जो चाहिँ विभिन्न संस्थाबाट चाहिँ अन्तर्क्रियामा भाग लिन आउनु भएको थियो उहाँहरू पनि तिन घन्टासम्म उत्सुकतापूर्वक त्यो चाहिँ कार्यक्रममा बस्नुभयो कोही एकैजना पनि निस्केर जानु भएन। बिर्तामोड नगरपालिकाको मेयर चाहिँ पवित्र महतारा परसाईजी उहाँलाई चाहिँ चिफ गेस्ट राखिएका थियो उहाँले पनि एकदम त्यो हाम्रो कार्यक्रम ध्यानपूर्वक यो चाहिँ उपभोक्ताहरूले सुन्नै पर्ने जान्नै पर्ने कार्यक्रमहरू राखिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद भनेर पनि जानुभयो। यो चाहिँ कार्यक्रम एकदम प्रभावकारी नै रह्यो त्यति बेला।
1: खाद्य वस्तुहरू भित्र्याउँदाखेरि त्यो प्रयोगशालामा लगेर हेर्ने त्यस्तो केही व्यवस्था पनि छ कि छैन त?
2: छ बिर्तामोडको चाहिँ त्यो कृषि बजारमा चाहिँ पारीबाट आएका खाद्य वस्तु हुन् या चाहिँ आफ्नै जिल्लामा उत्पादन भएका खाद्य वस्तुहरू त्यहाँ चाहिँ ल्याब टेस्ट गराएर मात्रै बिक्री वितरणको गर्नको लागि चाहिँ राखिएको छ त्यो ल्याब टेस्ट भएर मात्रै बिक्री वितरण हुन्छ।
1: त्यो ल्याब टेस्ट गराउँदाखेरि चाहिँ कस्ता किसिमका अखाद्य वस्तुहरू चाहिँ भेटिएको छ त?
2: धेरै जस्तो त यो हरियो सागपातहरूमा चाहिँ बढी विषादी मिसिएको पाइएको छ जस्तै अब गोलभेडामा भयो तपाईँको यो भिन्डीमा रायोको साग फुलकोपी बन्दाकोपी यस्ता तरकारीमा चाहिँ बढी विषादी मिसिएको चाहिँ पाइएको छ।
1: झापा जिल्ला भनेपछि अन्न तथा सागसब्जी अनि तरकारीहरू अलि धेरै नै उत्पादन पनि हुन्छ भनिन्छ। त्यहाँ कृषकहरू कतिको सचेत हुनुहुन्छ त विषादी प्रयोग गर्नुहुन्न भन्ने कुरामा?
2: विषादी प्रयोग गर्नुहुन्न भन्ने कुरामा सचेत त हुनुहुन्छ, तथापि उत्पादन बढाउनको लागि र बढी भन्दा बढी आय आर्जन गर्नका लागि किसानहरूले बढी विषादी प्रयोग गरेर उत्पादन बढाउनको लागि प्रयोग गर्छन् होला मलाई जहाँसम्म लाग्छ। किनभने सीमित जमिनलाई प्रयोग गरेर एउटा चाहिँ परिवार लालन पोषण गर्नुपर्ने बाध्यात्मक अवस्था पनि किसानहरूलाई छ, तर अब त्यो बढी उत्पादन गर्ने उद्देश्यले बढी विषादी प्रयोग गरेर उत्पादन गरिएको वस्तुले त मानव स्वास्थ्यलाई हानिकारक नै हुन्छ। सबै आफूलाई चाहिने चाहिँ खाद्य वस्तु त एउटै किसानले आफ्नालाई उत्पादन गर्न सक्दैन, आफूले चाहिँ एउटा आइटमको उत्पादन गरेर बढी चाहिँ विषादी प्रयोग गरेर बेच्यो भने उसले उपभोग गर्ने अन्य खाद्य वस्तुहरू पनि त अर्कोले उत्पादन गरेको बढी विषादी हुनसक्छ। त्यही भएर एउटा धर्म नछाडिकन यो चाहिँ बढी विषादी प्रयोग गरेर चाहिँ यो उत्पादन गर्नु हुँदैन, मैले बढी नाफा कमाउनु हुँदैन भन्ने चेतना चाहिँ जबसम्म उत्पादन गर्ने किसानहरूलाई आउँदैन तबसम्म एकले अर्कोलाई मार्ने मराउने काम चाहिँ गर्ने रहेछन् जस्तो चाहिँ बुझेका छौँ हामीले। तथापि यो एउटा सेवा धर्म सम्झेर यो अब मैले बढी विषादी प्रयोग गरेर उत्पादन गरेको चिजले अर्को चाहिँ उपभोक्तालाई मानव स्वास्थ्यमा बढी असर पर्न सक्छ, मैले यसो गर्नु हुँदैन भनेर चाहिँ एउटा धर्म नछाडिकन उत्पादनमा लागिदिए हुन्थ्यो जस्तो हामीलाई चाहिँ लाग्छ। हामी त्यही ढङ्गबाट पनि सचेतना कार्यक्रमहरू गर्छौँ। अब कतिपयहरू चाहिँ अब यो धर्मको सीमा नाग्नु हुँदैन भन्ने किसानहरूले त त्यही ढङ्गको त्यही अनुपातमा मानव स्वास्थ्यलाई चाहिँ हानि नहुने किसिमले उत्पादन गर्नुहुन्छ, त्यो त अब हामीले सहजै उपभोग गर्नलाई पनि गरिरहेकै छौँ। तर कतिपयहरूले चाहिँ बढी भन्दा बढी चाहिँ आय आर्जन गर्नको लागि बढी विषादी प्रयोग गरेर कृषि उत्पादन गरेको पनि पाइन्छ।
1: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ झापा जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष मदन गोपाल सुब्बासँग। उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौँ। किसानहरूले कृषि उत्पादन गर्नका लागि स्थानीय तहबाट चाहिँ के कस्ता सहयोगहरू प्राप्त गरिरहेको छ त्यसको बारेमा पनि केही जानकारी छ त?
2: यो मुलुकै तपाईँको 80-84% नागरिकहरू कृषि पेसामा आधारित कृषकहरू नै छन्। अब राज्यले पनि किसान लक्षित कार्यक्रमहरू तपाईँको तरकारी खेती, तपाईँको सब्जी खेती, अन्य धान मकै गहुँ उत्पादन खेती सबैतिर चाहिँ अनुदान दिने स्थानीय नगरपालिका गाउँपालिकाहरूले चाहिँ किसान लक्षित कार्यक्रमहरू प्रशस्त गरेको पाइन्छ। कतिपय ठाउँमा चाहिँ सिँचाइ सुविधाहरू चाहिँ वाडै पछि एउटा टोल टोलमा पनि टोल लक्षित गरेर पनि गरेको कार्यक्रमहरू चाहिँ छ। अब यो स्थानीय सरकारबाट गरिएका किसानहरूलाई चाहिँ अनुदानमा दिएर बढीभन्दा बढी चाहिँ कृषि खाद्य वस्तुहरू उत्पादन गर्न स्थानीय सरकारले गरेको जुन यो कार्यक्रम छ, तर यो पर्याप्त चाहिँ छैन। तथापि केही न केही चाहिँ अहिलेको समयमा किसानहरूलाई चाहिँ राहत पुगेको मैले चाहिँ महसुस गरेका छु।
1: कतिपय अवस्थामा गैर कृषकहरूले चाहिँ त्यस्ता किसिमका सुविधा अनुदानहरू कागजपत्र मिलाएर प्राप्त गरेका छन् भन्ने गुनासोहरू पनि सुनिन्छ। झापामा पनि त्यस्तो अप्ठ्यारो छ?
2: यो त गुनासो होइन नि, यथार्थै हो। योभन्दा अगाडिका सरकारका कार्यकर्ताहरूले कागजी कुराहरू मात्रै पुरा गर्ने, जसले न किसान हो, न कुनै खेतीपाती गर्छ, न कुनै अन्न उत्पादन गर्छ, एउटा चाहिँ राजनीतिक दलको कार्यकर्ता भएको नाताले केन्द्रबाट आउने अनुदानहरू कागज पत्र मिलाएर करोडौं कुम्ल्याएको उदाहरणहरू छ हामीसँग।
1: यस्तो किसिमको थाहा पाएर पनि तपाईँहरूले चाहिँ केही पहल गर्नु भएन? साँच्चै जो कृषि कर्ममै लाग्नु भएको छ उहाँहरूले नै यस्ता किसिमका अनुदान सुविधाहरू प्राप्त गर्नुपर्छ भन्ने कुरामा?
2: अब जो किसानहरू हो, जो किसानहरू प्राकृतिक प्रकोपबाट, खडेरीबाट, चाहिँ उनीहरूले लक्ष्य अनुसार चाहिँ उत्पादन गर्नुपर्ने कृषिजन्य वस्तुहरू उत्पादन नभएपछि उपादानका लागि त्यस पाउनुपर्ने चाहिँ अनुदानका लागि पहल गर्छन्, तिनीहरूको त सुनवाई नै हुँदैन, राज्यसम्म तिनीहरूको पुरै आवाजै पुग्दैन। अब विरोधै गर्दा तिनीहरूका विरुद्धमै कुरा गर्दाखेरि पनि कुरा सुनिने मान्छेहरूले उनीहरूकै कुरा नसुनेपछि अब यो यसको उपचार कहाँ खोज्न जाने हो? अब नेपाल सरकारमा उनीहरूकै मान्छे, उनीहरूकै पहुँच, अब जो चाहिँ किसानहरू छ, जो चाहिँ कृषकहरू छ, जसले पाउनुपर्ने अनुदान हो तिनीहरूले त कहिले पाउँदै पाउँदैनन्। खालि कागजी मिलाए, कार्यकर्ताहरूलाई चाहिँ भरण पोषण गरे, अति गरे क्षति हुन्छ, खति हुन्छ भन्ने उदाहरण पनि यसपालिका मतदाताहरूले दिएको जस्तो लाग्छ। अब हेरौँ, अब अहिले आएको सरकारले कतिको चाहिँ वास्तविक र सम्बन्धित किसानहरूलाई अनुदान दिएर कृषि उत्पादन बढाउन सक्छ अनि मात्रै कुरा गर्न सकिएला। अब जुनै जोगी आए पनि कानै चिरेका भन्नुपर्ने अवस्था आउने हो कि केही परिवर्तन हुन्छ त्यो भविष्यको समयले बताउला।
1: झापा जिल्लाको कुरा गर्ने हो भने खाने पानीको अवस्था चाहिँ कस्तो छ, कतिको गुणस्तरीय खाने पानी चाहिँ खान पाइन्छ, त्यसको बारेमा पनि जानकारी गराइदिनुहोस् न।
2: अब यो खाने पानीका विषयमा पनि अब म चाहिँ उपभोक्ता अधिकार संस्थामा चाहिँ लागेको हुनाले हामीले खाने पानी संस्थानबाट वितरित खाने पानी त शुद्ध नै छ, त्यो मात्रै नभएर तपाईँको व्यक्ति कम्पनी दर्ता गरेर चाहिँ ज जसले चाहिँ दुध पिउने पानी बोतलमा जारमा प्याकेजिङ गरेर बेच्नुहुन्छ तिनीहरूको पनि छ महिना वर्ष दिनमा हामीले मानव स्वास्थ्यका लागि आवश्यक पर्ने विभिन्न मिनरलहरू अथवा त्यसमा पाइने पिएचहरू मापन गर्ने गरेका छ खाद्य गुणस्तर तथा नियन्त्रण कार्यालयसँग समन्वय गरेर। र हाम्रो एरियामा चाहिँ खानेपानी संस्थानबाट वितरण गरिएका पानीहरू शुद्ध नै छ, त्यो मानव स्वास्थ्यका लागि चाहिने पिएचहरू नै प्राप्त छ। सुरुवाती दिनहरूमा त अब हामीले शुद्ध पिउने पानी खानुपर्छ, जो चाहिँ खाने पानीबाट वितरण गरेको पानी मानव स्वास्थ्यको लागि चाहिँ लाभदायक हुन्छ। हामी मानव जातिलाई 90% रोग त पानीका कारण लाग्छ। हामीले शुद्ध पिउने पानी मात्रै प्रयोग गऱ्यौँ भने हाम्रो आयु अरू 10 वर्ष बढ्न सक्छ भनेर चाहिँ हामी गाउँ टोल वडामा प्रचार प्रसार गर्दै जाँदा अलिक पहिलाका पिँढीका हाम्रा चाहिँ अगाडिका अभिभावकहरूले हामी त होलीका पानी खाएर चाहिँ अहिलेसम्म चाहिँ बाँचेका मान्छे किन यो पैसा तिरेर पानी खानु पर्यो भन्ने कुराहरूको पनि हामीले सामना गऱ्यौँ। तपाईँको आजभन्दा लगभग 18-20 वर्ष अगाडि यो बिर्ता मोडकै सवालमा 2022 मात्रै चाहिँ उपभोक्ता थिए भने आज त्यो सङ्ख्या बढेर 15,000 घर परिवारभन्दा बढी अहिले खाने पानी संस्था 4-5 वटा पानीका ट्याङ्कीबाट वितरित खाने पानीहरू नै उपभोग गर्दै हुन्छ। भनेपछि अहिले शुद्ध पिउने पानी हामीले प्रयोग गर्नुपर्ने रहेछ भन्ने चेतना चाहिँ आम उपभोक्तामा आएको अवस्था छ।
1: खाने पानी सँगसँगै स्वास्थ्यको कुरा गरौँ न, कतिको गुणस्तरीय स्वास्थ्य सेवा पाउनु भएको छ झापावासीले?
2: अब स्वास्थ्यको हकमा त तपाईँको जुन चाहिँ अब जिल्ला हस्पिटल, अहिले त प्रत्येक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका नागरिकहरूको लागि भनेर नगर हस्पिटल पनि सञ्चालन भएका छन्। प्रत्येक वडा वडामा स्वास्थ्य चौकी उपस्वास्थ्य चौकीहरू छन्। तर अब यो नागरिकहरूको लागि उपभोक्ताहरूको लागि स्वास्थ्यको रहनको लागि बनिएका स्वास्थ्य संरचनाहरू छोडेर जो मान्छे चाहिँ अलिक आर्थिक पहुँच भएका मान्छेहरू त सबै निजी हस्पिटलमै जाँदा रहेछन्। अब सरकारी स्तरबाट बनिएका हस्पिटलमा त तपाईँको मजदुर किसान जो गरिबीका रेखामुनि छन् ती व्यक्तिहरू मात्रै गएको देखिन्छ यहाँनिर, किनभने जुन सुविधा तपाईँको प्राइभेट हस्पिटलमा छ त्यत्तिकै सुविधा सरकारी स्तरबाट सञ्चालन भएका अस्पतालमा पाए तापनि किन अब त्यो आर्थिक अवस्था सबल भएका चाहिँ नागरिकहरू निजी हस्पिटलतिरै जान्छन्। खालि अब सरकारी स्तरबाट सञ्चालन भएका हस्पिटल स्वास्थ्य चौकी उपस्वास्थ्य चौकीमा चाहिँ तल्लो वर्गका मान्छेहरू मात्रै जान्छन्। तर नेपाल सरकारले चाहिँ जुन यो बालबालिकालाई चाहिँ दिइने खोप जुन छ त्यो खोपमा चाहिँ फेरि धनी गरिब कुनै छुट्टिँदैनन्, सबैले त्यो चाहिँ सबैले प्रयोग गर्छन्। 5 वर्ष मुनिका बालबच्चाहरूलाई चाहिँ बिसिजीको खोप, भिटामिन ए को खोप, अन्य के विभिन्न खोपहरू हुन्छ त्यो खोपको लागि चाहिँ धनी गरिब होइन सबै नागरिकले चाहिँ उपभोग गरेको चाहिँ देखिन्छ।
1: हजुर, अब शिक्षाको पनि अवस्था कस्तो छ त्यसको बारेमा पनि केही जानकारी गराइदिनुहोस् न।
2: शिक्षाको अवस्था पनि त्यस्तै नै हो, तपाईँ अब सामुदायिक विद्यालय, अब सरकारी स्तरबाट चाहिँ सञ्चालन भएका विद्यालय र निजी स्तरबाट चाहिँ सञ्चालन भएका विद्यालय हामीले हेर्दाखेरि अब यो दुई खालको शिक्षा नागरिकहरूले लिइरहेछन्। अब दुई खालकै नागरिकको उत्पादन हुने हो कि यो मुलुकमा भन्ने चाहिँ हामीहरूलाई डर थियो एक टाका कुनै समयमा, तर अहिले पछिल्लो समयमा आएर सामुदायिक विद्यालयको पनि पठन पाठन शैक्षिक गुणस्तर चाहिँ अलिकति वृद्धि भएको कारणले र निजी विद्यालयमा चाहिँ बढी चर्को मूल्य तिर्नुपर्ने भएका हुँदा अहिले चाहिँ यो सामुदायिक विद्यालय को चाहिँ भर्नाको अवस्थामा तपाईँको बढीभन्दा बढी विद्यार्थीहरू चाहिँ निजी विद्यालयबाट अभिभावकहरूले निकालेर तपाईँ अहिले सामुदायिक विद्यालयमा चाहिँ एडमिसन लिनको लागि जुन परीक्षा दिइन्छ एउटा चाहिँ कुनै सामुदायिक विद्यालयले 250 विद्यार्थी भर्ना अभियानमा राखेको छ भने तपाईँको 1200 भन्दा बढी विद्यार्थीहरू अहिले सामुदायिक विद्यालयमा आउन थाले। त्यो भएको हुनाले अहिले चाहिँ सामुदायिक विद्यालयको पनि शैक्षिक गुणस्तर चाहिँ अभिवृद्धि भएछ, अभिभावकहरूले बुझ्न थाल्नु भएछ।

0: अब नेपालमा सडकको क्षमता भन्दा बढी गाडी चार पाङ्रे तपाईँको दुई पाङ्रे दस पाङ्रे अठार पाङ्रे बिस पाङ्रे गाडीहरू चाहिँ जुन चाहिँ रोडको क्षमता छ त्यो क्षमता भन्दा बढी गाडी बिक्री वितरण गर्ने गरेको देखिन्छ पाइन्छ। यसमा चाहिँ वास्तवमा राज्यले सरकारले अब हाम्रो मुलुकमा रहेको सडकको क्षमता कति छ त्यो क्षमताको आधारमा मात्रै चाहिँ यी सवारी साधनहरू बिक्री गर्नुपर्छ भन्ने एउटा चाहिँ ठोस निर्णय नीति ल्याएर चाहिँ गर्यो भने यो नियन्त्रण होला, नभए अहिलेको यो जुन परिस्थिति छ परिवेश छ यो परिवेशले भोलिका दिनमा फेरि पनि रोडको क्षमता भन्दा सडकको क्षमता भन्दा बढी गाडी यहाँ हुने अनि यो गाडीको सडक चाहिँ को स्तर उन्नति नहुने त्यो सडकभन्दा बढी चाहिँ गाडी भयो भने अनि दुर्घटना देखिन्छ। अब यो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि चाहिँ यो बाटोको क्षमता भन्दा बढी चाहिँ गाडी ल्याउनु भएन।
1: हजुर, हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुभएका तमाम आदरणीय श्रोताहरूलाई शुद्ध खाद्य वस्तुहरू प्रयोग गर्नका लागि यहाँको सल्लाह सुझाव केही छ?
0: मैले चाहिँ आम उपभोक्ताज्यूहरूलाई आफूले उपभोग गर्ने वस्तुहरू यहाँहरूले पहिचान गरेर आफ्नो स्वास्थ्यलाई ख्याल गरेर यो वस्तु उपभोग गर्दा चाहिँ मेरो चाहिँ मानव स्वास्थ्यलाई चाहिँ कुनै हानि नोक्सानी पुर्याउँदैन भन्ने पहिला यो यहाँहरूले आफै मापन गर्नु पर्यो। तत्पश्चात आफूले उपभोग गर्ने सेवा वस्तुको चाहिँ मूल्य कति छ त्यो चाहिँ एमआरपी हेरेर मात्रै त्यसमा लेखिएको एमआरपी मूल्य अनुसार मात्रै खरिद गरिदिनु होला। त्यसमा पनि अहिले उद्योगबाट उत्पादित वस्तुहरू प्याकेजिङ फुडहरू नै हुन्छ त्यस्तोहरू चाहिँ म्याच गुज्रिएको छ कि डेट एक्सपायर पहिले भइसकेको वस्तुहरू पो चाहिँ दोकानदारले बिक्री वितरण गरिरहेको छ कि तपाईँको हामीले समय दिएर गर्न सक्ने अनुगमन त गरौँला। हाम्रो चाहिँ पहुँच नपुगेको ठाउँमा तपाईँ स्वयं उपभोक्ता सचेत भइदिनु भएन भने तपाईँहरू आफै ठगिन सक्नुहुन्छ। त्यही भएर यो पवित्र सञ्चार मिडिया सुनिरहनुभएका आम झापावासी उपभोक्ताहरू मात्रै नभएर सम्पूर्ण नेपालकै उपभोक्ताहरूलाई चाहिँ मेरो विशेष अनुरोध तपाईँहरू आफै चनाखो हुनुभयो आफै सबै कुरा जान्ने बुझ्ने हुनुभयो भने तपाईँ आफैबाट ठगिने उपायबाट चाहिँ बस्नुहोस्। सबै कुरा हेरेर बुझेर जाँचेर मात्रै आफूले प्रयोग गर्ने खाद्य वस्तुहरू चाहिँ प्रयोग गर्नुहोस् भन्न चाहन्छु।
1: हजुर, हामीलाई समय उपलब्ध गराएर झापामा रहेको खाद्य वस्तुहरू सँगसँगै शिक्षा स्वास्थ्य खानेपानी लगायतका बारेमा यहाँले महत्त्वपूर्ण जानकारी गराइदिनुभयो। कार्यक्रम हाम्रो चासो र रेडियो नेपालकै तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद म्याम, यहाँले पनि उपभोक्तालाई चाहिँ सचेतना गराउने जुन कार्यक्रम दिनुभयो राष्ट्रिय उपभोक्ता मञ्चको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट रेडियो नेपाललाई धेरै धेरै धन्यवाद। नमस्कार।
1: भर्खरै यहाँहरू समक्ष हामीले राख्यौं झापा जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष मदन गोपाल सुब्बासँग गरिएको कुराकानी। स्वस्थ, सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानून र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नु पर्छ कि अधिकार कानूनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरू माझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upa.radionepal@gmail.com upa.bhoketa.radionepal@gmail.com। हवस् त, अब आजको लागि उपभोक्ता हकित र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित रीता तिमल्सिना

0: बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।
1: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आ एम्बुलेन्स आ, ल ल ल उठाउ त उठाउ, ल ल ल लगिहाल लगिहाल। यो
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

पर्खरै सुन्नुभयो डोटेली भाषामा रहेको असारे गीत धर्मराज न्यौपाने, गौरी भट्ट र साथीहरूको स्वरमा धर्मराज न्यौपानेको लय शब्द सङ्कलनमा। अब सुनाउँछौँ यो अर्को असारे गीत, गङ्गाराम घिमिरे र शारदा र शैलीको स्वरमा रहेको छ, अशोक कुमार सापकोटाको शब्द, नारायण दङ्गालको सङ्गीतमा रहेको छ। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक 12 बजेको समाचार सुन्नुहुनेछ। मध्याह 12 बजेको समाचार सुनिसकेपछि के तिमी मेरो साथी बन्छौ कार्यक्रम रुक्मिणी पोखरेलको साथमा सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। आज 213 भानु जयन्ती मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 1871 असार 29 गते तनहुँको सुँदी रम्घामा जन्मनुभएका नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ। जातीय कविको सम्मान समेत प्राप्त गर्नुभएका आदिकवि आचार्यले संस्कृत भाषामा रचित अध्यात्म रामायणका आधारमा सरल सरस तथा सुबोध नेपाली भाषामा रचना गरी समस्त नेपालीका घर आँगनमा पुर्याएर समग्र नेपाललाई राष्ट्र भाषिक रूपमा एकीकृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। आदिकवि आचार्यका रामायण बाहेक प्रश्नोत्तरी, भक्तमाला, वधुशिक्षा, राम गीता जस्ता उत्कृष्ट कृति र फुटकर कविताहरूले नेपाली साहित्यलाई समृद्ध बनाउन ठूलो योगदान दिएका छन्। आज चुन्दीबाट रम्घासम्म प्रभात फेरी कार्यक्रमको आयोजना गरिन्छ। नेपाल बाहिर दार्जिलिङ, सिक्किम लगायत भारतका विभिन्न ठाउँ तथा नेपालीहरू रहेका संसारका अन्य देशहरूमा पनि भानु जयन्ती भव्यताका साथ मनाइन्छ। यसैबीच सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृति आदि संस्कृतिका आदिकवि भानुभक्त आचार्य केवल कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताउनु भएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्तीका अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उहाँले आचार्य राष्ट्रिय विभूति नेपाली

अन्ठानब्बे एक सय र 103 मेगाहर्जका साथै तपाईँले हामीलाई www.radionepalonline.com.nbमा पनि सुन्न सक्नुहुन्छ, फेसबुक पेज मार्फत पनि सुन्न सक्नुहुन्छ भने मोबाइल एपमा सहजै सुन्न सक्नुहुन्छ। यी प्रविधिमध्ये पक्कै पनि कुनै न कुनै प्रविधि अप्नाएर तपाईँ सुन्दै हुनुहुन्छ होला र कार्यक्रममा सहभागी हुन खोज्दै हुनुहुन्छ भने तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 42 11 721 42 11 736। यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। यदि तपाईँ एउटा असल साथी बन्न खोज्नुभएको छ, सहयोगी भावसहित साथीप्रतिको दायित्व निभाउन खोज्नुभएको छ भने तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ 42 11 721 42 11 736। हामीलाई कल गर्नुहोला। तपाईँ साथी बन्नको लागि आउने बाटो यही नै हो अनि तपाईँका फोन रिसिभ गर्दै साथी साथीलाई नजिक बनाउने प्रयासमा हामी सदैव रहन्छौँ। साँच्चै भन्नुपर्दा साथी शब्द आफैमा शुद्ध र निस्वार्थ छ, त्यसकारण पनि साथीको मर्म बुझेर साथीको लागि हात अगाडि बढाउनु हुन आग्रह र अनुरोध गर्न चाहन्छु, किनकि साथी भनेको दुःख सुखमा होस् जस्तो बेला पनि साथ निभाउन सक्ने हुनुपर्छ। असल कर्मले नै महान बन्न सकिन्छ, यो कुरा हामीले विचार गर्नुपर्ने हुन्छ। मित्रता गाँसिसकेपछि जीवन्त राख्नको लागि हामीले के गर्नुपर्छ त यो कुरालाई पनि विचार गर्नुपर्ने हुन्छ। सबै साथी एउटै उमेर समूहका नहुन पनि सक्छौँ, काहीँ कतै आफ्नो उमेरभन्दा धेरै पाएकोसँग पनि हाम्रो कुरा मिलिरहेको हुन्छ, उहाँको कुरा हामीलाई चित्त बुझिरहेको हुन्छ, काहीँ कतै हाम्रो उमेरभन्दा सानोसँग पनि हामी साथी बन्न पुगेका हुन्छौँ। यी सबै कुरा हुनको लागि सबभन्दा ठुलो कुरो हाम्रो बोली व्यवहार सकारात्मक हुनु पर्यो, सोच सकारात्मक हुनु पर्यो, निस्वार्थी हुनु पर्यो, राम्रो भावनासहित प्रस्तुत भयो भने पक्कै पनि साथी बनेको र बनाएको दिगो टुका हुनसक्छ। यी यस्ता कुरालाई ख्याल गरेर मात्रै साथीको लागि हात अगाडि बढाउन हुन आग्रह र अनुरोध गर्न चाहन्छु र कार्यक्रमको सुरुवातमा साङ्गीतिक कोसेल राख्छु। यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु। राख्दैछु नुच्छे महर्जनको सुर, रचना र सङ्गीतमा रहेको यो साङ्गीतिक कोसेली। अब यो गीत सुन्नुहोस्, त्यसपछि भने टेलिफोन गर्दै गर्नुहोला।

0: हजुर, कार्यक्रमको सुरुवातमा गऱ्यौँ, एउटा मिठो साङ्गीतिक कोसेलीबाट सुरुवातमा राख्यौँ, यहाँहरूलाई सुनायौँ। यो गीत नुच्छे महर्जनको स्वर, रचना र सङ्गीतमा रहेको थियो। कार्यक्रममा यो गीत बज्दै गर्दा तपाईँहरूलाई सुरुवातमै मैले टेलिफोन नम्बर दिएको थिएँ, ताकि गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्छु भनेर। पक्कै पनि साथी बन्नको लागि कोही आइसक्नु भएको छ, हाम्रो साथमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्न चाहन्छु। आजको पहिलो कलर हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो
1: हजुर हजुर
0: हजुर नमस्कार।
1: हजुर नमस्कार हजुर,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम?
1: म केटिएमबाट भक्त बहादुर बराल बोल्दैछु।
0: हजुर, काठमाडौँदेखि हुनुहुन्छ, घर कहाँ पर्यो भक्तजी?
1: घर मेरो पाल्पा, म चाहिँ केटिएम बसेर सानो जब गर्दैछु।
0: हजुर हजुर, पाल्पा घर काठमाडौँको बसाइ छ, होइन? कुनै काममा व्यस्त पनि हुनुहुन्छ, टेलिफोन पनि गर्नुभयो साथी बन्नको लागि। हजुर, सुन्दै हुनुहुन्थ्यो हामीलाई यति बेला?
1: सुन्दै थिएँ, फोन बल्ल बल्ल लाग्यो।
0: पहिलो कलर हुनुभएको छ नि, बल्ल बल्ल भन्नुहुन्छ भनेपछि अघिल्लो अघिल्लो हप्ता पनि यहाँले ट्राई गर्नुभएको थियो? लाग्यो, अब साथीहरू कति धेरै हुनुहुन्छ होला प्रयास गर्दै गरेका, होइन? सबैको लागोस् भन्ने कामना गर्छौँ हामी।
1: अनि
0: हजुर भक्तजी, यो कार्यक्रम चाहिँ कहिलेदेखि सुन्नुहुन्थ्यो यहाँले?
1: मैले सुन्न चाहिँ पहिलादेखि सुन्थेँ, तर मलाई घरि टाइम नमिल्ने घरि मिल्ने, त्यसले गर्दा चाहिँ बिच बिचमा ग्याप भइरहन्थ्यो।
0: हजुर हजुर,
1: अनि अस्ति हप्ता पनि मलाई सुन्नलाई टाइम थियो, त्यो फोन लागेन, आज पनि टाइम थियो, त्यो फोन चाहिँ ज्यापै लागिहाल्नु फर्स्ट टाइममै।
0: हजुर, अब साथीप्रतिको भावना भन्नुपर्दा यहाँको विचारमा केही भन्नुहुन्छ?
1: साथीहरू यस्तो होस् कि एकअर्कालाई परेको समस्यामा चाहिँ जो साथ दिन सकोस्, होइन, आफूभन्दा सानोलाई माया गर्छ, ठुलाले आदर गर्न सकोस्, र एकअर्का मात्रै परेका समस्यामा चाहिँ दुवै मिलेर चाहिँ त्यसलाई चाहिँ हल्के निको छ अरे भन्ने, त्यसमा चाहिँ एउटा चाहिँ समाधान निकाल्ने उपाय चाहिँ निकाल्ने सहायता साथीहरू चाहिँ मलाई मनपर्छ, र मसँग जोडिन सक्नुहुनेछ भन्न चाहन्छु म।
0: हजुर हजुर, पक्कै पनि तपाईँको भावनालाई कदर गर्दै साथीहरूले हात अगाडि बढाउनुहुनेछ। अब तपाईँले आफ्नो सम्पर्क नम्बर दिने बेला भयो।
1: हुन्छ, नमस्कार, मेरो नाम भक्त बहादुर बराल, घर मेरो पाल्पा, हाल चाहिँ म केटिएममा बस्दछु, र मलाई सम्पर्क गर्ने नम्बर रहेको छ 98474-99018, 98474-99018, र वाट्सएप नम्बर पनि यही नम्बर छ मेरो, यो वाट्सएपमा पनि तपाईँहरूले एसएमएस गर्न सक्नुहुनेछ भन्न चाहन्छु।
0: हजुर, छुट्यौँ त अब।
1: ओके
0: हस् त, बाई। भक्त बहादुर बराल हुनुहुन्थ्यो हामीसँग, काठमाडौँदेखि घर पाल्पा, र टेलिफोन गर्नुभयो, साथीको लागि सम्पर्क नम्बर छोड्नु भएको छ। तपाईँहरू साथी बन्न खोज्दै हुनुहुन्छ भने पक्कै पनि टेलिफोन गर्नुहुनेछ भक्तजीलाई उहाँको नम्बरमा। म फेरि पनि अर्को टेलिफोनतर्फ लाग्दैछु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो
2: हेलो
0: हजुर नमस्कार।
2: हजुर नमस्ते दिदी,
0: को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
2: हेलो
0: हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
2: ए हजुर, म अहिले पोखराबाट।
0: हजुर, शुभ नाम?
2: हेलो,
0: पोखराबाट को बोल्दै हुनुहुन्छ होला? पोखरादेखि कोही मित्र हुनुहुन्थ्यो, उहाँको टेलिफोन कटेको छ, साथी बन्नकै लागि आउनुभएको थियो र टेलिफोनले त्यति साथ दिएन। उहाँ बोलेको चाहिँ मैले सुनिरहेको थिएँ, तर यताबाट बोलेको उहाँले सुन्न सक्नु भएन। टेलिफोनको कहिलेकाहीँ दोहोरो कनेक्सन यस्तै हुन्छ, दुःख पनि लाग्छ, किनकि बल्ल बल्ल टेलिफोन आउनुहुन्छ र अब टेलिफोनले साथ दिएन पनि गाह्रो भयो। फेरि पनि म टेलिफोनतर्फै लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
3: हेलो हजुर नमस्ते, नमस्कार।
0: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
3: म बिन्दास नयन राई, अहिले इलामबाट बोलिरहेको छु। हजुर
0: हजुर, इलामतिर हाम्रो बिन्दासजी पुग्नु भएको छ?
3: हजुर, एकदम भन्नुपर्छ है त दिदी।
0: के छ हालखबर?
3: मेरो हालखबर एकदम ठिक छ, पानी परिरहेको छ इलामतिर, राम्रै छ भन्नुपर्छ, अनि केटिएमतिर के छ खबर?
0: पानी परिरहेछ, यतातिर पनि पानी रातभरि पर्यो, अहिले चाहिँ अलिकति उग्रेको जस्तो, फेरि सिमसिम पानी पऱ्यो जस्तो, त्यस्तो मौसम छ, मौसमको कुरा गर्नुपर्दा, होइन बिन्दासजी? अरू सब ठिकठाक छ केटिएमतिर, साथी बन्न? हजुर,
3: हाम्रो जस प्रदेशमा पनि पानी जहीँ तहीँ परिरहेछ, जस होइन चौधटै जिल्लातिर, जस अहिलेसम्म चाहिँ पानीले अलिकति साथ दिएको छैन भन्नुपर्दा त
0: हजुर हजुर यात्रा गर्ने बेला ख्याल गर्नुपर्ने बेला छ यतिखेर होइन
3: हजुर अफिस जाने पनि अलिकति टाइम चाहिँ अलिक के भन्छ जोखिम भयो क्या
0: अफिस हिँड्न पनि अलिकति गाह्रै हुन्छ छाता बोक्नु पर्यो रेनकोट बोक्नु पर्यो होइन बाइकमा छ भने अब रेनकोटको जोगो गर्न पर्यो गाडीमा त अलि त्यति समस्या भएन तै पनि गाडीबाट ओर्लेर पनि छातै प्रयोग गर्नुपर्ने हुन्छ होइन हामीले
3: पनि अलिकति गाह्रै हुन्छ हिँड्नलाई चाहिँ अलिक गाह्रै हुन्छ गाडीबाट पनि गाह्रै हुन्छ समस्या छ यो अब जस अब पालिका भनौँ होइन
0: हजुर
3: वडातिर जानले चाहिँ अलिक गाह्रै हुन्छ
0: क्या हिँड्नु पर्ने हुन्छ
3: हिँड्नु भन्दा नि गाडीमा हिँड्नु त्यही अब गाडीबाट पनि अब जस अब गाउँघरको बाटो त अलिक अप्ठ्यारै हुन्छ होइन
0: जोखिम हुन्छ होइन कहीँ पहिरो जान सक्ने होइन कहीँ खाल्टा खुल्टीमा अलिकति खतरा बढ्ने हुनसक्छ कतिपय खाल्टा खुल्टी परेको ठाउँमा हेर्दाखेरि बाटोसँग सम्म हुने होइन अब त्यो खाल्टोमा पानी भरेको जस्तो फिल नहुने पानी यसो पानी हेऱ्यो तर कहिलेकाहीँ गहिरो खाल्टो भयो भने बाइकहरू पल्टिने डर पनि हुन्छ एकदम होसियार साथ हिँड्नुपर्ने हुन्छ होइन
3: हजुर पाहाडमा यस्तै हो दुःख के गर्नु बर्खा मासको टाइम हो हामीले अब आफै जोखिम गरेर हिँड्नु भने चाहिँ राम्रो हुन्छ सकर त आफै रह्यो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ क्या
0: सबभन्दा ठुलो कुरो अलिकति होसियार हुनु पर्यो विवेक पुर्याउनु पर्यो होइन कताको बाटो सहज छ त्यो बाटो अप्नाउनु पर्यो होइन अनि फेरि बाटो बिग्रिहाल्यो भने खबर गर्ने सम्बन्धित ठाउँमा खबर गर्नु पर्यो यी कुरा छन् जे पनि सहज यात्रा सबैलाई तय होस् भन्ने कामना गरौँ बिन्दासजी साथी बन्न आउनुभयो केही भावना राख्नुहुन्छ
3: भावना त म त अब पहिल्यै पनि जेस होइन दिँदै साथीहरूले पनि अब सुन्नुभएको होला मेरो नाम अथवा होइन परिचित चिन्नुहुन्छ अथवा नयाँ साथीहरू चाहिँ चिन्नुहुन्न र पनि अब जेस होइन मलाई जस्तै पनि साथीहरू मनपर्छ वृद्धदेखि होइन बच्चा खालको सबै साथी चाहिँ मनपर्छ भन्नुपर्छ है त दिदी
0: हजुर हजुर अब तपाईँले आफ्नो सम्पर्क नम्बर दिनुहोस्
3: तपाईँहरूले साथी यति नै प्रदेश एकदेखि प्रदेश चारसम्म जस पूर्वदेखि पश्चिमको साथीहरूले चाहिँ कल गर्न सक्नुहुन्छ तपाईँलाई आजदेखि हाई भोलि भाइ चाहिँ त्यस्तो साथी नआउनु होला साथी भने कस्तो हो अब जस होइन टिकाउ हुने साथी र जस होइन भनौँ जहिले पनि अब यसो कहिलेकाहीँ कल गर्ने साथीहरू आउन सक्नुहुन्छ भन्न चाहन्छु मेरो जस एनटिसी नम्बर रहेको छ तपाईँहरूले कल गर्न सक्नुहुन्छ अथवा मिस कल गर्नु अथवा एसएमएस गर्दा चाहिँ आफ्नो ठेगाना सायद लेखेर पठाउनु होला भन्न चाहन्छु मेरो एन्ट्रिस नम्बर रहेको छ 98 42 90 35 24 वान सेकेन्ड 98 42 90 35 24 र एनटिसी नम् जस एनसेलको नम्बर रहेको छ 98 12 97 03 46 वान सेकेन्ड 98 12 97 03 46 तपाईँहरूले कल गर्न सक्नुहुन्छ तर आफ्नै नम्बरबाट चाहिँ कल गर्न आग्रह म गर्न चाहन्छु र अरूको नम्बरदेखि नगर्नु होला भन्न चाहन्छु र तपाईँहरूले एकचोटि फेरि नम्बर दोहोऱ्याउन चाहन्छु 98 42 90 35 24 वान सेकेन्ड 98 42 90 35 24 भन्दै म छुट्न चाहन्छु
0: हस् त बाई बिन्दास नयनजी हुनुहुन्थ्यो हामीसँग हाम्रो माझबाट गइसक्नु भएको छ म अर्को टेलिफोनतर्फ लाग्दैछु हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ स्वागत छ उहाँलाई हेलो हेलो
4: हेलो नमस्ते नमस्कार
0: हजुर हजुर नमस्कार रेडियो खोलेर नजिकैबाट बोल्दै हुनुहुन्छ होइन अलिकति टाढा गएर बोल्नुहोस् ल
4: म टाढा गइसकेँ दिदी
0: शुभ नाम तपाईँको
4: म सानु केसी हो काठमाडौँबाट
0: सानुजी के छ हालखबर
4: मेरो खबर सबै ठिक छ दिदी हजुरको के छ हल्का बिमारी हो भनौँ न
0: ए के रुगा मर्की हो हजुर अहिलेको मौसम परिवर्तन हुँदै गर्दाखेरि रुगा लाग्न सक्छ खोकी लाग्न सक्छ चिसो पानीमा धेरै भिज्नु पनि हुँदैन होइन फेरि पानीजन्य रोगले पनि सताउन सक्छ झाडा पखाला पनि हुनसक्छ पानी बोइल गरेर खाने उमालेर पानी खाने हात मजासँग धोएर खाने यस्ता बानीहरू हामीले विकास गर्नुपर्छ ताकि हामीलाई हतपत्तै यो बर्खामा लाग्ने रोगले आक्रमण नगरोस् भन्नको लागि सानुजी घर कहाँ पर्यो
4: मेरो घर भोजपुर
0: बसाई काठमाडौँ
4: हजुर
0: अलिकति सन्चो छैन भन्नुभयो ख्याल गर्नु होला डक्टरलाई देखाउनु होला भन्न चाहन्छु सहरमै हुनुहुन्छ है साथी बन्न आउनुभयो साथीप्रतिको भावना भन्नुपर्दा के भन्नुहोस् यहाँले
4: मसँग साथी बन्नु सक्नुहुन्छ भने मलाई असल साथीहरू आइदिनु होला, न मिस कल नेसमिसन को बोलीको कहाँबाट नभनिदिनु होला है। मेरो घर चाहिँ भोजपुर हो, म हालैले केटिनबाट हो, मेरो नाम चाहिँ सानी केसी हो। अनि मिस कल गरेर चाहिँ मलाई नसताउनु होला साथी भन्न चाहन्छु। फर्स्टमा मेरो साथीको नम्बर दिन्छु ल दी।
0: हुन्छ।
4: मेरो साथी सुनसातिर हुनुहुन्छ, प्याज साथी कला लिम्बू, उहाँलाई पनि एकदम असल साथी बनाउन सक्नुहुन्छ। उसको नम्बर छ 9823985731 9823985731 एकदम असल साथी बनाउन सक्नुहुन्छ उहाँलाई भन्न चाहन्छु। मेरो कन्ट्याक्ट नम्बर छ 9810 34 69 70 9810 34 69 70। अनि अर्को नम्बर छ 97090 96 100 एकदम असल साथीहरू आइदिनु होला। अनि 9810 34 69 70 पनि एकदम असल साथीहरू आइदिनु होला। नमिस कल नमिस भन्न चाहन्छु। अनि मेरो एकदम फेरि मेरो साथीको नम्बर दोहोऱ्याउँछु 9823985731 पनि उहाँलाई पनि एकदम असल साथीहरू बनाउन सक्नुहुन्छ भन्ने चाहन्छु ल। पो भाइ
0: बा बाई। सानो केसी हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, आफ्नो प्लस कला लिम्बूको नम्बर दिनुभएको छ, साथीको नम्बर दिनुभएको छ। साथी बन्नका लागि पक्कै पनि तपाईँहरूले हात अगाडि बढाउनुहुनेछ यी नम्बरमा। फेरि पनि म टेलिफोनतर्फ लाग्छु। यो टेलिफोनपछि भने साङ्गीतिक कोसेल राख्नेछु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ मलाई। हेलो हेलो 42 11 7 21 42 11 7 36 यी दुवै फोन तपाईँका लागि खुल्ला गरिरहेका छौँ। कति कति बेला टेलिफोनले अलिकति धोका दिएको अवस्था पनि छ। हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
5: रञ्जनाजी
0: के छ हाल खबर? हजुर हजुर तपाईँको टेलिफोन अलिकति नोइज छ। तेह्रथुमबाट हुनुहुन्छ, साथी पहिला बन्नु भएको छ कि छैन? पहिला पहिला साथी बनाउनु भएको छ कि छैन यहाँले?
5: पहिला पहिला साथी चाहिँ एकचोटि बनाएको हो सिस्टर, अनि त्यतिकै फेरि साथीहरू हराइहाल्नुभयो।
0: हजुर, अब आज बनाउनुहोस् है त। के भन्नुहुन्छ, साथीप्रतिको भावना भन्नुपर्दा केही छ विचार?
5: साथीभन्दा माथि नजाने, साथीको छेउमा बसेर बोल्ने, रेमिनेन्सेसहरू नगर्ने, त्यस्तै साथीहरू मनपर्छ। सानोलाई माया गर्ने, ठुलोलाई आदर गर्ने, त्यस्तै साथीहरू मनपर्छ भन्नुपर्छ।
0: हजुर, अब सम्पर्क नम्बर दिइदिनुहोस् है त।
5: सम्पर्क नम्बर दिनुपर्दा 98 11 38 82 02 98 11 38 02
0: रञ्जना छेत्री तेह्रथुमबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ। अब राख्दैछु साङ्गीतिक कोसेली प्रताप दास र प्रविशा अधिकारीको स्वरमा रहेको छ।

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: सुन्दै हुनुहुन्थ्यो केही सूचना र सन्देशहरू। हामी छौँ कार्यक्रम के तिमी मेरो साथी बन्छौमा, साथी बनेर बनाउने क्रम जाहेर नै छ। फेरि पनि साथीकै टेलिफोनतर्फ लाग्दैछौँ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
4: हजुर दिदी, नमस्ते।
3: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, यहाँको शुभ नाम?
4: हजुर म पेउठानदेखि हो, टङ्क सुनार है त।
3: हजुर टङ्कजी, के छ खबर?
4: हजुर ठिकै छ, सन्चै छ। हजुर सन्चै हुनुहुन्छ दिदी?
3: एकदमै ठिकठाक छ। प्युठानमा यति बेला मौसम कस्तो छ?
4: यति बेला त्यही त हो गरे, अब हल्का बादल लागिरहेको छ है, त्यही हो।
3: हजुर हजुर, पानी परिरहेको छ, बर्खाको बर्खे पानी कि परेको छैन?
4: हजुर पानी त मजाले परेको छ दिदी, रातभरि नि पर्यो, अहिले बिहानभरि नि पर्यो है।
3: हजुर हजुर
4: पानी परेको छ, तर अहिले हल्का बिधो भएको छ, त्यही हो।
3: हजुर, अनि साथी बन्न आउनुभयो, योभन्दा पहिला साथी बन्नु भएको छ कि छैन टङ्कजी?
4: हजुर म योभन्दा पहिला 3-4 महिना अगाडि एकचोटि फोन गरेको थिएँ।
3: हजुर
4: अनि फेरि अहिले ट्राई गरेकै लाग्यो फेरि है त।
3: त्यति बेला जति बेला यहाँ

0: त्यही नै हो मेरो साथीप्रतिको भावना भन्नुपर्दा त, जुन सानादेखि ठुलासम्म बुढा वृद्धसम्म साथी पनि बन्न सकिन्छ मसँग, त्यो मेरो भावना भन्नुपर्दा त्यही हो। साना व्यक्तिलाई आफूले माया गर्ने, ठुलो व्यक्तिलाई आदर सत्कार गर्ने, एउटा जातभातको भेदभाव नगर्ने, अनि अब त्यही हो धनी गरिबमा भेदभाव नगर्ने, अब साथी बनाइसकेपछि बिचमा नछोड्ने, निरन्तर रूपमा कुराकानी गर्ने, त्यो नेगेटिभ पाराको साथी नहुने, र मिडिया रेडियो सुन्ने यस्तो खालको साथीले मलाई मनपर्छ है।
1: हजुर, सम्पर्क नम्बर दिनुहोस् है।
0: ल हुन्छ, अब यो यदि मेरो भावना अनि विचार रुचिसँग कोही त्यस्तो मेल खाने साथीहरू हुनुहुन्छ भने, अब सानादेखि ठुलासम्म साथीहरू यदि यो रेडियो नेपाल सुन्दै हुनुहुन्छ, जहाँबाट जति जिल्लाबाट सुन्दै हुनुहुन्छ भने, म उहाँलाई मेरो नम्बर दिन्छु। मेरो नम्बर रहेको छ 98474 26996। 98474 26996। यमा साथीले मलाई सम्झिन सक्नुहुन्छ है त।
1: हजुर, छुट्टी है त। हस्, बाई बाई। टङ्क सुनवार प्युठानबाट हामीसँग हुनुहुन्थ्यो। हाम्रो माझबाट गइसक्नु भएको छ, छुट्टिसक्नु भएको छ। कार्यक्रममा साथी बन्नको लागि आफ्नो टेलिफोन नम्बर दिनुभएको छ। साथी बन्नुहोला, एकले अर्कालाई साथ सपोर्ट सहयोग गर्न नछोड्नुहोला भन्न चाहेँ, र फेरि पनि टेलिफोनतर्फ लाग्छु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो
2: हेलो,
1: हजुर नमस्कार।
2: हजुर नमस्ते जी,
1: को बोल्दै हुनुहुन्छ होला है? यहाँको शुभ नाम?
2: हजुर, मेरो नाम रोहित।
1: रोहित जी, कुन ठाउँमा हुनुहुन्छ तपाईँ अहिले?
2: म अहिले पोखरा छु दिदी।
1: हजुर,
2: मेरो जिल्ला लमजुङ, अहिले काम गर्ने कार्यक्षेत्र गोर्खा, अहिले काम विशेषले म पोखरा छु।
1: भनेपछि जन्मेको लमजुङमा, गोर्खामा कर्म थलो बनाउनु भएको छ, अहिले पोखरा झर्नुभयो, फोन गर्नुभयो। हजुर, हजुर। पोखरामा त के भन्छ भने फेवाताल त पुरै भरिया होला, माथि माथि आला है।
2: हजुर, एकदम अहिले पानी बढी परिरहेको छ,
1: पानी बढी परेको छ नि त, त्यो कारणले। हजुर, पोखराबाट तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ अहिले?
2: सुन्दै त थिएन, मैले कार्यक्रम आउने टाइम चाहिँ थाहा भएको, अहिले हाम्रो खाली टाइम, मैले यो फर्के बिदाको समय छ, काम अरू बेलामा फोन गर्नु पाइँदैन।
1: हजुर,
2: अनि यो टाइममा चाहिँ पहिला सुनि गरेको यही टाइम चाहिँ थाहा थियो, अनि फोन गरेको लागि।
1: ए हजुर, जे भए पनि समयको सदुपयोग गर्नुभयो यहाँले
2: है।
1: साथीहरू हुनुहुन्छ साथमा?
2: साथीहरू हुनुहुन्छ, अलिअलि
1: अलिअलि हुनुहुन्छ, आज थप हुनुहुनेछ। साथी हजुर, साथीप्रतिको भावना भन्नुपर्दा यहाँको विचारमा के भन्नुहुन्छ?
2: मेरो त अब मलाई सबै खालको साथीहरू एकदमै मनपर्छ है।
1: हजुर,
2: अब अलिकति यो साहित्य मनोरञ्जन मा पनि मेरो अलिकति बढी रुचि भएको हुनाले,
1: हजुर,
2: त्यस्तो खालको साथीहरू, अनि प्लस मलाई चाहिँ सबै खालकोले चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। अब सबैसँग चाहिँ विचार भावना मिले मात्रै साथीको कुरा भने हो होइन?
1: हजुर हजुर,
2: सबै सम्पर्कमा भए जति साथी हुने भन्ने पनि होइन नि त खास, होइन? विचार मिल्नु पर्यो, भावना मिल्नु पर्यो, सेयरिङ हुनु पर्यो, र पो साथी भइन्छ। अब एक दुईचोटि हाई हेलो भयो पछि भएन भने त्यो के अर्थ नै भएन कि।
1: हजुर हजुर, पक्कै पनि हाई हाई हेलो हुनु अनि पछि सम्पर्कमा भएन भने अर्थ भएन,
2: फेरि गर्दै नगरे हुन्छ कि बरु, किनभने अब एक दुईचोटि आइहाल्यो भन्ने त्यो एउटा औपचारिकता मात्रै निभाउनको लागि त खासै त्यस्तो गर्नुपर्छ जस्तो लाग्दैन कि मेरो विचारमा।
1: हजुर, साथी साँच्चैकै मनैदेखि बन्न पर्यो, एकले अर्काको भावना कदर गर्न पर्यो होइन?
2: एकदमै ठुलो एकदम के दुःख सुख पर्दाखेरि होइन, केही पर्दाखेरि चाहिँ त्यो ठाउँमा काम लाग्न सक्ने मात्रै साथी हो कि।
1: हजुर,
2: मलाई त्यस्तो लाग्छ।
1: भावना जहाँ मिल्छ, जहाँ व्यवहार मिल्छ, जहाँ एकले अर्कालाई उसको व्यवहारलाई कदर गर्छ, उसको भावनालाई कदर गर्छ, वास्तवमा साथी बनेको पनि जीवन त जान्छ होइन?
2: अब
1: कसैको विचारमा ठेस पुग्ने, भावनालाई कदर नगर्ने भयो भने त्यो बनाएको र बनेको पक्कै पनि दिगोटी गर्दा हुने कुरै भएन, आजबाट भोलि पनि हुँदैन है।
2: एकदम हो, बरु त्यस्तो बरु सुरुमै नबनेको बरु राम्रो छ।
1: हजुर रोहितजी, अब सम्पर्क नम्बर दिनुहोस् है त।
2: हजुर, मेरो चाहिँ एनसेल प्रयोग गर्ने साथीहरूको लागि यही नम्बर रहेको छ 97019

0: 8,59 एनसेल प्रयोग गर्ने साथीहरूको लागि, त्यसै गरी एनटिसी प्रयोग गर्ने साथीहरूको लागि चाहिँ 98,62,66,77,76 है। म एकचोटि फेरि रिपिट गर्छु दिदी है, 98,62,66,77 यो एनटिसीको, त्यसै गरी एनसेलको 97,019,61,59 है।
1: रोहितजी हुनुहुन्थ्यो हामीसँग पोखराबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। अब एउटा टेलिफोन पछि भने साङ्गीतिक कोसेल राख्नेछु हाम्रो साथमा। कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो
2: हेलो रोहित,
1: हजुर हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको? फेरि एकपटक शुभ नाम भन्नुहोस् त।
2: सिराहाबाट सरोज मैथिल बोल्दैछु।
1: हजुर सिराहाबाट हुनुहुन्छ है त?
2: हजुर
1: हजुर हजुर, साथी बन्न आउनुभयो।
2: हजुर
1: हजुर, अलिकति फोन डिस्टर्ब छ होइन सरोजी? साथी प्रतिको भावना भनेर सम्पर्क नम्बर छोडिदिनुहोस् है त।
2: होइन, साथीहरू त आफै बुझ्ने खालको हुनुहुन्छ, म त्यस्तो खासै केही भन्न चाहदिनँ। यदि मसँग साथी बन्न चाहनुहुन्छ भने एकदमै असल भन्दा असल साथीहरू बन्न सक्नुहुन्छ, जसको लागि मेरो कन्ट्याक्ट नम्बर रहेको छ 98,22,85,94,94 को माध्यमबाट एकदमै असल भन्दा असल साथी बन्न चाहनु सक्नुहुन्छ। र नम्बर एकचोटि फेरि भन्न चाहे 98,22,85,94 को माध्यमबाट एकदमै असल भन्दा असल साथी बन्न सक्नुहुन्छ भन्दा दुःख बसाएबाट हजुर पनि चाहे। हस्त बाबा,
1: हस्त बाबाई। हामीसँग सिराबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, साथी बन्नको लागि सम्पर्क नम्बर छोड्नु भएको छ। पक्कै पनि तपाईँहरूले लिनुभयो होला, साथी बन्ने कोसिस गर्नु होला भन्न चाहे। अब भने साङ्गीतिक कोसेल राख्छु, सानु केसी, अनु चौधरी, कमल सिंह र गुराँस ढकालको सामूहिक स्वरमा रहेको छ यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु।

0: कार्यक्रम के तिमी मेरो साथी बन्छौमा हामी छौँ तपाईँलाई मिठा मिठा साङ्गीतिक कोसेलीले भरपूर मनोरञ्जन दिनका साथै तपाईँका टेलिफोन रिसिभ गर्दै साथी साथीलाई नजिक बनाउने प्रयासमा हामी रहन्छौँ। फेरि पनि साथीकै टेलिफोनतर्फ लाग्ने बेला भइसकेको छ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई, स्वागत गर्न चाहन्छु। हेलो,
1: नमस्कार दिदी।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
1: म गरिमा श्रेष्ठ काभ्रेबाट।
0: हजुर
1: गरिमा श्रेष्ठ काभ्रे हो।
0: गरिमाजी
1: हजुर,
0: रेडियो बज्छ, अलिकति पर गरेर बोलिदिनुहोस् न है।
1: मैले रेडियो बजाएको छैन दिदी।
0: हो र, तपाईँ रेडियो जस्तो इको आइरहेछ। कहिले काहीँ यस्तो हुन्छ कि हामी रेडियोमा आफ्नो आवाज पनि सुन्न खोज्छौँ, अनि खोल्छौँ के बजिरहेछ भनेर, अनि नजिकै हुँदाखेरि त्यस्तो इको आउँछ कि हाम्रो कानमा। मोबाइल ह्यान्ड्स फ्री हो?
1: हजुर
0: मोबाइलमा ह्यान्ड्स फ्री गर्नुभएको छ?
1: हजुर,
0: त्यही भएर। अनि के छ हालखबर?
1: मेरो ठिकै छ नि हजुर,
0: एकदम ठिकठाक छ है। गरिमाजी साथी कति हुनुहुन्छ साथमा?
1: साथी त कोही पनि छैन दिदी।
0: कोही हुनुहुन्न?
1: हजुर
0: हजुर, आजबाट थुप्रै साथी बनाउनुहुन्छ यहाँले। अनि पढ्दै गर्दाखेरि स्कुलका साथी कलेजका साथी हुनुहुन्छ होला नि त?
1: हजुर, म त कोही साथी पनि
0: भनेपछि साथी हुनुहुन्न तपाईँसँग है। के छ साथीप्रतिको भावना भन्ने विचार छ कि छैन? हजुर, तपाईँले भने जस्तो साथीहरू पक्कै पनि आउनुहुनेछ। अब सम्पर्क नम्बर छोडिदिनुहोस् है त। गरिमा श्रेष्ठ काभ्रेबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ। म फेरि पनि टेलिफोन तर्फ लाग्छु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, कहाँबाट, शुभ नाम तपाईँको? शुभ नाम आयुषजी, साथी बन्न आउनुभयो है त? साथी कति हुनुहुन्छ आयुषजीसँग? ठिकै हुनुहुन्छ। अब आज बनाउनुहोस् थुप्रै साथी है त। नम्बर छोडिदिनुहोस्, तपाईँको फोन अलिकति नोइज पनि छ। आयुषजी फेरि एकचोटि भनिदिनुहोस् त। फेरि दोहोऱ्याउनुहोस् ल बिस्तारै। हजुर छुट्यौँ है त। आयुष खड्का हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ। अब पनि हामी आजको अन्तिम कलरको टेलिफोन रिसिभ गर्दैछौँ। कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो
2: हजुर
0: नमस्कार।
2: नमस्कार हजुर,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
2: म मकवानपुरबाट है, सुजन तामाङ भन्ने मान्छे हजुर।
0: हजुर सुजनजी, के छ मकवानपुरको हालखबर?
2: ठिकै छ भनौँ दिदी, तपाईँहरूको चाहिँ कस्तो छ सुनाउनु?
0: एकदम रमाइलो छ होइन।
2: हजुर
0: मकवानपुरमा हुनुहुन्छ, पहिला पनि साथी बन्नु भएको छ, कति हुनुहुन्छ साथी?
2: एक दुईजना हुनुहुन्छ भनौँ त है दिदी।
0: हजुर कति पटक बन्नुभयो रेडियो नेपालबाट साथी तपाईँ?
2: मैले तिन चार चोरी बनाइसकेँ दिदी, तर साथीहरू सबै हराउनुहुन्छ, अनि हराइसकेपछि त के गर्नु नि?
0: अर्को उपाय पनि छ नि नहराउनुको लागि?
2: नहराउनुको लागि उपाय चाहिँ कस्तो होला दिदी, सिकाइदिनु न त
0: है। कति आनन्दको कुरा सोध्नुभयो, मैले भनिदिन्छु उपाय है। जति पनि साथीको टेलिफोन लाग्छ नि
2: हजुर,
0: उहाँहरूको आफूले पनि लिने क्या, अनि टक्कलाई फोन

0: गर्ने है, अनि त्यसपछि साथीहरू त बढ्नुहुन्छ नि त, कहिले काहीँ आफ्नो नम्बर नगर्दा पनि आफूले पनि गर्ने है, त्यो गऱ्यो भने साथीसँग कन्ट्याक्टमा हुन सकिन्छ। सुजनजी, साथीप्रतिको केही भावना भनेर सम्पर्क नम्बर दिइदिनुहोस् है त।
1: हुन्छ दिदी, मलाई साथी त्यही हो होइन, साथी बनिसकेपछि विषयमा नछोड्ने होइन, धनको भावना नगर्ने, अब जातपातको व्यवहार नगर्ने होइन, जस्तो साथीहरू पनि आए पनि हुन्छ होइन। मेरो नम्बर त्यही पुरानो नम्बर हो, 97-65-63-03-32, 97-65-63-03-32, अनि म साथीको नम्बर पनि छोड्न चाहन्छु है दिदी।
0: हुन्छ, छोडिदिनुहोस्।
1: हुन्छ, उहाँको नाम ठेगाना चाहिँ अब मकवानपुर मनायत गोपालिका 3 हो होइन, उहाँको नाम चाहिँ अब कुमार तामाङ हो। 97-64 अनि 59-23-25 यति भन्दै छुट्टिने हो। के बाबा,
0: सुजन तामाङ हुनुहुन्थ्यो मकवानपुरबाट, उहाँले आफ्नो पल्ला साथीको नम्बर दिएर छुट्टिनु भएको छ। हामी आजको अन्तिम कलर भनेर उहाँलाई भनिसकेका छौँ, अब भने तपाईँका टेलिफोन रिसिभ गर्दैनौँ। छुट्टिने बेला भएको जानकारी गराउँदै गर्दा एउटा साङ्गीतिक कोसेली सुम्पन चाहन्छु। आज हामीलाई टेलिफोन गरेर साथ दिनुभयो, रेडियो नेपाल सुनेर साथ दिनुभयो, तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जस जसको टेलिफोन लागेन अर्को हप्ता लागोस् भन्ने कामना पनि गर्दै, प्रविधि कन्ट्रोल रुमबाट मलाई साथ दिने प्राविधिक मित्र साथी देवकी भण्डारीलाई पनि धन्यवाद दिँदै, प्रविशा अधिकारी र बादल थापाको स्वरमा रहेको यो गीत तपाईँलाई सुम्पन चाहन्छु। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक 1 बजे 1 बजेको समाचार सुन्नुहुनेछ। 1 बजेको समाचार सुनिसकेपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। आजलाई भने यो साङ्गीतिक कोसेली तपाईँका माझमा सुम्पदै म रुक्मिणी पोखरेल बिदा हुन्छु। हस्त, नमस्कार, शुभ दिन।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। आज 213 भानु जयन्ती मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 1871 असार 29 गते चनौको चुम्दी रम्बामा जन्मिनुभएका नेपाली भाषाका आदिकवि भानु भक्ताचार्य नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ। जातीय कविको सम्मान समेत प्राप्त गर्नुभएका आदिकवि आचार्यले संस्कृत भाषामा रचित अध्यात्म रामायणका आधारमा सरल सरस तथा सुबोध नेपाली भाषामा रामायणको रचना गरी समस्त नेपाली घर आँगनमा पुर्याएर समग्र नेपाल राष्ट्रलाई भाषिक रूपमा एकीकृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। आदिकवि आचार्यका रामायण बाहेक प्रश्नोत्तरी, भक्तमाला, बधु शिक्षा, राम गीता जस्ता उत्कृष्ट कृति र फुटकर कविताहरूले नेपाली साहित्यलाई समृद्ध बनाउन ठूलो योगदान दिएका छन्। आज चुम्दीबाट रम्बासम्म प्रभात फेरी कार्यक्रमको आयोजना गरिन्छ। नेपाल बाहिर दार्जिलिङ, सिक्किम लगायत भारतका विभिन्न ठाउँ तथा नेपालीहरू रहेका संसारका अन्य देशहरूमा पनि भानु जयन्ती भव्यताका साथ मनाइन्छ। सभामुख डोल प्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य र संस्कृतिका कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताउनु भएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उहाँले आचार्य राष्ट्रिय विभूति, नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा भएको उल्लेख गर्नुभयो। भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको पहुँच उपलब्ध गराउनु भएको सभामुख अर्यालले बताउनुभयो। भानुभक्तलाई आजको दिन सम्झनु मात्र होइन, उहाँको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने संकल्प लिनु आवश्यक रहेकोमा सभामुख अर्यालले जोड दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताउनु भएको छ। नेपाली शिक्षा परिषद र भानु माध्यमिक विद्यालयले भानुभक्त आचार्यको 213 जन्म जयन्तीको अवसरमा आज आयोजना गरेको भानु प्रतिमा माल्यार्पण समारोहमा उहाँले भाषाका माध्यमबाट नेपाललाई संसारभर जोड्ने काम भानुभक्तले गर्नुभएको उल्लेख गर्नुभयो। उहाँले अहिलेको समयमा नेपालको सफ्ट पावरको रूपमा नेपाली भाषा, धर्म, संस्कृति र सभ्यता रहेको उल्लेख गर्नुभयो। संसारको जुनसुकै कुनामा रहेका नेपालीलाई पनि नेपाली भाषाले नै एक अर्कासँग जोड्ने र आफ्नोपनको महसुस गराएको उहाँले बताउनुभयो। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डाटा माइग्रेसन कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। विभागले एक सूचना जारी गर्दै आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको हो। यस ऐतिहासिक निस्तान्तरणका क्रममा करिब 1 करोड नेपाली नागरिकको राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सारिएको विभागले उल्लेख गरेको छ। प्रतिकूल मौसमका कारण पोखरा जमसम हवाई सेवा 3 महिनाका लागि बन्द गरिएको छ। निरन्तरको वर्षाका कारण दृश्य क्षमता भिजिबिलिटी कम भएपछि जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म यात्रु उडान स्थगित गरिएको हो। जोमसम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार नियमित उडान गर्दै आएका निजी वायु सेवा कम्पनी एति एयरलाइन्सको भगिनी संस्था तारा एयर र समिट एयरले सेवा स्थगित गरेका हुन्। उहाँका अनुसार भदौको पहिलो सातादेखि नियमित उडान सुरु गर्ने जानकारी निजी वायु सेवा कम्पनीले दिएका छन् भने बर्खाको समयमा खराब मौसमसँगै पर्यटकको चहलपहल समेत घट्ने गरेको छ। निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सडक बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङको आवागमन ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका 9 राजदुवालीमा पुरानै पहिरो थप धसिएर सडक बगेपछि कुनै पनि प्रकारका सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन। डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सडक मर्मतको काम भइरहे पनि लगातारको वर्षाले काम प्रभावित भइरहेको बताउनुभयो। सरकारले कर्णालीमा विद्युत अवरुद्ध हुने समस्या समाधानका लागि यान्त्रिक क्रेन पठाउने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको हो। कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ। विद्युत प्राधिकरणको खरिपाटी स्थित ट्रान्सफर्मर वर्कसपमा रहेको यान्त्रिक क्रेन कर्णाली प्रदेशलाई उपलब्ध गराउने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो। सार्वजनिक सेवाका व्यावहारिक समस्या समाधान गर्ने प्रयास निरन्तर जारी रहेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्सको राजधानी पेरिसदेखि दक्षिणपट्टिको क्षेत्रमा लागेको भीषण बन डडेलो नियन्त्रणमा लिन अग्नि नियन्त्रक विमानहरू पठाइएको छ। बन डडेलोले उत्तर पूर्वी राजमार्ग आंशिक बन्द हुँदा पूरै क्षेत्रको सवारी आवागमन प्रभावित भएको अधिकारीहरूले बताएका छन्। युरोपभरि तापक्रम बढेर कृत्रिमा नै बिन्दुमा पुगिरहेको बेला फ्रान्समा यो गर्मीमा तेस्रो पटक लू चलिरहँदा पेरिसको जनजीवन प्रभावित भएको छ। अमेरिकाले इरान विरुद्ध हिजो साँझसम्म पनि आक्रमण जारी राखेको छ। इरानी संचार माध्यमहरूले सो आक्रमणमा एकजनाको मृत्यु हुनका साथै चारजना घाइते भएका छन्। अमेरिकी आक्रमण लगत्तै इरानी सेनाले कुवेत, जोर्डन र बहरानमा रहेका अमेरिकी सैन्य अखडाहरूमा जवाबी आक्रमण गरेको थियो। अमेरिकाले गरेको आक्रमणमा इरानी सैन्य केन्द्र, हवाई प्रतिरक्षा प्रणाली, तटीय राडार केन्द्र निशानामा पारिएको थियो। इरानले समुद्री मार्ग स्ट्रेट अफ होर्मुज बन्द गरेपछि अमेरिकाले नयाँ चरणको आक्रमण थालेको हो। थाइल्यान्डको राजधानी बैंककमा एउटा बारमा सल्केको आगोमा परि 27 जनाको मृत्यु हुनका साथै 8 जना गम्भीर घाइते भएका छन्। चातुचक जिल्लाको बारमा गइराती अबेर भएको सो आगलागी बारको मञ्चबाट सुरु भई तत्काल कोठाहरूमा फैलिएको थियो। भिडियो फुटेजहरूमा बारका ग्राहकहरू पूरै शरीर आगोले छोपेकै अवस्थामा भागाभाग गरिएको देखिएको छ। विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाको विस्तृत छानबिन सुरु भइसकेको छ। र जल तथा मौसम विज्ञान विभागले आगामी 3 दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ। विभागका बाढीविद विनोद पराजुलीले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, पलाञ्चोक र अन्य आसपासका जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बताउनुभयो। आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा, 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि।
5: नमस्कार, साप्ताहिक कृषि गतिविधिमा यहाँलाई हार्दिक स्वागत छ। आज पनि हामी साताभरिका कृषि समाचार लिएर उपस्थित भएका छौँ।
6: कृषि, वन तथा पर्यावरण मन्त्रालयले नयाँ सरकार गठन भएको 100 दिन पूरा भएको अवसरमा आफ्ना प्रमुख कार्य, हासिल भएका उपलब्धिहरू तथा आगामी दिनका प्राथमिकता र कार्ययोजना सार्वजनिक गरेको छ। सिंहदरबार स्थित मन्त्रालयको सभा हलमा आयोजित पत्रकार भेटघाटमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले संयुक्त रूपमा मन्त्रालयको 100 कार्यदिनको प्रगति विवरण प्रस्तुत गर्नुभयो। कार्यक्रममा सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि उत्पादन, जलवायु वित्त, वन संरक्षण र पूर्वाधार सहजीकरणका क्षेत्रमा मन्त्रालयले ऐतिहासिक सफलता हासिल गरेको जानकारी दिनुभयो। 1,30,00,00,000 वैदेशिक मुद्रा आर्जन गरी उक्त रकम लक्षित क्षेत्रमा वितरण गरिसकिएको छ। यसलाई वन व्यवस्थापन र संरक्षणको क्षेत्रमा ठूलो सफलता मानिएको छ। जीसीएफ एडेप्सन फण्ड मार्फत 85 लाख र 50 लाख अमेरिकी डलरका 2 ठूला अनुदान आयोजना सुरक्षित। जीईएफ अन्तर्गत त्रिशुली नदी बेसिनमा रैथानी माछा संरक्षणका लागि 1.37 मिलियन अमेरिकी डलर र बागमती, लुम्बिनी तथा मध्य प्रदेशका 8 पालिकामा सञ्चालन हुने जलवायु उत्थानशील धान उत्पादन परियोजनाका लागि 13 मिलियन अमेरिकी डलर स्वीकृत भई कार्यान्वयन प्रारम्भ भएको छ। त्यसै गरी कोइका नेपालसँग लुम्बिनी र सुदूरपश्चिमका 6 जिल्लामा कार्यान्वयन हुने गरी 12 मिलियन अमेरिकी डलर जलवायु उत्थानशील धान उत्पादन परियोजना सम्झौता भएको र कोरिया सरकारसँग सिन्धुलीमा डेरी उद्योग र टीएमआर फ्याक्ट्री स्थापना गर्न 6.76 मिलियन अमेरिकी डलरको परियोजना स्वीकृत भएको बताइएको छ। लामो समयदेखि रोकिएको उखु किसानको 1,51 करोड अनुदान अर्थ मन्त्रालयको समन्वयमा सफलतापूर्वक भुक्तानी गरिएको छ। बर्दियाको केही क्षेत्रमा रोकिएको सानो परिमाणको रकम साउन र भदौभित्र उपलब्ध गराइनेछ। चालु आर्थिक वर्षमा चिनी मिलबाट किसानलाई भुक्तानी हुनुपर्ने 13,76 करोड मध्ये 93% रकम भुक्तानी भइसकेको छ। बीमा प्रिमियम अनुदानमा हुने क्यारी ओभरको समस्या अन्त गर्दै वैशाखसम्मको सम्पूर्ण रकम भुक्तानी भइसकेको छ। साथै आगामी आर्थिक वर्ष 2083-84 बीमा अनुदान रकम सम्बन्धित प्रदेशबाटै भुक्तानी हुने बजेट व्यवस्था गरिएको छ। किसानले पाउने दूधको प्रति लिटर मूल्य 65-66 कायम गरिएको छ। दुग्ध विकास संस्थानले कर्मचारीको गैर कानूनी दूध घिउ सुविधा कटौती गरी 2,62,00,00,000 व्यायभार घटाएको छ भने दैनिक बिक्री राजस्व 20,00,000 बढेको छ। 26,30,601 किसान सूचीकरण प्रणालीमा सूचीकृत हुनु भएको छ र 56 पालिकामा किसान सूचीकरण कार्य सम्पन्न समेत भएको छ। चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी र साल ट्रेनिङ मार्फत 89,194 मेट्रिक टन अनुदानित मल बिक्री भइसकेको छ। साउनभित्र थप 2,10,000 मेट्रिक टन मल आयात गरिने प्रक्रिया अगाडि बढाइएको छ।
7: वन एनको संशोधनको लागि हामीले मस्यौदा तयार गरेका छौँ। वातावरणीय प्रभाव अध्ययन प्रक्रियाले वातावरणलाई अहिलेको अवस्थालाई मध्यनजर गरेर वातावरण एनको मस्यौदा तयार गरेको छ। जलवायु परिवर्तनको हिसाबले हेरिराखेका थियौँ। त्यसमा हाम्रो कार्ययोजनाको इम्प्लिमेन्टेसन प्लान तयार भएको छ र यसका अतिरिक्त मापदण्डहरू अन्य घटनादेशहरूमा हामीले संशोधन गरेका छौँ र कार्य प्रक्रियालाई धेरै सहजीकरण गरेका छौँ। बिजनेस प्रोसेस रि इन्जिनियरिङ भनेर जुन हामीलाई प्राप्त भएको थियो त्यसमा हामीले धेरै प्रक्रियाहरूलाई डिजिटलाइज पनि गरेका छौँ। रासायनिक मलको पार्टलाई डिस्ट्रिब्युसन सिस्टमलाई सबैले हेर्न पाउने गरिकन इभन किसानको नागरिकता किसानको फोन नम्बर समेत राख्ने गरिकन सफ्टवेयर प्रणाली तयार गरेर त्यसमा लागू गरिएको छ। त्यस्तै ल्याबबाट आउने इन्फर्मेसनलाई डिजिटल प्रणालीमा लगेर ल्याबोरेटरी इन्फर्मेसन सिस्टम लागू गरिएको बिउ वितरण प्रणाली बिउमा अनुदान प्रणाली डेसिस लागू गरिएको छ र यसका अन्य मूल्य रियल थोक मूल्य हेर्न पाउने गरिकन हामीले सफ्टवेयर तयार गरेका छौँ। रासायनिक मलको रूपमा यहाँहरूलाई थाहा छँदैछ विशेष गरी त्यो काबु बाहिरको परिस्थितिका बावजुद पनि हामीले पर्याप्त मात्रामा होइन तर न्यूनतम मात्रामा रासायनिक मल उपलब्ध गराउन सफल भएका छौँ। विगतमा 1,51,000 चैत वैशाख जेठ असाढमा गत वर्ष हामीले 1,51,000 वितरण आपूर्ति गर्न सफल भएका थियौँ भने यस वर्ष हामीले अहिले 1,10,000 जति आपूर्ति गर्न सफल भएका छौँ र अबको 10 दिनमा हामीले फेरि त्यो गर्दाखेरि करिब करिब गत वर्षकै हाराहारीमा हामी आपूर्ति गर्न सफल छौँ र 30 गते या 2-3 गतेबाट हाम्रो भित्रिने क्रम सुरु हुन्छ र साउन पछि मलको आपूर्ति सहज हुने गरिकन व्यवस्था गरेका छौँ र गाउँसम्मका लागि हाम्रो सम्पूर्ण मलको खरिद प्रक्रियाहरू अगाडि बढेर सप्लाईहरू साउनदेखि नै सुरु हुन्छ। किसान सूचीकरणमा हामीले परिचय पत्र उपलब्ध गराउने गरिकन केही कामहरू सुरु थालेका छौँ। अहिलेसम्म 26,30,000 एनपीहरू यसमा सूचीकृत भएका छन् र आगामी वर्ष केही निश्चित स्थानीय तहहरूसम्म किसानलाई परिचय पत्र उपलब्ध गराउने गरिकन कामहरू अगाडि बढेको छ। यो अवधिमा अन्तर्राष्ट्रिय सहायतातर्फ ठुलो फड्को मारेका छौँ। हामीले करिब करिब 12 अन्तर्राष्ट्रिय सहायताहरू परिचालन गर्न सफल भएका छौँ जसमा 47.5 मिलियन अमेरिकी डलरको लगानी हामीले भित्र्याउन सफल भएका छौँ र समर्थन मूल्य तोकेर खरिदबरिद गर्ने प्रक्रियालाई चुस्त दुरुस्त बनाउन यसपटकदेखि हामीले निजी क्षेत्रलाई उद्यमीहरूलाई समेत आग्रह गरिकन सरकारले तोकेको समर्थन मूल्य मा सरकारले मात्रै किन्ने होइन निजी व्यवसायहरूले पनि सरकारले तोकिदिनुपर्छ भनेर धान मिल चिनी मिल अरूहरूसँग पनि समन्वय गरिकन हामीले यो प्रक्रियालाई अगाडि बढाएका छौँ र करिब करिब यसमा समर्थन मूल्यमा खरिद बिक्री भइरहेका छ। अनुसन्धानको क्षेत्रमा विभिन्न 13 नयाँ जातहरू उन्मोचन र प्रस्ताव गरिएको छ। स्थानीय रैथानी उपजहरूको भौगोलिक पहिचान दर्ताका लागि हामीले पाइलोटिङ कार्यक्रम सुरु गरेका छौँ। डिडिसीको वित्तीय सुधार किसान भुक्तानी र बजार विस्तारमा ठुलो सुधार गरेका छौँ। संस्थानले किसानको बाँकी भुक्तानी घटाएर अहिले 3 महिनामा झारेको छ। दुधको खरिद मूल्य प्रति लिटर 1 बढाएको र कर्मचारीको नियम सुविधा कटौती गरी 3,00,00,000 बचत गरेको दुग्धजन्य पदार्थको बिक्री 50% वृद्धि गरी खाडी मुलुकमा 50 टन घिउ निर्यात गर्ने सम्झौता अन्तिम तयारीमा रहेको छ भने पशुपतिनगर र नगरकोटको चीज पनिर उत्पादन केन्द्र सञ्चालनलाई अनलाइन सपिङ र 15 डेडिकेटेड काउन्टर मार्फत बजारीकरणको कार्य अगाडि बढाइएको छ। वन तथा जलवायु वित्त कार्बन व्यापारमा हामीले ठुलो उपलब्धि हासिल गरेका छौँ र 1,10,00,00,000 हामीले लगानी कार्बन व्यापारबाट जुन प्राप्त गरेको रकम वितरण गरिएको छ। बिमा प्रिमियम अनुदानको भुक्तानीको प्रक्रिया पेन्डिङ रहने गरेको र 1 वर्षको अर्को वर्षमा करियर ओभर हुने गरेकोमा यस वर्ष वैशाखसम्मको हामीले सम्पूर्ण प्रिमियमलाईको अनुदानलाई भुक्तानी गरिसकेका छौँ। यसले बिमा प्रक्रियालाई चुस्त दुरुस्त बनाएको र आम किसानको पहुँच बढाउने हामीले अपेक्षा गरेका छौँ। पूर्वाधार बजार सहजीकरण तर्फ वनमै कुरा गर्ने हो भने हामीले यही अवधिमा 275 हेक्टर जमिन विकास आयोजनालाई उपलब्ध गराएका छौँ र ईआईएको प्रक्रियालाई चाँडो र डेडिकेटेड टिमहरू खडा गरेर चाँडो भन्दा चाँडो निकासा दिने कामहरू भइराखेको छ। वन डढेलो नियन्त्रण र नवीन वृक्षारोपणमा काम भएको छ भने मानव वन्य जन्तु द्वन्द व्यवस्थापन र संरक्षण क्षेत्रमा सबैभन्दा गाह्रो भएको विषय र प्राविधिक रूपमा पनि यसको ठ्याक्कै समाधान नभएको विषयमा हामीले राहत र यो रकमलाई यसै वर्ष सबै निकासा गरिकन दिने गरिकन व्यवस्था गर्न सफल भएका छौँ। 4,27,00,000 वितरण भइसकेको छ, बाँकी हिजो र आजमा गएको छ 5.5 करोड चाहिँ हामीले राहतको लागि वितरण गरेका छौँ।
6: पत्रकार भेटघाटमा मन्त्री गीता चौधरीले मन्त्रालयका आगामी प्राथमिकता बारे स्पष्ट पार्नुभयो। मन्त्रालयले कृषि नीति 2083 मन्त्री परिषदमा पेश गरिएको र कृषि विधेयक 2083 रायका लागि कानून मन्त्रालयमा पठाएकोले यसलाई शीघ्र पारित गरी कार्यान्वयनमा ल्याउने जानकारी दिनुभयो।
8: रासायनिक मल यस्तो वार टाइममा पनि हुर्मुसको वार टाइममा हाम्रो प्रधानमन्त्रीज्यू, हाम्रो परराष्ट्र मन्त्रीज्यू, अर्थमन्त्रीज्यू सबैजनाको सहकार्यमा हामीले जिटिजी मार्फत अन्यान्य कुरा मार्फत हामीले मल ल्याउनको लागि सफल भएका छौँ। हामी दुईटा कन्टेक्समा, एउटा किसानको हकमा, एउटा मानव वन्यजन्तु द्वन्दको हकमा चाहिँ हामी जनतालाई जतिखेर पनि सहजीकरण गर्नको लागि तयार छौँ, त्यसमा सरकार प्रतिबद्ध छ। अर्को कुरा, हाम्रो चुरे कार्यक्रम अन्तर्गत यसपटक हामीले चुरे जोगाउन कसरी सकिन्छ त भन्दाखेरि विभिन्न खालको हामी चाहिँ पोखरी निर्माणका कुराहरू, बाँसको करिडोर बनाउने भन्ने कुराहरू, यस्ता कार्यक्रमहरू पनि हामीले काम गरि नै राखेका छौँ। माटो सुधार्नुपर्छ, माटोको सुधारिएन भने अब लङ टर्म रूपमा जान सकिँदैन। यसर्थमा हामीले हाम्रो लङ टर्म भिजन भनेको हाम्रो प्राङ्गारिक मललाई अथवा जैविक पदार्थलाई माटोमा चाहिँ जसरी हुन्छ बढाउने भन्ने लक्ष्यका साथ हिँडिराखेका छौँ। यसपटक हामीले प्राङ्गारिक मलमा केही काम गर्न खोजिरहेछौँ र आगामी दिनमा त्यसलाई चाहिँ बिस्तारै बढाउँदै लैजाने, जसले गर्दा माटोको अवस्था सुधार्दै हाम्रो जैविक पदार्थलाई बढाउनको लागि चाहिँ हामीले लङ टर्म रूपमा काम गर्न खोजिरहेछौँ। विशेष गरेर अब उद्योग फस्ट आउनुपर्छ, उद्योग अरू उद्योग मात्र होइन, उत्पादनसँग जोडिएको उद्योग फस्ट आयो भने मात्र नेपालको किसानहरूले चाहिँ सही मूल्य पाउने अवस्था रहन्छ। त्यसका निमित्त अब राज्यले नै, सरकारले नै औद्योगिक क्षेत्रहरू अथवा कस्तो खालको उद्योग कहाँ खोल्ने र कुन कुन कच्चा पदार्थ कुन कुन क्षेत्रमा छन् भन्ने कुराको चाहिँ हामीले त्यसको निर्कुल निकालेर आगामी दिनमा त्यसको लागि चाहिँ अगाडि बढ्न खोजिरहेछौँ। खेती योग्य जमिनको कुरा रहेको छ, नीतिगत रूपमा हामीले कृषि नीति, कृषि विधेयकमा यी कुराहरू चाहिँ क्लारिफाई गरेर गइराखेका छौँ।
6: कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकार लगायत मन्त्रालय र मन्त्रालय मातहतका उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो। कैलाली जिल्लामा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइका गतिविधिले जिल्लाको कृषि क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याएको छ। कार्यक्रम कार्यान्वयन इकाई कैलालीकी वरिष्ठ कृषि अधिकृत सञ्जु उपाध्याय रिमालका अनुसार जिल्लामा आर्थिक वर्ष 2073-74 प्रमुख 4 बालीहरू गहुँ सुपर जोन, धान जोन, तेलहन जोन र माछा जोनका कार्यक्रमहरू सञ्चालनमा रहेका छन्। यी कार्यक्रम मार्फत कृषि यन्त्रीकरण, सिंचाई सुविधा विस्तार, उत्पादन तथा उत्पादकत्व वृद्धि, नयाँ पोखरी निर्माण, माछाको नस्ल सुधार र प्राकृतिक तालतलैयाको मर्मत सम्भार जस्ता महत्वपूर्ण कामहरू भइरहेका छन्।
9: गाउँ जोन विकास कार्यक्रम अन्तर्गत गाउँको बिउ उत्पादन, त्यस्तै गरेर उन्नत प्रविधि सहित क्षेत्र विस्तार प्रदर्शनहरू, त्यस्तै गरेर सिंचाई सुविधा विस्तारको लागि साना सिंचाई निर्माण तथा मर्मत सम्भार, कृषि यान्त्रिकरण प्रवर्धन कार्यक्रम, पोस्ट हार्भेस्ट सेन्टर स्थापना तथा प्याकेजिङ लेबलिङ सहयोग लगायतका कार्यक्रमहरू रहिरहेका छन्। त्यही गरेर धान जोन अन्तर्गत धान बालीमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ सिंचाई पूर्वाधार निर्माण, यान्त्रिकरण सहयोग, चार पाङ्ग्रे धान रोप्ने मेसिन, मसिना जातहरू प्रवर्धन, बिउ उत्पादन लगायतका कार्यक्रमहरू सञ्चालनमा रहेका छन्। त्यसै गरेर माछा जोन अन्तर्गत नयाँ पोखरी निर्माण, पुराना हिजी ताल तथा प्राकृतिक तालहरूको मर्मत सम्भार, यान्त्रिकरण, सिंचाई लगायतका कार्यक्रमहरू रहेका छन्। त्यसै गरेर ह्याचेरी कर्ताहरूको लागि उन्नत नस्ल वितरण र जिउँदो माछाको बजारीकरणको लागि पूर्वाधार निर्माणको कार्यक्रम पनि रहेको छ भने, त्यसै गरेर रुतिलन जोन अन्तर्गत सिंचाई पूर्वाधार र यान्त्रिकरणका कार्यक्रमहरू रहेका छन्।
6: स्थानीय स्तरमा व्यवसायिक कृषिको प्रवर्धन र उत्पादकत्व वृद्धिका लागि विभिन्न पालिकाका वडाहरूमा कृषि जोन तथा सुपर जोनका कार्यक्रमहरू सञ्चालित भइरहेका छन्। स्थानीय पालिकाको 9 वडाको 1,500 हेक्टर क्षेत्रफलमा धान जोन कार्यक्रम विस्तार भयो। गराएको छ भने खाद्य सुरक्षा र उत्पादकत्व बढाउने उद्देश्यका साथ 18 वडाको 7,288 हेक्टर क्षेत्रमा गहुँ सुपर जोन सञ्चालनमा आएको छ। त्यस्तै तेलहन बालीको आत्मनिर्भरताका लागि 29 वडाको 800 हेक्टर क्षेत्रमा यो कार्यक्रम लागू गरिएको छ। त्यसै गरी मत्स्यपालनलाई व्यावसायिक रूप दिन सबैभन्दा धेरै अर्थात 49 वडाको 657 हेक्टर क्षेत्रमा माछा जोन कार्यक्रम सञ्चालन भएको छ।
9: उत्पादकत्वको कुरा गर्नुपर्दा गहुँ बालीको 4.6 मेट्रिक टन प्रति हेक्टर रहेको छ भने तोरीको 1.23 मेट्रिक टन प्रति हेक्टर, बर्खे धानको 5.31 मेट्रिक टन प्रति हेक्टर, चैते धानको 6.22 मेट्रिक टन प्रति हेक्टर र माछामा कार्पको 4.79 केजी पर हेक्टर र पाङ्गासियस माछाको 36.20 केजी पर हेक्टर रहेको छ। समग्रमा भन्नुपर्दा राष्ट्रिय उत्पादकत्वको तुलनामा हाम्रो जोन सुपर जोनको प्रभाव क्षेत्रको उत्पादकत्व चाहिँ राम्रो नै देखिन्छ।
6: कृषिमा आधारित अर्थतन्त्रलाई कृषिजन्य उद्योगमा रूपान्तरण गर्दै आधुनिक व्यावसायिक दिगो र आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने उद्देश्यका साथ यी कार्यक्रमहरू अघि बढाइएका हुन्। नेपालकै पहिलो गौँ सुपर जोनको रूपमा 2073 पुष 6 गते कार्यालय स्थापना भई काम सुरु गरेको थियो भने 2074 सालदेखि तेलहन जोन विकास कार्यक्रम सुरु भएको थियो। जोन तथा सुपर जोन क्षेत्रमा 12 महिना सिंचाई सुविधा पुगेको छ। नवीनतम प्रविधिको प्रयोग र कृषि यान्त्रिकरणले गर्दा उत्पादन लागत घटेको छ। साथै चक्लाबन्दी खेतीको विस्तारले उत्पादन र उत्पादकत्वमा उल्लेख्य वृद्धि भएको छ।
9: चैते धानको चक्लाबन्दी कार्यक्रम पनि हामीले सञ्चालन गरेका थियौँ। यो भजनी 6 नवलपुरमा शुभकामना कृषक समूहले 15 हेक्टरको चक्लामा चाहिँ बिउ उत्पादनका कार्यक्रमहरू गहुँमा धानमा दुवै बालीमा रहेका छन् भने त्यस्तै गरेर कृषि उपजको बजारीकरण सहयोग अन्तर्गत चाहिँ प्याकेजिङ लेबलिङको लागि कृषकहरूलाई सिड बिन त्यस्तै गरेर तिरपाल सुपर ग्रेन ब्यागहरू वितरण गरिएको थियो। हाम्रो यो धान बालीको चाहिँ उत्पादन लागत बढ्दै गइरहेको र श्रम अभावको कारणले गर्दाखेरिमा यसै वर्ष हाम्रो कार्यक्रमको सहयोग मार्फत 4 पाङ्ग्रे धान रोप्ने मेसिन 4 व्हीलर ट्रान्सप्लान्टर चाहिँ हामीले यो ब्रिजविद्य कृषि सहकारी संस्था मुनुवा 4 जानकी गाउँपालिकामा चाहिँ वितरण गरिएको थियो यो 75% लागत साझेदारीमा। र सो सहकारीले चाहिँ अहिले जिल्लामै पहिलो पटक 4 पाङ्ग्रे धान रोप्ने मेसिन लिएर आएर किसानहरूलाई चाहिँ आफ्नो उत्पादन लागत न्यूनीकरण गर्न र नवीनतम प्रविधि अवलम्बन गर्नमा चाहिँ सहयोग गरिएको छ। त्यस्तै गरेर यो कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत अहिले यस आर्थिक वर्षमा 14 निजी फर्म र कृषकहरूलाई विशेष गरी युवा र विदेशबाट फर्किनुभएका कृषकहरूलाई लक्षित गरेर विभिन्न विधाहरूमा जस्तै भनौँ न बङ्गुर पालन, भैँसी पालन, त्यस्तै गरेर लोकल कुखुरा पालन, तरकारी बेर्ना उत्पादन लगायतका कार्यक्रमहरूमा चाहिँ सहजीकरण भएको थियो भने मासु निर्यातका लागि राँगा भैँसी प्रवर्धन कार्यक्रम अन्तर्गत चाहिँ 7 निजी फर्महरूलाई आफ्नो पूर्वाधार सुधार र पाडापाडी पालनमा चाहिँ सहजीकरण गरेको थियो। त्यसै गरेर यो माछा जोन अन्तर्गतका कृषकहरूले चाहिँ प्राकृतिक तथा निजी तालहरूको मर्मत सम्हार, नयाँ मत्स्य पोखरी निर्माण र यान्त्रिकरणका कार्यक्रमहरू मार्फत हाम्रो कार्यालयसँग चाहिँ प्रत्यक्ष रूपमा जोडिनु भएको छ भने अप्रत्यक्ष रूपमा हाम्रो लाभग्राही कृषक समूह सहकारीहरू र विगतमा सञ्चालन भएका पोस्ट हार्भेस्ट सेन्टर र कस्टम हायरिङ सेन्टरका यन्त्र उपकरणहरू चाहिँ उहाँहरूले भाडामा लिएर र आफ्नो बिउहरूलाई चाहिँ सुपथ मूल्यमा सो पोस्ट हार्भेस्ट सेन्टरहरू र बिउ उत्पादक कम्पनीहरू मार्फत चाहिँ बजारीकरण गरेर चाहिँ अप्रत्यक्ष रूपमा पनि लाभान्वित हुनुभएको छ। त्यसै गरेर हाम्रो यो जिल्लाको एउटा सफल अभ्यासको रूपमा अहिले चाहिँ हामीले जो पनि बिउ उत्पादन गरिरहनु भएको कृषक समूह सहकारीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ बिउ बिजन कम्पनीहरूसँग पहिला नै कन्ट्र्याक्ट गर्नुभएको हुन्छ र त्यो कन्ट्र्याक्ट अन्तर्गत उहाँहरूलाई बिउको सुलभ मूल्य पनि प्राप्त गर्नुहुनेछ आफ्नो उपजको भने उहाँहरूलाई बजारीकरणमा चाहिँ समस्या नभएको छ र यसै गर्दाखेरि चाहिँ बिउ कम्पनीले पनि आफूलाई चाहिने कच्चा पदार्थ अथवा आफ्नो स्रोतहरू चाहिँ सुनिश्चित समयमै हुने हुँदाखेरिमा एउटा बिउको मूल्य श्रृङ्खलामा चाहिँ सहज रूपमा अघि बढ्न गएको देख्न सकिन्छ। त्यसरी परियोजनासँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएर कृषक समूह सहकारीहरूले चाहिँ जुन आफ्नो सिंचित क्षेत्रफल विस्तार गर्न सक्नु भएको छ, 12 महिनाको सिँचाइको सुविधा पुग्न गएको देखिन्छ र यान्त्रिकरणहरू मार्फत उहाँहरूको चाहिँ आफ्नो उत्पादन लागत न्यूनीकरण भएको देख्न सकिन्छ र हामीले चाहिँ राष्ट्रिय उत्पादकत्व र प्रभाव क्षेत्रको उत्पादकत्वको तुलना गर्दाखेरि प्रभाव क्षेत्र अन्तर्गतका कृषकहरूले चाहिँ उन्नत प्रविधिहरू प्रयोग, उन्नत र हाइब्रिड बिउहरूको प्रयोग लगायतको देख्दाखेरिमा चाहिँ उहाँहरूको उत्पादकत्व वृद्धि भएको पनि पनि देख्न सकिन्छ। यसरी कृषकहरू लाभान्वित भएको हामी अनुमान गर्न सक्छौँ।
6: परियोजना कार्यान्वयनपछि यस क्षेत्रमा किसानको जीवन स्तरमा सुधार आउनुको साथै परम्परागत कृषिलाई व्यावसायिक रूप दिन ठूलो सहयोग पुगेको कार्यालयको भनाइ छ। हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त छापागाईलाई बिदा दिनुहोस्। नमस्ते।
10: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा। प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य मोक्तानको तर्फबाट। हरेक यात्रा सधैँ निरन्तर अघि बढिरहन्छ भन्ने हुँदैन। केही यात्राहरू बिचैमा टुङ्गिन पनि सक्छ र लामो दूरीसम्म निरन्तर अगाडि बढिरहन पनि सक्छ। यात्रा निरन्तर रहँदा खुसी लाग्नु र टुङ्गिँदा दुखी हुनु स्वाभाविक मानवीय भावना पनि हो। तर यात्राको अन्त्य पनि अर्को नयाँ यात्राको सुरुवात हुनसक्छ। यदि हाम्रो यो यात्रा निरन्तर अघि बढिरह्यो भने फेरि पनि यस्तै आत्मीय जमघट, भेटघाट र सहयात्रा भइरहनेछ भन्ने अपेक्षाका साथ आउनुहोस्, आजको म्युजिक क्याफे कार्यक्रमको सुरुवात गरौँ। आज प्रस्तुत गरिने चर्चित नेपाली पाँचवटा गीतका झलकहरूबाट।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। भर्खरै मात्र सुन्नुभयो आजको कार्यक्रम म्युजिक क्याफेमा प्रस्तुत गरिने विभिन्न पाँचवटा गीतका झलकहरू। यी गीतका झलकहरू सुनिसकेपछि तपाईँले हामीलाई टेलिफोन गरेर चाहिँ कुराकानी गर्न सक्नुहुन्थ्यो। एकैछिनको लागि हामी अहिले तपाईँको टेलिफोनलाई लिन सकिरहेका छैनौँ। तपाईँ कमेन्ट गर्दै गर्नुहोला रेडियो नेपालको फेसबुक पेजमा, हामी अडियो लाइभ छौँ, त्यहाँ कमेन्ट गर्दै गर्नुभयो भने तपाईँको कमेन्टहरूलाई अवश्य नै पढ्ने नै छु। धेरै साथीहरूले कमेन्ट गर्न सुरु गरिसक्नु भएको छ र उहाँहरूले हामीलाई साथ पनि दिइरहनु भएको छ। सम्भवतः तपाईँलाई मिल्छ भने हाम्रो यो अडियो तपाईँले कमेन्ट लेख्दै गर्दा जति साथीहरूलाई सुनाउन खोज्नु भएको छ नि, अझ त्योभन्दा बढी साथीहरूलाई सुनाउन र उहाँहरूसम्म पुगेको छ तपाईँ जानकारी गराउन चाहनुहुन्छ भने तपाईँले अझ सियर गरिदिनु भयो भने अति राम्रो हुन्थ्यो। र हामी पहिलो गीत सुनाउँछौँ, त्यसपछि चाहिँ आजको कार्यक्रमलाई अगाडि बढाउन कोसिस गर्छौँ। पहिलो गीत सँगसँगै हामी केही कमेन्टहरू पनि पढ्न चाहन्छौँ। अरुणदी खत्रीजीले हामीलाई हेरिरहनु भएको छ, अनि त्यस्तै गरेर मुना मुखियाजीले चाहिँ अब बज्ने गीत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ, मिस यु अल भन्दै। मनको साथी जीवन कार्कीजीले अब बज्ने गीत पोखरेली नमस्कार भन्दै उहाँले सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै अब बज्ने गीत सुनाउन चाहनु भएको छ। अरुणदी खत्रीजीले पनि बुढा नीलकण्ठ पासीकोटदेखि चाहिँ उहाँले हामीलाई सम्झनु भएको छ, धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ। मुना मुखिया, रोशन फुलाङ राई, नानु निर्मला कुर्बान हवारी, सानु सम्झना राई, युक्त प्रसाद श्रेष्ठ, सुनिल निर्दोषी, पारघरीमा सम्झना भन्नुभएको छ। तपाईँ पनि कमेन्ट गर्दै गर्नुहोला। अहिले हाम्रो टेलिफोन चलिसकेको छ, म उहाँलाई पनि स्वागत गरिहाल्छु। नमस्कार, हेलो, केही प्राविधिक समस्या भइरहेको थियो, हामी त्यही सल्टाउने क्रममा थियौँ र आज टेलिफोनको लागि हामीले केही कुरा गरे आयौँ। अहिले कोही हुनुहुन्छ टेलिफोनमा? नमस्कार, नमस्कार, कोही हुनुहुन्छ? आउँदै गर्नु होला। म अर्को कमेन्ट पढ्न चाहन्छु। सन्ध्या लिम्बुजीले पनि हामीलाई कमेन्ट गर्नुभएको छ र सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। सुमिन विवश सामाजीले पनि सेवारो नमस्कार भन्नुभएको छ कलङ्कीबाट, कार्यक्रम सुन्दैछु, आज मलाई चार नम्बरको गीत बजाइदिनुहोस् न है भन्नुभएको छ। ल ठिकै छ, हामी चारै नम्बरको गीतबाट आजको कार्यक्रम सुरुवात गर्छौँ र तपाईँ कल गर्दै गर्नुहोला। हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूमा तपाईँलाई थाहा छ र पनि अहिले कोही दिदीले दिइसक्नु भएको छ, म एकछिन।
1: नमस्कार
0: हजुर, हजुरको शुभ नाम?
1: गगन तेह्र छौँ है धरानबाट।
0: गगनजी के छ हालखबर?
1: ठिकै छ, राम्रै छ। हजुरको के छ, आराम हुनुहुन्छ?
0: मेरो एकदमै ठिकठाक छ गगनजी।
1: हजुर,
0: तपाईँले ह्यान्ड फ्री गरेर बोल्नु भयो
1: के पो भन्नुभयो सर?
0: मोबाइलमा ह्यान्ड फ्री गरेर बोल्नु भयो हो कि भनेर सोधेको मैले।
1: छैन सर, छैन, किन त्यस्तो, मेरो आवाज अलिक क्लियर सुन्नु भएको छैन हजुरले?
0: क्लियर त क्लियर छ, अलिकति फरक आएको भएर मात्रै सोधेको हो।
1: ए होइन, तपाईँको आवाज त मैले राम्रो स्पष्ट सुनिरहेको छु सर।
0: ल, मेरो आवाज तपाईँले सुनिरहनु भएको छ भने तपाईँको आवाज पनि मैले सुनिरहेको छु होइन?
1: हजुर,
0: अनि के छ गगनजी?
1: ठिकै छ, राम्रै छ। धरानतिर पानी पर्दैछ, शीतल मौसम होइन, अनि काठमाडौँतिरको मौसम कस्तो छ हो?
0: धरानमा पानी परेको छ है, बर्खा लागे जस्तो भयो होइन? काठमाडौँ सेम त्यस्तै छ नि,
1: बर्खा लागेको जस्तो भयो होइन? बर्खा त महाबर्खा हो
0: होइन, अझ लागिरहेछ होइन?
1: हजुर हजुर, अब असार पनि सकिएर लगभग अब साउन लाग्दैछ, अब साउन भदौभरि अब पानी पर्ने सम्भावना हुन्छ, अब के हुन्छ, अब बाढी पहिरोले कता कता अब खेती गराउने होला होइन, वर्षा त्यस्तो नहोस् नगरोस् भन्ने हाम्रो त अब कामना न हो।
0: ल गगनजी, विश्वकप कतिको लागिरहेछ अहिले?
1: हजुर,
0: विश्वकप चाहिँ कतिको लागिरहेछ तपाईँलाई?
1: ए मलाई त खासै लागेको छैन हो, म त अब आफ्नै ताल आफ्नै सुरमा रमाउने मान्छे हो, खासै मलाई केही लाग्दैन हो सर।
0: भनेपछि यो सेमी फाइनलमा कुन कुन राष्ट्र पुग्यो त्यो थाहा छ तपाईँलाई? गीत सुनौ र सुनाऊ ल। अब चाहिँ अघि एकजना कमेन्टमा आउनुभएको साथीले चाहिँ चार नम्बरको गीत सुनाइदिनुहोस् न भन्नुभएको छ होइन, त्यही गीत बजाउन चाहन्छु। कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
1: हुन्छ, फर्स्ट अफ अल तपाईँ र रेडियो नेपाल अल इन्टर टिमलाई यो मिठो गीत सुनाउन चाहन्छु। अन्य साथीहरूलाई सुनाउनु पर्दा मनको साथी जीवन कार्की हुनुहुन्छ, रत्नबहादुर थापा, राजबान थापा, पूर्णबहादुर थुलुङ हुनुहुन्छ, रोशन फुलाङ, अनि हाम्रो कुमार प्रजा, साधन महतो, अनि नगेन्द्र रिजाल, अनि हाम्रो रामप्रसाद निरौला, अस्मिता बान्तवा, हरपल रोशनी, एन्जल तस्विरा बान्तवा, दिलु सानी याम्फु, प्रतिमा ईश्वरसी, नरेन्द्र रिमाल, ओमणि सापकोटा, मन्जु थापा, दिलु याम्फु राई, आशिष नयन बस्ने, सहयात्री सरू, नम्रता राई, अनि हाम्रो मुना मुखिया, कमला मुखिया, भूमिका राई, सुमी लिम्बू, नानु निर्मला शाह, पूर्वेली छिटो टङ्क किराँत, अनि हाम्रो विमला याम्फु लगायत यो टाइममा कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई यो मिठो गीत सुनाउँदै छुट्टिन्छ। हस्तो नमस्ते, ओके भाइ भाइ।
0: ओके भाइ, अहिले भने प्रश्न आइसकेको छ टेलिफोन होइन, म अर्को साथी पनि सम्भवतः टेलिफोनमा हुनुहुन्छ, म उहाँलाई पनि स्वागत गर्छु। तपाईँले टेलिफोन सम्पर्क गरेर हामीसँग प्रत्यक्ष कुराकानी गर्न सक्ने नम्बरहरू।
2: नमस्कार दाजु, नमस्कार।
0: मैले तपाईँलाई नम्बर भन्नुभन्दा अगाडि आइसक्नु भयो, मलाई खुसी लाग्यो। नमस्कार हजुर।
2: नमस्कार, म दिनेश चौधरी, बरा क्षेत्र 8 बोलेको।
0: दिनेश जी
2: हजुर,
0: राम राम भाइ,
2: राम राम।
0: कहाँ के गर्दै हुनुहुन्छ अहिले तपाईँ त्यता?
2: यता म त दाजु खेती गर्दैछु, खेती सकेर अब यस्तै मिस्त्री काममा लाग्नु आँट्यो।
0: ओहो, कस्तो है, तपाईँ त सबै काम गर्न आउँदो रहेछ नि, यस्तो पो हुनुपर्छ त होइन? खेती पनि गर्ने, मिस्त्री काम पनि गर्ने, भनेपछि त तपाईँलाई त सबै आउँदो काम गर्न आउँदो रहेछ। तपाईँलाई चाहिँ माने है मैले, यस्तो होइन आत्मविश्वासका साथ आफूलाई कुनै काम गर्न आउँछ भने, क्षमता छ भने त जहाँ गएर जे गर्न पनि सकिन्छ नि, होइन? खुसी लाग्यो दिनेशजी। अब बज्दै गरेको एउटा गीत छ, कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
2: पहिले त तपाईँलाई अनि रेडियो नेपाल हर युनिटलाई सुनाउन चाहन्छु, अनि अस्मिता बान्तवा राई, अनि के भन्छ कुमारी युङ्याङ, गगन तेह्रथुमे, चन्द्र बस्नेत, इतराम चौधरी, मन्जु मुखिया, भगवान राज धामी, रामनारायण राज धामी, अनि रामप्रसाद निरौला, अनि के भन्छ हाम्रो रत्नबहादुर थापा, राजेश कुमार माझी, अनि शङ्कर ढकाल, सुमन चौधरी, कला लिम्बू, राजेश, अनि गुप्त नारायण चौधरी लगायत यो समूह जति साथीले कार्यक्रम सुन्दैछ सबैलाई भन्दै बिदा माग्न चाहन्छु।
0: ओके, फेरि पनि कल गर्दै गर्नु होला दिनेशजी। दिनेश चौधरीजी हुनुहुन्थ्यो उहाँ, र अब भने हामी कार्यक्रममा प्रस्तुत गर्न चाहन्छौँ यो पहिलो साङ्गीतिक कोसेली, ढुङ्गामा हो ढुङ्गामा, लामाको अक्षर ढुङ्गामा, चोखो माया साटाउन है दिएर फुलको थुङ्गामा, असुसेन लामाको स्वरमा छ यो मिठो गीत।

0: सुन्नुभयो तपाईँले यो मिठो गीत। सँगसँगै कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु र तपाईँ हाम्रो यो कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-11-736 खुल्ला छ र तपाईँले कल गर्दै हुनुहुन्छ र तपाईँको यदि कल लागेन भने हाम्रो रेडियो नेपालको फेसबुक पेजमा हामी अडियो लाइभ छौँ, त्यहाँ गएर कमेन्ट गर्दै गर्नुहोला। तपाईँको धेरै कमेन्ट आइरहेको छ, म पढ्ने नै छु। अहिले कोही हुनुहुन्छ टेलिफोनमा? नमस्कार।
1: नमस्कार
0: हजुर। नमस्कार बहिनी, कहाँबाट को बोल्दै हुनुहुन्छ? भागी रमिला बान्तवाजी। कतिको झरी परिरहेछ त्यहाँ?
1: हजुर,
0: झरी कतिको परिरहेछ?
1: ए, हिजो रातिदेखिको अहिलेसम्म जे बिसाएको छैन, नियमित छ भन्नुपर्छ।
0: अनि खेतीपातीको काम सुरु भइसक्यो या सकिसक्यो?
1: म बसेकोमा अब धान रोपिँदैन, त्यही भएर त्यति ठुलो पानीको खासै आवश्यक पनि असारबाट हुँदैन। अब अहिले चाहिँ हामीले चाहिँ मकै यो फागुनमा छरेको मकै चाहिँ मकै भाँच्ने काम हो, मकै भाँच्न चाहिँ अलिकति रोकिरहेछ पानीले गर्दा, अरू सब ठिक छ भन्नुपर्छ।
0: यसो विश्वकपले कतिको छोइरहेछ? अब त एकदमै इन्ट्रेस्टिङ गेमहरू भइरहेछ होइन, क्वार्टर फाइनल सकिसक्यो, सेमी फाइनलमा आइपुगिसक्यो, सेमी फाइनल पछि अब फाइनल पनि करिब होइन, नेपाली समयअनुसार चाहिँ नेपालको चाहिँ मिति अनुसार भन्यो भने साउन 4 गते चाहिँ फाइनल गेम हुँदैछ होइन, त्यही भएर त्यति ध्यान दिइन्न होइन। त्यहाँमाथि राति राति आउँछ गेम होइन, अब दिनभरि काम गरेर थकाइ लागेको हुन्छ, राति कहाँ उठेर
1: हेर्नु होइन, राति राति गेम आउँछ, आफू दिनभरि काम गर्छ, कतिखेर
0: मैले अहिले भर्खरै त्यो जस्तो सेमी फाइनलको पनि गेमहरू हेरिरहेको थिएँ होइन, सेमी फाइनलमा त अहिले फ्रान्स, स्पेन, इङ्ल्यान्ड र अर्जेन्टिना 4 देश पुगेको छ होइन,
1: अनि यो
0: सेमी फाइनलको पनि हेर्यो भने असार 31 गते होइन राति 1:45 हुँदैछ, यो चाहिँ फ्रान्स र स्पेनको होइन डलासमा हुँदैछ, यो 17 जुलाई भनेको चाहिँ असार 32 हुँदै रहेछ इङ्ल्यान्ड र अर्जेन्टिनाको, यो चाहिँ एटलान्टामा हुँदै रहेछ भनेपछि त होइन राति राति रहेछ भनेर भन्न खोजे मैले होइन, होइन त्यस कारण यस्तै छ। रमिला चाहिँ रमाइलो कुराकानी भयो होइन, अब कुन गीत सुन्न र सुनाउन चाहनुहुन्छ?
1: गीत मैले एक नम्बरको भनेको
0: कसलाई सुनाउन चाहनुहुन्छ?
1: सुनाउनु पर्दा हजुरलाई टेनसम्म राणा दिदी रेनिङ पालिन्टा टेनको लागि, अनि एक दुईजना साथीहरूलाई सँगले छुट्टी पर्दाखेरि चाहिँ भारन्ती अनन्य दिदी प्लस टेनमा दिदी दुईजना विशेष धेरै सम्बन्ध चाहिँ सुनाउनु चाहे। साथमा साथीहरू हुन्छ हाम्रो शङ्कर ढकाल भाइ हुन्छ, युवराज पोखरेल हुन्छ, लैसिका प्रसाद श्रेष्ठ, टिकाराम राई, रोशन प्रधान, राजकाली मगर, पूर्ण बाल ठोलुङ, सिमी लिम्बू, विमला आँथल, विशेष गरी दिदी सरस्वती राई, भाइ चन्द्र बस्नेत, मनको साथी जीवन कार्की लगायत धेरैजना साथीहरू हुनुहुन्छ। खोटाङ रहने सोलतिरा एम चामिङ, बस्ती पुरानी बहिनी कल्पना, बाइसिन पलिन्छ घरै, दाइटङ्क किराँत, धेरै साथीहरू हुन्छ, बनाउन सिकेको सबै सबै साथीहरूलाई पनि विशेष किराम दाजुमा मलाई धेरै सम्झना, साथी सरलाई विशेष सम्झना बहिनी भन्न चाहे, सम्भकोटन लगाएर सबै सबैलाई सम्झिन्छु हजुरबाट, हजुर परे नमस्ते भाइ भाइ।
0: ओके नमस्ते भाइ भाइ। रमिला बान्तवाजी हुनुहुन्थ्यो, उहाँ अर्को साथी हुनुहुन्छ टेलिफोनमा, म उहाँलाई पनि स्वागत गर्छु। नमस्कार। नमस्कार। हेलो हजुर, नमस्ते।
2: हेलो हेलो, लास्ट लास्ट।
0: ए आशिषजी।
2: हजुर,
0: आवाज छ न? आएर मैले आशिषजी भन्नु पर्यो नि त। हाम्रो स्टुडियोभित्र त जत्रो पानी पानीको आवाज आउँदैन नि त आशिषजी, त्यो अवस्था त छैन है अहिले, मैले सुने नि त। गजबले सुनिरहेको छु, मैले त अघि त यसो रमाइलो मात्रै गरे हो,
2: होइन आवाज कम सुनिरह नि, हजुरको हाँसो आउँदाखेरि एकदम बालै सुनिन्छ क्या, फेरि ठुलो आवाज
0: है, त्यतिकै फेरि मैले हाँसिदिइहालेँ क्या, त्यति भन्ने बित्तिकै मलाई त्यतिकै हाँसो आयो नि त,
2: होइन हाँस्नुपर्छ।
0: कसले जित्ला यसपालि? तपाईँ त हेर्नुहुन्छ मलाई थाहा छ विश्वकप होइन,
2: खै एकदम आशा गरेको छु टिम, अब
0: नेपाली फ्रान्सले जित्छौ कि भनेर, नेपालीहरू त बढी त कसको पक्षमा छ भन्ने कुरो यसो भनिराख्नु नपर्ला होइन,
2: अब पक्ष त अर्कैको छ, अहिले
0: त्यही त फ्रान्स र स्पेन, इङ्ल्यान्ड र अर्जेन्टिना भेट्दैछन् क्यारे होइन सेमी फाइनलमा,
2: भिड्दा भिडा भिडेछन्, त्योभन्दा

0: त्यही त होइन तपाईँलाई फाइनलमा चाहिँ को को भिड लाग्छ जस्तो लाग्छ अनुमान त हो नि के छ र भन्दामा होइन रमाइलो
1: तपाईँ अब लागेको कुरो सुरेश
0: आज तोडिहाल्नु भयो होइन इङ्ल्यान्ड भन्ने लागिरहेको छ करिब करिब मेरो पनि त्यस्तै हो होइन ल ठिक छ यो रमाइलो कुरा काटेपछि अब बज्दै गरेको गीत सुन्ने र सुनाउने काम हो हाम्रो होइन ओके
1: विशेषरी हजुरहरूलाई अनि भुवन सुन्दा प्याक्सन बिरान निर्मला आचार सुन्दुम्बु ढाका कमलाम क्याम नाम क्याम मानबहादुर मगर बैन्डिन साराई सत्ता पुखे लजाले सुखी टङ्क सुना त्रिवेली आक्षाई भूमिका राई तामाङ अमिताम सुना सृजना नाम क्या वरुण चञ्चले त्यसरी बिहानी उसका नम्रता राई लक्ष्मी छेत्री सायमा राई सया सुखहरू कला लिम्बू कोपिला चामिङ दिलसानी अम्छु निक्सन निर्मला नाम प्रतिमा एकत्री सोनिम शेर्पा अनि अस्ति सोताङ मन्जु थापा उपास राई सानो सम्झना इन्दिरा चामलिङ हरपोल रोशनी गगन तेह्र तिनकान्त रोशन कुमार रत्नबहादुर थापा पन्ध्र बस्ने अनि प्रवीण मगर निमा शेर्पा लगायत सबैलाई सम्झना गर्दै है
0: ओके हुनुहुन्थ्यो आशिष नायन बस्नेतजी काठमाडौँबाट कल गर्दै हुनुहुन्थ्यो र हामीसँग कुराकानी पनि गर्दै हुनुहुन्थ्यो अब भने म केही कमेन्टहरू पढ्न चाहन्छु धेरै साथीहरूले माया गरेर कमेन्टहरू लेखिरहनु भएको छ जीवन साथी जीवन कार्कीजीको मैले कमेन्ट देखिरहेको छु उहाँले चाहिँ मेरो एकदमै ठुलो सूचना छ नि महत्त्वपूर्ण सूचना छ दाई भन्नुभएको छ उहाँले चाहिँ आफ्नो मोबाइल हराएको कारणले गर्दा अरूको मोबाइलबाट भए पनि कमेन्ट गरेको छु भन्नुभएको छ कस्तो खुसी लाग्यो नि मोबाइल हराएकोमा दुःखी भए होइन तपाईँले अर्काको अरूको मोबाइलबाट भए पनि कमेन्ट गर्नुभयो खुसी लाग्यो खुसीको सीमा रह्यो होइन कुनै दिन भेटेर कुरा गरौँला त्यस्तै लवली रोज सुरेन्जीले चाहिँ भक्तपुरबाट सुन्दैछु भन्नुभएको छ उहाँले अब बज्ने गीत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहनुभएको छ विवश कुलुङ पृथकजीले पनि हामीलाई सुन्दै हुनुहुन्छ राजघले मगर अमिना सुनवार राई अनिता सुमी लिम्बू अम्रे शमशेर लिम्बू रोशन फुलाङ र आकाश राई लगायत सम्पूर्णलाई सम्झना सहित सुनाउँछु भन्नुभएको छ अब बज्री गीत त्यस्तै गरेर लासो फाफुल्ला भनेर लेख्नु भएको छ दुर्गानाथ योगीजीले म पनि सुन्दैछु बर्दियाबाट भन्नुभएको छ उहाँले चाहिँ अब बज्ने गीत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ प्रतिमा स्पर्शीजीले पनि हामीलाई कमेन्ट लेख्नु भएको छ उहाँले चाहिँ सुजन कार्की दिलसा राई सुरज राई त्यस्तै गरेर अरुणदी खत्री कुमार प्रजा लवली किराँत अञ्जल तस्बिरा त्यस्तै गरेर सहयात्री सरु आशिष नयन गगन तेह्रथुमे चन्द्र बस्नेत अनि राजेश कुमार माझी लगायत सम्पूर्ण चौधरी इतराम चौधरीलाई पनि भन्नुभएको रहेछ सम्पूर्णलाई अब पनि गीत सुनाउन चाहनु भएको छ निशा थोकरजीले पनि हेलो नमस्ते दाई म पनि सुन्दैछु कार्यक्रम भन्नुभएको छ सृजना मुखियाजीले पनि हामीलाई जुनु दिवानी तिलेगा लगायत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहनुभएको छ हजारमान राई मुनाली मुना लोमन्तरी लेख्नु भएको छ मगर छविपुन राजाराम राय माझी गुरा सरोज आशिष नायन बस्नेत योगेन इमे हाङ लिम्बू जुना लगायत धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ अब बज्ने गीत बाँकी कमेन्टहरू फेरि पढ्ने नै छु अहिलेलाई भने प्रस्तुत छ यो अलि चर्चित गीत अलि अगाडि चर्चित भएको गीत हो यो प्रकाश दूतराज र मेलिना राईको मिठो स्वरमा रहेको छ यो गीत गीतले भन्दैछ मन कि रानी मन माया देख्दा मनै कस्तो भयो विपनैमै भेट्दा पनि सपनी जस्तै भयो बाँकी गीतबाट सुनौँ ल

0: वास्तवमा निकै रमाइलो गीत थियो यो. सबैलाई मन परेको गीत, मलाई पनि मन नपर्ने त कुरै भएन. यद्यपि तपाईँले सुन्न र सुनाउन पनि चाहनुभयो, खुसी लाग्यो. र पुनः कार्यक्रममा हामी फर्किन चाहन्छौँ र तपाईँ कल गर्न सक्नुहुनेछ. अहिले हाम्रो दुइटै टेलिफोन नम्बरहरू चलिसकेका छन्. हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-11-721 र 01-42-11-736. पुरानो साथीहरूलाई त मलाई भन्दा बढीको थाहा छ. अहिले कोही हुनुहुन्छ टेलिफोनमा, उहाँलाई स्वागत गरिहाल्छु. नमस्कार.
1: हेलो, नमस्ते. नमस्कार सुरेश सर. नमस्ते.
0: नमस्ते. नमस्कार. कस्तो युनिक लाग्छ नि तपाईँको आवाज मलाई.
1: हो नि हो,
0: ल ठिक छ, अब यो हाँसोको कुरा पछि अब गीत सुन्ने र सुनाउने गरौँ. ल कुन गीत रोज्ने तपाईँले?
1: सुना सर, आज दुई नम्बरको सङ रोजिरहेको छु. अब धेरैले अब मलाई चिन्नु भएको छ होला, धेरैले चिन्नु पनि भएको छैन होला, म परिचय पनि दिइहाल्छु नि.
0: ओके, छ त.
1: म धरानको विश्वपादुकाबाट बोलिरहेको छु, रोशन फ्लाग राई.
0: त्यही त, रोशनजीको आवाज त मैले अघि नै चिनिसकेको, मैले चाहिँ नाम नसोधेको.
1: अनि त्यही त, अब हजुरले चिन्नुहुन्छ तर अब कतिपयले नचिन्दाखेरि त्यो अलिकति खल्लो खल्लो होला कि भन्ने लागेर मलाई आफ्नो परिचय आफैको यसो मुखबिन्दुबाट दिउँ जस्तो लाग्यो क्या सुरे सर.
0: ओके, तपाईँलाई म दुईको साटो तिन नम्बरको गीत सुनाउँछु ल आजलाई चाहिँ. धेरै समय बाँकी रहेनछ होइन. आज यो क्लासिक होइन, क्लासिक सङ अथवा मेलोडियस सङ भनेर एउटा गीत ल्याएको थिएँ, सम्भवतः यो नै आजको लागि अन्तिम गीत हुनेछ होइन. यो गीत बजाउँछु.
1: हाम्रो प्राविधिक दिजुलाई भन्न चाहिँ भनेको थिएँ कि अब तिन नम्बरकै सङ सुनाउन, त उहाँले अहिले सुनिसक्नुभयो.
0: ल ओके, अब यो गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: विशेष अब हजुर लगायत प्राविधिकमा रहेर सहयोग गरिरहनु हुने हाम्रो दिजु अनि रेडियो नेपाल होल युनिट परिवार सबैको लागि पनि अब जुन बस्दै गरेको गीत सुनाउन चाहन्छु हजुरहरू सबैमा. अनि साथमा हुनुहुन्छ अब साथीहरूले अब बस्दै गरेको गीत सुनाउनु पर्दाखेरि भाइ हुनुहुन्छ अमित, अनन्त सुन्दर, आशिष नयन बस्नेत, अनि मन्जु थापा, भाइ प्रवीण मगर, एक्सन विराज, वरुण चञ्चले हुनुहुन्छ. अनि त्यसै गरी हुनुहुन्छ हाम्रो गगन तेरथनिकान्छा, दाई चन्द्र बस्नेत, रत्नबहादुर थापा, कुमारी योङ, टिकाराम राई, छोरी प्रतिमा, एन्जोय प्रदीप बान्तावा, एन्जल तस्तिर बान्ता, राज चन्तावा, सुनिल लिम्बू, प्रासर सुसारा हुनुहुन्छ, मनको साथी जीवन कार्की, अरुण नदी खत्री, अमर निर्देश, इन्द्रबुरा टोकी, अनि मिन बहादुर मगर दाई हुनुहुन्छ, अनि दाई चक्र बान्तावा, लक्ष्मी राई, त्रिलोक त्रिवेणी, बहिनी अभागी रमिला, अल्का बान्ता हुनुहुन्छ, सागर पोमा, एम चामलिङ, अनि त्यस्तै गरी हुन्छ बहिनी हर्प रोशनी, पवित्र राई, सानो सम्झना राई, मन्जु मुखिया, सविना मगर, राजेश कर्माजी, योगेन्द्र बस्नेत हुनुहुन्छ, अनि इन्दिरा चामलिङ, बिलु सानु याम्पू हुनुहुन्छ, अनि त्यस्तै गरी हुनुहुन्छ हाम्रो जुवाई दिवस कुलुङ, भान्जी पुष्पा चामलिङ, मामा लक्ष्य साल्ते हुनुहुन्छ, टेकबहादुर पुमा राई, राजकले मगर, शम्भु कटवाल हुनुहुन्छ. साथमा अब नाम छुटेका धेरै साथीहरू हुनुहुन्छ है, पुष्पा राई, रेखा, सबैको लागि भन्दै छुट्टिन्छु. नमस्ते, बाई बाई.
0: ओके, बाई बाई. आजको लागि अन्तिम साथीसँग कुराकानी गर्न चाहन्छौँ हामी, टेलिफोनमा आउँदै हुनुहुन्छ. धेरै साथीहरूले कमेन्ट पनि लेखिरहनु भएको छ. मुना मुखियाजीको, सृजना मुखियाजीको चाहिँ कमेन्ट पढिसकेँ, मुना मुखियाको बाँकी नै छ, बाँकी साथीहरू धेरैको बाँकी छ है. अहिले आजको लागि अन्तिम साथीसँग कुराकानी गर्न चाहन्छु म. नमस्कार.
2: हजुर नमस्ते. नमस्कार.
0: नमस्ते. नमस्कार. हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ नि?
2: हजुर लङ टाइम पछि बोल्दैछु है, म यता दोहा कतारबाट बोलेको, सुरेश मगर.
0: सुरेश मगरजी झोरले, दोहा कतारमा कति भयो तपाईँ जानुभएको?
2: ए मेरो त भइसक्यो, थुप्रै नै भन्नुपर्छ है त.
0: नेपाल घर चाहिँ कहाँ हो नि सुरेशजीको? अनि बोबीजी भन्नुहोस्, नेपालमा घर चाहिँ कहाँ हो तपाईँको? गुल्मीमा है. अनि झोरले होइन, हिले खबर भनेर गुल्मीतिर जाने नि तपाईँ र म सँगै है, कहिले आउनुहुन्छ? दसैँतिर हो, झन् गरमको समयमा पर्ने रहेछ. नेपाल आउनु भएको बेलामा हामीलाई सम्झनुहोस् है.
2: पक्कै पनि
0: सम्झना बिर्सन राम्रै छ होइन. तपाईँको नेपालमा घर परिवारलाई केही भन्नुपर्ने छ भने भनिदिनु होला.
2: घरतिर त अब दैनिक कुराकानी भइ नै हाल्छ कि राजा, अहिले सामाजिक सञ्जाल प्रशस्तै छ
0: होइन. कति सजिलो बनाइदिएको छ होइन.
2: हजुर हजुर, एकदमै.
0: ल ठिक छ बोबी सृष्टि, कुराकानी भइरहेको रहेछ, आज अन्तिम साथी हुनुभयो तपाईँ होइन आजको कार्यक्रमको लागि होइन, हामी पछि फेरि धेरै कुराकानी गर्छौँ होइन, त्यति बेला सम्भवतः भयो भने वाट्सएप कलहरू पनि लिन प्रयास गर्छौँ होइन। अहिले चाहिँ बज्दै गरेको गीतको कसलाई सुनाउन चाहनुहुन्छ?
2: हुन्छ, लङ टाइम पछि आज कुराकानी भयो हजुरसँग, फर्स्ट अफ अल त हजुरको लागि होइन, अनि टेक्निसियनमा रहने नि दिजेको लागि, अनि विदेश नेपाल अन्जको लागि, यतिखेर प्रोग्राम सुन्दै हुनुहुन्छ र लक्ष्मी छेत्री आशिष नाम बस्ने भूमिका राई दिदी, त्यसपछि निश्चल निर्मला भने पनि ढकाल धर्मराज दाई पूर्वली आकाश राई लगायत मलाई बोबी सुरेश मगर भनेर चिनि नचिनि सबैलाई भन्दैछ तिमी चाहिँ बाबा है।
0: ओके बाबा, बोबी सुरेश मगरजी हुनुहुन्थ्यो दोहा कतारबाट, अहिले आजको लागि अन्तिम साथी अर्को भन्दै हुनुहुन्छ दिदीले, उहाँसँग कुराकानी गर्न चाहन्छु म। नमस्कार, गइसक्नु भएछ यद्यपि केही छैन। हेलो नमस्कार, तपाईँको आवाज काटिएर आयो मैले बुझिनँ होइन।
3: रामकृपाल ठाकुर जगेश्वर बाह्रबाट बोल्दैछु।
0: रामकृपालजी राम राम। एकदमै खुसी लाग्यो तपाईँ सन्चै हुनुहुन्छ भनेपछि।
3: पानी परिरहेछ झमझम, अलिअलि पानी पर्छ, खेतमा रोपाई भइरहेछ, हजुरको प्रोग्राम अन्तिममा यतिकै मित्रले मलाई सहयोग गर्नुभयो त्यसको लागि धन्यवाद।
0: ल हामी पनि एकदमै खुसी भयौँ, अब अन्तिममा समय धेरै बाँकी छैन,
3: तपाईँ गाना सुन्नुहोस्, एप्लिकेसन मित्रलाई सुनाइदिनुहोस्, हाम्रो उहाँको छ राम प्रसाद निरौला, जय कुमारी राई, राम पुकार राई, जति मेचीदेखि महाकाली सबै साथीलाई सुनाइदिनुहोस्, ओली सुर्खेत सबैलाई सुनाइदिनु, धन्यवाद है।
0: हस् एकदमै खुसी लाग्यो, फेरि पनि कल गर्दै गर्नु होला, धेरै धेरै धन्यवाद फोन गरिदिनु भएकोमा। र अन्तिममा म कमेन्ट गर्नुहुने साथीहरूको केही नाम मात्रै भए पनि लिन चाहन्छु। मुना मुखियाजीले धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ अब बज्ने गीत, अनि अभागी पारूजी, गगन तेह्रथुमेजी, कमला मुखियाजी, रुबिना राईजी, मुना मुखियाजी, रुबिना राईजी हामीलाई हेर्दै पनि हुनुहुन्छ, सरू छेत्रीजी, गगन तेह्रथुमेको अर्को कमेन्ट, प्रमिसा चामलिङ राई, रोसा भुटिया, टिपी जेजी, अनि त्यस्तै गरेर रबिना राईजी, अनि टिकाराम सुनवारजी, अनि धेरै आकाश राईजी लगायत धेरै साथीहरूले ज जसको नाम मैले पढ्न छुटाएँ, लवली रोज, सुरेन्जी काली, कमला वनेम लिम्बू, रायनी गुरासर सुसेराजी, दिपेश खत्री, अनि कान्छा घरती मगर, पुष्पा लाल लामा, काली कमला लिम्बुनी, अनि होमकान्त नेउपाने र मधुकर उप्रेति लगायत सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर कमेन्ट गरिदिनु भएकोमा, कार्यक्रम सुनिदिनु भएकोमा र सहभागिता जनाइदिनु भएकोमा त विशेष विशेष धन्यवाद छ। र प्रविधिमा मलाई पछिल्लो टाइममा सहयोग गर्नुहुने पराग पोखरेल, सुलोचना भट्टाचार्य दिदी पनि यही हुनुहुन्छ, अनि देवकी दिदी लगायत सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रम म्युजिक क्याफेबाट म सूर्य मोक्तान छुटिएर जाँदैछु। जाँदा जाँदै मन पराई तिमीले हत्ते गर्यौ नि गरिब भन्ने थाहा पाउँदा छाडी गयौ नि, त्रिलोक राणाको स्वरमा रहेको यो मिठो गीत छोड्दै आजको कार्यक्रमबाट छुटिन चाहन्छु। र जाँदा जाँदै अहिले 2 बजी अङ्ग्रेजी भाषामा अङ्ग्रेजी समाचार सुन्न नभुल्नु होला, सहकर्मी कौशल घिमिरेको साथमा भन्दै अहिलेलाई छुटिए। हवस् त नमस्कार।

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।

हामी सार्वजनिक प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1,043 किलो हर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.1 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ रुक्मिणी पोखरेल र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि लोकगीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

0: खस्यो पहिरो जङ्गलै ओइरो, बर्खाको भेलमा नदी छ गहिरो, नपसौँ फुत्त बगाउला सुत्त, काठदाउरासँगै हुत्त हुत्त, थाहा हुन्न है बर्खाको पानी, जोखिम मोल्ने नराम्रो बानी, नपस्नु नदी जानी जानी, सब थोक पाइन्छ तर पाइँदैन जिन्दगानी।
1: होसियार, बाढीले बगाएर ल्याएको काठदाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठदाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौँ।
2: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 3 बजेसम्म सुनाउँदैछौँ केही लोकगीतहरू। सुनौ यति बेला तीर्थकुमारीको स्वरमा, कालीप्रसाद गढको संकलन रहेको छ।

अहिले सुनायौ देवमान गोरेको स्वर गायक स्वयंकै संकलन. हामी रेडियो नेपालबाट बोलिरहेका छौँ. यति बेला यहाँहरूले सुनिरहनु भएको छ लोकगीतहरू. अबको पालोमा सुनाउँदैछौँ उदित नारायण झा र मिलन राईको स्वरमा मुकुन्द किशोरको संकलन रहेको छ.

फेरि सुनायो अर्जुन नेपाल र अनिरुद्ध रवलीको स्वर. अब सुनाउँदैछौ विक्रम थापाको स्वरमा रहेको यो अर्को लोकगीत. सङ्कलन हो गायक स्वयंकै रहेको छ.

अहिले सुनायौ रामशरण नेपालीको स्वर तथा संकलनमा रहेको यो अर्को लोकगीत. अब सुनौ सत्यनारायण राज भण्डारी र हसना श्रेष्ठको स्वरमा यो अर्को लोकगीत.

अहिले सुनायौँ सरोज गोपालको सुर, गायक स्वयंकै सङ्कलन. अहिलेलाई लोकगीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ पाण्डव सुनुवार र साथीहरूको स्वरमा धनबहादुरको सङ्कलन रहेको छ. यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ. सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ. यसै गरी 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सातै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै। गैरातीदेखि निरन्तर परेको पानीले मुलुकका विभिन्न सडकहरू अवरुद्ध। आजसम्म विभिन्न ठाउँमा अति धेरै पानी पर्ने सम्भावना। र थाइल्यान्डको ब्याङ्ककमा एउटा रेस्टुराँमा भएको आगलागीमा 27 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशमा सुविधा सम्पन्न बर्न उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा जलन वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। उहाँले गुणस्तरीय प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाई, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यान आकर्षण गराउनुभयो। प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपले कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरङ्ग सेवाको कम्तीमा 10% सेवा सहुलियत पूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो। एउटा स्वास्थ्य संस्थाले विकास गरेका उत्कृष्ट र असल अभ्यासलाई अन्य संस्थाले पनि साझेदारी र सिकाइका माध्यम बनाउन सुझाव दिँदै उहाँले प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणको विषय सम्बन्धित निकायसँग समन्वय गरी कानुन बमोजिम समाधानका लागि पहल गरिने बताउनुभयो। छलफलका क्रममा उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा प्रवाहमा सुधार, अस्पतालको सरसफाई, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्धन र पूर्वाधार विकास सम्बन्धी सुझाव प्रस्तुत गर्नुभयो। उहाँहरूले स्वास्थ्य सेवामा डिजिटल रूपान्तरण, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा केही प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको प्रभावबारे प्रधानमन्त्री समक्ष जानकारी गराउनुभयो। त्यस अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर नवीन मान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर नारायण सिंह गुरुङ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डाक्टर स्मृति काफले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्य सहभागी हुनुहुन्थ्यो। आज 213 भानु जयन्ती मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 1871 असार 29 गते तनहुँको चुँदी रुङ्बामा जन्मनुभएका आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ। जातीय कविको सम्मान समेत प्राप्त गर्नुभएका आदिकवि आचार्यले संस्कृत भाषामा रचित अध्यात्म रामायणका आधारमा सरल, सरस तथा सुबोध नेपाली भाषामा रामायणको रचना गरी समस्त नेपालीका घर आँगनमा पुर्याएर समग्र नेपाल राष्ट्रलाई भाषिक रूपमा एकीकृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। आदिकवि भानुभक्त आचार्यका रामायण बाहेक प्रश्नोत्तरी, भक्तमाला, वधु शिक्षा, राम गीता जस्ता उत्कृष्ट कृति र फुटकर कविताहरूले नेपाली साहित्यलाई समृद्ध बनाउन ठूलो योगदान दिएका छन्। आज चुँदीबाट रम्गासम्म प्रभात फेरी कार्यक्रमको आयोजना गरिन्छ। नेपाल बाहिर दार्जिलिङ, सिक्किम लगायत भारतका विभिन्न ठाउँ तथा नेपालीहरू रहेको संसारका अन्य देशहरूमा पनि भानु जयन्ती भव्यताका साथ मनाइन्छ। सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य र संस्कृतिका कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताउनु भएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्तीका अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उहाँले आचार्य राष्ट्रिय विभूति, नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा भएको उल्लेख गर्नुभयो। यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताउनु भएको छ। नेपाली शिक्षा परिषद र भानु माध्यमिक विद्यालयले भानुभक्त आचार्यको 213 जन्म जयन्तीको अवसरमा आज आयोजना गरेको भानु प्रतिमा माल्यार्पण समारोहमा उहाँले भाषाका माध्यमबाट नेपाललाई संसारभर जोड्ने काम भानुभक्तले गर्नुभएको उल्लेख गर्नुभयो। लगातार परेको पानीले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सडक बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङको आवागमन ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका 9 राजदुवालीमा पुरानै पहिरो थप धसिएर सडक बगेपछि कुनै पनि प्रकारका सवारी साधन सञ्चालनमा आउन सकेको छैन। यसै गरी प्रतिकूल मौसमका कारण पोखरा जोमसोम हवाई सेवा 3 महिनाका लागि बन्द गरिएको छ। निरन्तर परेको पानीका कारण दृश्य क्षमता भिजिबिलिटी कम भएपछि जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म यात्रु उडान स्थगित गरिएको हो। कास्कीको मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रोको घुम्न गएका पर्यटकहरू अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 8 र 10 सीमा स्याउली बजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँ पुल बिरेठाँटी घान्द्रोक सडकमा यातायात बन्द भएको छ। अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला थुनिएपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सडक बगाउँदा ग्रामीण पर्यटकको केन्द्र घान्द्रोकसँगको सम्पर्क टुटेको थियो। सडक बन्द हुँदा घान्द्रोकको घुम्न गएका पर्यटकहरू घान्द्रोकमै अलपत्र परेका छन्। काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा अहिले पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न स्थानमा आज धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ। पानी परेका कारण देशका विभिन्न ठाउँमा सडक अवरुद्ध हुन सक्ने भएकोले आफूहरू तयारी अवस्थामा रहेको सडक विभागले जनाएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
1: आइतबारदेखि नै देशभर अधिकांश भागमा बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भइरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशका केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका मौसमविद विनु महर्जन।
2: कोशी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थान भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षासम्म हुने सम्भावना रहेको छ। भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना भोलिको लागि अलिक कम हुन्छ। अधिकांश बादल लाग्ने र भारीदेखि धेरै भारी वर्षा हुने क्रम भोलि भन्दा पर्सि चाहिँ कम हुँदै जानेछ। केही योजना बनाउँदै हुनुहुन्छ, कतै ट्राभल गर्दै हुनुहुन्छ भने विभागको आधिकारिक न्युज फलो गर्नुहोला, अलिकति सतर्कता पनि अपनाउनु होला भन्ने सबैमा अनुरोध गर्न चाहन्छु।
1: वर्षाका कारण राष्ट्रिय राजमार्गका विभिन्न स्थानहरूमा बाढी तथा पहिरो आउने, यातायातहरू अवरुद्ध हुने तथा यात्रुहरूलाई असहज हुन सक्ने अवस्थालाई मध्यनजर गरी समस्या समाधानका लागि सबै तयारी गरिएको सडक विभागले जनाएको छ। सडक विभागले आफूसँग भएका 277 हेभी इक्विपमेन्टहरू मध्ये 155 विगतमा पनि बाढी तथा पहिरोका कारण बढी क्षति पुग्ने गरेका राजमार्गका नजिक पर्ने गरी 140 स्थानमा परिचालन गरिएको जनाएको छ। बाँकी रहेका 122 हेभी इक्विपमेन्टहरू आवश्यकताका आधारमा परिचालन गरिने सडक विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले जानकारी दिनुभयो।
3: वर्षाको यो अवस्थालाई ध्यान दिएर देशैभरिका त्यस्ता हाइवेहरू जहाँ चाहिँ धेरै जसो पहिरो गएर यातायात अवरुद्ध हुन्छन् त्यस्ता स्थानहरू पहिचान गरेका छौँ र 140 स्थानमा 155 हेभी इक्विपमेन्टहरू पहिरो जाने बित्तिकै त्यहाँ चाहिँ अपरेटर सहित स्ट्यान्ड बाई छन् र उनीहरू तुरन्तै मोबिलाइज गरेर त्यहाँको ल्यान्डस्लाइडलाई तुरन्तै क्लियर गरेर यातायात चाहिँ सुचारु गराउने।
1: यात्रुहरूको सहजताका लागि कुन कुन राजमार्गका कुन कुन स्थानमा सडकको अवस्था कस्तो छ भन्ने जानकारीका लागि विभागको कल सेन्टर र वेबसाइटबाट बुझ्न सकिने पनि विभागले जनाएको छ। कर्णाली, मेची, बिपी राजमार्गका कतिपय स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएकाले छिटो भन्दा छिटो पहिरो पन्छाउने गरी विभागले उपकरणहरू परिचालन गरिरहेको जनाएको छ। सडक विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्का।
3: विगतदेखि नै क्रोनिक रूपमा गइरहेका स्लाइड भइरहेका त्यस्ता ठाउँ नजिक हुने गरेर हामीले चाहिँ इक्विपमेन्टहरू मोबिलाइज गरेका छौँ। कतिपय ठाउँमा सडक अवरुद्ध चाहिँ भइराखेका छन् र हामीले चाँडोभन्दा चाँडो चाहिँ यता सुचारू गराउने किसिमले मेन रिसोर्स हो, इक्विपमेन्ट हो, कमभन्दा कम अवरुद्ध होस् भन्ने किसिमले परिचालन गरेका छौँ।
1: आइतबारदेखि देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षा मङ्गलबारदेखि भने बिस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा भइरहेकाले मौसमको जानकारी लिएर मात्र यात्रा थाल्दा सुरक्षित रहन सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
4: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मधेस प्रदेशको खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथि छलफल भएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरूले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा शौचालय व्यवस्थापन सम्बन्धी जनचेतना, चुरी क्षेत्रको दोहन नियन्त्रण र चुरी क्षेत्रमा वृक्षरोपणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अहिलेसम्मकै सबभन्दा ठूलो डाटा माइग्रेसन कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। विभागले एक सूचना जारी गर्दै आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको हो। तथ्याङ्क स्थानान्तरणका क्रममा करिब 1 करोड नेपाली नागरिकको राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सारिएको विभागले जनाएको छ। यस नयाँ प्रणालीको सुरुवाती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीहरूले मात्र आवेदन दिनुहुन अनुरोध गरिएको छ। सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएपछि कैलाली स्थित सरकारी कार्यालयहरूबाट आम नागरिकले छिटो छरितो एवं सहज रूपमा सरकारी सेवा सुविधा पाउन थालेका छन्। धनगढी संवाददाता जगत साउदको यो रिपोर्ट।
2: जनतासँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालयबाट पछिल्ला दिनमा सेवा गराईले सहज रूपमा सेवा सुविधा पाउन थालेको बताइन्छ। शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत सरकारी सेवामा प्रभावकारी कार्य सम्पादनमा जोड दिएको यातायात व्यवस्था कार्यालय यति बेला प्रविधि मैत्री र जनमैत्री सेवा प्रवाहमा सक्रिय भएको देखिन्छ। विगतमा सेवा गराईहरूको अव्यवस्थित भिडभाडसँगै बिचौलियाको चलखेल हुने गरेको यातायात व्यवस्था कार्यालयमा पछिल्लो समय टोकन सिस्टम, सुविधा सम्पन्न सेवा गराई कक्ष निर्माण तथा सेवाको प्रकृति अनुसार छुट्टा छुट्टै भवनबाट सेवा पाउने व्यवस्था गरिएको छ। यातायात व्यवस्था कार्यालयमा विगतका वर्षमा सेवा सुविधा लिन आउँदा विभिन्न समस्या झेल्नु परेको बताएका सेवा गराईहरूले यसपालि सहज रूपमा सेवा पाएको भन्दै खुसी व्यक्त गरेका छन्।
3: अहिले यातायात कार्यालयमा सेवा लिने कुराहरूमा अलि राम्रो भएको छ, किनभने टोकन सिस्टमहरूले गर्दा मान्छेहरूले लामो समय बस्नुपर्ने स्थिति छैन।
4: पहिला चाहिँ उभिराख्नु पर्थ्यो, लाइन टु लाइन एकदमै लाइन लागेर चाहिँ गरेँ, एकदमै गाह्रो हुन्थ्यो भने अहिले पनि मजाले बसेर फ्यानमा चाहिँ सेवा चाहिँ लिन सकियो।
5: नवीकरण गर्न आएको पहिला भन्दा त धेरै छिटो भइरहेछ।
2: अहिले यातायात व्यवस्था कार्यालयमा बिचौलियाको प्रवेश निषेध गरिएको छ भने कार्यालयबाट बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। सेवा गराईले छिटो छरितो एवं सहज रूपमा सेवा पाउन सक्ने गरी जनशक्ति खटनपटन गरिएको छ। यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख भुवन जोशी:
6: हामीले सहज रूपमा सेवा प्रदान गर्न सक्ने प्रयास गरिएको छ, त्यसका निम्ति हाम्रो जनशक्तिहरू पूर्ण रूपमा परिचालन भएका छन्। टोकन प्रणाली पनि सुरुवात गरेका छौँ। कार्यालयले प्रदान
2: जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयको काम कारवाही तथा सेवा प्रवाह बारे स्थानीय प्रशासनबाट बेला बखत छट्के अनुगमन भइरहेको सरकारी अधिकारीको भनाइ छ। सरकारी सेवा प्रवाहलाई छिटो छरितो एवं सहज बनाउन आवश्यक स्रोत साधन तथा जनशक्तिको व्यवस्थापन आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
1: धनगढी संवाददाताको यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। थाइल्यान्डको राजधानी ब्याङ्ककमा एउटा रेस्टुराँमा सल्केको आगोमा परि 27 जनाको मृत्यु हुनका साथै 8 जना गम्भीर घाइते भएका छन्। चातुचक जिल्ला स्थित रेस्टुराँमा गएराती अबेर भएको सो आग लागि रेस्टुराँको मञ्चबाट सुरु भई तत्काल कोठामा फैलेको थियो। भिडियो फुटेजहरूमा रेस्टुराँ तथा बारका ग्राहकहरू पुरै शरीर आगोले छोपेको अवस्थामा भागाभाग गरिरहेको देखिएको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। सातै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै। गैरातीदेखि निरन्तर परेको पानीले मुलुकका विभिन्न सडकहरू अवरुद्ध र थाइल्यान्डको ब्याङ्ककमा एउटा रेस्टुराँमा भएको आगलागीमा 27 जनाको मृत्यु। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

0: यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। प्रधानमन्त्री बालेन्द्र शाह साथै प्रदेशमा सुविधा आख्ल वन जाँचलार केन्द्र बानालार योजना चाँडो आगो बढ्यालाई निर्देशन दिलर छात्। प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानक उपकुलपति सँगै छलफलमा उही मुख्य सरकारी अस्पतालमा वन जाँचक लागि चैलार योजना आगु बढ्यालाई निर्देशन दिल हो। प्रधानमन्त्री साहेब बेसको जिग्ल बिरामी समयमै गुणस्तर रखल जाँच गरे पाइलार व्यवस्था पक्का करेलाई सङ्घ प्रदेश तसु उयो सङ्घिक स्वास्थ्य संस्थाबीच चैलार सोलारी समन्वय करेलाई सुझाव दिल र छात। आज 213 भानु जयन्ती देशैभरि थरीथरी कार्यक्रमक आयोजना गरेको मनाधरेला। विक्रम सम्मत 1878 असार 29 गते वा आज तनहुग चुँदी रम्खामा जन्मल नेपाली भाषा आदिकवि भानुभक्त आचार्य नेपालक राष्ट्रिय विभूति हो। जातीय कवि सम्मान समेत पाइला आदिकवि आचार्य संस्कृत भाषामा रचल अध्यात्म रामायण बाहेक प्रश्नोत्तर भक्तमाला बधुशिक्षा रामगीता थिके सबैभन्दा सोलारी कृति तसु फुटकर कविता नेपाली साहित्यले बलियो बानीलाई योगदान दिल र छात्। यी अवसरमा आज चुन्दिकबाट रम्घासम्म प्रभात फेरी कार्यक्रम गरेको नेपाल बाहार दार्जिलिङ सिक्किम सहित भारतक भिन्नै भिन्नै ठाउँ तसु नेपाली लग रहल संसारक थुप्रै देशमा पनि भानु जयन्ती भव्यतैसो मनाधरेला। सभामुख डोलप्रसाद अर्याले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा साहित्य तसु सांस्कृतिक कवि मात्र नैखेको नेपाली आत्माक स्वर अख्ल बाजिरेलक। आदिकवि भानुभक्त आचार्य 213 जन्म जयन्ती अवसरमा भानु प्रतिष्ठाने आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्ल कार्यक्रममा उही आचार्य राष्ट्रिय विभूति नेपाली जातीय चेतनाक चिन्ह तसु जनताक मुख्य प्रतिनिधि स्रष्टा आख्ल उल्लेख गरिरहेलक। एनिकै परराष्ट्र मन्त्री शिशिर खनाले आदिकवि भानुभक्त आचार्य नेपाली भाषाको माध्यमकबाट विश्वभरिक नेपालीले भावनात्मक रूपमा एकता बनालाई बाजिरहेलक। नेपाली शिक्षा परिषद तसु भानु माध्यमिक स्कुलले भानुभक्त आचार्य 213 जन्म जयन्ती अवसरमा आज आयोजना गर्ल भानु प्रतिमामा माला चाडालार कार्यक्रममा उही भाषाक माध्यमकबाट नेपाललाई संसारभरि जोडलार काम गर्ल उल्लेख गरिरहेलक। मन्त्री खनाले भानुभक्त तसु घासिक प्रसङ्ग उल्लेख गर्दै समाजसेवा तसु देश बनाले हरेक मानुषक भूमिका विशेष अख्लार बाज्द रहेस। पानी तसु मौसम विज्ञान विभागले आइलार 3 दिनसम्म मुलुकक चुट्ने लरीमा आकस्मिक बाढी आए पालार पहिलाक अनुमान कर्ल रसिक। देशक पाँचथर इलाम झापा मोरङ सप्तरी सुनसरी भोजपुर शङ्खुवासभा दोलखा रामेछाप सिन्धुली सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा लमजुङ तनहु मकवानपुर बारा पर्सा रौतह चितवन नवलपरासी पूर्व नवलपरासी पश्चिम पाल्पा कास्की पर्वत म्याग्दी स्याङ्जा कैलाली तसु एर्सा वर्षा जिल्ला चुट्ने लरीमा बाढी आइलार देखन जैरेलिक। विभागक बाढीविद विनोद पराजुली काठमाडौँ भक्तपुर ललितपुर तसो काभ्रे पलाञ्चोक तसो अर्को एर्सा वर्षाक जिल्लामा आकस्मिक बाढी बर्खे खतरा रहल बाजिरेलक। कोशी बागमती तसो गण्डकी प्रदेशक पहाडी तसो तराई भागक धेरै ठाउँ तसो मधेस प्रदेशक अंशोलुम्बिनी प्रदेशक पहाडी तसो तराई कर्णाली तसो सुदूरपश्चिम प्रदेशक पनि पहाडी भागक किचु ठाउँमा अंशो उयो प्रदेशक तराई भागक चुटेक ठाउँमा पनि कड्याङ गुडुङ चट्याङ सहित पानी परे पार्लार जनालर छिक। यी कारण कठु ज्या भन्दा आगो बाट तसो मौसमबारे जानकारी लिएको मात्रै बुलेले विभागीय अनुरोध गर्लर छिक। यी बीच खराब मौसमका कारण पोखरा जोमसुम हवाई सेवा 3 महिनाको लागि बन्द गर्ल र छिक। लगातार पर्ला पानी कारण भिजिबिलिटी वा दिठालार क्षमता चुट्टे गख्नेसो जेठ महिनाको 3रा हप्ता सोको भदौक पहिला हप्तासम्म यात्रु उड्यालै रोक्ल हो। जोमसुम एयरपोर्टक मुख्य दीपक पोखरेल अनुसार लगातार उडाते आइल निजी वायु सेवा कम्पनी तसु एयरलाइन्सक भगिनी संस्था तारा एयर अंशो समिट एयरे सेवा रोक्ल र छिक। यसनिकै रसुवा जिल्लाको लेन्दे लरीमा जैल कानो ब्यारको पानीको सतह बढ्दै लेदो मिसन जैल बाढी आए थाल्नेछ। पहिला पुर्या पार्लर होसियारी अनुसार 111 मेगावाट क्षमताक रसुवा गढी पानीबत्ती आयोजनाक बत्ती निकाले बन्द गर्ल र छिक। रसुवा गढी पानीबत्ती केन्द्र मुख्य सन्तोष अधिकारी अनुसार हखै पार्लर खतराले दिथाटी जैल कानो ब्यारको सो बत्ती निकाले रोक्ल हो। लरीको अवस्था सामान्य अख्नेमा आज सोको फेरि बत्ती निकाले सुरु गर्लार उही जानकारी दिल र छात। राष्ट्रिय सभाभित्र विकास आर्थिक मामिला तसु सुशासन समितिक बैठकमा मधेस प्रदेशक पिलार पानी सरसफाई तसु पानीक स्रोत व्यवस्थापन बारे अध्ययन प्रतिवेदनक मस्यौदा उप छलफल भइरहेलिक। सिंहदरबारमा आज बस्त समितिक बैठकमा सांसद लके मधेस प्रदेशमा पिलार पानी सरसफाई तसु चर्पी व्यवस्थापन बारेक जनचेतना चुरे ठाउँ डुबान रोकै अंश चुरेमा बोट बिरुवा रोपै पर्लार बाजिरेला। बैठकमा सांसद लखे, मधेस प्रदेशक जनप्रतिनिधि लखे, स्थानीय तहसम्म पुगेको पानी स्रोत व्यवस्थापनका लागि लगातार दिथ्या पर्ला, तसु पानी स्रोत पासोसम्म जोग्याले स्थानीय समुदायलाई चैलार सुझाव तसु सचेतना दिइ पर्लामा जोड दिइल रहेछ। परराष्ट्र मन्त्रालयभित्र ग्राहदानी विभागले नेपालक इतिहासक नै सेवीभन्दा बर्के डाटा माइग्रेसन काम सफलतैसो पुरा गरिरहेले विभागले एकता सूचना जारी गर्दै आज सोको नयाँ पासपोर्ट निकाले तसु व्यवस्थापन सिस्टमबाटे सेवा चाल्यालाई आन्ल जनाल हो। यी इतिहास रचले करिब 1 करोड नेपाली मानुसक पासपोर्टबारे विवरण जोगला रूपमा नयाँ सिस्टममा सार्ल विभागले उल्लेख गरिरहेले। सरकारी आर्थिक ठाउँ सँगै भिन्न भिन्नै 4 ऐन तसु 1 नियमावली खारेज गर्लाको संसदमा विधेयक दर्ता गरिरहेले संघीय संसद प्रतिनिधि सभामा असार 23 गते दर्ता आख्ला अर्थबारे किछु नेपाल कानूनलाई संशोधन तसु खारेज गरेले बन्ल विधेयक 2083 भिन्न भिन्नै कानूनी अप्ठ्यारो दोहरालारमा सिद्ध्या संविधान तसु संघीय शासन व्यवस्था अनुसार कानूनी सुधार राजस्व प्रशासनलाई प्रविधि अनुसार बनालार तसु सार्वजनिक सेवा दिलारलाई सोलारी बनालार उद्देश्य सहित किछु कानून खारेज तसु किछु संशोधन प्रक्रिया आगु बढाल हो। संविधान मर्म तसु भावना अनुसार नयाँ तसु अख्निक संघीय शासन संरचनाको सन्दर्भमा नैमिल्ल देखेको कानुनी तसु संस्थागत नियम हटालार सिद्धालार तसु छुट्टेक लागतमा सोलारी सार्वजनिक सेवा दिलार पक्का करेलाई चैल हकीको यी विधेयक संसदमा दर्ता गर्ल अर्थ मन्त्रालय जनाल रहेछ। स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्रालय आइलर आर्थिक वर्ष 2083-84 साउन भदौ तसु असोज महिनाभरि देशैभरि डेङ्गु सचेतना 3 अभियान चाल्या लागिरहेले अभियान सोलारी बनाले मन्त्रालय सेब्बे 753 ठाउँ तहक सँगै चैला समन्वय तसु मिलेको काम गरेले उयसँगै निकायक सँगै अनुरोध गर्ल रचिक मन्त्रालय आफ्नै काम गर्ला ठाउँभित्र रहल अटो वर्कसप टायर पुरानो सामग्री व्यवस्थापन ठाउँ बनाल भवन पानी जम्ल खबलता भवन दिठाको सडक लागि निकास गरे तसु व्यवस्थापन गरेले निर्देशन दिल र छाड मन्त्रालय मानुसले ज्वरो आइलार शरीरमा बिमिर आइलार तसु जोर्नी सहित टाउको आँखा गोरिपरि बाठाला र ओकाट लाग्ला ठिके लक्षण लग देखन जैनेमा नजिक स्वास्थ्य संस्थामा तसो पैसा नै लाग्लार 11-15 हेल्पलाइनमा सम्पर्क गरेले सर्वसाधारणलाई अनुरोध गर्ल रछिक। सिराहा जिल्लामा खबल्तामा जम्ल पानीमा डुबेको एकै परिवारक 3 छोराटेक ज्यान जैरेले जिल्ला गोलबजार नगरपालिका साटक पुरानो चोक चोहरबामा डुबेको एकै परिवारक 3 छोराटे ज्यानजैल हो। पुलिसक अनुसार चोहरबाग पशु हाट बजारमा रहल खवल्टामा जम्ल पानीमा डुबेको स्थानीय आवास शेखक 12 बेटेगलक सबनम खातुन तसु 10 रुबिना खातुन अन्सो 7 बेट्याग साइफुल शेख सानाटे खनी डुब्लरला। यसनिकै बाराग कलैयामा पोखरीमा डुबेको 6 छोराटेक ज्यान जैरेली कलैया उपमहानगरपालिका वडा नम्बर 11 घोगरिया पोखरीमा उचीको सन्तोष पासवानक 6 बेटेक राधिका कुमारी पासवानक जैलकानु ब्यारको सानाते डुबीको बेहोश अवस्थामा उद्धार गरेको प्रादेशिक अस्पताल कलैया बारामा पुराते खने बीच बाटमै ज्यान जैल पुलिसले जनाल रचिक। आजुलै दनवारी भाषाक समाचार सिद्धिलिक हस्त सेवा ढोकरिनु।
1: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
2: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
1: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
2: रेडियो नेपालद्वारा जनहितका लागि

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म सुनौ केही आधुनिक गीतहरू। सुनौ यति बेला सुमिनालो र रमेश गोन्जाको स्वरमा रोशन तामाङको रचना र सङ्गीत रहेको छ।

अहिले सुन्नुभयो शान्तिश्री परियार र हेमन्त शर्माको स्वर, हेमन्त शर्माको रचना र सङ्गीत. अब सुनाउँदैछौँ यो अर्को गीत, हिमाल सागर र अनु चौधरीको स्वरमा विमल अधिकारीको रचना र सङ्गीत रहेको छ यस गीतमा.

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले सुन्नुभयो सागर अधिकारी शरदको स्वरमा यो अर्को गीत लव शर्माको रचना रहेको थियो भने सङ्गीत गायक स्वयंकै रहेको थियो। अहिलेलाई आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ विषम आचार्यको स्वरमा मुकुन्द पौडेलको रचना रहेको छ भने जोसेफ शाही ठकुरीको सङ्गीत। यो गीतपछि यहाँहरूले सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। प्रधानमन्त्री शाहले विपन्न असहाय र आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरङ्ग ओपिडी सेवाको कम्तीमा 10% सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो। आज 213 भानु जयन्ती मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 1871 असार 29 गते तनहुँको चुम्दी रम्बामा जन्मिनुभएका आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ। जातीय कविको सम्मान समेत प्राप्त गर्नुभएका आदिकवि आचार्यले संस्कृत भाषामा रचित अध्यात्म रामायणका आधारमा सरल सरस तथा सुबोध नेपाली भाषामा रामायण रचना गरी समस्त नेपालीका घर आँगनमा पुर्याएर समग्र नेपाल राष्ट्रलाई भाषिक रूपमा एकीकृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। आदिकवि आचार्यका रामायण बाहेक प्रश्नोत्तरी भक्तमाला बधु शिक्षा राम गीता जस्ता उत्कृष्ट कृति र फुटकर कविताहरूले नेपाली साहित्यलाई समृद्ध बनाउन ठूलो योगदान दिएका छन्। सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा साहित्य र संस्कृतिका कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताउनु भएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उहाँले आचार्य राष्ट्रिय विभूति नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधित्व स्रष्टा भएको उल्लेख गर्नुभयो। भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म दर्शन नीति र आदर्शको सहज पहुँच उपलब्ध गराउनु भएको सभामुख अर्यालले बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताउनु भएको छ। नेपाली शिक्षा परिषद र भानु माध्यमिक विद्यालयले भानुभक्त आचार्यको 213 जन्म जयन्तीको अवसरमा आज आयोजना गरेको भानु प्रतिमा माल्यार्पण समारोहमा उहाँले भाषाका माध्यमबाट नेपाललाई संसारभर जोड्ने काम भानुभक्तले गर्नुभएको उल्लेख गर्नुभयो। उहाँले अहिलेको समयमा नेपालको सफ्ट पावरको रूपमा नेपाली भाषा धर्म संस्कृति र सभ्यता नि रहेको उल्लेख गर्नुभयो। संसारको जुनसुकै कुनामा रहेका नेपालीलाई पनि नेपाली भाषाले नै एक अर्कासँग जोड्ने र आफ्नोपनको महसुस गराएको बताउनुभयो। निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सडक बन्द भएपछि इलाम पाँचथर र ताप्लेजुङको आवागमन ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका 9 राजदुवालीमा पुरानै पहिरो थप धसिएर सडक बगेपछि कुनै पनि प्रकारका सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन। डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सडक मर्मतको काम भइरहे पनि लगातारको वर्षाले काम प्रभावित भएको बताउनुभयो। कास्कीको मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रु घुम्न गएका पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 8 र 10 सीमा स्याउली बजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँ पुल बिरेठाँटी घान्द्रुक सडकमा यातायात बन्द भएको छ। घान्द्रुक पर्यटन व्यवसाय समितिका कोषाध्यक्ष कृष्ण गुरुङले 3 दिन बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका 300 पर्यटक अहिले सडक बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिनुभयो। सरकारले कर्णालीमा विद्युत अवरुद्ध हुने समस्या समाधानका लागि यान्त्रिक क्रेन पठाउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको हो। विद्युत प्राधिकरणको खरिपाटी स्थित ट्रान्सफर्मर वर्कसपमा रहेको यान्त्रिक क्रेन कर्णाली प्रदेशलाई उपलब्ध गराउने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपरान्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही मजाले चलाउने
3: *1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि अब बाँकी समाचार। अमेरिकाले इरान विरुद्ध हिजो साँझसम्म पनि आक्रमण जारी राखेको छ। इरानी सञ्चार माध्यमहरूले सो आक्रमणमा एकजनाको मृत्यु हुनका साथै चारजना घाइते भएका छन्। अमेरिकी आक्रमण लगत्तै इरानी सेनाले कुवेत, जोर्डन र बहराइनमा रहेका अमेरिकी सैन्य अखडाहरूमा जवाफी आक्रमण गरेको थियो। अमेरिकाले गरेको आक्रमणमा इरानी सैन्य केन्द्र, हवाई प्रतिरक्षा प्रणाली, तटीय राडार केन्द्रमा निशानामा परिएको थियो। इरानले समुद्री मार्ग स्ट्रेट अफ होर्मुज बन्द गरेपछि अमेरिकाले नयाँ चरणको आक्रमण थालेको हो। र फ्रान्सको राजधानी पेरिसदेखि दक्षिणपट्टिको क्षेत्रमा लागेको भीषण वन डडेलो नियन्त्रणमा लिन अग्नि नियन्त्रक विमानहरू पठाइएको छ। वन डडेलोले उत्तर पूर्वी राजमार्ग आंशिक बन्द हुँदा पुरै क्षेत्रको सवारी आवागमन प्रभावित भएको अधिकारीहरूले बताएका छन्। युरोपभरि तापक्रम बढेर कीर्तिमानी बिन्दुमा पुगिरहेको बेला फ्रान्समा यो गर्मीयाममा तेस्रो पटक लू चलिरहँदा पेरिसको जनजीवन प्रभावित भएको हो। रेडियो नेपालबाट अपराह चार बजीको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ पाँच बजी सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
1: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।
2: नेपाल टेलिकमको 4G

0: गेताङ सालगारी राङ देपेन डेलाबान गेताङ रेचो अर्को छुन लाभ भाइङ्यान गे
1: गेताङ रे दारेम केलोलो रुप्तामा स्याप्पा जेब मैचाङ लताम लागे गिक्सा रेम राङमा लामा जेब मैचाङ दा चु मैचाङ खलङला मुग्याम तिल लाभ मुग्याम गादे जेब टिम मिसे महान बिबा छार्ता मागिन झन थिनुन उमेर समूहला मुबटिम मिसाम्मी चुराङमा ताम्मी सेमनाङरी औदिन क्लाङबारी खामला नहा लामा ताम्पाङबा मुसुक्क नेमा सेमनुन योलाबा खाल्ला ने मानन जकी जकी पेबराङबा मी बिसाम लामन जेबा झानबा मिलराङबा चु ताम्दा चुरिन्थेन थाङ्गे गेताङने देपेन ग्यानगे चु अर्को वाइ खलङला मुग्याम गादेजेबा टिम मुसुक्क नेसी हल्का पेबडिम निरेला केवारी आरे तिलाई भर ब्राउसेगे कोरबारी क्रेसी मोटर कार बेबुवाई वाइरी काइबुला प्रयास दोङथेन काजल तामाङबा

चुवाइले छ गेताङ सालगारी रङ द डिपेन्डेन्ट बला तिनीलाई गेताङरी दान्दे खाबा छार छार वाइगा दिराप्सिटी बमला गेताङरी चु अर्गु वाइगान गे तामाङ ग्योइनन गादे ज्याना पाङबाडिम तामाङ स्याकी खाइतिला जेबटिम लासो फ्याफुल्ला तामाङ ह्युल्ला चाङ दोसाम मुला सेमखुल्ला वाउ वाइरी काइमला प्रख्यात थिङ।

चुवाइली छ देपेन गेताङ सालगारी अर्को भाग्याङ्गे धन्दा सुर्ता तिलाई आरे नामुला तिलाई पिर राङ्ला बङ्सला नाथानमा जिम्मा गालन भर सिम्मा सिम्मा क्विमराङमा सेमगाला दार्सी खामुला स्याञ्जा वाइग्याम्न न्यानगे वाइसे विवनमुला काभ्रेरी तिन्तले दिम्मुला आर्यमाले धन्दा सुर्ता पिर बङ्सला नाथनमा गाकोला दर्बुङला सिल्बा सिल्बा कि विभो वाइ वाइरी काइमुला सञ्जीव घिसिङथेन सुमिनालोला।

घेताङ सालगारी राख्दा डेपेन्डेन्टमला धोलो दोना जकिजकी माया प्रेमला तामलाजी दान्देजा तुनमारी बोमला तामलागी दारेम रापन मुबा वाइसे तिल द बोमा खाबाइए बिबखाल्ला तामला बनमला वाइसे बिबनमला तिल द ये थेराङलासी बोमा खाबा जजाब ताम्रे सुताइनन् तिल द ए थेराङ ताबा शङ्कासे मिरी बादल रे बराङमा तिल द एसे बोमला मिसे च्याबा खाजिबैनन् विश्वास आला बराङबा थेतापसे रेक्साक सेम सल्ला सिच्यागोले बोमो खाब बिमा गाछा माया अझै बाँकी मुलाकी बिमाइनुन् मानगले बिबान दरेम वाइनुट ज्ञानके वाइसे बिबान मुला बोमो खामा ठिस्ताबा तिल्दा ए शङ्का तासी तिल्दा च्याबा मि सुरसे बिबो भाइ वाइरी काइमला सञ्जीव घिसिङथेन जितु लप्चनला

तिनीलाई तङ्गनी ज्याबा ज्याबा तामाङ भएका दे थान्ना थान्नान फेसिनेबा दुई ता सिजन बमला निना निनान मोरिमी ख्याप्पा बिन्दुली दिमगाला मरिन सिन्धुली बेबो भाइ थान्सी फेबाई गेन मला यमराज बल्थेन जितो लप्चनलाई कारी मोबा चुवाई खासी निबन मला चुनन वाइला छ्याम छ्यामरी राङ्दा तिनीलाई गेताङ खारङमा छोर्जी राङ्दा तिनीलाई गेताङ स्यालकार फेरि तिलाई सल्लाह सुझाव थिएन प्रतिक्रिया गरिदिए मलाई विशाम गनीलाई इमेल ठेगाना टी प्रोग्राम स्यालकार @gmail.com थिएन मोक्तान सूर्य 39@gmail.com रि इमेल लबारी खामसेल मला फेसबुक रिनोन गादा माइसी गादा मेसेज बक्स नि मेसेज पुइगा बारी खामसेल मला विवान तिनीलाई गेताङ याम फेसिन ला लासो।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी सुधीर मिश्र अनि उद्घोषक म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले साते प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले विपन्न असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालको बहिरङ्ग ओपिडी सेवाको कम्तीमा 10% सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो। आज 213 भानु जयन्ती मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 1871 असार 29 गते तनहुँको चुम्दी रम्बामा जन्मनुभएका आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ। जातीय कविको सम्मान समेत प्राप्त गर्नुभएका आदिकवि आचार्यले संस्कृत भाषामा रचित अध्यात्म रामायणका आधारमा सरल सरस सुबोध नेपाली भाषामा रामायण रचना गरी समस्त नेपालीका घर आँगनमा पुर्याएर समग्र नेपाल राष्ट्रलाई भाषिक रूपमा एकीकृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा साहित्य र संस्कृतिका कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताउनु भएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उहाँले आचार्य राष्ट्रिय विभूति नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा भएको उल्लेख गर्नुभयो। भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म दर्शन नीति र आदर्शको सहज पहुँच उपलब्ध गराउनु भएको सभामुख अर्यालले बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताउनु भएको छ। नेपाली शिक्षा परिषद र भानु माध्यमिक विद्यालयले भानुभक्त आचार्यको 213 जन्म जयन्तीको अवसरमा आज आयोजना गरेको भानु प्रतिमा माल्यार्पण समारोहमा उहाँले भाषाका माध्यमबाट नेपाललाई संसारभर जोड्ने काम भानुभक्तले गर्नुभएको उल्लेख गर्नुभयो। उहाँले अहिलेको समयमा नेपालको सफ्ट पावरको रूपमा नेपाली भाषा धर्म संस्कृति र सभ्यता निरहेको उल्लेख गर्नुभयो। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल गर्न बसेको प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधि विज्ञान प्रयोगशालाको काम कर्तव्य अधिकार नमूना परीक्षणका सम्बन्धमा छलफल भएको छ। छलफलमा भाग लिँदै समितिका सांसदहरूले सञ्चालक समितिले प्रयोगशाला सम्बन्धी विज्ञताका लागि अन्तर्राष्ट्रिय तालिममा पठाउन सक्ने व्यवस्था विधेयकमा थपिनुपर्ने, नमूना परीक्षणको रिपोर्ट सम्बन्धित पक्षलाई दिइसकेपछि पनि गोपनीयता राखिनुपर्ने र नमूना परीक्षण योग्य नमानिएसम्म उक्त क्षेत्र सुरक्षित राखिनुपर्ने गरी प्रावधानहरू संशोधन गर्न सुझाव दिनुभयो। विभिन्न किसिमका अपराधका न्याय निरूपणका लागि वैज्ञानिक परीक्षण गर्ने उपकरणहरू ISO मान्यता प्राप्त र अत्याधुनिक हुनुपर्ने विषयलाई पनि कानुनी रूपमै सुनिश्चित गर्नुपर्ने भन्दै सांसदहरूले परीक्षण प्रणालीलाई जति सक्दो छिटो बनाउनु पर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मधेस प्रदेशको खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथि छलफल भएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरूले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा शौचालय व्यवस्थापन सम्बन्धी जनचेतना, चुरे क्षेत्रको दोहन नियन्त्रण र चुरे क्षेत्रमा वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका छ काप्री खोलामा पहिरो जाँदा पुरिएर दुईजनाको मृत्यु भएको हो। आज दिउँसो पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नी त्रिवेणी छ धामी गाउँका 46 वर्षीय मन्दिर साउथ र 76 वर्षीय लालबहादुर साउथको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसै गरी कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका एक गगने खोलामा पहिरो जाँदा यातायात सेवा पुनः अवरुद्ध भएको छ। आज बिहानदेखि गगने खोलामा लेदोसहितको पहिरो आएकोले पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिले डिभिजन कार्यालयको सहयोगमा एक्सकाभेटर लगाएर सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि NTC को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14 हेस डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरान विरूद्ध हिजो साँझसम्म पनि आक्रमण जारी राखेको छ। इरानी संचार माध्यमहरूले सो आक्रमणमा एकजनाको मृत्यु हुनका साथै चारजना घाइते भएका छन्। अमेरिकी आक्रमणमा लगत्तै इरानी सेनाले कुवेत, जोर्डन र बहराइनमा रहेका अमेरिकी सैन्य अखडामा जवाफी आक्रमण गरेको थियो। अमेरिकाले गरेको आक्रमणमा इरानी सैन्य केन्द्रित हवाई प्रतिरक्षा प्रणाली, तटीय राडर केन्द्र निशानामा पारिएको थियो। इरानले समुद्री मार्ग स्ट्रेट अफ होर्मुज बन्द गरेपछि अमेरिकाले नयाँ चरणको आक्रमण थालेको हो। र थाइल्याण्डको राजधानी बेङ्ककमा एउटा रेस्टुराँमा सल्केको आगोमा पनि 27 जनाको मृत्यु हुनका साथै 8 जना गम्भीर घाइते भएका छन्। चातुचक जिल्ला स्थित रेस्टुराँमा गैराती अबेर भएको सो आग लागि रेस्टुराँको मञ्चबाट सुरु भई तत्काल कोठामा फैलिएको थियो। भिडियो फुटेजहरूमा रेस्टुराँ या बारका ग्राहकहरू पुरै शरीर आगोले छोपेकै अवस्थामा भागाभाग गरिरहेको देखिएको छ। विद्युत सर्ट भएर आग लागि भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाको विस्तृत छानबिन सुरु भइसकेको छ। रेडियो नेपालबाट साँझ 5 बजीको समाचार सकियो। हौस् त, नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ तामाङ भाषामा समाचार। त्यसपछि यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू। रेडियो नेपाल सुन्दै रहनुहोला।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो उद्धव घिमिरे, पार्वती कार्की र लक्ष्मी श्रेष्ठको स्वर, भुवन श्रेष्ठको शब्द संकलनमा रहेको लोकदोहोरी गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोहोरी गीतहरू। लोकदोहोरी गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, राजु परियार र देवी घरतीको स्वर, लक्ष्मण चापागाईको शब्द संकलनमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो महेश बुढाथोकी र सिन्धु मल्लको स्वर महेश बुढाथोकीको शब्द सङ्कलनमा रहेको लोकदोहोरी गीत। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ र यति बेला सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोहोरी गीतहरू। लोकदोहोरी गीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ नवीन ढुङ्गेल र रेखा शाहको स्वर नवीन र रेखाको शब्द सङ्कलनमा। यो गीत सुनिसकेपछि ठिक 5:45 बजे उर्दू भाषामा समाचार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: हस्त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको 6 बज नै लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय एकताको सुदृढीकरणमा पुर्याउनु भएको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताउनु भएको छ। 213 भानु जयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भानुभक्तले नेपाली भाषामा अनुवाद गर्नुभएको रमानसहित भक्तमाला, वधु शिक्षा, राम गीता लगायतका कृतिहरूले नेपाली भाषालाई समृद्ध बनाउनुको साथै विभिन्न भूगोल, समुदाय र संस्कृतिलाई भाषिक सूत्रमा आबद्ध गर्न महत्त्वपूर्ण भूमिका निर्वाह उल्लेख गर्नुभएको छ। आदिकविका सिर्जनाले राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना र नेपालीपनको भावलाई अझ सुदृढ बनाएको छ। संस्कृत भाषामा सीमित रहेको रमानलाई नेपाली भाषामा अनुवाद गरी जनसाधारणसम्म पुर्याउने उहाँको कार्यले नेपाली भाषाको श्रीवृद्धि मात्र होइन राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न पनि महत्त्वपूर्ण योगदान पुर्याइएको छ, मुख्यमन्त्री पाण्डेद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ। कोशी प्रदेशमा सन् 2026 छ महिनाको अवधिमा 331 मानव अधिकार उल्लङ्घनका घटनामा पीडित भएको पाइएको छ। मानव अधिकार एलायन्सको 27 स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो। मानव अधिकार एलायन्स कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशमा मानव अधिकारको अवस्था विषय कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेशका प्रमुख मनोहर पोखरेलले उक्त तथ्याङ्क सार्वजनिक गर्नुभएको हो। कार्यक्रममा पोखरेलले महिला अधिकार सम्बन्धी 61, बाल अधिकार सम्बन्धी 111 र नागरिक अधिकार सम्बन्धी 159 मानव अधिकार उल्लङ्घनका घटना भएको जानकारी दिनुभयो। देशभरमा 16,956 जनाको क्षमता रहेको कारागार रहेकोमा 25,092 जना कैदी बन्दी रहेको कार्यक्रममा जानकारी दियो। यस्तै देशभरका कारागारबाट 3,803 जना कैदी बन्दी फरार रहेको तथ्याङ्कमा रहेको छ। सरकारले कर्णालीमा विद्युत अवरोध हुने समस्या समाधानका लागि यान्त्रिक क्रेन पठाउने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको हो। कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरोध हुने समस्या र मरम्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ। मन्त्री श्रेष्ठ 2 अघि 3 प्रदेशका 5 जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेत लगायत कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरोध हुने समस्या र मरम्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो। उक्त विषयमा नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश प्रमुखले मन्त्री श्रेष्ठको ध्यान आकर्षण गराउनु भएको थियो। काठमाडौँ फर्के लगायतै मन्त्री श्रेष्ठले विद्युत अवरोध समाधानका लागि आवश्यक परेको यान्त्रिक क्रेन पठाउन नियामक निकायसँग समन्वय गरेको जानकारी दिएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिलीराज भट्टले नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन आदिकवि भानुभक्तको महत्त्वपूर्ण योगदान रहेको बताउनु भएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्तीका अवसरमा भानु ब्याङ्मय प्रतिष्ठान पोखराले आज आयोजना गरेको विशेष समारोहमा उहाँले विश्वभरका नेपालीलाई भाषा र साहित्य मार्फत जोड्ने काम भानुभक्तले गर्नुभएको बताउनुभयो। बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका 2 सलामकोटमा घरको पर्खाल भत्किँदा च्यापिएर बडीगाउँ गाउँपालिका 5 वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो। मावली घर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्ती बाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिनुभयो। गण्डकी प्रदेशको नवलप्रासी वर्दघाट सुस्ता पूर्व सर्पदंशका घटनाको उच्च जोखिममा रहेको देखिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 साउनदेखि असारसम्म नवलपरासी जिल्लामा मात्रै 770
70 जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्। तीमध्ये 25 जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ। तथ्याङ्क अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्वमा अघिल्लो आर्थिक वर्ष 2081-82 1,029 सर्पदंशका घटना दर्ता भएका थिए भने 52 जनामा विषालु सर्प दंश भएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले विकास आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। भानु नगरपालिका 1 र बन्दीपुर गाउँपालिका 4 जोड्ने चुन्दी खोलामाथि निर्माण सम्पन्न भएको पुलको आज उद्घाटन गर्नुहुँदै उहाँले विकास आयोजनामा ढिला सुस्ती स्वीकार्य नहुने बताउनुभयो। प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय तनहु मार्फत निर्माण सम्पन्न भएको उक्त पुल निर्धारित समयभन्दा करिब 1 सप्ताह अगाडि सम्पन्न हुनु विकासमा निर्माणको क्षेत्रमा सकारात्मक सन्देश भएको बताउनुभयो। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड अन्तर्गत जेमेनी नगरपालिका 8 बेल बगरमा आज बिहान लेदो सहितको पहिरो झरेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ। पहिरोबाट सडकमा क्षति पुगेकाले त्यस क्षेत्रमा यातायात सञ्चालन समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाचीले जानकारी दिनुभयो। पहिरो सडक क्षति भएको सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। यसै साथ प्रदेश समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरपछि नै यहाँहरूले सुन्नुहुनेछ बालबाटिका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ ठिक 7 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। घटना र विचार कार्यक्रम सुनिसकेपछि प्रहरी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। करिब राति 9 बजेसम्म, राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनप्रसारण प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि बिम्ब प्रतिबिम्ब कार्यक्रम प्रस्तुत गर्नेछौँ करिब राति 11 बजेसम्म। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू पुरा हुनेछन्। तर रात्रिकालीन प्रसारण भने राति 11 बजेको समाचारपछि पनि हाम्रो जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766

0: बरु आगोको रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन् चनाको भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्याल ढोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि, विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यौ भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउन है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
4: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

नमस्कार, हार्दिक स्वागत गर्दछौ सम्पूर्ण भाइ बहिनीहरूलाई आजको यो बालबाटिका कार्यक्रमबाट। प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य र कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। प्रिय भाइ बहिनीहरू, तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ नि? यस बेला त तपाईँहरू आफ्नै परिवारको साथमा हुनुहुन्छ होला, किनकि विद्यालयबाट पनि तपाईँ फर्किसक्नुभयो होला। लौ त, साँझ पनि परिसक्यो। यो समयमा तपाईँ फुर्सदिलो भएर तपाईँहरूको आफ्नै प्रिय यो बालबाटिका कार्यक्रम सुनौ है त। जुन कार्यक्रम तपाईँहरूकै साथीहरूसँगै बसेर मनका कुरा, आफ्ना अनुभव, प्रतिभा, विचार, अनुभूति सुन्ने र सुनाउने गरिन्छ, जसबाट तपाईँहरूलाई पनि पक्कै प्रेरणा प्राप्त हुनेछ भन्ने हामीले सोचेका छौँ। लौ त, बालबाटिका सुन्नु अगाडि एउटा बाल गीत सुनेर तपाईँहरू मनोरञ्जन लिँदै गर्नुहोला। त्यसपछि हामी तपाईँ जस्तै एकजना भाइसँग गरिएको कुराकानी सुनाउनेछौँ। तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार, तपाईँलाई बालबाटिका कार्यक्रममा हार्दिक स्वागत गर्दछु।
1: नमस्कार, मलाई आफ्नो परिचय दिनु अवश्य दिनु भएकोमा धेरै धेरै धन्यवाद। मेरो नाम सनी कुमार रजक हो। म हालैमा 17 वर्षको भए। मेरो घर रौतहट जिल्ला बौद्धिमाई नगरपालिका वार्ड नम्बर 9 पर्छ। म अहिले काठमाडौँ महानगरपालिका वार्ड नम्बर 14 बस्छु। म कुलेश्वर माध्यमिक विद्यालय कक्षा 10 अध्ययन गरिरहेको छु।
0: सनी रजक भाइले हामीलाई आफ्नो परिचय दिनुभयो, स्कुलको नाम चाहिँ हामीलाई फेरि बताइदिनु त।
1: मेरो विद्यालयको नाम श्री कुलेश्वर माध्यमिक विद्यालय हो। मेरो विद्यालय एकदमै राम्रो वातावरणमा छ। त्यही पनि अलि फलफुल बजारको हल्लोहरूले गर्दा हामीलाई अलिक पढ्न अप्ठ्यारो असहज हुन्छ। त्यही पनि हाम्रो विद्यालय धेरै राम्रो छ, पढाइमा नि एकदमै राम्रो छ।
0: तपाईँको विद्यालयको शैक्षिक अवस्था चाहिँ कस्तो छ? साथै विद्यालयमा पढ्दा तपाईँलाई सबभन्दा मनपर्ने विषय चाहिँ के हो?
1: पढाइमा त एकदमै सबै कुराहरू एकदमै राम्रो छ। होइन, म पहिला बोर्डिङमा पढ्थेँ। बोर्डिङमा पढ्दा चाहिँ पढ्ने नलेज त थियो, लेकिन त्यो खासै त्यो सरकारीमा गरे जस्तै ठिकै थिएन। बोर्डिङमा चाहिँ अब एक्जाम आउँदाखेरि त्यही क्वेसन पेपरहरू सार्दै बोर्डमा हामीले त्यही सार्यो, त्यही घुक्यो, अनि त्यही एक्जाम परीक्षामा आउने अनि पास हुने हुन्थ्यो। लेकिन सरकारीमा त्यस्तो छैन, किनभने आफ्नै मेहनतले हामीले गर्नुपर्छ। सर म्यामहरूले आफूले नआएको कुरा सहीचोटि सोद्धा नि म्यामहरूले बताइदिनु हुन्छ हामीलाई। अनि मलाई विषयमा चाहिँ मलाई धेरै मनपर्ने भनेको विज्ञान सब्जेक्ट हो।
0: सन्जी रजक भाइ, तपाईँ विद्यालयबाट घरमा आउनुहुन्छ नि, अनि कति घन्टा पढ्ने गर्नुहुन्छ फुर्सदको समयमा घरमा?
1: म विद्यालयबाट फर्केपछि त्यही मुखसुख धोएर खानासाना खाएर अलिकति बाहिर डुल्न जान्छु साथीभाइहरूसँग, एकछिन घुमेर रमाइलो गरेर खेलकुद गरेर, अनि घर फर्केपछि सामाजिक सञ्जालहरू हेर्ने, अनि गेमहरू खेल्ने, अनि विज्ञानका कुराहरू हेर्ने, ज्ञान लिने, अनि त्यसको पछि राति 8-9 बजीतिर स्कुलको होमवर्कहरू गर्ने, अनि 9-10 खाएर अनि सुत्ने। त्यस्तै
0: पढ्दै गर्दा पढ्दा अलिकति अप्ठ्यारो भयो बुझ्नु भएन भने चाहिँ त्यसको सहजीकरणको बाटो चाहिँ कसरी खोज्नुहुन्छ?
1: मलाई केही नआएपछि मैले बारम्बार त्यो कुराले मैले पत्रमा लेखिरह हुन्छु, अनि नआएको कुराले मैले सर म्याडमलाई मैले 2-3 सोधिरह हुन्छु। सर म्यामहरूले मलाई बुझाइदिनुहुन्छ, नबुझे नि फेरि म्यामले बुझाइदिनुहुन्छ। सर म्यामहरूले धेरै मद्दत गर्नुहुन्छ बुझाइदिनमा।
0: तपाईँ खाली समयमा आफ्ना आफन्तहरूलाई घरमा के कुरामा मद्दत गर्नुहुन्छ?
1: म खाली समयमा त्यही अब घरको बुवा काम गर्नुहुन्छ, कहिलेकाहीँ बुवाले सघाइदिने, मम्मीको काम गरिदिने, घरको भाडाहरू अलिअलि यता मिलाइदिने, माझिदिने, घर सफा गरिदिने, त्यस्तै।
0: हजुर, त्यस्तै समयमा तपाईँ खाली हुनुभयो भने मोबाइल टेलिभिजन अथवा सामाजिक सञ्जालतिर पनि व्यस्त हुनुहुन्छ होला, विशेष गरेर तपाईँले हेर्ने कुरा चाहिँ के हुन्?
1: मैले चाहिँ त्यही अब खाली समयको बेलामा आफूले चाहिएको कुराहरू मैले हेर्छु, प्राय नलेजहरू मोटिभेसन भिडियोहरू हेर्ने गर्छु, अनि यदि बोर भएपछि गीतहरू सुन्छु, कहिलेकाहीँ यस्तो मुभीहरू हेर्ने।
0: तपाईँहरू जस्तो भाइ बहिनीहरूले बढी टेलिभिजनतिर मोबाइलतिर सामाजिक सञ्जालतिर अलिक बढी ध्यान दिँदाखेरि चाहिँ त्यसले चाहिँ सकारात्मक अथवा नकारात्मक असर के गर्छ तपाईँलाई थाहा छ त्यो विषयमा?
1: त्यो त अब आफूमा भर पर्छ, आफूले राम्रो सञ्जाल हेरिरहेको छ भने हामीलाई राम्रै असर पर्छ, यदि नराम्रो हामीले रोजेपछि त्यो नराम्रैतिर लाग्छ नि त। त्यही अब यदि मैले चाहिँ के हेर्छ भन्दाखेरि, मलाई अब पढाइमा कुनै सब्जेक्ट गाह्रो भयो, त्यसको बारेमा मैले एआई वा मैले गुगलले ट्रान्सलेटर गरेर के हो त्यसको बारेमा मैले खोज्छु। राम्रो कुरा त त्यस्तै हो नि त, आफूले चाहिएको नलेज लिने हो सामाजिक सञ्जालबाट, त्यो नराम्रो पनि होइन। यदि त्यो नराम्रो तरिकाले त्यसलाई प्रयोग गर्यो भने चाहिँ त्यो एकदमै बेफाइदा हो। त्यो आफूमा भर पर्छ, आफूले कसरी त्यसलाई प्रयोग गर्छ त्यही हो।
0: हजुर, तपाईँसँग के प्रतिभा छ? तपाईँ जस्तै भाइ बहिनीहरूले अहिले तपाईँलाई सुनिरहनु भएको छ, उहाँहरूलाई के सुनाउन चाहनुहुन्छ तपाईँ?
1: म त कहिलेकाहीँ गीतहरू गाउने अनि खेलकुद गर्ने।
0: हजुर, यस्तै हामीलाई सुनाइदिनु न, आज के सुनाउन चाहनुहुन्छ तपाईँ? तपाईँले गाएको गीत, तपाईँसँग भएको प्रतिभामा हामी पनि सुन्छौँ, र तपाईँ जस्तै धेरै भाइ बहिनीहरूले अहिले तपाईँलाई सुन्दै हुनुहुन्छ, त्यो तपाईँको प्रतिभा सुनेर उहाँहरूलाई पनि प्रेरणा प्राप्त हुनसक्छ, त्यो सुनाउन तपाईँको आज हामी सुन्न तयार छौँ।
1: म चाहिँ एउटा कवि चाहिँ यस्तै भन्छु, सबै चिज पुगिन्छ भने सङ्घर्ष केलाई, सबै चिज पुगिन्छ भने सङ्घर्ष केलाई, व्याख्या मजाले बुझिन्छ भने सब प्रसङ्ग केलाई, आफूमा विश्वास छ भने अरूमा भर केलाई, सत्यको पछि छेउ भने डर केलाई, काल अन्धकारमा कैद हुन चाहन्छु भने मुक्ति केलाई, सजिलै पस्छ भने दैवले दिएको जुत्ति केलाई, उम्किन सक्छ भने दिमागभित्र बुद्धि केलाई, आफूभित्र भगवान भेट्छौ बाहिर पुज्ने मूर्ति केलाई, सबको शरीरमा रातो रगत बग्छ बिचमा भेदभाव केलाई, सबै दुःख आफै गर्ने हो एकअर्काको अन्त केलाई, शान्ति नै धर्म हो विभिन्न धर्म ग्रन्थ केलाई, आफ्नो लागि लड्दैनौ भने यो धरतीमा जन्म केलाई, आफ्नो लागि लड्दैनौ भने यो धरतीमा जन्म केलाई।
0: यो कविता हो
1: हजुर, यो चाहिँ अब त्यही ऱ्याप टाइपको हो मैले हजुर भन्नु न।
0: हजुर आफैले रचना गर्नुभयो कि कसैको तयार गर्नु भएको? यो
1: एउटा दाइको हो, त्यही दाइको भनेको हो।
0: तपाईँले के गीत पनि गाउने गर्नु भएको छ?
1: हजुर गीत पनि कहिले काहीँ आफ्नै गीत गाउँछु।
0: अनि विद्यालयमा पढाइ बाहेक के के क्रियाकलाप हुन्छन् तपाईँ पढ्दै गरेको विद्यालयमा? अनि अतिरिक्त क्रियाकलापमा तपाईँले पनि भाग लिने गर्नु भएको छ?
1: अहिले चाहिँ हाम्रो केही छैन, लेकिन पहिला 9-8 चाहिँ त्यो शुक्रबारको क्लबहरू हुन्थ्यो, त्यसमा चाहिँ एकदमै हामीले एकदमै मद्दत मिलेको थियो। त्यसले गर्दा मैले चाहिँ कोअर्डिनरी आर्ट लिएको थिएँ, त्यसबाट चाहिँ मैले धेरै आफूले कसरी खाना पकाउने घरमा एक्लो हुँदाखेरि होइन कोही नभएपछि आफै पकाएर खाने डिसिप्लिन धेरै कुराहरूको बारेबाट मैले त्यसबाट सिकेँ। मैले त्यसमा धेरै एकदमै रुचि र एकदमै मनपर्छ, यदि त्यो 10-11-12 नै गर्न पाइदिएको भए एकदमै राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई।
0: हजुर तपाईँको विद्यालयको सिकाइ पद्धति कस्तो छ? अनि विद्यालयका शिक्षक शिक्षिकाले चाहिँ तपाईँलाई त्यो सिकाइ पद्धतिमा चाहिँ कसरी सहजीकरण गर्दै हुन्थ्यो जस्तो लाग्छ?
1: हाम्रै चाहिँ यदि महानगरपालिकाले चाहिँ हामीलाई 4-5 टिचर अझै थपिदिएको भए चाहिँ हामीलाई एकदमै सजिलो हुन्थ्यो जस्तो लाग्छ, किनभने हाम्रो विद्यालयमा टिचरको शिक्षकको एकदमै कमी छ। धेरै एउटा शिक्षकले 3-4 विषय पढाउनु हुन्छ, उहाँहरूले नै एकदमै अप्ठ्यारो हुन्छ, हामीलाई नै पढ्न अलि अप्ठ्यारै हुन्छ, एउटै म्यामले 2-3 विषय पढाउनु हुन्छ।
0: तपाईँ विद्यालयमा पढ्दाखेरि कुनै शैक्षिक भ्रमण अथवा कुनै ठाउँमा नयाँ अनुभव पनि लिनुभएको होला, त्यहाँ जानुभएको होला, त्यसको अनुभव पनि सुनाइदिनु न हामीलाई।
1: धेरै पहिला अगाडि चाहिँ घुम्न गएको थियौँ हामी, अनि त्यहाँ जाँदा चाहिँ एकदमै मलाई रमाइलो लागेको थियो। त्यो बेला चाहिँ हाम्रो एक्जाम थियो, अनि एक्जामको बेला चाहिँ अलिक फ्रेस नै भएको थियो हामी, किनभने एक्जामको बेला धेरै प्रेसर हुन्छ, लोड हुन्छ, अनि हामीले एक्जाम सकाएपछि अलिक घुम्न गयौँ, अनि त्यहाँ गर्दाखेरि चाहिँ एकदमै आफ्नो नेचरसँग वातावरणसँग एकदमै घुल मिले, नयाँ नयाँ साथीहरूसँग भेट गरे, होइन धेरै धेरै रमाइलो लाग्यो, नयाँ नयाँ मान्छेहरूसँग भेट्न पाएँ, अनि धेरै मिठो मिठो खानेकुराहरू पनि खाएँ हामीले, अनि रमाइलो गऱ्यौँ धेरै।
0: बाल अधिकारको बारेमा तपाईँलाई के कति थाहा छ? बाल अधिकार के हो हामीलाई बताइदिनु न।
1: बाल अधिकार भनेको चाहिँ बाल बालिकाले प्राप्त गर्ने अधिकार हो, हामी हरेक बाल बालिकाले जिउने अधिकार छ, यसले मौलिक अधिकार पनि भनिन्छ। बाल बालिका देशको भविष्य हुन्, उनीहरूले राम्रो जीवन र विकासका लागि बाल बालिकाको धेरै महत्त्वपूर्ण हुन्छ, अनि बाल बालिकालाई पाउने भनेको शिक्षा र ज्ञान भनेको एकदमै ठुलो कुरा हो, होइन, अनि बाल बालिकालाई पाउने भनेको मेन भनेको ज्ञान सिप यी कुराहरू हो। लेकिन हाम्रो देशमा धेरै ठाउँमा होइन बालबालिकाहरू धेरै गरिब भएको कारणले काम गर्नु बाध्य छन्, उनीहरूको पढाइ पनि छैन, यस्तो कुराहरू देखेर अलि मन एकदमै उतो भावुक हुन्छ। यस्तो अवस्था सुधार गर्न हामी सबैले प्रयास गर्नु

लौ त यिनै कुराकानी सँगसँगै आजको बालबाटिका कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। अर्को हप्ता फेरि हामी अर्को कार्यक्रम लिएर उपस्थित हुनेछौँ। त्यस बेलासम्म बालबाटिका कार्यक्रमबाट प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य र यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालालाई पनि बिदा माग्छौँ। नमस्कार, रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरूले हुन् पौरखी कृषक।
3: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर 6 बाख्रा पालनसँगै फुल खेती गर्दै आउनुभएका कृषक राम बहादुर थापाको पौरखको कथा प्रस्तुत गर्दैछौ। पोखराबाट काठमाडौँ आउँदै गर्दा माइला दाईका केही सपना थिए, तर केही पनि सोचेको जस्तो नभएपछि उहाँले वैदेशिक रोजगारीमा जाने कोसिस गर्नुभयो। आफूसँग भएको पैसाले विदेश जान नपुग्ने भएपछि उहाँले त्यही पैसामा केही ऋण थपेर कृषिमा लगानी गर्नुभएको थियो।
4: 17 वर्षदेखि नै म काठमाडौँ छिरेको हुँ, अहिले 52 वर्ष भए। के गर्ने त, अब काठमाडौँ त आइयो, के गर्ने भनेर पहिला सुरुमा चाहिँ यस्तै ज्यामी कामहरू गरियो। 80 रुपियाँ ज्याला खाएर पनि काम गरियो, अनि त्यसपछि होटल व्यवसाय गरौँ, योभन्दा अलिकति हुन्छ कि भनेर 11 वर्ष होटल व्यवसाय गरेँ। त्यसमा पनि मलाई त्यति उपलब्धि लागेन। विदेश जानको लागि, दुबई जानको लागि भिसा लागेको थियो सेक्युरिटी गार्डको लागि, अनि मलाई मेन पावरले 2.5 लाख रुपियाँ माग्यो। त्यसपछि मैले 2.5 लाख त हजुर म त दिन सक्दिनँ, अब हामी काम गर्ने ज्यालादारी काम गर्ने मान्छे अब कसरी तिर्ने 2.5 लाख, सक्दिनँ म भने। अनि त्यसपछि अब भएन भनेर मैले पासपोर्ट पनि उहीँ मेन पावरमै छोडिदिएँ। 1.5 लाख रुपियाँमा 5 वटा टनेल खरिद गरेँ मैले। 2.5 लाख तिरेर म जान्न, म त्यो अलिकति त्यत्रो पैसा तिर्न नसकेर थोरै पैसा थियो मसँग, त्यो थोरै पैसा लगानी गरेर 1.5 लाख रुपियाँ लगानी गरेँ, 5 वटा टनेल यस्तै किने। आधी चाहिँ बचत थियो, आधी चाहिँ फाइनेन्सबाट लिएको थियो। मलाई त त्यो ऋण तिर्न नि साह्रै गाह्रो भयो।
3: सुरुको वर्षमा नै टमाटरले उत्साहजनक आमदानी दिएपछि कृषक थापालाई थप हौसला मिल्यो। उमेर ढल्कँदै गएसँगै उहाँलाई माछा पाल्ने रहर भयो, तर आफ्नो जग्गा नभएका कारण पोखरी निर्माण गर्न सम्भव भएन। यसैबीच खेतीबाट खेर जाने वस्तुको सदुपयोग गर्न एकजना छिमेकीको सल्लाहमा उहाँले एउटा बाख्रा पाल्न सुरु गर्नुभयो। त्यही एउटा बाख्राबाट सुरु भएको यात्रा आज उहाँको आमदानीको मुख्य स्रोत बनेको छ।
4: पहिला सुरु वर्ष 5 वटैमा टमाटर लगाएँ, सिर्जना भन्ने टमाटर, त्यसबाट नै एकदम राम्रो भयो। 10 वर्ष नै गरेँ होला मैले त्यो तरकारी खेती। त्यसपछि अब उमेर ढल्किँदै गयो, गरुङ बोकेर हिँड्नुपर्ने, अब मैले हल्का काम के पाउँछु होला त जस्तो लाग्यो आफैलाई। त्यसपछि मैले नि हल्का काम खोज्दै गरेँ। खोज्दाखेरि मलाई पाल्न गर्न त अब मलाई माछा पाल्न एकदम रहर थियो, तर ठाउँ पाइनँ मैले। एकदम रहर थियो यो एरियामा माछा पाल्नलाई, साहुहरूलाई जग्गा माग्दाखेरि होइन माछालाई पोखरी खन्नुपर्छ खाल्टो, त्यो हुँदैन, हामी जग्गा बिग्रन्छ, नदिने भन्ने हिसाबले त्यो जग्गा पाइएन यो एरियामा। अनि त्यो एकजना नेवार बुवाले बाख्रा दिनुभयो एउटा, तिम्रो तरकारीहरू धेरै घाँसहरू खेर जान्छ, गाईहरूलाई दिइरहेछौ, त्यो घाँस सदुपयोग मलको लागि तिमीलाई चाहिन्छ किसानलाई भनेर मल किनिरहनु पर्छ, मल पनि हुन्छ भनेर एउटा बाख्रा पाल्नु कि पाल्नु भन्नुभयो। अनि मैले पालेँ हजुर, ल्याएँ उहाँ बुवासँग 9,500 ल्याएँ। 9,500 ल्याएर

0: आजसम्म 12 वर्ष भयो, 12.5 वर्षमा मैले एउटा बाख्राबाट 35 वटासम्म बनाएँ, 35 वटासम्म बनाएँ, अहिले 25 वटा छन्। अस्ति 7 वटा खसी बोकेर बेचेँ। यही फुल खेती, तरकारी खेतीहरू, यस्तै मकैहरू अलिअलि गर्छु हल्का हल्का।
1: कुनै समय घर खर्च चलाउन समेत धौधौ परेको थियो, तर अहिले साग फुल र खसी बोका बेचेर आएको आमदानीले घर खर्च चलाएर केही बचत पनि गरेको उहाँ गौरवका साथ बताउनुहुन्छ।
0: आमदानी जस घर खर्च दुई चार पैसा नै जोडेको छु अहिले मैले, दुई चार पैसा जस बाख्राहरू खसीहरू बेच्छु। वर्षमा दसैँमा धन्नै 8-10 वटा त खसी पाठा वर्षमा त्यति त बेच्छु मैले, बेचेर जस अहिले चाहिँ त मलाई धेरै नै फाप भइरहेछ। पहिला त म डुबिया थिएँ, अहिले त अलिअलि यति गर्नाले धन्न मेरो सास आइरहेछ। कृषिले मलाई गरेको छ, मैले साउलाई भाडा तिरेर दुई चार पैसा म खाएर छोराछोरी जान परिवारलाई यताउति गरेर होइन जस दुई चार पैसा जोगाएको छु। मलाई कृषिबाट चाहिँ धेरै नै ऊ भएको छ, म जस अहिले चाहिँ सन्तुष्ट छु। कृषि पेसा गर्यो भने के हुँदो रहेछ, हार खानु हुँदो रहेछ, गर्यो भने हुँदो रहेछ, सकिँदो रहेछ भनेर जस्तो लाग्छ अहिले चाहिँ।
1: उत्पादनदेखि बजारसम्मको ज्ञान भएका रामबहादुरले बजारको माग र आवश्यकता अनुसार साग र फुल उत्पादन गर्नुहुन्छ। उहाँको मुख्य बजार भने काठमाडौँ नै रहेको छ।
0: खास त मैले लाउनु पर्ने त अहिले सयपत्री फुलै लाउनु पर्ने, सयपत्री अलिक बजारमा ठाउँ ठाउँमा हेर्दाखेरि धेरै उत्पादन भएको देखेँ। अनि त्यसपछि बजार उसमा राम्रो मार्केट पनि आएन, म त दिनकै बजार जानुपर्ने मान्छे, फुलमा पनि त्यति राम्रो आएको देखिनँ, धेरै उत्पादन भयो कि। अनि त्यसपछि म यसलाई लस गर्छु, फुललाई अहिले लस गरेर म साग लगाउँछु, सागबाट लिन्छु, बर्खामा सागबाट अलि आउँछ होला बरु फुलबाट भन्दा भनेर मैले साग लगाएँ। बिउहरू दल राखेर तयार गरेका थिएँ, फुलहरू अरू अरूलाई नै मैले बिक्री गरेँ। ल्याएर 4500 रुपियाँ, 1000 सिटको 4500 पर्थ्यो, ल्याएर दल राखेर बिरुवा हुर्काएर मैले बेचेँ, बिरुवा बेचेँ, एउटा बिरुवाको मैले 15 रुपियाँको दरले बेचेँ। यहाँ त्यो बगारै भन्दो रहेछ, यतातिर चाहिँ खसी लिन आउने, खसी बोका खोज्दै आउनेहरूले बगारे भन्दो रहेछ, उहाँहरू पनि आइरहनुहुन्छ। खसी बजार यहाँ कलङ्की छ नि, कलङ्कीबाट पनि आउनुहुन्छ, उहाँबाट आउनुहुन्छ। अस्ति पोहोरको साल दसैँमा 10 वटा पठाएँ, गाडी नै आउनु भएको थियो कलङ्कीबाट, खसी बजारबाट। तर मैले चाहिँ अहिलेसम्म 12 वर्ष भयो, तर मैले अहिलेसम्म ढक तराजुमा राखेर चाहिँ मैले अहिलेसम्म एउटा पनि बेचेको छैन। मैले अन्दाजले यति दिनुहोस् लैजानुस् भन्छु कि, हचुवाको भरमा मैले दिन्छु।
1: अहिले बजारमा प्राङ्गारिक मलको माग चर्को छ। यही अवस्थालाई ध्यानमा राखेर कृषक थापाले बाख्रा पालनबाट निस्कने मल पनि बेच्ने गर्नु भएको छ।
0: हुन त मेरो त युरिया त्यति आवश्यक पर्दैन, बाख्रा पालेको छु, यही मलले पनि मलाई जति भए पनि पुग्छ। अनि मैले अझ मल पनि बिक्री गर्छु, नुवाकोटसम्म स्ट्रबेरीको लागि मेरो यो धुलो मल जान्छन्, 400 रुपियाँ बोराले, उयो बोराको 400 रुपियाँले अब यो 10 बोरा तयार पारिदिनु पर्छ। त्यहाँबाट झिकेर यहाँ कुहाउँछु, कुहाएर फेरि पल्टाएर कुहाएर मात्रै धुलो पारेर मात्रै अनि पठाउँछु बोरामा। यो व्हाइट गुम्बामा आनीहरूले त्यो फुलको लागि, गमलामा फुलको लागि चाहिँ 10 बोरा तयार पारिदिनु, गाडी आउँछ भन्नुभएको, त्यो यो पनि पुर्याउनै सकिरहेको छैन। अस्ति मात्रै किबीमा राख्नको लागि 32 बोरा पठाएँ, मल त यहाँ राख्नै पाइँदैन, भ्याउँदै भ्याउँदैन मल त।
1: कृषक थापाले अरूको जग्गा भाडामा लिएर खेती र बाख्रा पालन गरिरहनु भएको छ।
0: साउको अहिले भाडा तिरेर नै मैले 1-2-3 ठाउँमा तिर्छु, यो 45,000 तिर्छु, तल फुल खेती 20,000 तिर्छु, उता ढोलङ्गेमा छ आधी रो पनि त्यसलाई 10,000 तिर्छु, 75,000 भाडा तिरेर गर्छु। अनि अरू 2 रो पनि चाहिँ उता केरुङ, केरुङको शेर्पा दाई हुनुहुन्छ, उहाँ दाईले तिमी पहिलादेखि नै गरिरहनु किसान काम गर्नुहुन्छौ, राम्रो काम गर्नुहुन्छ, गरेर खानु मलाई भाडा पर्दैन भनेर यो भाइडुगोमा माथि 2 रो पनि चाहिँ साउले दिनुभएको, त्यसको चाहिँ मैले भाडा दिन्न।
1: उहाँको यो यात्रामा उहाँको परिवार पनि उत्तिकै जोसका साथ लागिरहेको छ। माइला दाई र माइली दिदीसँगै उहाँहरूका छोराले पनि यो व्यवसाय सम्हाल्नमा सहयोग गर्नुहुन्छ।
0: हामी 3 जना छौँ, छोरा परिवार र म 3 जना छौँ, 3 जनाको उसबाट नै यसरी नै गरिरहेको छौँ। कुनै साह्रो गाह्रो त्यस्तो अब रोप्नलाई बिरुवाहरू रोप्न त्यस्तो कुनै कुनै यसो एक दिनलाई ज्यालामा ल्याउँछु, तिनीहरू गर्छन्, नभए त घरकै मान्छेले नै चलाइराखेको छु अहिलेसम्म। दिन यसरी बिहान 4 बजे उठेर जान्छु बजार, अब त्यही बेचबिखन गर्छु, अब फुल एक दिन तरकारी लान्छु, एक दिन फुल लान्छु, अनि त्यसै गरेर लान्छु र अनि त्यही बाख्रा पाठालाई दाना पानी अब यताउति गरेर ल्याउँछु। अनि अरू त अब आएपछि यही बाख्रा पाठालाई स्याहार सुरु गर्ने, घाँस पानी कुँडो पानी त्यही गर्छु। अनि दिउँसो चाहिँ छोरोले बाख्रा लिएर जान्छ, म र परिवार चाहिँ अब यही स्याहार्नु पऱ्यो नि फेरि फुलहरू तरकारीहरूतिरै त्यतितिरै बाख्राहरूलाई घाँस पनि चाहियो त्यही गरेर दिनचर्या यसरी नै बिताइरहेको छ।
1: बाख्रासँगै दिन कटाउन रुचाउने माइला दाई र माइली दिदीका लागि यी बाख्राहरू केवल आमदानीका स्रोत मात्र होइनन्। उहाँहरू यी बाख्राहरूलाई आफ्नो सुख दुःखको साथी मान्नुहुन्छ र आफ्नै सन्तानलाई जस्तै माया अनि हेरचाह गर्नुहुन्छ।
0: यिनीहरूले खाई खाएन, म खान्न म भोगेर केही पनि हुँदैन, यिनले खाई खाएन होला आज कस्तो किसिमको खुवायो होला भन्ने चिन्ता लाग्छ। अनि त्यही भएर म दाना पानी त कम गर्दिनँ, मेरो अरूको लेखी हेरेर मेरो यो ऊहरू चाहिँ वस्तुहरू चाहिँ एकदम राम्रो होस् है भन्ने मेरो चाहिँ त्यो हुन्छ। म आफू पाल्छु तर म यी छोराछोरी जस्तै लाग्छ, काखमा लुटुपुटु भएर आउँछन्, म काटेर खान्न, परिवार नै हामी खानु मान्दैनौँ। पठाउने बेला यिनीहरू त रुन्छन्, हेर्नुहोस् छोरो र यो बुढिया चाहिँ रुन्छन्, आफ्नै छोराछोरी जस्तो लाग्छ, सबै काखा काखामा आउँछ। अब एउटा माउले पाँचवटासम्म पायो बच्चा जन्मायो, तिनवटा र चारवटा पाउँदा रेगुलरै सबै नै पाउँछन्, दुध पुग्दैन, दुध खुवाउनु दुध खुवाउँदाखेरि तिनीहरू चाहिँ बच्चा जस्तै हुँदो रहेछ के, हेर्नुहोस् बच्चा जस्तै काखमा लुटुपुटु भइहाल्छन् दुध खान आउँदाखेरि।
1: नागार्जुन नगरपालिकाको स्थायी बासिन्दा नभएकाले आफूले सरकारी अनुदान पाउन नसकेको र कर्मभूमिमा बाहिरको मान्छे भनिँदा मन खिन्न हुने कृषक थापा बताउनुहुन्छ। यद्यपि स्थानीय तहबाट प्राप्त प्राविधिक सहयोग, नियमित निरीक्षण र निशुल्क खोप तथा औषधि प्रति उहाँ पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ।
0: आजसम्म मैले त्यस्तो अनुदान भने केही पनि थाहा छैन, गरिदिनु भएको त म गरिबलाई उद्धारै हुन्थ्यो हुन त, मैले त म जसरी नि गर्नुपर्थ्यो मेरो काम त, ल्याउनुहोस् ल्याउनुहोस् ल्याउनुहोस् भनेर म कहिल्यै पनि भन्दिनँ हजुर, किनभने अब आफ्नो दुःख आफैसँग छ। नगरपालिकाबाट गरिदिनु भएको त्यो औषधि सम्बन्धी चाहिँ पहिला त थिएन, अहिले दुई चार वर्ष भयो उहाँहरूले निकै राम्रो हेरिदिनु भएको छ, आइदिनु फोन गरेको बेलामा तुरुन्तै आइदिनुहुन्छ, अनि आएर अनि सल्लाहहरू दिनुहुन्छ, यो समय भएपछि पिपिआरको भ्याक्सिनहरू अनि घाँसपातहरू पनि बिउहरू नि दिनुहुन्छ। यो चाहिँ हजुरहरूलाई यहाँबाट मिल्दैन, हजुरहरू बाहिर मान्छे हुनुहुन्छ रहेछ, गर्न त के गर्नु भएको रहेछ तर तपाईँहरूलाई चाहिँ मिल्दैन भन्ने किसिमको चाहिँ ऊहरू आउँथ्यो क्या हजुर बेला बेलामा। ए हजुर, अनि मलाई चाहिँ कस्तो मनमा लाग्थ्यो भने ए हजुर हामी पनि नेपालकै मान्छे हौ नि, बाहिरको मान्छे हो नि, हामी बाहिर भनेको कहाँ साउदी कतारको कास्की जिल्लाको भयो भने यो काठमाडौँ जिल्लामा आएर मैले व्यवसाय किसान ऊ गर्छु कृषि उसमा गर्छु भने हामी कसरी बाहिर भयौँ, मलाई चाहिँ त्यतिखेरको अवस्था चाहिँ मन खिन्न हुन्थ्यो कि।
1: किसानको मनोबल उच्च रहे मात्र कृषिको क्षेत्र विस्तार हुने हुँदा राज्यले किसान र कृषिलाई प्राथमिकतामा राखोस् भन्ने कृषक थापाको अपेक्षा रहेको छ।
0: आधुनिक किसिमको खोरहरू बनाएर के अरे घाँसहरू त्यस्तै गरेर आधुनिक खोरहरू राम्रो बनाएर अझ योभन्दा व्यावसायिक अझ तपाईँहरूले भ्याएसम्म तपाईँहरूको क्षमताले कति भ्याउँछ 100-150-200 अझै बढाउनुहोस् भन्ने हौसला दिनुभएदेखि टाइम टाइममा आएर हाम्रो पशुभाउहरू खेतीपातीहरू कस्तो भएको छ बेला बेलामा आएर चेकजाँच गरेर हेरिदिनुहोस् के किसिमको रोग लागेको छ कस्तो किसिमको उभा छ त्यसो गरेर हेरिदिनु भने हामी त कति गौरव मान्यो नि, हाम्रो छाती त कत्रो हुन्थ्यो, ओहो सरकारले हेरिदिनु भएको छ हामी गरिब किसानलाई पनि यस्तो किसिमले हाम्रो सानो देशको सरकारले पनि यसो गरेर हेरिदिनु भएको छ है हामीले हामी खुसी हुनुपर्छ सरकारले पनि सहयोग गरिदिन्छ हेर्छ भनेर हामीले अरू साथीलाई नि उक्साउँछौँ नि।
1: हार नमान्ने मान्छेले नै गन्तव्य पाउँछ भन्ने दृढ विश्वास राख्ने कृषक थापा सबैजनालाई हिम्मत नहारी निरन्तर मेहनतका साथ अगाडि बढ्न आग्रह समेत गर्नुहुन्छ।
0: हरेस नखौ गरम, मैले पनि जिरोबाट नै सुरु गरेँ, म अहिले यतिसम्म आएँ, मलाई यो किसानबाट धेरै नै मैले अरू काम गरेँ मलाई फाप भएन, किसानबाट चाहिँ किसान माटोबाट चाहिँ हामीले पाइन्छ, माटोबाट पाइन्छ किसान गऱ्यो भने चाहिँ हामी कहिल्यै पनि उँधो हुँदैनौँ, हामी फाइदामै जान्छौँ। यस्तो वस्तुभावहरू खेतीपाती फुल खेतीहरू यो बाख्रा पाठा पालेर चाहिँ हामी कहिले पनि ऊ हुँदैनौँ। हुन त अब कतिपयले भन्नुहुन्छ हामी त डुब्यौँ भन्नुहुन्छ, त्यो के किसिमले र के मिलेन होइन, त्यसो किसिमको मिलेन होला, दाना पानी मिलेन, घाँस पानी, अब मौसम बाख्रा पाठालाई ओबानो ठाउँ खोज्छन्, चिसो ठाउँ थियो कि कस्तो थियो कि होइन, विदेश पनि त्यस्तै हो सबै, म दाजुभाइलाई के भन्छु भने विदेश पनि गरुन्जेल मात्रै विदेश हो, हुन त यहाँ पनि गरुन्जेल नै हो तर भए पनि आफ्नै ठाउँमा मलजल गरेर माटो चलाएपछि माटोले दिन्छ।
1: हो, कृषिमा सम्भावना छ तर त्यसलाई सफलतामा बदल्न लगन धैर्य र निरन्तरता चाहिन्छ। यिनै गुणका कारण आज रामबहादुर थापा धेरै किसानका लागि प्रेरणाको स्रोत बन्नु भएको छ।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
4: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
4: सूचीकरण त गर्नै पर्ने हो।
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला घर दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
5: कृषक सूचीकरण अभियानमा सहभागी बनौँ, कृषकको पहिचान स्थापित गरौँ।
6: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि घटना र विचार कार्यक्रम सुन्नुहुनेछ। यस बेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। देशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। मिडिया काउन्सिल र आम सञ्चार विधेयकको मस्यौदामा छलफल अगाडि बढाइएको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई र बङ्गलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरङ्ग ओपिडी सेवाको कम्तीमा 10% सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो। देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसारका सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश नभएको जनाउँदै प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरिएको छ। ती क्षेत्रमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही क्षेत्रहरूमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले जानकारी दिनुभयो। उहाँले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो। पानी परेका कारण देशका विभिन्न ठाउँमा सडक अवरुद्ध हुन सक्ने भएकाले आफूहरू तयारी अवस्थामा रहेको सडक विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
3: आइतबारदेखि नै देशभर अधिकांश भागमा बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भइरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशका केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका मौसमविद विनु महर्जन।
4: कोशी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षासम्म हुने सम्भावना रहेको छ। भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना भोलिको लागि अलिक कम हुन्छ। अधिकांश बादल लाग्ने र भारीदेखि धेरै भारी वर्षा हुने क्रम भोलिभन्दा पर्सि चाहिँ कम हुँदै जानेछ। केही योजना बनाउँदै हुनुहुन्छ, कतै ट्राभल गर्दै हुनुहुन्छ भने विभागको आधिकारिक न्युज फलो गर्नुहोला, अलिकति सतर्कता पनि अप्नाउनु होला भन्ने सबैमा अनुरोध गर्न चाहन्छु। चाहन्छु।
3: वर्षाका कारण राष्ट्रिय राजमार्गका विभिन्न स्थानहरूमा बाढी तथा पहिरो आउने, यातायातहरू अवरुद्ध हुने तथा यात्रुहरूलाई असहज हुन सक्ने अवस्थालाई मध्यनजर गरी समस्या समाधानका लागि सबै तयारी गरिएको सडक विभागले जनाएको छ। सडक विभागले आफूसँग भएका 270 वटा हेभी इक्विपमेन्टहरू मध्ये 155 वटालाई विगतमा पनि बाढी तथा पहिरोका कारण बढी क्षति पुग्ने गरेका राजमार्गका नजिक पर्ने गरी 140 स्थानमा परिचालन गरिएको जनाएको छ। बाँकी रहेका 122 वटा हेभी इक्विपमेन्टहरू आवश्यकताका आधारमा परिचालन गरिने सडक विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले जानकारी दिनुभयो।
5: वर्षाको यो अवस्थालाई ध्यान दिएर देशैभरिका त्यस्ता हाइवेहरू जहाँ चाहिँ धेरै जसो पहिरो गएर यातायात अवरुद्ध हुन्छन् त्यस्ता स्थानहरू पहिचान गरेका छौँ र 140 वटा स्थानमा 155 वटा हेभी इक्विपमेन्टहरू पहिरो जाने बित्तिकै त्यहाँ चाहिँ अपरेटर सहित स्ट्यान्ड बाई छन् र उनीहरू तुरन्तै मोबिलाइज गरेर त्यहाँको ल्यान्ड ट्रायललाई तुरन्तै क्लियर गरेर यातायात चाहिँ सुचारू गराउने किसिमले राखेका छौँ।
3: यात्रुहरूको सहजताका लागि कुन कुन राजमार्गका कुन कुन स्थानमा सडकको अवस्था कस्तो छ भन्ने जानकारीका लागि विभागको कल सेन्टर र वेबसाइटबाट बुझ्न सकिने पनि विभागले जनाएको छ। कर्णाली मेची बिपी राजमार्गका कतिपय स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएकाले छिटो भन्दा छिटो पहिरो पछ्याउने गरी विभागले उपकरणहरू परिचालन गरिरहेको जनाएको छ। सडक विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्का
5: विगतदेखि नै क्रोनिक रूपमा गइरहेका स्लाइड भइरहेका त्यस्ता ठाउँको नजिक हुने गरेर हामीले चाहिँ इक्विपमेन्टहरू मोबिलाइज गरेका छौँ। कतिपय ठाउँमा सडक अवरुद्ध चाहिँ भइरहेका छन् र हामीले चाँडो भन्दा चाँडो चाहिँ सुचारू गराउने किसिमले मेन रिसोर्स भयो इक्विपमेन्ट भयो कम भन्दा कम अवरुद्ध होस् भन्ने किसिमले परिचालन गरेका छौँ।
3: आइतबारदेखि देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षा मंगलबारदेखि भने बिस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा भइरहेकाले मौसमको जानकारी लिएर मात्र यात्रा थाल्दा सुरक्षित रहन सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: कालीकोटमा पहिरोमा पुरिएर 2 जनाको मृत्यु भएको छ। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका 6 काप्री खोलामा पहिरो जाँदा पुरिएर 2 जनाको मृत्यु भएको हो। आज दिउँसो पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नी त्रिवेणी 6 धामी गाउँका 46 वर्षीय मन्दिर साउद र 76 वर्षीय लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना काली गण्डकी करिडोर 8 घण्टापछि सञ्चालनमा आएको छ। करिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका 8 वेलबगरमा आज बिहान लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध भएको थियो। निरन्तर वर्षा र लेदोसहितको पहिरो बगिरहेकाले सडक खुलाउन समय लागेको प्रहरीले जनाएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा सभामुख डोलप्रसाद अरियालले भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली आम नेपालीलाई धर्म दर्शन नीति र आदर्शको सहज पहुँच उपलब्ध गराउनु भएको बताउनुभयो। सभामुख अरियालले आधुनिक प्रविधि विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच नेपाली भाषा संस्कृति र पहिचानलाई जोगाउनु र उन्नत बनाउनु सबैको सामूहिक जिम्मेवारी भएको बताउनुभयो। भानु जयन्तीकै अवसरमा नेपाली शिक्षा परिषद र भानु माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताउनुभयो। राष्ट्रमन्त्री खनालले भाषाका माध्यमबाट नेपाललाई संसारभर जोड्ने काम भानुभक्तले गर्नुभएको उल्लेख गर्नुभयो। राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको छ। डाटा माइग्रेसन स्थानान्तरणको क्रममा करिब 1 करोड नेपाली नागरिकको राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सारिएको विभागले उल्लेख गरेको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथिको दफावार छलफलका क्रममा विधि विज्ञान प्रयोगशालाको काम कर्तव्य अधिकार र नमूना परीक्षणका सम्बन्धमा छलफल भएको छ। छलफलमा भाग लिँदै सांसदहरूले सञ्चालक समितिले प्रयोगशाला सम्बन्धी विज्ञताका लागि अन्तर्राष्ट्रिय तालिममा पठाउन सक्ने व्यवस्था विधेयकमा थपिनुपर्ने, नमूना परीक्षणको रिपोर्ट सम्बन्धित पक्षलाई दिइ सकेपछि पनि गोपनीयता कायम राखिनुपर्ने र नमूना परीक्षण योग्य नमानिएसम्म उक्त क्षेत्र सुरक्षित राखिनुपर्ने गरी प्रावधानहरू संशोधन गर्न सुझाव राख्नुभयो। नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुकलाई केन्द्रमा राखेर प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका रूपमा रचनात्मक र सक्रिय भूमिका निर्वाह गर्ने बताउनु भएको छ। पार्टी संसदीय दलको कार्यालयमा आज पत्रकारहरूसँगको छलफलमा उहाँले मुलुकलाई केन्द्रमा राखेर सत्तापक्षलाई पनि संसद र जनताप्रति उत्तरदायी बनाउनेमा सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो। संसदीय समितिलाई अनिर्णयको बन्दी बन्न नदिन पनि सबै प्रतिपक्षी दललाई समेटेर नेपाली कंग्रेस अघि बढ्ने नेता आङदेम्बेको भनाइ छ। कंग्रेस प्रमुख सचेतक वासना थापाले संसदको प्रभावकारिताका लागि दलले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिमा मधेस प्रदेशको खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनको मसुदामाथि छलफल भएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकमा सांसदहरूले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा शौचालय व्यवस्थापन सम्बन्धी जनचेतना चुरे क्षेत्रको दोहन नियन्त्रण र चुरे क्षेत्रमा वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसदहरूले मधेस प्रदेशका जनप्रतिनिधिहरूले स्थानीय तहसम्म पुगेर जलस्रोत व्यवस्थापनको नियमित अनुगमन गर्नुपर्ने र जलस्रोतको दीर्घ कालीन संरक्षणका लागि स्थानीय समुदायलाई आवश्यक सुझाव तथा सचेतना प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले मस्यौदा प्रतिवेदनमा पुनर्भरण क्षेत्रको संरक्षणका लागि भू उपयोग नियन्त्रण मार्फत चुरे शिवालिक क्षेत्रको संरक्षण बोरिङका लागि इजाजत पत्रको प्रावधान लागू गर्ने तथा संवेदनशील क्षेत्रमा भूमिगत पानी निकाल्न सीमा तोक्ने व्यवस्था समावेश गरिएको जानकारी दिनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ चयन हुनु नियुक्त हुनुभएको छ। यही असार 24 गतेको मन्त्री परिषदको निर्णयअनुसार उहाँहरूलाई नियुक्त गरिएको हो। नियुक्ति पत्र प्रदान गर्नुहुँदै सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले दुवै संस्थाका नवनियुक्त अध्यक्षहरूलाई बधाई दिनुहुँदै परिणाममुखी काम गर्न निर्देशन दिनुभयो। उहाँले पुराना कानूनलाई समयानुकूल परिमार्जन गर्दै लैजान लागिएको उल्लेख गर्दै मिडिया काउन्सिल विधेयक र आम संचार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढिसकेको जानकारी दिनुभयो। सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएपछि कैलाली स्थित सरकारी कार्यालयहरूबाट आम नागरिकले छिटो छरितो एवं सहज रूपमा सरकारी सेवा सुविधा पाउन थालेका छन्। जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयबाट सहज रूपमा सेवा पाउन थालेको सेवाग्राहीहरू बताउँछन्। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
6: जनतासँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय भूमि सुधार तथा मालपोत कार्यालय यातायात व्यवस्था कार्यालयबाट पछिल्ला दिनमा सेवा गराईले सहज रूपमा सेवा सुविधा पाउन थालेको बताइन्छ। शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत सरकारी सेवामा प्रभावकारी कार्य सम्पादनमा जोड दिएको यातायात व्यवस्था कार्यालय यति बेला प्रविधि मैत्री र जनमैत्री सेवा प्रवाहमा सक्रिय भएको देखिन्छ। विगतमा सेवा गराईहरूको अव्यवस्थित भिडभाडसँगै बिचौलियाको चलखेल हुने गरेको यातायात व्यवस्था कार्यालयमा पछिल्लो समय टोकन सिस्टम सुविधा सम्पन्न सेवा गराई कक्ष निर्माण तथा सेवाको प्रकृति अनुसार छुट्टा छुट्टै भवनबाट सेवा पाउने व्यवस्था गरिएको छ। यातायात व्यवस्था कार्यालयमा विगतका वर्षमा सेवा सुविधा लिन आउँदा विभिन्न समस्या झेल्नु परेको बताएका सेवा गराईहरूले यसपालि सहज रूपमा सेवा पाएको भन्दै खुसी व्यक्त गरेका छन्।
7: अहिले यातायात कार्यालयमा सेवा लिने कुराहरूमा अलि राम्रो भएको छ, किनभने टोकन सिस्टमहरूले गर्दा मान्छेहरूले लामो समय बस्नुपर्ने स्थिति छैन।
8: पहिला चाहिँ उभिराख्नु पर्थ्यो, लाइन टु लाइन एकदमै लाइन लागेर चाहिँ गरिब एकदमै गाह्रो हुन्थ्यो भने अहिले पनि मजाले बसेर फ्यानमा चाहिँ सेवा चाहिँ लिन सकियो।
9: नवीकरण गर्न आएको पहिला भन्दा त धेरै छिटो भइरहेछ।
6: अहिले यातायात व्यवस्था कार्यालयमा बिचौलियाको प्रवेश निषेध गरिएको छ भने कार्यालयबाट बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। सेवा गराईले छिटो छरितो एवं सहज रूपमा सेवा पाउन सक्ने गरी जनशक्ति खटनपटन गरिएको छ। यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख भुवन जोशी:
10: हामीले सहज रूपमा सेवा प्रदान गर्न सक्ने प्रयास गरिएको छ, त्यसका निम्ति हाम्रो जनशक्तिहरू पूर्ण रूपमा परिचालन भएका छन्। टोकन प्रणाली पनि सुरुवात गरेका छौँ। कार्यालयले प्रदान गर्ने जुनसुकै खबर पनि निशुल्क रूपमा हामीले प्रदान गरिएका छन्। सकेसम्म भित्रैबाट सम्पूर्ण सेवा दिने प्रयास हाम्रो भएको छ।
6: जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयको काम कारवाही तथा सेवा प्रवाहबारे स्थानीय प्रशासनबाट बेला बखत छटके अनुगमन भइरहेको सरकारी अधिकारीको भनाइ छ। सरकारी सेवा प्रवाहलाई छिटो छरितो एवं सहज बनाउन आवश्यक स्रोत साधन तथा जनशक्तिको व्यवस्थापन आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: अब अन्तर्राष्ट्रिय समाचार। बङ्गलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण गएको बाढी पहिरोमा परि राजधानी ढाका लगायत विभिन्न भागमा हजारौं मानिस विस्थापित भएका अधिकारीहरूले बताएका छन्। मृत्यु हुनेमा धेरैजसो कोक्स बजार क्षेत्रका रहेका छन्, जहाँ अधिकांश रोहिङ्ग्या शरणार्थीहरूको बाहुल्यता रहेको छ। धेरै खोला नाला रहेको बङ्गलादेशमा मनसुनका बेला बाढीजन्य विपदले सताउने गरेको छ। हाल जलवायु परिवर्तन का कारण पनि भारी वर्षा र बेमौसमी वर्षाका कारण बङ्गलादेश प्रभावित भएको मौसमविदहरूले जनाएका छन्। थाइल्याण्डको राजधानी बैंकक स्थित एक पबमा हिजो मध्यरातमा भएको भीषण आग लागीमा कम्तीमा 28 जनाको मृत्यु भएको छ भने 63 जना घाइते भएका छन्। घाइते मध्ये 25 जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ। आगलागी बैंककको उत्तरी क्षेत्रमा रहेको ना लार्ड पराव पबमा भएको हो। स्टेज नजिकै रहेको सर्किट ब्रेकरबाट धुवा निस्किएपछि विस्फोट भएको र केही क्षणमै बाक्लो धुवा तथा आगो पब भर फैलिएको थियो। त्यसपछि मानिसहरू बाहिर निस्कन खोज्दा भागदौड मचिएको थियो। प्रारम्भिक उद्धार टोलीले सार्वजनिक गरेको दृश्यमा पबको मुख्य प्रवेशद्वारबाट ठूलो आगो र बाक्लो कालो धुवा निस्किरहेको तथा मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिएको थियो। अब आर्थिक समाचार बालिका मादिनबाट।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: सरकारले कर्णालीमा विद्युत अवरुद्ध हुने समस्या समाधानका लागि यान्त्रिक क्रेन पठाउने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको हो। मन्त्री श्रेष्ठ 2 साता अघि 3 प्रदेशका 5 जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेत लगायत कर्णाली प्रदेश लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो। उक्त निर्णयसँगै सेवा अवरोध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनु पर्ने बाध्यता कम भई विद्युत मर्मत तथा सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी हुने मन्त्री श्रेष्ठको भनाइ छ। पर्वतको बिहादी गाउँपालिका 2 बर्राचौर निवासी देवेन्द्र पराजुलीले उन्नत जातको भैँसी पालनबाट मासिक 1 लाख भन्दा बढी आमदानी गर्दै आउनु भएको छ। रोजगारीको खोजीमा हजारौं नेपाली युवा विदेशतर्फ लागिरहेका बेला 40 वर्षीय पराजुलीले भने गाउँमै बसेर कृषि र पशुपालनबाट सम्मानजनक आमदानी गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ। स्थानीय जातका 2-3 वटा भैँसीबाट सुरु भएको उहाँको व्यवसाय अहिले 5 वटा मुर्रा जातका उन्नत भैँसी र अन्य स्थानीय जातका गरी 10 वटा भैँसीसम्म पाल्दै आउनु भएको छ। दैनिक 80-100 लिटरसम्म दूध उत्पादन हुने फार्मबाट स्थानीय बजारसँगै हुवास, गुल्मीको पूर्तिघाट र स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ। भैँसीको दूधको माग उच्च भएकाले बजारको अभाव नभएको पनि उहाँले बताउनु भयो। कास्की जिल्लाको मोदी खोलामा आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रु घुम्न गएका पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 8 र 10 को सीमा स्याउली बजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँ पुल बिरेठाँटी घान्द्रुक सडकमा यातायात बन्द भएको छ। अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला थुनिएपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सडक बगाउँदा ग्रामीण पर्यटनको केन्द्र घान्द्रुकसँगको सडक सम्पर्क टुटेको थियो। सडक बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्। पैदल यात्राका लागि समस्या नभए पनि सवारी साधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन्। घान्द्रुक पर्यटन व्यवसाय समितिका कोषाध्यक्ष कृष्ण गुरुङले 3 दिन बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका 300 जना पर्यटक अहिले सडक बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिनुभयो।
0: अब खेल समाचार अझै बमबाट।
13: फिफा विश्वकप फुटबलमा सेमी फाइनलका खेल बुधबारबाट सुरु हुँदैछन्। पहिलो खेलमा 2 युरोपेली राष्ट्रहरू स्पेन र फ्रान्स फिफा विश्वकपमा 20 वर्षपछि आम्ने सामनी हुन लागेका छन्। त्यस्तै दोस्रो सेमी फाइनलमा भने अर्जेन्टिना र इङ्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपमा फ्रान्स र स्पेन पछिल्लो पटक जर्मनीमा भएको सन् 2006 विश्वकपमा खेलेका थिए। उक्त खेलमा फ्रान्स 3-1 विजयी भएको थियो। अन्तिम 16 खेलमा स्पेनलाई हराएको फ्रान्सले फाइनलसम्मको यात्रा तय गरेको थियो। उपाधि भिडन्तमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित फ्रान्स उपविजेतामा सीमित भएको थियो। विश्वकपको मञ्चमा दुई राष्ट्रबीच यो नै पछिल्लो तथा पहिलो भिडन्त रहेको थियो। समग्र अन्तर्राष्ट्रिय फुटबलमा भने दुई देशबीच 38 खेल भएको छ, जसमा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी हुँदा 7 खेल बराबरीमा सकिएको छ। स्पेन र फ्रान्स बीच पछिल्लो वर्षको जुन 6 भएको नेसन लिगको सेमी फाइनलमा खेल भएका थिए। सो खेलमा स्पेनले 5-4 नतिजा आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेमी फाइनलमा भने अर्जेन्टिना र इङ्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन्। लामो अन्तर्राष्ट्रिय करियरमा मेसीले पहिलो पटक इङ्ल्यान्डको सामना गर्न लागेका हुन्। विश्वकप इतिहासमा अर्जेन्टिना र इङ्ल्यान्ड बीच हालसम्म 5 पटक भेट भएको छ। सन् 1962 पहिलो भेटमा इङ्ल्यान्ड विजयी भएको थियो भने 1966 पनि अर्जेन्टिनालाई हराउँदै इङ्ल्यान्डले विश्वकप उपाधि जितेको थियो। सन् 1986 विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ह्यान्ड अफ गड गोल र शताब्दीको उत्कृष्ट गोलको मद्दतमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई पराजित गर्दै अन्ततः विश्वकप उपाधि जितेको थियो। सन् 1998 विश्वकपमा डेभिड बेह्याङ रातो कार्ड पाएपछि पेनाल्टी सुटआउटमा इङ्ल्यान्ड प्रतियोगिताबाट बाहिरिएको थियो। त्यसको 4 वर्षपछि सन् 2002 विश्वकप समूह चरणमा बेक्याम्पकै पेनाल्टी गोलको मद्दतमा इङ्ल्यान्डले 1-0 जित निकाल्दै त्यसको बदला लिएको थियो। सन् 2005 पछि भने यी दुई फुटबल महाशक्ति बीच कुनै पनि अन्तर्राष्ट्रिय खेल भएको छैन।
0: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाका साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 27.6 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 15.2 मिलिमिटर। काठमाडौँको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 21.7 डिग्री सेल्सियस, वर्षा 56 मिलिमिटर। पोखराको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 10.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 34.7 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 2.9 मिलिमिटर। दिपालको अधिकतम 36.5 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। देशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। मिडिया काउन्सिल र आम संचार विधेयकको मसुदामा छलफल अगाडि बढाइएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। र बंगलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: सातै प्रदेशमा वन उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त। चुनौतीपूर्ण समयमा कानुन र विधिको सीमाभित्र रहेर नागरिकको हितमा परिणाममुखी काम गर्न सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको निर्देशन। देशभर मनसुनी वायुको प्रभाव, लगातारको वर्षाले जनजीवन प्रभावित, सतर्क रहन मौसमविदको आग्रह। अन्तर्राष्ट्रिय प्रसङ्गमा अस्ट्रेलियामा अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल कार्ड लागू गरिँदै विमानस्थलमा कागजी फारम भर्नुपर्ने झन्झट अन्त्य हुने। र विश्वकप विशेषमा 21 वर्षपछिको महाभिडन्त। फिफा विश्वकपको फाइनल टिकटका लागि बुधबार इङ्ल्यान्ड र अर्जेन्टिना आम्ने सामने हुँदै
0: कार्यक्रम सुरु गरौँ। सातै प्रदेशमा जलन उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन सम्बन्धी प्रसङ्गबाट। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वन अर्थात् जलन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालहरूमा वन वार्ड सुदृढीकरणका लागि समेत आवश्यक योजना अगाडि बढाउन निर्देशन दिनु भएको हो। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो विशेष रिपोर्ट।
1: प्रधानमन्त्री बालेन्द्र शाहले गम्भीर प्रकृतिका जलनका बिरामीहरूले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाहरू बीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनु भएको छ। नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले अस्पतालहरूमा सरसफाई, सेवा प्रवाहमा सुधार र डिजिटल प्रविधिको प्रयोग मार्फत सुशासन कार्यान्वयन गर्न ध्यानाकर्षण गराउनु भयो। विशेष गरी आर्थिक रूपमा कमजोर र विपन्न नागरिकको स्वास्थ्यमा पहुँच पुर्याउन प्रधानमन्त्री शाहले एउटा महत्त्वपूर्ण निर्देशन दिनुभएको छ। प्रधानमन्त्री शाहले विपन्न र असहाय नागरिकका लागि निजी अस्पतालहरूले बहिरङ्ग अर्थात् ओपिडी सेवाको कम्तीमा 10% सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। यसै गरी विभिन्न स्वास्थ्य प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणको विषयलाई कानुन बमोजिम समाधान गर्न पहल गरिने प्रतिबद्धता समेत प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको छ। छलफलका क्रममा पाटन, राप्ती, पोखरा, धरान स्थित बिपी कोइराला र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार र दक्ष जनशक्ति व्यवस्थापन बारे आफ्ना सुझावहरू प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन र जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको प्रभाव बारे समेत प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो।
0: सरकारले सूचना प्रविधि र सञ्चार क्षेत्रका 2 महत्त्वपूर्ण नियामक निकायहरूमा नयाँ नेतृत्व चयन गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। लामो समयदेखि रिक्त तथा राजनीतिक र कानुनी फेरबदलका कारण चर्चामा रहेका यी संस्थाहरूले नयाँ नेतृत्व पाएसँगै बदलिँदो प्रविधिको युगमा यिनीहरूको भूमिका कस्तो रहला भन्ने चासो बढेको छ। यसै विषयमा तयार पारिएको यो विशेष रिपोर्ट।
1: नवनियुक्त अध्यक्षद्वय अर्जुन घिमिरे र उमेश श्रेष्ठले आज सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाबाट नियुक्ति पत्र ग्रहण गर्नुभएको छ। नियुक्ति लगतै दूरसञ्चार प्राधिकरणका अध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिँदै कार्यभार सम्हाल्नु भएको छ। यही असार 24 गतेको मन्त्री परिषद बैठकले उहाँहरूलाई नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि अध्यादेश जारी भएसँगै प्रेस काउन्सिलका तत्कालीन अध्यक्ष कुमार शर्मा आचार्य सहितका पदाधिकारीहरू पदमुक्त भएपछि काउन्सिल नेतृत्वविहीन बनेको थियो। नयाँ नियुक्तिसँगै सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले दुवै संस्थाका नेतृत्वलाई परिणाममुखी बन्न र नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ। प्रतिस्पर्धात्मक प्रक्रियाबाट आउनुभएका नेतृत्वसँग हाम्रो उच्च अपेक्षा छ। वर्तमान समयमा मिसइन्फर्मेसन अर्थात् गलत सूचना र डिसइन्फर्मेसन दुष्प्रचार सञ्चार क्षेत्रका प्रमुख चुनौती हुन्। प्रेस काउन्सिलले यसको पहिचान गरी सकारात्मक हस्तक्षेप गर्नुपर्छ। त्यस्तै दूरसञ्चार प्राधिकरणले पनि अल्पकालीन र दीर्घकालीन योजना बनाएर सेवाको गुणस्तर सुधार्न केन्द्रित हुनुपर्छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सेनाको भनाई। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। प्रेस काउन्सिलको कमान्ड सम्हाल्न आइपुग्नु भएका पत्रकार उमेश श्रेष्ठ नेपाली संचार जगतमा डिजिटल पत्रकारिता र तथ्य जाँच अर्थात् फ्याक्ट चेकिङका विज्ञ मानिनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट आम संचारमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठले नेपाल फ्याक्ट चेकको सम्पादक तथा माई संचार ब्लगको सुरुवातकर्ताका रूपमा लामो समय काम गर्नुभएको छ। डिजिटल अनुसन्धान, डाटा पत्रकारिता र एआईको प्रयोगबारे पत्रकारहरूलाई तालिम दिँदै आउनुभएका श्रेष्ठको आगमनलाई मीडिया क्षेत्रले महत्वका साथ हेरेको छ। पदभार ग्रहण गर्दै उहाँले बदलिदो मिडिया परिदृश्य अनुसार पुराना कानून परिमार्जन गर्नु आफ्नो प्राथमिकता हुने बताउनुभयो। संचार माध्यमको स्वरूप डिजिटल भई पूर्ण रूपमा परिवर्तन भइसकेको छ, तर हाम्रो कानुनी संरचना पुरानै छ। पत्रकार आचार संहिताको प्रभावकारी कार्यान्वयन र पत्रकारितामा स्वनियमन सेल्फ रेगुलेसनको प्रणालीलाई सुदृढ बनाउनु मेरो मुख्य प्राथमिकता हुनेछ। काउन्सिलले सरकार र संचार जगत बीच विश्वासको पुलको रूपमा काम गर्नेछ। प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठको भनाई। सरकारले पनि हाल मिडिया काउन्सिल विधेयक र आम संचार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढाइसकेकाले श्रेष्ठको कार्यकालमा कानुनी सुधारका कामले गति लिने अपेक्षा गरिएको छ। अर्कोतर्फ देशको दूरसञ्चार बजारलाई व्यवस्थित गर्ने र अरबौंको राजस्व जोडिएको नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्व सम्हाल्नुभएका अर्जुन घिमिरे सामु पनि उत्तिकै चुनौतीहरू छन्। उपभोक्ताहरूले भोग्दै आएको इन्टरनेट र मोबाइल सेवाको गुणस्तर सम्बन्धी समस्या समाधान गर्नु र नयाँ प्रविधिको विस्तारमा नीतिगत सहजता ल्याउनु उहाँको मुख्य कार्यभार हुनेछ। अध्यक्ष घिमिरेले आफू कानून र नीतिको परिधिभित्र रहेर सुशासन कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता जनाउनु भएको छ। दूरसञ्चार क्षेत्रमा रहेका विद्यमान कमी कमजोरीहरूलाई हटाउँदै म समस्या समाधानमा केन्द्रित हुनेछु। नागरिकमुखी, उत्तरदायी र प्रभावकारी दूरसञ्चार सेवा निर्माण गर्नु नै मेरो पहिलो प्राथमिकता हो। नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष अर्जुन घिमिरेको भनाई। प्रविधिको तीव्र विकाससँगै मिडियामा भित्रिएको मिथ्या सूचना र दूरसञ्चार क्षेत्रमा देखिएको गुणस्तरको संकट अहिलेको प्रमुख चुनौती हुन्। यी दुई प्राविधिक र संवेदनशील संस्थामा व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरू पुग्नु सकारात्मक भए पनि उहाँहरूले नागरिकको हितमा कति स्वतन्त्र र निष्पक्ष काम गर्न सक्नुहुन्छ त्यो भने हेर्न बाँकी नै छ।
0: काठमाडौँ उपत्यका सहित देशका अधिकांश भूभागमा अहिले मनसुनी वर्षा जारी छ। मनसुनको न्यूनचापीय रेखा अर्थात् मनसुन ट्रफ नेपालको तराई भूभाग नजिक सरेकाले देशभर पानी पर्ने क्रम बढेको हो। वर्षाका कारण खोला नालामा बाढी आएको छ भने पहाडी भेगमा पहिरो जाँदा मुलुकका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बाढी र पहिरोका कारण देशका 4 प्रदेशका 8 सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् भने 2 सडकमा एकतर्फी मात्रै सवारी सञ्चालनमा छ। यो पानी पर्ने क्रम कहिले जारी रहला र देशका कुन कुन भागमा यसको कस्तो असर देखिएको छ त प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो विशेष रिपोर्ट।
1: काठमाडौँ उपत्यका सहित देशका अधिकांश भूभागमा अहिले मनसुनी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही क्षेत्र बाहेक अन्य सबै प्रदेशका अधिकांश स्थानमा वर्षा रेकर्ड गरिएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा केही माथि अर्थात् नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा व्यापक भएको हो। विगत 24 देशका विभिन्न स्थानमा मध्यमदेखि अति भारी वर्षा मापन गरिएको छ। सबैभन्दा बढी मकवानपुर गढी र म्याग्दीमा समान 121 अर्थात् भारी वर्षा दर्ता भएको छ भने सुनसरीमा 117 र उदयपुरमा 106 वर्षा भएको छ। काठमाडौँको चन्द्रगिरीमा 93.6 पानी परेको छ भने पाल्पा, सिन्धुली, नवलपुर, झापा र चितवनमा पनि भारी वर्षा भएको छ। यो अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोका कारण देशका 4 प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। सम्भावित ठूलो बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेको बिपी राजमार्गमा सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथ र सिन्धुपाल्चोकको अरणीको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। रोल्पाको घोराई रुकुम शहीद मार्ग, अर्घखाँचीको सालझण्डी ढोरपाटन सडक खण्ड र गुल्मीको मदन भण्डारी राजमार्ग पूर्ण रूपमा बन्द छन्। कास्कीको पोखरा ताङतिङ सडक खण्ड पनि पहिरोले ठप्प छ। पाल्पाको सिद्धार्थ राजमार्ग भने हाल एकतर्फी रूपमा सुचारू गरिएको छ। इलाम स्थित मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गरिएको छ भने भोजपुर स्थित मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा खुला गरिएको छ। मौसमविदका अनुसार वर्षा गराउने यो मौसम प्रणाली दिउँसोभन्दा राति बढी सक्रिय हुने सम्भावना छ। आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारीदेखि अति भारी वर्षाको आकलन गरिएको छ। मनसुन सक्रिय भई भारी वर्षाको सम्भावना कायमै रहेकाले गृह मन्त्रालय र नेपाल प्रहरीले तटीय क्षेत्र र कमजोर भिरालो जमिन आसपासका बासिन्दालाई सजग रहन सचेत गराएको छ।
0: सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न चारवटा ऐन र एउटा नियमावली खारेज गर्ने गरी संघीय संसदमा विधेयक दर्ता गरेको छ। प्रतिनिधि सभामा दर्ता भएको अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक 2083 मार्फत कानूनी जटिलता हटाउन, राजस्व प्रशासनलाई प्रविधि मैत्री बनाउन र पुराना कानूनहरूलाई संघीयता अनुकूल परिमार्जन गर्न लागि अर्थ मन्त्रालयले जनाएको छ। कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। अस्ट्रेलिया सरकारले आगामी 12 18 महिनाभित्र सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्ने घोषणा गरेको छ। यससँगै विमानस्थलमा लामो समयदेखि प्रयोग हुँदै आएको कागजी यात्रु कार्डको व्यवस्था क्रमशः अन्त्य गरिनेछ। विश्वभरिका पर्यटक तथा यात्रुलाई प्रभावित पार्ने यो निर्णय सम्बन्धी थप विवरण सहितको यो रिपोर्ट।
1: अस्ट्रेलियाका गृह मामिला मन्त्री टोनी वर्कका अनुसार विमानस्थलको यात्रु व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण गर्न सरकारले आगामी 4 5,61,00,000 अस्ट्रेलियाली डलर लगानी गर्ने योजना बनाएको छ। सोही लगानी अन्तर्गत देशभर डिजिटल यात्रु कार्ड पूर्ण रूपमा लागू गर्न लागि हो। यो निर्णय अस्ट्रेलिया ट्राभलर डिक्लेरेसन प्रणालीको सफल परीक्षण पछि गरिएको हो, जसको प्रयोग हालसम्म 4,50,000 भन्दा बढी यात्रुले गरिसकेका छन्। डिजिटल यात्रु कार्ड मार्फत अब यात्रुले आफ्नो यात्रा सुरु हुनुभन्दा 3 अघि नै व्यक्तिगत विवरण र भन्सार सम्बन्धी अनिवार्य घोषणा अनलाइनबाटै भर्न सक्नेछन्। यसले विमानस्थलमा लिएपछि कागजी फारम भर्ने झन्झट हटाउनेछ। सन् 2026 अन्त्यसम्म पर्थ र एडिलेड पुग्ने उडानहरूमा यो प्रणाली विस्तार गरिनेछ। त्यसपछि आगामी 12-18 महिनाभित्रै सम्पूर्ण अन्तर्राष्ट्रिय विमानस्थल र समुद्री बन्दरगाहमा यसलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइनेछ। यो आधुनिकीकरणले सन् 2032 ब्रिस्बेनमा हुने ओलम्पिक तथा प्यारा ओलम्पिक खेलका क्रममा बढ्ने अन्तर्राष्ट्रिय यात्रुको चाप व्यवस्थापन गर्न सीमा सुरक्षा निकायलाई ठूलो सहयोग पुर्याउने सरकारको विश्वास छ। अस्ट्रेलियाका व्यापार तथा पर्यटन मन्त्री डन फारेलले आगमन प्रक्रियालाई सरल र छिटो बनाउँदा यसले अस्ट्रेलियालाई अझ सहज र आकर्षक पर्यटन गन्तव्य बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
0: कार्यक्रमको अन्त्यमा फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। झन्डै 2 लामो कूटनीतिक उतार चढाव, 6 लामो फुटबल वैमनस्यता र मैदानभित्रको जादु, विवाद र ड्रामा हो विश्व फुटबलका दुई महाशक्ति डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र लयमा रहेको इङ्ल्यान्ड 21 पहिलो पटक मैदानमा आमन्य सामन्य हुँदैछन्। त्यो पनि फिफा विश्वकप 2026 सेमी फाइनल जस्तो निकै ठुलो मञ्चमा। एटलान्टामा हुने यो महाभिडन्त केवल फाइनलको टिकटका लागि मात्र होइन, फुटबल इतिहासकै सबैभन्दा ठुलो प्रतिष्ठाको लडाईँ पनि हो। यो बहुप्रतीक्षित खेलको इतिहास, विवाद र वर्तमान समीकरणबारे विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
1: इङ्ल्यान्ड र अर्जेन्टिना बीच फुटबल प्रतिद्वन्दिताको कथा सन् 1966 विश्वकपबाट सुरु हुन्छ। इङ्ल्यान्डको वेम्बली स्टेडियममा भएको त्यो क्वार्टर फाइनल खेललाई अर्जेन्टिनामा आज पनि द रोबरी अफ द सेन्चुरी अर्थात् शताब्दीकै डकैती भनिन्छ। अर्जेन्टिनी कप्तान एन्टोनियो राटिनले रातो कार्ड पाएपछि मैदान छाड्न अस्वीकार गर्दा खेल 8 रोकिएको थियो। यही खेलको विवादपछि फुटबलमा पहिलो पटक पहेँलो र रातो कार्डको नियम जन्मियो। खेलपछि इङ्ग्लिस म्यानेजर अल्फ राम्सेले अर्जेन्टिनी खेलाडीलाई जनावरसम्म भन्नुले दुश्मनीको बिउ कतिसम्म गहिरो थियो भन्ने प्रश्न पार्छ। तर यो दुश्मनीले खेलकुदको सिमाना तब पार गर्यो जब सन् 1982 फकल्यान्ड टापुलाई लिएर दुई देश बीच युद्ध भयो। त्यसको 4 अर्थात् 1986 विश्वकपमा डिएगो मेराडोनाले मैदानमै बदला लिए। फुटबल इतिहासकै सबैभन्दा चर्चित र विवादित ह्यान्ड अफ गड गोल र त्यसको ठिक 4 5 डिफेन्डर र गोलकिपरलाई छक्याउँदै गरेको गोल अफ द सेन्चुरीले अर्जेन्टिनालाई जित मात्र दिलाएन, विश्वकपको उपाधि नै चुमायो। यो श्रृङ्खला सन् 1998 पनि दोहोरियो, जहाँ डेभिड बेकहामले डिएगो सिमियोनीलाई फल गरेपछि रातो कार्ड पाए र इङ्ल्यान्ड पेनाल्टीमा पराजित भयो। यद्यपि सन् 2002 तिनै बेकहामले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई समूह चरणबाटै बाहिर पठाएर पुरानो बदला लिए। इतिहासको यो लामो ग्याप पछि जारी विश्वकपको सेमी फाइनलमा कथा बदलिएको छ, तर थ्रिल उस्तै छ। एकातिर छन् फुटबल इतिहासकै महान खेलाडी 39 वर्षीय लियोनल मेसी, जो आफ्नो खेल जीवनको अन्तिम विश्वकपमा अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनल पुर्याउन प्रतिबद्ध देखिन्छन्। अर्कोतिर ह्यारी केनको कप्तानीमा जुड बेलिङ्गमको युवा जोस र युवा आक्रामक इङ्ल्यान्ड, जसले क्वार्टर फाइनलमा नर्वेलाई पाखा लगाउँदै आफ्नो बलियो उपस्थिति जनाइसकेको छ। विगतका खेलहरूमा जस्तै यसपटक पनि मैदानमा रणनीति मात्र होइन, खेलाडीहरूको भावना र मानसिक दृढताको ठूलो परिचय हुनेछ। मेसीको विरासत र बेलिङ्गमको युवा जोस बीचको यो टक्करले विश्वभरका फुटबल प्रशंसकहरूलाई टेलिभिजन स्क्रिनमा बाँधेर राख्ने निश्चित छ।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
2: कोशी प्रदेशमा
3: भेडेटार धनकुटा,
2: आइतबारे इलाम,
3: पत्ताले डाँडा सोलुखुम्बु
2: र सिलौटी डाँडा पाँच थर,
3: मधेस प्रदेशमा
2: जितपुर बारा
3: र गौरी डाँडा महोत्तरी,
2: बागमती प्रदेशमा
3: खुमलटार ललितपुर,
2: सिमभन्ज्याङ मकवानपुर
3: र चरीकोट दोलखा,
2: गण्डकी प्रदेशमा
3: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
2: दुर्लुङकोट पर्वत,
3: पोखरा कास्की,
2: जोमसोम मुस्ताङ
3: र बन्दीपुर तनहुँ,
2: लुम्बिनी प्रदेशमा
3: सात दोबाटो रोल्पा,
2: बगनास काली पाल्पा,
3: रेसुङ्गा गुल्मी
2: अनि हेमन्तपुर र चौपट्टा दाङ,
3: कर्णाली प्रदेशमा
2: सिमीकोट हुम्ला,
3: खलङ्गा जुम्ला,
2: मानमा कालीकोट,
3: मुर्माटप मुगु,
2: जुफाल डोल्पा,
3: मुसिकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
2: अनि हर्रे र वीरेन्द्र नगर सुर्खेत,
3: सुदूर पश्चिम प्रदेशमा
2: बुढीतोला कैलाली,
3: खोड

0: प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक अग्रिम भुक्तानी प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: अपराध समाचार।
2: खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका एक बस्ने 35 वर्षीय ध्रुव अधिकारीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने 53 वर्षीय तिलक बहादुर मगरातीलाई असार 25 गते प्रहरीले पक्राउ गरेको छ।
0: पिस्तोल एक थान र गोली दुई राउन्ड सहित रूपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका 4 बस्ने 24 वर्षीय साराजुद्दिन मुसलमान, भारतीय नागरिकहरू 50 वर्षीय इक्वाल खान र 34 वर्षीय राम दयाल शर्मालाई रूपन्देही जिल्ला मायादेवी गाउँपालिका 6 असार 26 गते प्रहरीले पक्राउ गरेको छ।
2: नियन्त्रित लागु औषध ट्रामाडोल 72,900 ट्याब्लेट सहित सोलुखुम्बु जिल्ला नेचा सल्यान गाउँपालिका 6 27 वर्षीय किरण सुनाम र मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका 7 24 वर्षीय अनिल लामालाई काठमाडौँ महानगरपालिका 6 असार 26 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध नाइट्राजेपाम 50 ट्याब्लेट सहित पर्सा जिल्ला बिरगन्ज महानगरपालिका 12 बस्ने 22 वर्षीय विकास मिया मनसुरीलाई सोही महानगरपालिका 19 असार 24 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 49 ट्याब्लेट र नाइट्राजेपाम 8 ट्याब्लेट सहित मकवानपुरका 26 वर्षीय विकेश शाह समेत 4 जनालाई ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका 1 असार 24 गते प्रहरीले पक्राउ गरेको छ।
0: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुलीका 36 वर्षीय कुनसाङ लामा, बर्दियाका 42 वर्षीय धनबहादुर साई, ताब्लेजुङका 48 वर्षीय उमेश लिम्बू, तनहुँकी 21 वर्षीय सचिता परियार र खोटाङका 41 वर्षीय निरोज राई रहेका छन्। पक्राउ परेका मध्ये कुनसाङले युएई पठाइदिन्छु भन्दै 1 पीडितबाट 2,07,000 रुपियाँ, धनबहादुरले जर्जिया पठाइदिन्छु भन्दै 1 पीडितबाट 2,95,000 रुपियाँ, उमेशले बेलारुस पठाइदिन्छु भन्दै 1 पीडितबाट 5,00,000 रुपियाँ, सचिताले रोमानिया पठाइदिन्छु भन्दै 1 पीडितबाट 1,50,000 रुपियाँ र निरोजले टर्की पठाइदिन्छु भन्दै 2 पीडितहरूबाट 7,90,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट असार 25 र 26 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 3 असार 23 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका 8 36 वर्षीय दिलमाया गैरे, भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका 5 28 वर्षीय सन्देश ढुङ्गाना र कास्की जिल्ला रूपा गाउँपालिका 1 30 वर्षीय विशाल खवास राणा रहेका छन्। पक्राउ परेका मध्ये दिलमायाले अमेरिका पठाइदिन्छु भन्दै 1 पीडितबाट 7,00,000 रुपियाँ, सन्देशले क्रोएसिया पठाइदिन्छु भन्दै 2 पीडितहरूबाट 16,00,000 रुपियाँ र विशालले सर्बिया पठाइदिन्छु भन्दै 1 पीडितबाट 2,00,000 रुपियाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँ र ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको हो। त्यसै गरी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भन्दै 1 पीडितबाट 3,00,000 रुपियाँ रकम ठगी गरेको अभियोगमा पाल्पा जिल्ला रैनादेवी गाउँपालिका 1 35 वर्षीय माधव अर्याललाई असार 24 गते प्रहरीले पक्राउ गरेको छ।
2: युएई स्थित विभिन्न कलेजमा अध्ययन गर्न पठाई ठगी गरेको अभियोगमा कन्सल्टेन्सीका 9 सञ्चालकहरूलाई असार 26 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ दिल्ली बजार स्थित इडुपोर्ट प्राइभेट लिमिटेड कन्सल्टेन्सीका सञ्चालकहरू, काठमाडौँ गोकर्णेश्वर नगरपालिका 8 40 वर्षीय रूपक कोइराला, कास्कीका 37 वर्षीय राजेश भण्डारी, बाह्रका 37 वर्षीय सन्तोष खतिवडा, काठमाडौँ पुतली सडक स्थित वेस्टफर्ड एजुकेशन प्राइभेट लिमिटेड कन्सल्टेन्सीका सञ्चालक, काठमाडौँ चाबहिल बस्ने चिन्टु श्रेष्ठ, काठमाडौँ बानेश्वर स्थित प्रोप एभिएसन प्राली कन्सल्टेन्सीका सञ्चालकहरू, ललितपुर पाक्साटोल बस्ने 38 वर्षीय सुरेन्द्र महर्जन, सर्लाहीका 35 वर्षीय दिवस पोखरेल, सिराहाका 26 वर्षीय मनित आचार्य, धनकुटाका 39 वर्षीय शेखर पाण्डे र काठमाडौँ कालीमाटी स्थित एस्पायर ग्लोबल प्राली कन्सल्टेन्सीका सञ्चालक सुनसरीका 27 वर्षीय विशाल चापागाई रहेका छन्। प्रारम्भिक अनुसन्धान को क्रम क्रममा उनीहरूले काठमाडौँ स्थित विभिन्न स्थानमा कन्सल्टेन्सी सञ्चालन गरी नेपाली विद्यार्थीलाई उच्च शिक्षा हासिलका लागि युएईमा सञ्चालित शैक्षिक संस्थाहरूलाई अनुमति दिने आधिकारिक उच्च शिक्षा मन्त्रालय अन्तर्गतको निकाय सीएबाट

0: समेत स्वीकृति नलिएको कलेजमा अध्ययन गराउन पठाई सो अध्ययन मार्फत फ्रान्स तथा अस्ट्रेलिया लगायतका मुलुकका विश्वविद्यालयहरूबाट मान्यता प्राप्त कलेजमा क्रेडिट ट्रान्सफर समेत हुने भने झुक्क्यानमा पारी ठगी गरेको खुल्न आएको छ।
1: अनलाइन ठगी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा 5 जनालाई असार 26 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी जिल्ला रामगोपालपुर नगरपालिका 9 का 21 वर्षीय सुभाष कुमार मण्डल, बङ्गलादेशी नागरिकहरू मोहम्मद जुबायर अहमेद, 26 वर्षीय मोहम्मद नूर आलम, 24 वर्षीय मोहम्मद नसिम मिया र 27 वर्षीय मोहम्मद रानी कमल रहेका छन्। प्रहरीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बङ्गलादेशतर्फ प्रस्थान गर्ने क्रममा पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रम मा उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा आकर्षक रोजगारी सम्बन्धी विज्ञापन प्रकाशित गरी कतार स्थित कम्पनीमा अन्तर्वार्ता बिना नै प्रत्यक्ष रोजगारी प्राप्त गर्न सकिने भन्ने भ्रामक तथा प्रलोभनपूर्ण प्रचार मार्फत सेवाग्राहीलाई शंकास्पद मोबाइल एप डाउनलोड तथा प्रयोग गर्न लगाई विद्युतीय माध्यमबाट बैंक खातामा रहेको रकम अनाधिकृत रूपमा अन्य खाताहरूमा स्थानान्तरण गरी ठगी गरेको खुल्न आएको छ। साथै अनुसन्धानको क्रममा निजहरूले अनलाइन ठगी र अवैधानिक ब्यालेन्स मार्फत क्रिप्टो USDT कारोबार समेत गर्ने गरेको खुल्न आएको छ।
0: विगत लामो समयदेखि बल्खु एरियामा हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिएको अभियोगमा काभ्रे जिल्ला धुलीखेल नगरपालिका 1 का 35 वर्षीय सुमन लामा समेत 17 जनालाई असार 24 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी जडीबुटी एरियामा पैदल हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिएको अभियोगमा दोलखा जिल्ला सैलुङ गाउँपालिका 5 का 25 वर्षीय नवीन तामाङ समेत 32 जनालाई सोही ठाउँबाट असार 25 गते प्रहरीले पक्राउ गरेको छ।
1: नेपाल बाल संगठन बाल मन्दिरबाट अनियमित रूपमा रकम लिई ठगी गरेको कसुरमा संलग्न 3 जनालाई असार 24 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नेपाल बाल संगठन केन्द्रीय कार्यालय बाल मन्दिर नक्सालमा तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख, काठमाडौँ महानगरपालिका 11 बस्ने 54 वर्षीय आशा श्रेष्ठ, नेपाल बाल संगठनका जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति, काठमाडौँ महानगरपालिका 21 बस्ने ललितपुरका 62 वर्षीय ओम कृष्ण कर्माचार्य र नेपाल बाल संगठन जिल्ला कार्य समिति काठमाडौँका तत्कालीन सचिव, काठमाडौँ गोकर्णेश्वर नगरपालिका 1 बस्ने 51 वर्षीय राजेन्द्र कुमार श्रेष्ठ रहेका छन्।
0: लिखत सम्बन्धी कसुर मुद्दामा संलग्न रामेछाप जिल्ला दोरम्बा सैलुङ गाउँपालिका 3 की 41 वर्षीय उषादेवी कडेललाई असार 25 गते प्रहरीले पक्राउ गरेको छ। अमेरिकी भिजा आवेदनका लागि पेश गरेको विभिन्न शैक्षिक प्रमाण पत्रहरू मध्ये SLC को प्रमाण पत्र नक्कली रहेको भने नेपाल स्थित अमेरिकी दूतावासको पत्रचारको आधारमा खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका 3 बाट पक्राउ गरेको हो।
1: ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुर मुद्दाका फरार प्रतिवादी नवलपरासी जिल्ला रामग्राम नगरपालिका 2 का 56 वर्षीय शैलेन्द्र कुमार गुप्तालाई असार 25 गते प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत सर्लाहीबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ महानगरपालिका 1 बाट प्रहरीले पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
0: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक अग्रिम भुक्तानी।

0: विकास, तिमी बस्ने ठाउँतिर कोठा खाली छैन भने
1: फेरि कोठा सार्ने तिमी? त्यहाँ के भयो र?
0: हेर न यार, घरबेटीले फेरि भाडा बढायो भने कि बढेको भाडा तिर्नु कि कोठा खाली गरिदिनु भन्नुहुन्छ, त्यही भएर अन्त्य कोठा सर्ने पो निर्णय गरेँ हो मैले।
1: घरबेटीले भाडा पनि वर्षै पछि बढाउँछन् भने अनलाइनमा सर्च गर न रुम फाइन्डर भनेर, त्यहाँ फोन गर भने तिमीलाई जस्तो चाहिन्छ त्यस्तै कोठा मिलाइन्छन् तिनीहरूले, तर अलिअलि कमिसन चाहिँ लिन्छन् है फेरि।
0: ओहो, जेमा पनि कमिसन है? कमिसन बिना त काम नै हुन्न भने।
1: अनि सित्तैमा त उनीहरूले पनि कहाँ काम गर्छन् त, अनि त्यत्रो टाइम लस गरेर खोज्नु पर्छ उनीहरूलाई पनि। अनि
0: बरु बिहे गर्न सजिलो होला, तर कोठा खोज्न त धेरै गाह्रो पो भन्थ्यो हो रहेछ यार।
1: अब त्यही गर के, टिकटक फेसबुकतिर विज्ञापन हेर्न, मान्छेले कोठा खोजिदिने अफिस नै खोलेर बसेका हुन्छन् के, पत्ता लगायो भने त भइगयो नि।
0: मैले पनि फेसबुकतिर विज्ञापन त देखेको थिएँ, अब त्यसै गर्नु पर्ला है।
1: त्यसै गर, त्यसै गर, कोठा पाएपछि कल गर्न मलाई, सामान सार्ने बेला सहयोग गर्न बरु म पनि आउँला, हुँदैन त।

0: हेलो
1: सर, नमस्कार। भाडामा कोठा फ्ल्याट आवश्यक परेमा सम्पर्क गर्नुहोला भनेर फेसबुकमा विज्ञापन देखेको थिएँ अनि कल गरेको नि सर।
0: ए हजुर हजुर, कुन एरियामा चाहिने हो तपाईँलाई कोठा?
1: मलाई बस पार्क एरियातिर हो सर।
0: ए भइहाल्छ नि, अनि कतिवटा कोठा चाहिने तपाईँलाई भन्नुहोस् त।
1: मलाई त एउटै चाहिने हो सर।
0: ल, त्यो एरियामा एउटा ठुलो कोठा छ है, भाडा पनि सस्तो छ, भोलि हामी तपाईँलाई कोठा देखाउँला है त।
1: हुन्छ सर, हुन्छ। ल त्यसो भए म भोलि नै कोठा हेर्न आउँछु नि, हुँदैन सर?
0: भइहाल्छ नि, किन नहुनु। अनि सुन्नु न सर, सेवा शुल्क चाहिँ अहिले नै भुक्तानी गरिदिनु होला है हामीलाई।
1: ए हो र, आजै गर्नुपर्ने सर, भोलि गर्दा हुन्न?
0: हुँदैन नि सर, हामीले हाम्रो समय मिलाउनु पर्छ, आजै पेमेन्ट गरिदिनु होला है सर।
1: अनि सेवा शुल्क बापत चाहिँ कति लाग्छ नि सर?
0: 4,000 हालिदिनु न सर।
1: ओहो, 4,000 त धेरै भएन र सर।
0: कोठा खोज्न पनि कहाँ सजिलो छ त सर, कति दुःख हुन्छ तपाईँ आफैलाई थाहा छ त। बाइकमा कुद, पेट्रोल हाल, फोनमा बोल, कहाँ सजिलो हुन्छ हौ।
1: त्यो त हो सर, क्युआर पठाइदिनुहोस् न त सर।
0: मैले यही नम्बरको व्हाट्सएपमा क्युआर पठाइदिन्छु, त्यसैमा हालिदिनुहोस् है।
1: हुन्छ सर, हुन्छ।

0: गर्नुहोला।
1: तपाईँले सम्पर्क गर्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। फोन त स्विच अफ पो भन्छ त, व्हाट्सएपमा गर्नु पर्यो ला, व्हाट्सएपमा भने ब्लक गरिसकेको छ त, होइन म ठगीमा परेँ कि क्या हो।

0: रोमन कोठा पाइस त
1: हेर्न, तेरो पछि लाग्दा त आफ्नो 4,000 नै गुमे जस्तो छ यार।
0: तेरो पनि पैसा खाइदियो क्या हो?
1: त्यही त खाइदियो नि 4,000। खुब अनलाइनमा हेर भनेको होइन तैँले? अनलाइनको त यार खासै विश्वास लाग्दैन कि मलाई।
0: अनि कोठा नहरी किन पहिले पैसा हालिदिया त अनि जान्ने भएर?
1: पैसा पठाउनुहोस् अनि मात्र कोठा देखाउँछु भन्यो, अनि के गर्नु त यार? पैसा पठाए त्यसपछि त मलाई ब्लक नै गरिसकेछ नि।
0: ला बर्बाद भएछ नि, यस्ता ठगलाई त्यसो छोड्नु हुन्न है।
1: आ छोड्दे यार, 4,000 लागि त्यसलाई खोज्न कहाँ कहाँ जानु अब?
0: त्यसो भनेर हुन्न नि, त्यसै गरेर कतिलाई ठग्या होला। तेरो 4,000 ठग्यो भने अरूको ठग्न त पाउँदैन नि त्यसले। त्यसैले अब प्रहरीका उजुरी दिनुपर्छ हामीले।
1: हुन त हो है, ल हिँड्न त त्यसो भए जाउँ।

0: ए भनेपछि तपाईँ पनि ठगीमा पर्नुभयो। सामाजिक सञ्जालमा कोठा खोजिदिने नाममा डिजिटल माध्यमबाट अग्रिम पैसा माग्ने र पैसा लिएपछि एउटै कोठा धेरैजनालाई देखाउने अथवा कोठा नै नदेखाई फरार हुने गिरुवा एकदमै सक्रिय भएका छन्।
1: हजुर म्याम, प्रविधिको युगमा गल्ली गल्ली चहारेर कोठा खोज्नु भन्दा बरु केही कमिसन दिएर आफूले खोजेको एरियामा कोठा पाइन्छ भने किन दुःख गर्नु जस्तो लागेर पैसा दिइहाले, तर ठक्को फेलामा परेछु नि हजुर।
0: प्रविधिले सजिलो त बनाएको छ तर जोखिम पनि त्यत्तिकै छ। त्यसैले अनलाइन मार्फत किनमेल गर्दा होस् वा भाडामा कोठा खोज्दा अथवा अन्य कुनै पनि प्रयोजनमा अग्रिम भुक्तानी गर्दै गर्नुहुन्न, अन्यथा यसै गरी ठगीमा पर्न सकिन्छ।
1: त्यही त म्याम, हतारको निर्णयले फुर्सदमा पछुतो भनेको यही होला सायद।
0: ठिक छ, अब तपाईँले एउटा निवेदन दिएर जानुहोस् अनि आगामी दिनमा भने चाहिँ यसरी अग्रिम भुक्तानी गर्दा सावधानी अपनाउनु होला।
1: हुन्छ म्याम।
2: तपाईँ तिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक अग्रिम भुक्तानी। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, सन्तोष पौडेल र दीपक राज विश्वकर्मा।
0: हवस् त, यिनै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिनाथ योगी, प्राविधिक मित्र मिनरवा बज्राचार्य, सहकर्मी दीपकराज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बेलुकीको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो भीमबहादुर पौडेलको स्वर, बालकृष्ण कार्कीको संकलनमा रहेको लोकगीत। देशभर मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। नदी किनार र होचो भागमा बस्नेहरू सधैँ सतर्क रहौं। पानीको बहाव बढेमा तुरुन्तै सुरक्षित र उच्च स्थानमा जाउँ। महत्वपूर्ण कागजात र आपतकालीन सामान झोलामा तयार पारौं। बाढी आएको समयमा हल्लाको पछि नलागौं र आधिकारिक सूचना मात्र पढौं। बाढी र डुबानको जोखिमबाट बचौं। यो हाम्रो यहाँहरूलाई आग्रह र अनुरोध हो। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, हरिबहादुर राउत र भीमा सिंहको स्वर आइसिंह लामाको संकलनमा।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो जितेन राईको स्वर तथा संकलनमा रहेको लोकगीत। तपाईँ भिरालो जमिन र खहरे खोला आसपास बस्नुहुन्छ भने सधैँ सजग रहनुहोला। देशका विभिन्न ठाउँमा यति बेला पानी परिरहेको छ। लगातारको वर्षाले पहिरो र कटानको जोखिम बढाउने हुँदा विशेष गरी ध्यान दिनुहोला। घर वरपरको जमिन भाँसिएमा वा रुखहरू ढल्केमा तुरन्त सुरक्षित ठाउँमा सर्नुहोला। भिरालो ठाउँमा जथाभावी खन्ने काम बन्द गरौँ र प्राकृतिक विपदको समयमा सुरक्षित रहन छिमेकीलाई पनि मद्दत गरौँ। यो आग्रह र अनुरोधसँगै अब हामी यहाँहरूलाई सुनाउँदैछौँ अर्को लोकगीत, केशर सेवा र हरिशंकर चौधरीको स्वर दुर्गाबहादुर तामाङको संकलनमा।

0: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो उमा गुरुङको स्वर तथा सङ्कलनमा रहेको लोकगीत। वर्षायाममा पानीजन्य र सरुवा रोगको महामारी फैलन सक्ने भएकाले विशेष ध्यान दिउँ। सधैँ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउने बानी बसालौँ। बासी तथा सडेगलेको खाना नखाउँ र खाना खानु अघि साबुन पानीले अनिवार्य हात धोउँ। घर वरपर पानी जम्न नदी लामखुट्टेको टोकाइबाट बचौँ। झाडा पखला, ज्वरो वा बान्ता भएमा तुरन्त नजिकैको स्वास्थ्य संस्थामा जाउँ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, रत्न बेहोसी र लोचन भट्टराईको स्वर, रत्न बेहोसीको सङ्कलनमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो नगिना जोशीको स्वर, सुरेश खड्काको संकलनमा रहेको लोकगीत। प्राकृतिक विपद र महामारी बाजा बजाएर आउँदैन। बाढी पहिरो र डुबानबाट बच्न पूर्व तयारी नै उत्तम उपाय भएकाले सधैँ सजग बनाऊ, सफा पानी पिउँ, महामारीबाट आफू पनि बचाउँ र अरूलाई पनि बचाउँ। यो आग्रह र अनुरोधसँगै अब हामी यहाँहरूलाई सुनाउँदैछौँ अर्को गीत लक्ष्मी जोशीको स्वर तथा संकलनमा।

बाढी र डुबानको समयमा बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक सबैभन्दा बढी जोखिममा पर्छन्। उनीहरूलाई सुरक्षित स्थानमा राख्न पहिलो प्राथमिकता दिउँ। बाढीको फोहोर पानीमा बालबालिकालाई खेल्न नदिउँ, जसले महामारी र छालाको कडा रोग निम्त्याउन सक्छ। विपदबारे चासो राखौँ, चनाखो बनाऊ। यो आग्रह र अनुरोधसँगै हामी लोकगीत सुनाउने क्रमको अन्तिममा आइसकेका छौँ। अब हामी यहाँहरूलाई अन्तिम लोकगीत सुनाउँदैछौँ, प्रेम राजा महत र राजेन्द्र लम्साल छेत्रीको स्वर प्रेम राजा महतको सङ्कलनमा। यो गीत सुनिसकेपछि राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: हहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: त्यसलाई त म कहाँ छाड्छु र, मैले जाने छ, भेटौ न पो।
3: ओहो दिदी, नमस्ते है, नमस्ते।
2: नमस्ते। ओहो, वकिल बाबु पो आउनु भएछ।
3: अनि यति धेरै रिस चाहिँ कोसँग हो?
2: कोसँग हुनु नि, त्यही पल्लो घर कि बोक्सीसँग नि, त्यसैले त मेरो छोरालाई बिरामी बनाए कि।
3: लौ हेर, बोल्नै नहुने कुरा पो बोल्नु भयो त। बोक्सीको आरोप लगाएर महिला विरुद्ध गरिने क्रूर, अमानवीय र अपमानजनक व्यवहार गर्नेलाई दण्डित गर्न बोक्सीको आरोप सम्बन्धी कसुर र सजाय ऐन 2072 निर्माण भई कार्यान्वयन समेत भइसकेका छ।
2: झन्डै मबाट ठुलो गल्ती भएको।
4: जानिराखौँ, कोही कसैलाई अन्धविश्वास र शङ्काको भरमा बोक्सी भनेमा वा आरोप लगाएमा मात्र पनि कानुनले दण्डित गर्छ, कोही बोक्सी हुँदैनन्। सबैलाई मानवताको व्यवहार गरौँ, कानुनको पालना गरौँ।
5: जनचेतनाका लागि रेडियो नेपाल।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू:
6: कोशी प्रदेशमा
5: भेडेटार धनकुटा,
6: आइतबारे इलाम,
5: पत्ताले डाँडा सोलुखुम्बु
6: र सिलौटी डाँडा पाँच थर,
5: मधेस प्रदेशमा
6: जितपुर बारा
5: र गौरी डाँडा महोत्तरी,
6: बागमती प्रदेशमा
5: खुमलटार ललितपुर,
6: सिमभन्ज्याङ मकवानपुर
5: र चरीकोट दोलखा,
6: गण्डकी प्रदेशमा
5: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
6: दुर्लुङकोट पर्वत,
5: पोखरा कास्की,
6: जोमसोम मुस्ताङ
5: र बन्दीपुर तनहुँ,
6: लुम्बिनी प्रदेशमा
5: सातदोबाटो रोल्पा,
6: बगनास काली पाल्पा,
5: रेसुङ्गा गुल्मी
6: अनि हेमन्तपुर र चौपट्टा दाङ,
5: कर्णाली प्रदेशमा
6: सिमीकोट हुम्ला,
5: खलङ्गा जुम्ला,
6: मानमा कालीकोट,
5: मुर्माटप मुगु,
6: जुफाल डोल्पा,
5: मुसी कोट जन्ती बस्ने लेक रुकुम पश्चिम
6: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
5: सुदूरपश्चिम प्रदेशमा
6: बुढीतोला कैलाली,
5: खोडपे बैतडी,
6: छापरी दार्चुला,
5: हेमन्तबाडा बजाङ,
6: उडीतोला डोटी
5: र काला जाग्रा पोरखे गढी बाजुरा।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचार, पछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्पराको पुनः प्रसारण। यति बेला भने रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। देशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। निरन्तरको वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मुगलिङ नारायणगढ सडक खण्ड र कान्ति लोकपथमा सवारी आवागमन अनिश्चितकालका लागि बन्द। आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना र बङ्गलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका ज्वलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। प्रधानमन्त्री शाहले विपन्न असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरङ्ग ओपिडी सेवाको कम्तीमा 10% सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो। निरन्तर वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मुगलिङ नारायणगढ सडक खण्डमा सवारी साधन चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जोखिमलाई मध्यनजर गरेर मुगलिङ नारायणगढ सडक खण्डमा हालका लागि सवारी साधन चलाउन रोक लगाइएको हो। सडक डिभिजन भरतपुरका अनुसार मुगलिङ नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलामा सडकमाथिबाट निरन्तर ढुङ्गा झरिरहेका कारण सडक दुईतर्फी अवरुद्ध बनेको छ। यसै गरी मकवानपुर हुँदै काठमाडौँ प्रवेश गर्ने दुई मार्गमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि जोखिमको कारण देखाउँदै सवारी आवागमनमा रोक लगाएको छ। हेटौडा ललितपुर जोड्ने कान्ति लोकपथमा सवारी आवागमन अनिश्चितकालका लागि बन्द गरिएको छ। यस्तै भीमफेदी देउराली कुलेखानी सिस्नेरी सडक आज साँझबाट भोलि बिहानसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको हो। हिजो रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो तथा खोला नालामा पानीको बहाव बढेकाले विभिन्न सडक खण्डहरू अवरुद्ध भएका कारण सडक यातायात प्रभावित भई उच्च जोखिमको अवस्था सिर्जना भएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो। यस्तै हेटौडा भैँसे भीमफेदी देउराली सिस्नेरी काठमाडौँ सडकमा पनि 12 घण्टाका लागि यातायात सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ। यात्रुको सुरक्षा तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले भन्दै मकवानपुर प्रशासनले सम्बन्धित सबै निकाय यातायात व्यवसायी चालक तथा सर्वसाधारणलाई सडक मार्गमा तोकिएको स्थान तथा समय पश्चात सवारी साधन सञ्चालन नगराउन तथा सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा आज यो वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ। नुनथरस्थित बागमती नदीमा अवस्थित पधेरा दोभान जलमापन केन्द्रका अनुसार आज मध्याह बाह्र बजेको मापन अनुसार बागमती नदीको जलसतह यो वर्षकै सबैभन्दा धेरै 3.90 मिटर मापन भएको छ। आज अपरान्न 4 बजे भने जलसतह घटेर 3.30 मिटर मापन भएको जल तथा मौसम विज्ञान विभागको पधेरा दोभान जलमापन केन्द्रमा कार्यरत जलमापन सहायक राजु पाटा मगरले बताउनुभयो। सोमबार दिउँसोदेखि पानी पर्न रोकिएपछि बागमती नदीमा पानीको सतह पुनः घट्न थालेको छ। वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर 8 घण्टापछि सञ्चालनमा आएको छ। करिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका 8 बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध भएको थियो। देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै र अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख छ। ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएको छ भने केही क्षेत्रहरूमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अडियालले जानकारी दिनुभयो। उहाँले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो। पानी परेका कारण देशका विभिन्न ठाउँमा सड़क अवरुद्ध हुन सक्ने भएकाले आफूहरू तयारी अवस्थामा रहेको सड़क विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
1: आइतबारदेखि नै देशभर अधिकांश भागमा बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भइरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशका केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका मौसमविद विनु महर्जन।
2: कोशी प्रदेशका पहाड र तराई भूभागका थोरै भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा, मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षासम्म हुने सम्भावना रहेको छ। भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना भोलिको लागि अलिक कम हुन्छ। अधिकांश बादल लाग्ने र भारीदेखि धेरै भारी वर्षा हुने क्रम भोलि भन्दा पर्सि चाहिँ कम हुँदै जानेछ। केही योजना बनाउँदै हुनुहुन्छ, कतै ट्राभल गर्दै हुनुहुन्छ भने विभागको आधिकारिक न्युज फलो गर्नुहोला, अलिकति सतर्कता पनि अपनाउनु होला भन्ने सबैमा अनुरोध गर्न चाहन्छु।
1: वर्षाका कारण राष्ट्रिय राजमार्गका विभिन्न स्थानहरूमा बाढी तथा पहिरो आउने, यातायातहरू अवरुद्ध हुने तथा यात्रुहरूलाई असहज हुन सक्ने अवस्थालाई मध्यनजर गरी समस्या समाधानका लागि सबै तयारी गरिएको सड़क विभागले जनाएको छ। सड़क विभागले आफूसँग भएका 277 हेभी इक्विपमेन्टहरू मध्ये 155 विगतमा पनि बाढी तथा पहिरोका कारण बढी क्षति पुग्ने गरेका राजमार्गका नजिक पर्ने गरी 140 स्थानमा परिचालन गरिएको जनाएको छ। बाँकी रहेका 122 हेभी इक्विपमेन्टहरू आवश्यकताका आधारमा परिचालन गरिने सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले जानकारी दिनुभयो।
3: वर्षाको यो अवस्थालाई ध्यान दिएर देशैभरिका त्यस्ता हाइवेहरू जहाँ चाहिँ धेरै जसो पहिरो गएर यातायात अवरुद्ध हुन्छन् त्यस्ता स्थानहरू पहिचान गरेका छौँ र 140 स्थानमा 155 हेभी इक्विपमेन्टहरू पहिरो जाने बित्तिकै त्यहाँ चाहिँ अपरेटर सहित स्ट्यान्ड बाई छन् र उनीहरू तुरन्तै मोबिलाइज गरेर त्यहाँको ल्यान्डस्लाइडलाई तुरन्तै क्लियर गरेर यातायात चाहिँ सुचारू गराउने।
1: यात्रुहरूको सहजताका लागि कुन कुन राजमार्गका कुन कुन स्थानमा सड़कको अवस्था कस्तो छ भन्ने जानकारीका लागि विभागको कल सेन्टर र वेबसाइटबाट बुझ्न सकिने पनि विभागले जनाएको छ। कर्णाली, मेची, बीपी राजमार्गका कतिपय स्थानमा पहिरोका कारण सड़क अवरुद्ध भएकाले छिटो भन्दा छिटो पहिरो पछ्याउने गरी विभागले उपकरणहरू परिचालन गरिरहेको जनाएको छ। सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्का।
3: विगतदेखि नै नजिक हुने गरेर हामीले चाहिँ इक्विपमेन्टहरू मोबिलाइज गरेका छौँ। कतिपय ठाउँमा सडक अवरुद्ध चाहिँ भइराखेका छन् र हामीले चाँडोभन्दा चाँडो चाहिँ यता सुचारू गराउने किसिमले मेन रिसोर्स हो, इक्विपमेन्ट हो, कमभन्दा कम अवरुद्ध होस् भन्ने किसिमले परिचालन गरेका छौँ।
1: आइतबारदेखि देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षा मंगलबारदेखि भने विस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा भइरहेकाले मौसमको जानकारी लिएर मात्र यात्रा थाल्दा सुरक्षित रहन सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ। जिल्लाको सानी त्रिवेणी गाउँपालिका 6 काप्री खोलामा पहिरो जाँदा पुरिएर दुईजनाको मृत्यु भएको हो। आज दिउँसो पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सानी त्रिवेणी 6 धामी गाउँका 46 मन्दिर साउद र 76 लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। भानु जन्म जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा सभामुख डोल प्रसाद अरियालले भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको सहज पहुँच उपलब्ध गराउनु भएको बताउनुभयो। भानु जयन्तीकै अवसरमा नेपाली शिक्षा परिषद र भानु माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथिको दफावार छलफलका क्रममा विधि विज्ञान प्रयोगशालाको काम, कर्तव्य, अधिकार र नमूना परीक्षणका सम्बन्धमा छलफल भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिमा मधेसको खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथि छलफल भएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकमा सांसदहरूले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा शौचालय व्यवस्थापन सम्बन्धी जनचेतना, चुरे क्षेत्रको दोहन नियन्त्रण र चुरे क्षेत्रमा वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। यही असार 24 गतेको मन्त्री परिषदको निर्णय अनुसार उहाँहरूलाई नियुक्त गरिएको हो। नियुक्ति पत्र प्रदान गर्नुहुँदै संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले दुवै संस्थाका नवनियुक्त अध्यक्षहरूलाई बधाई दिनुहुँदै परिणाममुखी काम गर्न निर्देशन दिनुभयो। उहाँले पुराना कानूनलाई समयानुकूल परिमार्जन गर्दै लैजान लागेको उल्लेख गर्दै मिडिया काउन्सिल विधेयक र आम संचार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढिसकेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
4: हेलो,
5: के गर्दैछौ?
4: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
6: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। बङ्गलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण गएको बाढी पहिरोमा परि राजधानी ढाका लगायत विभिन्न भागमा हजारौं मानिस विस्थापित भएका अधिकारीहरूले बताएका छन्। मृत्यु हुनेमा धेरैजसो कोक्स बजार क्षेत्रका रहेका छन्, जहाँ अधिकांश रोहिङ्ग्या शरणार्थीहरूको बाहुल्यता रहेको छ। हाल जलवायु परिवर्तनका कारण पनि भारी वर्षा र बेमौसमी वर्षाका कारण बङ्गलादेश प्रभावित भएको मौसमविदहरूले बताएका छन्। थाइल्याण्डको राजधानी ब्याङ्कक स्थित एक पबमा हिजो मध्यरातमा भएको भीषण आगलागीमा कम्तीमा 28 जनाको मृत्यु भएको छ भने 63 जना घाइते भएका छन्। घाइतेमध्ये 25 जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ। स्टेज नजिकै रहेको सर्किट ब्रेकरबाट धुवा निस्किएपछि विस्फोट भएको र केही क्षणमै बाक्लो धुवा तथा आगो पबभर फैलिएको थियो। अब आर्थिक समाचार बालिका मादेनबाट।
7: सरकारले कर्णालीमा विद्युत अवरुद्ध हुने समस्या समाधानका लागि यान्त्रिक क्रेन पठाउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको हो। मन्त्री श्रेष्ठ 2 साता अघि 3 प्रदेशका 5 जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेत लगायत कर्णाली प्रदेश लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो। उक्त निर्णयसँगै सेवा अवरोध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनु पर्ने बाध्यता कम भई विद्युत मर्मत तथा सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी हुने मन्त्री श्रेष्ठको भनाइ छ। पर्वतको बिहादी गाउँपालिका 2 बर्राचौर निवासी देवेन्द्र पराजुलीले उन्नत जातको भैँसी पालनबाट मासिक 1 लाख भन्दा बढी आमदानी गर्दै आउनु भएको छ। रोजगारीको खोजीमा हजारौं नेपाली युवा विदेशतर्फ लागिरहेका बेला 40 वर्षीय पराजुलीले भने गाउँमै बसेर कृषि र पशुपालनबाट सम्मानजनक आमदानी गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ। स्थानीय जातका 2-3 वटा भैँसीबाट सुरु भएको उहाँको व्यवसाय अहिले 5 वटा मुर्रा जातका उन्नत भैँसी र अन्य स्थानीय जातका गरी 10 वटा भैँसीसम्म पाल्दै आउनु भएको छ। दैनिक 80-100 लिटरसम्म दूध उत्पादन हुने फार्मबाट स्थानीय बजारसँगै हुवास, गुल्मीको पूर्तिघाट र स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ। भैँसीको दूधको माग उच्च भएकाले बजारको अभाव नभएको पनि उहाँले बताउनुभयो। कास्की जिल्लाको मोदी खोलामा आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 8 र 10 को सीमा स्याउली बजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँ पुल बिरेठाँटी घान्द्रुक सडकमा यातायात बन्द भएको छ।
0: अब खेल समाचार अझै बमबाट।
8: फिफा विश्वकप फुटबलमा सेमी फाइनलका खेल बुधबारबाट सुरु हुँदैछन्। पहिलो खेलमा 2 युरोपेली राष्ट्रहरू स्पेन र फ्रान्स फिफा विश्वकपमा 20 वर्षपछि आफ्नो सामने हुन लागेका छन्। त्यस्तै दोस्रो सेमी फाइनलमा भने अर्जेन्टिना र इङ्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपमा फ्रान्स र स्पेन पछिल्लो पटक जर्मनीमा भएको सन् 2006 विश्वकपमा खेलेका थिए। उक्त खेलमा फ्रान्स 3-1 विजयी भएको थियो। अन्तिम 16 खेलमा स्पेनलाई हराएको फ्रान्सले फाइनलसम्मको यात्रा तय गरेको थियो। उपाधि भिडन्तमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित फ्रान्स उपविजेतामा सीमित भएको थियो। विश्वकपको मञ्चमा दुई राष्ट्रबीच यो नै पछिल्लो तथा पहिलो भिडन्त रहेको थियो। समग्र अन्तर्राष्ट्रिय फुटबलमा भने दुई देशबीच 38 खेल भएको छ, जसमा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी हुँदा 7 खेल बराबरीमा सकिएको छ। स्पेन र फ्रान्स बीच पछिल्लो वर्षको जुन 6 भएको नेसन लिगको सेमी फाइनलमा खेल भएका थिए। सो खेलमा स्पेनले 5-4 नतिजा आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेमी फाइनलमा भने अर्जेन्टिना र इङ्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन्। लामो अन्तर्राष्ट्रिय करियरमा मेसीले पहिलो पटक इङ्ल्यान्डको सामना गर्न लागेका हुन्। विश्वकप इतिहासमा अर्जेन्टिना र इङ्ल्यान्ड बीच हालसम्म 5 पटक भेट भएको छ। सन् 1962 पहिलो भेटमा इङ्ल्यान्ड विजयी भएको थियो भने 1966 पनि अर्जेन्टिनालाई हराउँदै इङ्ल्यान्डले विश्वकप उपाधि जितेको थियो। सन् 1986 विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ह्यान्ड अफ गड गोल र शताब्दीको उत्कृष्ट गोलको मद्दतमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई पराजित गर्दै अन्ततः विश्वकप उपाधि जितेको थियो। सन् 1998 विश्वकपमा डेभिड बेह्याङ रातो कार्ड पाएपछि पेनाल्टी सुटआउटमा इङ्ल्यान्ड प्रतियोगिताबाट बाहिरिएको थियो। त्यसको 4 वर्षपछि सन् 2002 विश्वकप समूह चरणमा बेक्ह्यामकै पेनाल्टी गोलको मद्दतमा इङ्ल्यान्डले 1-0 जित निकाल्दै त्यसको बदला लिएको थियो। सन् 2005 पछि भने यी दुई फुटबल महाशक्ति बीच कुनै पनि अन्तर्राष्ट्रिय खेल भएको छैन।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाका साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। निरन्तर वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मुगलिङ नारायणगढ सडक खण्ड र हेटौडा ललितपुर जोड्ने कान्ति लोकपथमा सवारी आवागमन अनिश्चितकालका लागि बन्द। देशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। र बंगलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु। एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु। निर्जन बस्तीको बास भयो मेरो अहिले छु त केवल यादहरूकै यादमा म छु। अहिले छु त केवल यादहरूकै यादमा म छु।
1: यस्तै यस्तै भावका सदाबहार सुमधुर गीतहरू साथमा चोटिला मुक्तकहरू मुक्तकिलो कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब हरेक सोमबार राति 10 बजेको हिन्दी समाचारपछि मात्र रेडियो नेपालबाट।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल, राम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल .com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। नेपालको विभिन्न ऐतिहासिक कालखण्डमा राजघाट चलाउँदै आएको एउटा जातिका रूपमा चिनिने जाति हो ठकुरी जाति। ठकुरी जाति शाही, शाह, बम, पाल, सेन, सिंह, मल्ल आदि थरका रूपमा चिनिन्छन्। ठकुरीलाई क्षेत्रीयहरूको एक वर्ग वा थरका रूपमा लेखिएको पाइन्छ। त्यसो त ईस्वी सम्बत 605 राजा भएका अंशुवर्मा पहिलो ठकुरी राजा भएको र अंशुवर्मा पछि पनि विभिन्न कालखण्डमा शक्तिशाली विशाल राज्यहरू चलाएको पाइन्छ। ठकुरीहरूको पारम्परिक वेशभूषामा पुरुषहरूले दौरा सुरुवाल, कोट, टोपी र महिलाहरूले गुन्यु, चोलो, धोती, सारी, घाघरो, गाउन लगाउँदछन्। पुरुषहरूको नामकरणमा बहादुर, जङ्ग, विक्रम, कुमार आदि नामको बीचमा राखिएको पाइन्छ भने महिलाहरूमा देवी, राज्यलक्ष्मी, कुमारी, लक्ष्मी आदि नामको बीचमा राखिएको पाइन्छ। ठिक्क उचाइ र हृष्टपुष्ट शरीरले ठकुरीहरूलाई शारीरिक रूपमा चिनाउँछ। ठकुरीहरूले जनै धारण गरेर गायत्री पाठ गरी पूजा गर्ने प्रचलन, खानापछि भान्सा लिपोत गर्ने पुरानो चलन महत्वको रूपमा लिइन्छ। ठकुरी समाजमा बडा दशैं, भाइटिका, तिहार र भैलो, भुव पर्व, माघे संक्रान्ति, चैते अष्टमी, श्रावण पूर्णिमा आदि चाडपर्व महत्वका साथ मनाइन्छ र नयाँ वर्ष रवि संक्रान्ति, साहुने संक्रान्ति, गौरा पर्व हुम्लाका कल्याल ठकुरीले मनाउँदछन्। समाजका क्षेत्री लगायत अरू जातिसँग सुमधुर सम्बन्ध राखेर सामाजिक व्यवहार र समाजसेवामा तत्पर रहने जाति हो ठकुरी जाति भनेर कालीबहादुर शाहीले लेख्नु भएको छ। ठकुरी जातिमा आफ्ना सम्मान गर्नुपर्ने, नातागोता र आदर गर्नुपर्नेलाई सम्मानजनक शैलीको भाषा र सम्बोधन गर्ने पारम्परिक चलन छ। कुलकुटुम्ब र मान्यजनलाई त्यस किसिमको भाषा र शैलीले सम्बोधन गर्ने गरिन्छ। आमालाई मुवा, बाबुलाई बुवा, बाजेलाई हजुरबुबा, बजेलाई हजुरमुवा, श्रीमानलाई राजा, श्रीमतीलाई महारानी, देवरलाई बाबु साहेब, नन्दलाई मैया रानी, भाइकी श्रीमतीलाई भाइकी रानी आदि भनिन्छ भने अनुरोध गर्नुपर्दाका शैलीहरूमा खानुलाई जिउनार गर्नु, जानुलाई सवारी हुनु, बस्नुलाई राज हुनु, भन्नुलाई मर्जी हुनु जस्ता शैलीको प्रयोग गर्ने प्रचलन छ। आजको कार्यक्रममा हामी ठकुरी जातिको परिचय, केही ऐतिहासिक र सांस्कृतिक विषयवस्तु साथै कर्णालीका ठकुरीहरूका केही सामाजिक संस्कार सम्बन्धी प्रसङ्गहरू समेट्ने जमर्को गर्दैछौँ। त्यसो त नेपाली भाषा, संस्कृति र सभ्यताको उद्गम स्थल पनि हो कर्णाली। कार्यक्रममा ठकुरीहरूको वर्तमान अवस्था र केही सांस्कृतिक प्रसङ्गमा ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष, समाजशास्त्री तथा अध्येता डाक्टर दलीप कुमार मल्लसँगको कुराकानी रहनेछ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रम अघि बढाउँ सामाजिक संस्कारहरूबाट। यस सम्बन्धी आजका सामग्री हामीले नेपालका जातीय सामाजिक संस्कार पुस्तकमा प्रकाशित कर्णालीका ठकुरी जातिको सामाजिक संस्कार शीर्षकमा कालीबहादुर शाही केभी सिम्पलले लेख्नु भएको लेखका आधारमा तयार पारेका छौँ। ठकुरीहरूले हिन्दू धर्मशास्त्र अनुसारका 16 संस्कारहरूलाई सम्मानका साथ स्वीकार र अवलम्बन गर्दै आएका छन्। विशेष गरी कर्णालीवासी ठकुरीहरूका पारम्परिक संस्कृतिमा छोरो जन्मिँदा छरछिमेकी र गाउँलेहरूले छोरालाई जन्म दिने आमा बाबु र शिशुका बाजे बजैलाई फुलपाती कानमा सिउरिदिन्छन् अनि आशिक पनि दिन्छन्। तिम्रो छोरा नाति जन्म्यो, छैठ गर्नु, न्वारान गर्नु, व्रतबन्ध गर्नु, राम्री लक्षिणकी बुहारी ल्याएर विवाह गर्नु, नातिको आर्जन उपार्जन खानु, बुढिन्ज्यासम्म बाँच्नु, पहेँलो फुल्दासम्म बाँचिरहनु भनी आशिष दिने परम्परा पाइन्छ। छोरा जन्मेको दिन राति घरमा सेलरोटीको सगुन बनाइन्छ। त्यो रात देउडा शैलीको चुट्किला पनि खेलिन्छ। खेल्नेहरूलाई अक्षतापाती लगाइदिन्छन्। बालक जन्मेको 6 दिनका राति भगवान भविनीले उसको भाग्य रेखा कोर्न आउँछन् भन्ने विश्वासका साथ छैठी संस्कार पालना गरिन्छ। त्यस दिन गहुँको पिठो, तेल, चामलको व्यवस्था गरिएको हुन्छ। छरछिमेकीलाई पनि निम्ता गरिन्छ। स्थानीय बाजा, ढोल, ताल, दमहा, छुड्के, नर्सिङ आदि बोलाउने प्रचलन समेत पाइन्छ। छैटीका बेलुकादेखि सेल पकाइन्छ। आगो बाल्न काठका मुढा दाउराको व्यवस्था हुन्छ। साँझ परेपछि महिला पुरुष छतमा चुटकिला खेल्न जान्छन् भने छतको ठिक बीचमा माटोको ढिस्को बनाएर त्यसमाथि आगोको अगेटो बालेका हुन्छन्। मध्यरातमा चुटकिला खेलिसकेपछि सगुनो बाँडिन्छ र त्यस समयमा बुढापाकाहरू समेत बख्खु लगाएर माथमा पगरी बेरेर सजी सजाउ भई देउडा शैलीको फाक खेल्छन्। उता घरभित्र नवजात शिशु र सुत्केरी आमा भएको ठाउँमा पण्डित सहितको विधिवत कार्यहरू हुँदै गरेका हुन्छन्। तामाको भाँडोमा चामल भरी पाथीमा दियो र विभिन्न परिकारका सगुन राखिएका हुन्छन्। त्यहाँ बाबियाको कुचोलाई भोटो र काठो टोपी लगाइदिएर राखिएको हुन्छ। दियो बालेपछि मागल गाउने मुगलेरीहरूले बत्तीको स्वागतमा मागल गाउँछन्, पूजा गर्छन्। पण्डितले पनि फुलपाती दुबो अक्षताले पूजा गर्छन्। त्यसबेला चार पाँचजना महिलाहरूले मागल गाउँछन्। राति विवाहित महिला र अविवाहित केटीहरूको समूह समूह भई बालो नचाउँछन्। त्यसमा सासु र बुहारीको समूह पनि हुन्छ। बालो नचाउँदा बाबियाको कुचोलाई भोटो र काँठो बनाएर हातमा समाएर पालै पालो दोहोरी बालो नचाउने गाथा गाउँछन्। सासुको पक्षबाट विवाहित महिला र बुहारीको पक्षबाट अविवाहित केटीहरूले दोहोरीका रूपमा बालो नचाउने गीत गाउँछन्। त्यसपछि नौ दिनको न्वारान गर्ने चलन कर्णालीका ठकुरीहरूमा छ। न्वारानको दिन पण्डित बोलाएर बिहानै घर लिपपोत गरिन्छ, नवग्रहको पूजा गरिन्छ, बच्चा जन्मेको साइत नक्षत्र घडीपला दिनबार हेरेर नाम राखिन्छ। प्राय 20 दिनपछि मात्र ज्योतिषीलाई साइत जुराउन लगाएर बालकलाई सुत्केरी भएको ठाउँबाट घरभित्र प्रवेश गराउने गरिन्छ। यसरी गृह प्रवेशपछि मात्र शुद्ध मान्ने चलन छ। बच्चा 6-7 महिनाको भएपछि कामधन्दा गर्नुपर्दा समस्या पर्ने भएकाले अथवा डोकोमा मात्र बोक्नुपर्दा बढी झन्झट हुने भएकाले पण्डितलाई साइत जुराउन लगाई बुई लाउने प्रचलन छ। सगन खुवाई लगन जुरेका बुढापाकाबाट बुई लगाइन्छ। बच्चा जन्मेको 6-7 महिना भएपछि ज्योतिषीद्वारा साइत निकाली सगुनहरू बनाई काँसको भाँडोमा रोखडा अर्थात् चाँदीका रुपैयाँ वा सुनका रुपैयाँ जस्ता वस्तुले बच्चालाई खानेकुरा खुवाएर अन्नप्राशन गरिन्छ। पञ्चामृतका साथ अक्षता पनि लगाइन्छ र बच्चालाई दक्षिणा पनि दिइन्छ र आमन्त्रितलाई सगुन र अन्य परिकार खुवाइन्छ। बच्चा 2-3 वर्षको भएपछि साइत हेराई रौँ काट्ने कर्म गरिन्छ। कुन राशि वर्गको मान्छेलाई लगन जुरेको छ सोही अनुसार बच्चाको रौँ कैँचीले काटिन्छ। त्यो रौँ बच्चाका दिदी बहिनीले काँसको थालुवा बटुकोमा थाप्दछन् र त्यो थालुवा बटुको दिदी बहिनीले दाइजो भनेर लिन्छन्। कर्णालीका ठकुरी समुदायमा छोराको सय श्रृङ्गार भन्ने पारम्परिक प्रचलन अनुसार श्रृङ्गारमध्ये एक महत्त्वपूर्ण श्रृङ्गारका रूपमा लिँदै व्रतबन्ध आवश्यक र महत्त्वपूर्ण पुण्य धर्म मानिन्छ। व्रतबन्ध बच्चा 6-7 वर्षको भएदेखि 15-16 वर्षको उमेरसम्ममा गरिसक्ने चलन छ। व्रतबन्ध पण्डितको लगन र उसको जन्मकुण्डली अनुसार ग्रहदशा अलि नराम्रो भएको वर्षमा गरिन्छ। साइत अनुसार एकजना आमा बाबु भएकी कन्या केटीले दुबो कोरेर ल्याउँछ भने त्यस्तै दाउरा काट्ने लग्नेरोले दाउरा काट्छ। सल्लाका 5-7 वटा झोपाहरू ल्याएर जग्गी थापेर गोठमा राखिन्छ। रातभरि जग्गी गरिन्छ। पण्डितले सबै कर्मकाण्ड गर्दछन्। बिहान झिसमिसेमै भने ब्राह्मण र ठकुरीको संस्कारमा जोगीसर लगाएर चुडा कर्म गर्ने, पहिलो पटक छुराले केस काट्ने गरिन्छ। लग्नेरोले केस काट्दा दिदी बहिनीले केस थाप्ने गर्दछन्। रातभर छतमा देउडा चुटकिला र फाक खेल्ने गरिन्छ। सगुन खुवाइन्छ र बिहान प्रचलन अनुसारको परिकार बनाएर खुवाइन्छ। व्रतबन्ध गरेको केटोलाई अक्षतापाती फुल लगाएर दक्षिणा समेत आशीर्वाद दिइन्छ। वैवाहिक परम्परामा कर्णाली क्षेत्रका ठकुरीहरूमा आफ्नै कुटुम्ब सिंह पाल चन्द खाँड हमाल शाह मल्ल शाही आदि एक आपसमा फरक गोत्रीयसँग विवाह गर्ने चलन छ। प्रचलित माघी विवाह अनुसार फरक गोत्रकी ठकुरी कन्या विवाहका लागि 5-7 जना जानमान र केटासहित केटीका घरमा पुगेर कुरा चलाउँछन्। एक आपसमा स्वीकार गरेपछि विधिवत सगुन जनै सुपारी लिएर जान्छन् र पण्डितको लगन अनुसारको साइतमा वचन छुटाउने अर्थात् माग्ने काम बत्ती बालेर सम्पन्न हुन्छ। त्यसपछि लगनको साइत अनुसार साई लगाउने गरिन्छ। साई लुगा राता हुन्छन् र सुन चाँदीका औँठी चन्द्रमा मूल तिलहरी आदि गरगहना पहिराइदिन्छन्। परम्परा अनुसार कसैले माइती घरमा विवाह गरी पठाउने गर्दछन् भने कसैमा केटाको घरमा विवाह गर्ने चलन पाइन्छ। साई लगाउने दिनमा केटीका माइतीहरूले तामाको ताउलोमा छोरीको र ज्वाइँको विधि अनुसार गोडा धुने गरिन्छ। माइती पक्षद्वारा आफ्नो गच्छे अनुसार दाइजो दक्षिणा भाँडा घोडा भैँसी पशु घडेरी सुन चाँदी आदि दिने चलन परम्परामा देखिन्छ। केटा पक्षले ससुरालीलाई नाता अनुसार ढोकभेट गरेर उपहार स्वरूप लत्ता कपडा लगायतका सामग्री चढाएर ढोक गर्ने चलन छ। शाही लगाएको 3-5 दिनभित्र केटा पक्षले आफ्ना घरमा विवाहका सबै धार्मिक र विधिवत प्रक्रिया सम्पन्न गर्ने पारम्परिक प्रचलनमा पाइन्छ। केटीको माइत घर केटाको घर नजिकै छ भने माइती घरमा 80-100 जन्ती घोडा बाजा समेत लिएर तामझामका साथ स्वागत गरेर ल्याउँदछन्। यदि केटीको घर टाढा भए 10-15 जन्तीले मात्र बेहुरीलाई स्वागत गरेर ल्याउँछन्। जब केटाको घरमा पुग्छन् अनि केटाको घरमा ज्योतिषको लगन अनुसार विवाह गरिन्छ। उपाध्याय पौलोले विवाह जग्गीमा विधिवत विवाहको कार्य सुरु गर्दछन्। त्यसपछि मागल गाउने लगायतका विभिन्न चरणहरू सम्पन्न हुन्छन्। ती विधिहरूमा डोला पुज्ने, भामरी घुम्ने, लाहा भर्ने, सत्य सिन्दुर हाल्ने, पञ्चामृत खुवाउने, पाथी भर्ने, चुल्ठी गाँस्ने, ढोकभेट गर्ने, सुवाला कुल्याउने अर्थात् बेहुला बेहुलीले 7 बत्ती गोडाले टेक्दै जानुपर्ने र बन्दुक पड्काउने, गोबरमाथि अक्षता पाती लगाएर ढोक गरेर ढोकाभित्र प्रवेश गर्ने आदि विस्तृत विधिहरू छन्। यहाँ यति मात्र राख्यौं। कर्णाली भेगका ठकुरीहरूमा पारम्परिक रूपमा पाइने संस्कार संस्कृतिका प्रसङ्गमा यी विषयवस्तु संक्षेपमा मात्र रहे। हालको समयमा प्राचीन अवस्थाभन्दा परिवर्तनहरू हुँदै आएको पाइन्छ भनेर अन्तमा लेखक कालीबहादुर शाही केबी सिम्पलले लेख्नु भएको छ। हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल राम्रो, संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र, हाम्रा आस्था हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
0: आजको कार्यक्रममा हामी ठकुरी जातिको संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने जमर्को गर्दैछौँ। अब लागौँ कुराकानीतर्फ। ठकुरी जातिका केही ऐतिहासिक सांस्कृतिक प्रसङ्गमा ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष समाजशास्त्री अध्येता डाक्टर दलीप कुमार मल्लसँग कुराकानी गरेका छौँ। यहाँलाई कार्यक्रममा स्वागत छ।
2: हस्, धन्यवाद।
0: ठकुरी समुदायको बसोबास कहाँ कहाँसम्म रहेको छ वर्तमानमा, ऐतिहासिक थाथलो सहित संक्षिप्तमा बताइदिनुहोस् न।
2: अब यो ठकुरीको बसोबासको स्थान हेर्ने भने त हामीले अब यो नेपालको इतिहास नै अध्ययन गर्नुपर्ने हुन्छ, होइन र तर पनि जब होइन ठकुरीको इतिहासलाई चाहिँ मेनली 2224 इतिहासमा चाहिँ जोडिएको कारणले गर्दा सिन्जा सभ्यताबाट नै हामीले हेरिएको छ। तर त्योभन्दा अगाडि चाहिँ हामी लिच्छविकालीन इतिहास, मध्यकालीन इतिहास हेर्दा चाहिँ यो नेपालको सबै भूभागलाई चाहिँ हामीले अध्ययन गर्न सक्यो भने बल्ल ठकुरी जातिको चाहिँ बसोबास र स्थान चाहिँ पत्ता लगाउन सकिन्छ। अहिले हामीले विशेष गरी चाहिँ 2224 होइन जसले राज्य गरेका थिए नि उहाँहरूलाई चाहिँ ठकुरी भनिएको छ। तर बसाइसराई र अहिले वासस्थानको भन्नुभयो नि त्यो प्याटर्नलाई हेर्दा त अलिक ठुलो भूगोल लिनुपर्छ।
0: ऐतिहासिक थाथलो चाहिँ कर्णाली प्रदेश भन्दा हुन्छ अहिले।
2: अहिले एकदम कर्णाली प्रदेश नै हाम्रो चाहिँ होइन थाथलो, सबै ठकुरीको उत्पत्ति त्यहीँबाट आएको देखिन्छ।
0: अहिले अब ठकुरी समुदायको बसोबासको स्थिति अहिले चाहिँ कस्तो छ, वर्तमानमा कहाँ कहाँसम्म छन् ठकुरीहरू?
2: अहिले त विश्वभरि नै छन् होइन ठकुरीहरूको, जस्तो अहिले होइन धेरै पहिला हाम्रो बर्मामा पनि ठकुरीहरू छन्, अनि आसाममा छन्, देहरादुनमा छन्, त्यसपछि लिएर आएर यो भारतको दक्षिण प्रदेशतिर छन्, अहिले अमेरिका युएस जहाँ पनि छ होइन। हाम्रो धेरै ठाउँमा विश्वमै जहाँ जहाँ ठकुरी पुगेको छ उहाँहरूले चाहिँ आफ्नो ठकुरी राखेर चाहिँ सङ्घ संस्था खोल्नु भएको छ। त्यस कारण अहिले चाहिँ विश्वभरि नै छ भन्दा हुन्छ अहिलेको यो 21 शताब्दी।
0: नेपालभित्र चाहिँ वितरण कस्तो देखिन्छ, पूर्व मध्य वा पश्चिम?
2: नेपालको
0: प्रदेशगत हिसाबले
2: नेपालमा चाहिँ हाम्रो यो पूर्व कोशी प्रदेश र तराई होइन प्रदेशमा चाहिँ कम छौँ हामी होइन, र बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र अब सुदूरपश्चिम प्रदेशमा चाहिँ हामी ठकुरीको बसस्थान छ। र मेन चाहिँ कर्णालीमै धेरै छौँ, कर्णाली नै होइन हाम्रो ठकुरीहरूको अझै पनि धेरै ठकुरी भएको ठाउँ चाहिँ कर्णाली हो। र अब माइग्रेसन प्याटर्नले गर्दा चाहिँ त्यही कर्णालीका ठकुरी सबै ठाउँका ठकुरीहरू चाहिँ अब काठमाडौँ आएर बस्ने प्रचलन बढेको छ नि त, त्यो हिसाबले चाहिँ हामी काठमाडौँमा पनि धेरै ठकुरीहरूको वासस्थान चाहिँ छ।
0: ठकुरीहरूको जनसङ्ख्याको अवस्था चाहिँ कस्तो देखिन्छ तथ्याङ्कहरूमा, बढ्दो क्रम घट्दो क्रम?
2: यो चाहिँ अहिले चाहिँ होइन हाम्रो जनसङ्ख्याको 1.7% लगभग 5 लाखको जनसङ्ख्यामा छ, तर हामी अझै पनि सही तथ्याङ्क चाहिँ निकाल्न सकेका छैनौँ। कसैले चाहिँ होइन ठकुरी पनि नलेख्ने, अहिले चाहिँ यो ठकुरी लेख्ने भन्ने प्रचलनले गर्दा केही तथ्याङ्क चाहिँ आएको हो होइन। अझ यसैमा पनि हामीले चाहिँ अझै हाम्रा ठकुरीहरू र हामी ठकुरी नलेख्नेहरू पनि छन् नि त होइन, त्योलाई जनसङ्ख्या गऱ्यौँ भने त्यो 5 लाखभन्दा माथि नै हुन्छौँ जस्तो मलाई लाग्छ।
0: अब ठकुरी जातिको सभ्यताको विकास सम्बन्धी विषयवस्तुहरू चाहिँ के पाइन्छन् वा उत्पत्ति सम्बन्धी केही भनाइ जनश्रुति?
2: अब ठकुरी शब्द हो होइन, यसलाई चाहिँ सांस्कृतिक शब्दबाट पनि होइन व्याख्या गरिएको छ। ठाकुर भनेको चाहिँ हेड अफ द स्टेट वा गाउँको मुखिया भन्ने प्रचलन छ होइन। र अर्को चाहिँ ठक्रस भन्ने चाहिँ रक्त शुद्धता पनि भन्छ कि, जस्तो राजाले त्यो बेलामा त तत्कालीन समयमा त यो जातिभन्दा पनि संस्कार ठुलो रहेछ हेर्नुहोस् होइन। संस्कार मिलाउनको लागि एक राज्यले अर्को राज्यबाट विवाह गर्ने प्रचलन थियो, अनि त्यो कारणले गर्दा ठक्रस भनेको त अब एउटा ठकुरी भनेको त क्षत्रिय पनि हो नि, क्षत्रिय धर्मपालक ठकुरी हो, क्षत्रिय भनेको वरियर हो, योद्धा हो नि त होइन, लडाकु जाति जसले प्रशासन चलाउने व्यवस्थापन गर्ने, त्यस कारणले गर्दा नै ठकुरीलाई चाहिँ एउटा प्रशासक गुड प्रशासक भएर विष्णुको अवतार पनि मान्ने प्रचलन हो। तर अहिले यसलाई चाहिँ भाष्य अर्को बनाइयो होइन, त्यो हिसाबले चाहिँ ठक्कर ठाकुर ठकुरी र अहिले हाम्रो पनि कुरामा चाहिँ एउटा टाकुरामा बसेको हिसाबले चाहिँ होइन ठाकुरी भन्दा भन्दा ठाकुरी भएको भन्ने प्रचलन छ। हो डेफिनेटली तत्कालीन समयमा चाहिँ होइन अब अहिलेको जस्तो शस्त्र अस्त्र थिएन, डाँडामै बस्नु पर्थ्यो होइन, लडाइँको लागि शत्रुसँग पराजय गर्न त डाँडोमा बस्नु पर्थ्यो नि, त्यस कारणले गर्दा टाकुरा चाहिँ मा बस्ने चाहिँ हो होइन प्रशासन चलाउनलाई। तर शब्दगत रूपमा चाहिँ हामीले यो संस्कृत वर्ड ट्रिबिटेन वर्ड होइन को व्याख्या गरेको छ नि, त्यही हिसाबले नै ठकुरी शब्दको उत्पत्ति र होइन यो भनाइहरू चाहिँ हामीले होइन त्यसरी व्याख्या गर्दा एकदम उच्चतम हुन्छ जस्तो लाग्छ।
0: अब ठुलो भूगोल लामो इतिहास भएको सन्दर्भमा विभिन्न मूलको प्रसङ्ग पनि पाइँदो रहेछ ठकुरीका सन्दर्भमा होइन, र खास गरी ठकुरी जातिका सन्दर्भमा अध्ययन गर्दा विस्तृत रूपमा बुझ्नुपर्ने हुन्छ भनिएको पाइँदो रहेछ होइन। अब ठकुरीहरूको उत्पत्ति सन्दर्भमा यी विषयवस्तुलाई कसरी बुझ्नुपर्छ यो विषयलाई अलिकति?
2: यसलाई चाहिँ जस्तो होइन हाम्रो अब इतिहासविदहरूले चाहिँ अब होइन मङ्गल मूल होइन र खसारी होइन खसभित्र होइन अब कर्णालीभन्दा पारीका वा यो पिठानभन्दा पारी कर्णालीकालाई चाहिँ खसकै अपडेटेड हो भनिन्छ भने गण्डकीलाई चाहिँ मगरहरूको अपडेट हो भनिन्छ। तर इतिहास र सन्दर्भ सामग्रीले चाहिँ त्यो पुर्याउन सक्दैन हेर्नुहोस्। फर इक्जाम्पल यहाँ चाहिँ पृथ्वीनारायण शाहलाई चाहिँ मगर हुन् भनिन्छ नि त, हाम्रो इतिहासविदले पनि भन्नुभएको छ मगरहरू भनेर, तर मगरमा पनि उहाँको आलमदेवीमा पूजा गर्ने त मास्की राणा मगर हो, मास्की राणा मगर मात्रै हो नि, अझ आलम देवीमै गएर पूजा गरेको कल्चर हेर्ने हो भने त्यहाँ पनि सेपरेसन छ, डिभिजन छ कि, डिभिजन अफ दि वर्क छ। र उहाँहरूको वंशाली भनेको के हो भन्दा भूपाल राणा राय भनिएको छ नि त, भूपाल राणा रायको छोरा चाहिँ खान्चा खान र मिन्चा खान होइन मृहन्चा पनि भनेको छ भने, अब खान्चा र मृहन्चा खान भनेको त मगर भाषामा तपाईँको जेठो राजा र कान्छो राजा भनिया हो नि, हाम्रो इतिहासविदहरूले चाहिँ भनिसक्नु भएको छ। तर कुनै पनि आधारमा चाहिँ मगरसँग जोड्न पनि सकिँदैन र खससँग जोड्नु पनि सकिँदैन, त्यो त प्रमाणले र इतिहासले वंशजले जोड्नु पर्यो नि त, त्यो नभइकन त हामी त बोल्ने ठाउँ हुँदैन नि त होइन। त्यो वंशज र प्रमाणले जोड्यौँ भने त ठिकै छ नि त, त्यो वेमा चाहिँ हाम्रो सन्दर्भ सामानले चाहिँ तथ्यगत दिन सक्दैन होइन। त्यो कारणले मैले के भन्छु नि अहिले नै तत्कालै यो मूलमा जोडिहाल्नुपर्ने आवश्यकता चाहिँ छैन होइन, र त्यो चाहिँ यथार्थपरक पनि हुँदैन।
0: ठकुरीलाई ठकुरीकै रूपमा चिनिनुपर्छ भन्ने यहाँको भनाइ।
2: अब ठकुरी समाजले सोसियल कन्स्ट्रक्टेड समाजले बनायो, साना ठाउँहरूका ठकुराइन गर्दा गर्दै ठकुरी बनायो नि त। त्योभन्दा अगाडि जानियो भने लिच्छवी कालमा पनि अंशुवर्मालाई ठकुरी लेखियो, अनि 900 शताब्दीमा वैश्य ठकुरीहरू पनि छन्, राघव देवहरू 2-4 पुस्ता हुनुहुन्छ उहाँहरू वैश्य ठकुरी। वैश्यको भाष्य फेरि अर्को छ होइन, वैश्य भनेको त हाम्रो मनुस्मृतिमा त अब ब्राह्मण क्षत्रिय वैश्य शूद्र छ नि त होइन। अब हामीले चाहिँ ठकुरीले चाहिँ क्षत्रिय धर्म पालन गर्ने कारणले गर्दा चाहिँ ठकुरीलाई वा त्यो योद्धालाई वा त्यो प्रशासक राम्रो चलाउनेलाई चाहिँ अब राज्य दिइयो होइन, त्यस कारण राजा बनाइयो होइन, त्यो हिसाबले चाहिँ आएको हो।
0: अब ठकुरीहरूको परम्परा बुझ्दा हेर्दा एउटा प्रकृति पूजक जातिको परम्पराहरू पनि देखिन्छ भनिएको पाइन्छ। प्रकृति पूजकका दृष्टिकोणले ठकुरीहरूका संस्कारगत विशिष्टताहरू चाहिँ के कस्तो देख्न सकिन्छ?
2: हो, मैले चाहिँ यसमा चाहिँ एकदम सही कुरा हो कि, किनभने मानव सभ्यताको विकासमा मानिस सबै प्रकृति पूजक हुन्, यो मेरो होइन कन्क्लुजन पनि यथार्थ पनि हो जस्तो लाग्छ. किन भन्दा हामीले प्रकृतिलाई नै पुजेर प्रकृति बिना त हामी बाँच्न सक्दैनौँ. भौतिक शरीर त पञ्चतत्व छ नि त, त्यही प्रकृति पूजक चाहिँ हामी हौँ. र यसको चाहिँ संस्करण हुँदै हामीले चाहिँ यो अलिकति सिम्बोलिक साङ्केतिक वेमा चाहिँ हामीले यसलाई अलि सभ्य वेमा चाहिँ अरूले अहिलेको आएको छ नि सभ्यताहरू होइन, जस्तो त्यसैमा हिन्दू सभ्यता भनौँ न होइन, हिन्दूकरण गरियो नि. यो चाहिँ प्रकृति पूजककै होइन सभ्यता स्वरूप आएको जस्तो लाग्छ मलाई. तर हामी सबै ठकुरी मात्र होइन, ठकुरी प्रकृति पूजक नै हो, तर हामी मानव सभ्यतामा सबै चाहिँ प्रकृति पूजक हो जस्तो मलाई लाग्छ.
0: अब ठकुरीहरूका संस्कारगत विशिष्टताहरूमा चाहिँ के देख्न सकिन्छ? अब जस्तै साईपाटाको प्रसङ्गमा पनि केही विशिष्टताहरू भएको भनिन्छ होइन, खाँडो जगाउने परम्परा पनि अलि विशेष रूपमा सुन्न पाइन्छ ठकुरीहरूबाट होइन. यो प्रसङ्गमा केही बताइदिनुहोस् न.
2: यो चाहिँ जस्तो यो हामी सबै ठकुरीहरूमा जब होइन 2224 राज्य स्थापना भयो, 2224 राज्यहरू भयो, त्योभन्दा पनि धेरै होइन राज्यहरू थिए, राजाहरू थिए, र त्यो हाम्रो कमन चिज चाहिँ हाम्रो साईपाटा हो र खाँडा जगाउने. किनभने साईपाटा चाहिँ यो ठकुरीकै हो. अहिले चाहिँ यसलाई परसंस्कृतिकरण सबैले गरिएको छ, त्यो राम्रो कुरालाई सबैले होइन संस्कृतिकरण गर्नुपर्छ र त्यो अकल्चराइजेसन गर्नुपर्छ.
0: साईपाटा भन्नाले विवाहको सम्बन्ध,
2: विवाहको सम्बन्धमा चाहिँ त्यो सगुन पनि हो र ठकुरीको पहिचान नै के हो त साईपाटा हो. है विवाहको संस्कारमा चाहिँ होइन हामीले त्यो साईपाटा लगेन भने त्यो ठकुरी वा त्यो शाही शब्द छ नि, शाही शब्द त अझ माथि जानुपर्ने हुन्छ यसको इतिहास खोज्दै जाँदा. त्यो शाही शब्द चाहिँ रोयल शब्द हो होइन, त्यो रोयल भनेको राजा हो होइन, राजाको लागि नै सगुनको रूपमा चाहिँ उपलब्ध गराउने साईपाटा हो भने खाँडो जगाउने चाहिँ त्यो हाम्रो इतिहास ठकुरीको त्यो वरियर योद्धा बनाउनु छ नि त होइन. ठकुरी त वरियर हो, योद्धा हो, क्षेत्रीय हो, त्यो कारण गर्दा त्यो खाँडोमा चाहिँ हाम्रा त्यो पूर्वजहरूको इतिहास सँगसँगै त्यो खाँडो, खाँडो भनेको त तपाईँको तरबार हो नि त, तरबार समाएर खाँडोले चाहिँ खण्ड खण्ड बनाउने पनि हो नि त होइन. भनेपछि त त्यो शत्रुको लागि खण्ड खण्ड बनाउने खाँडो हो. त्यो खाँडो जगाउने भनेको एउटा वीरता बनाउने, वीर बनाउने, त्यो एटिच्युड मनोवृत्ति बनाउने होइन, एउटा वरियर योद्धा बनाउने चाहिँ खाँडो जगाउने हो. त्यसमा चाहिँ हाम्रा पूर्वजहरूको व्याख्या गरिएको हुन्छ होइन, फलानाले यस्तो गरे, यस्तो गरे, यस्तो गरे.

गह हुन्छ। परिश्रमले पसिना, दुःख र पीरले आँसुको दह हुन्छ। हर दिन पीर, वेदना र अभावले भरिएको गह हुन्छ। परिश्रमले पसिना, दुःख र पीरले आँसुको दह हुन्छ। भावीको भाग्य लेख्ने मसिनै फरक भएर पो हो कि किन मेरो मात्र जीवन सधैँ दुःखद र भयावह हुन्छ? आगो बाल्नलाई कि त लाइटर कि त सलाई चाहिन्छ। असल मान्छे बन्नलाई त उपकार र भलाइ चाहिन्छ। आगो बाल्नलाई कि त लाइटर कि त सलाई चाहिन्छ। असल मान्छे बन्नलाई त उपकार र भलाइ चाहिन्छ। अरूले के चाहन्छन् मलाई के मतलब र हजुर म अडिग छु मेरो चाहनामा, उनै मलाई चाहिन्छ। दुःखमा सघाएको पल बिर्सन हुँदैन, भयो भने पनि सफल बिर्सन हुँदैन। मान्छे जतिसुकै खुड्किलो चढे पनि हेर विगतको धरातल बिर्सन हुँदैन यसरी विगतको धरातललाई बिर्सन नहुने कुरा व्यक्त गर्दै हुनुहुन्छ धीरज घरती बादलजी। धीरजी हुनुहुन्छ भेरी नगरपालिका जाजरकोटबाट। अब म धीरजीका केही थान मुक्तक बोल्छु। सायद हाम्रो थिएन मेल यति सम्झनु, बग्यो भने आँसुको भेल यति सम्झनु। एउटा घाम एउटा जुन बन्दै गयौँ भने नि यतिले खेल्छ खेल यति सम्झनु देखेर पीडा जानी जानी छन् नभए हुन्छ, यस्तै रोइरहेको छ मेरो मन नलाए हुन्छ। एक दिन समय सबैको आउँछ याद रहोस् यस्तो सधैँ मुटु दुखाउने वचन नलाए हुन्छ धीरजी अब धुन जोड्छु। आँसुले मुख धुनु पर्छ सोच्दै सोचिएन, जिन्दगीको यात्रा तय सँगसँगै गरौँ भन्थे एक दिन टाढा हुनुपर्छ सोच्दै सोचिएन पार्श्वमा धुन बजिसकेको छ। यो नजरको बयान म गरौँ कसरी। नारायण आचार्यको रचना, मुरलीधरको स्वर तथा संगीत रहेको यस गीत आज कार्यक्रमको अन्तिममा छोड्छौ। एतिन्जेलको बसाईमा आज विशेषतः घरदेशका मुक्तकीला मनहरूले हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नु भएका चुटिला पुटिला र बानकिला मुक्तकहरू नै बोल्यौ। बीच बीचमा सुगम संगीत पनि जोड्यौ। आज जे जति मुक्तकहरू वाचन गर्न सके उहाँहरूलाई फेरि पनि धेरै धेरै बधाई तथा शुभकामना भन्दै अर्को हप्ता तपाईँहरूसँग रेडियो तरङ्ग मार्फत भेट हुने बाचाका साथ तेतिन्जेलसम्मका लागि प्राविधिक साथी र म प्रस्तुता प्रमिला गजुरेल पनि ओझेल पर्छौ। यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्री।

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार
1: ए गजल की धुन
2: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि
3: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल गङ्गा

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा दुवै जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फा

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिन्हारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा देश।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्था बीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरङ्ग सेवाको कम्तीमा 10% सेवा सहुलियत पूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो। देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै र अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ। ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही क्षेत्रहरूमा मध्यसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले जानकारी दिनुभयो। उहाँले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो। कालीकोटमा पहिरोमा पुरिएर 2 जनाको मृत्यु भएको छ। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका 6 काप्री खोलामा पहिरो जाँदा पुरिएर 2 जनाको मृत्यु भएको हो। आज दिउँसो पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नी त्रिवेणी 6 धामी गाउँका 46 वर्षीय मन्दिर साउद र 76 वर्षीय लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। निरन्तर वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मुगलिङ नारायणघाट नारायणगढ सडक खण्डमा सवारी साधन चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जोखिमलाई मध्यनजर राखेर मुगलिङ नारायणगढ सडक खण्डमा हालको सवारी साधन चलाउनमा रोक लगाइएको हो। सडक डिभिजन भरतपुरका अनुसार मुगलिङ नारायणगढ सडक अन्तर्गत तुइन खोलामा सडक माथिबाट निरन्तर ढुङ्गा झरिरहेको कारण सडक दुईतर्फी अवरुद्ध बनेको छ। यसै गरी मकवानपुर हुँदै काठमाडौँ प्रवेश गर्ने 2 मार्गमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि जोखिमको कारण देखाउँदै सवारी आवागमनमा रोक लगाइएको छ। हेटौडा ललितपुर जोड्ने कान्ति लोकपथमा सवारी आवागमन अनिश्चितकालका लागि बन्द गरिएको छ। यस्तै भीमफेदी देउराली कुलेखानी सिस्नेरी सडक आज साँझबाट भोलि बिहानसम्मको लागि सवारी आवागमनमा रोक लगाइएको छ। यसै गरी हेटौडा वैंसे भीमफेदी देउराली सिस्नेरी काठमाडौँ सडकमा पनि 12 घण्टाका लागि यातायात सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ। सवारी सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा आज यो वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ। नुनथर स्थित बागमती नदीमा अवस्थित पधेरा दोभान जल मापन केन्द्रमा सोमबार मध्याह 12 बजेको मापन अनुसार बागमती नदीको जल सतह यो वर्षकै सबैभन्दा धेरै 3.90 मिटर मापन भएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। आज भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म दर्शन नीति र आदर्शको सहज पहुँच उपलब्ध गराउनु भएको बताउनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस् त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र पुष्परत्न बज्राचार्य, सहयोगी केदार भट्टसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।

0: वातावरण र पर्यावरण सम्पूर्ण प्राणीहरूको पहिलो घर हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण अन्तर्गत रेडियो नेपालको केन्द्रीय प्रसारण 98.1 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरको बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। तपाईँ हामीले टेक्ने धरती अर्थात् माटोभित्र हाम्रो जनजीवन लुकेको हुन्छ। मानव स्वास्थ्य पनि माटोमा निर्भर छ, हावामा निर्भर छ र पानीमा निर्भर छ। तपाईँ हामीसँग भएका सबै थोक प्राकृतिक सौन्दर्यताभित्र पर्छ। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर वातावरणीय सन्तुलनका सम्बन्धमा जानकारी, जनआवाज र हाम्रा प्राकृतिक सौन्दर्यता र वातावरण कसरी बिग्रदै गएको छ त भन्ने सम्बन्धमा गरिएको छलफल लगायतका सन्दर्भ सामग्री आजको कार्यक्रममा राख्नेछौ। कार्यक्रमको सुरुवातमा सुनौ वातावरणीय सन्तुलनका सम्बन्धमा जानकारी। पर्यावरणीय सन्तुलन कायम राख्नको लागि स्थिर अवस्था र उपयुक्त निर्णय निर्माण आवश्यक छ। विश्वभर जल प्रदूषण घटाउने लक्ष्य प्राप्त गर्न फोहोर पानी प्रशोधन प्रक्रियाको नियन्त्रण, पूर्वानुमान र अनुकूलन महत्वपूर्ण हुन्छन्। हालका अध्ययनहरूले देखाएका छन् कि सफ्ट कम्प्युटिङ प्रविधिहरू प्रयोग गरेर विकसित मोडेलहरूले यो प्रक्रियाको कार्य सम्पादन दक्षता बढाइसकेको छ। अझ सरल र प्रयोगकर्ता मैत्री सफ्ट कम्प्युटिङ प्रविधिहरू विकास गर्न थप अनुसन्धान आवश्यक छ। धातु, कीटनाशक र औषधिजन्य प्रदूषकहरू जस्ता विभिन्न प्रकारका जल प्रदूषकहरूको अवशोषण घटाउन विभिन्न खालका प्रविधिहरू प्रयोग हुँदै आएका छन्। जानकारीपछि अब अर्को प्रसंग।
1: सेता दन्ते लहर फिजाएका जवान हिमालहरू अहिले थोत्रा र काला पत्थरमा परिणत हुन थालेका छन्। नेपालको उत्तर पूर्वमा खुम्बु क्षेत्र भनेर चिनिने हिमालयको सगरमाथा क्षेत्रमा विगत 50 वर्षमा 180 मिटरले हिउँको रेखा घटेको देखाएको छ भने हिमनदी 13% खुम्चिएको छ। सोलुखुम्बु र सगरमाथा गाउँ आसपासका बासिन्दा अहिले रेड अलर्टमा बाँचिरहेका छन्।
2: धेरै नै चेन्जेस भएर यो अलिकति डरमर्दो नै छ। यो अब भनौँ न उत्ला जस्तो ठाउँ 2840 बस्ने मान्छेहरूले अब यहाँ अहिले दिउँसो यस्तो गर्मी हुन्छ, यो

0: यो घाम चर्को अनि तपाईँको अब चिसो पानीमै स्विमिङ खेल्नु मिल्ने खालको खोलामै स्विमिङ खेल्ने खालको गर्मी हुने चिसो पनि अब छुट्टै खालको अब यो विन्टर पनि अब यो हुन्छ नि काठमाडौँ बसेको चिसो र यहाँ गाउँमा बसेको छुट्टै हुने कि पानीहरू पनि फ्रोजन हुनु स्टार्ट भएको छैन अहिले लगभग पानी फ्रोजन हुने टाइम हो अब हिउँ थियो यो नाम्चे माथि मुसेतिर पानी हिउँ पर्नु थालेको छ मुसे चाहिँ तपाईँको 2600-2700 हारहरीमा पर्छ त्यहीसम्म तपाईँको मच्छरहरू आउन थालिसकेको छ पहिलाको अब राजोमा आलुहरू राम्रो फल्थ्यो आलुहरू पनि त्यस्तो राम्रो फल्नु छोड्यो अनि किनभने हिउँहरू नै ढिलो पऱ्यो नि तपाईँको अब हिउँ तिन चार चार वर्ष चाहिँ एकदम वाच हो त्यो चेन्जेसहरू देखाएको छ अब हाम्रो इफेक्ट चाहिँ त्यही विन्टरहरू अब लामो भयो काठ दाउराको दुःख छ होइन यहाँ पनि गाई बस्तुहरूलाई पनि दुःख छ जाडोमा अब तपाईँको बाट बढी सबै फ्रोजन छ दाउरा टिप्नु सकिँदैन बर्खामा टिपौँ भन्दा पानी परेर हिजो लामो छ विन्टर र मनसुन ग्लोबल वार्मिङको इफेक्टले गर्दाखेरि यो वेदर चाहिँ हामीले एकदम यो त्यो सबै यो मासतिर अब यो किनभने 2840 अहिले दिउँसो यस्तो गर्मी हुन्छ यो हामीलाई नै टी सर्ट हाफप्यान्टमा हिँड्ने खालको गर्मी छ कि हिँड्थ्यो तर अहिले चाहिँ एकदम तातो ह्युमिड खालको के तपाईँको अब के भनौँ
1: राष्ट्रको संचार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन जल जमिन र जङ्गलले हामी मानिसहरूको सुरक्षा गर्छ हामी प्रकृतिको एक अंश हौँ मानव जनजीवन स्वस्थ हुनका लागि वातावरणीय स्वच्छता आवश्यक छ वातावरणीय स्वच्छता बचाउनको लागि के गर्नु पर्ला त वातावरण बचाउनका लागि दिगोपनाका के योजनाहरू हुन सक्लान् त भन्ने विषयमा छलफल गर्न हामीसँग हुनुहुन्छ वातावरण विभागका उपनिर्देशक शैलेश कुमार झा कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ
2: धन्यवाद
1: विशेष गरी वातावरणीय स्वच्छता वातावरणीय सन्तुलन भनेर चाहिँ हामी सुन्दै आएका छौँ अब कस्तो वातावरणलाई स्वच्छ वातावरण भन्ने कस्तो वातावरण चाहिँ अस्वस्थ वातावरण भन्ने होइन अनि हामी मानव जनजीवनको लागि चाहिँ कस्तो वातावरण चाहिँ सन्तुलित वातावरण हो त यसको बारेमा अलिकति बताइदिनुहोस् न
2: हजुर धन्यवाद यहाँको महत्त्वपूर्ण प्रश्नको लागि यो के छ भने मानवलाई जन्मेपछि उसले स्वच्छ हावामा सास फेर्न उसले सबभन्दा पहिला मान्छे जन्मेपछि उसले सबभन्दा पहिला उसको लागि आवश्यकता के भने उसले सास फेर्छ भनेपछि सास फेर्नु भएपछि उसलाई स्वच्छ हावा चाहियो त्यसपछि उसको जीवनयापन अगाडि बढ्दै जान्छ त्यसपछि उसलाई स्वच्छ खानेकुराको आवश्यकता हुन्छ स्वच्छ पानीको आवश्यकता हुन्छ भनेपछि उसको जीवनयापन मान्छे जन्मेदेखि नबितेसम्म मृत्यु नभएसम्म उसलाई हरेक कुरामा स्वच्छताको आवश्यकता पर्छ र त्यो स्वच्छतालाई प्रत्याभूत गर्ने काम कसले गरेका हुन्छ भन्दाखेरि वातावरणले गरेका हुन्छ वातावरण प्रदूषित भए पनि मानव जीवनको यी स्वच्छ सास फेर्ने कुरामा यी स्वच्छ पदार्थ सेवन गर्ने कुरामा स्वच्छ कुनै पनि खानेकुरादेखि लिएर हरेक कुरामा लगाउने कुरामा यी सबै कुरामा स्वच्छता आवश्यक हुन्छ अनि भनेपछि र मान्छेलाई अस्वस्थ पनि के हुन्छ भन्दाखेरि वातावरण अस्वस्थ भएपछि मान्छेको भनौँ शरीरमा पनि त्यही अनुसारको प्रदूषित चाहिँ चिजहरूले असर पारिराखेको हुन्छ भन्दाखेरि स्वच्छता चाहिँ उनको जीवनचक्रको हरेक पल पलमा आवश्यक हुन्छ त्यसैले मानिसको दैनिक जीवनदेखि लिएर हरेक पक्षमा स्वच्छताको आवश्यकता हुने भएको हुनाले उसलाई यो भनौँ उसले सास फेर्ने हावा पिउने पानी ऊ दुल्लाखेरिको अनि जहाँ जाँदाखेरिको हिँडाइमा जहाँ ओद्दाखेरि जहाँ जाँदाखेरि पनि उसलाई के भने स्वच्छताको आवश्यकता हुने भएको हुनाले उसको जीवन सन्तुलित बनाइराख्न वातावरणीय पक्षको हरेक आयाममा तपाईँको वायुमा यो जलमा जमिनमा स्वच्छताको आवश्यकता हुन्छ यी र यी सबै विषयमा चाहिँ सन्तुलित पार्न सक्यौँ भने मानव जीवनको वातावरणीय पक्ष पनि सन्तुलित हुन्छ
1: जस्तै वातावरणीय स्वच्छताको बारेमा चाहिँ अब यसो ग्रामीण भेगमा सहरी भेगमा भूगोलको आधारमा होइन त्यस पछाडि भौगोलिक बनावटको आधारमा भयो होइन हावापानीको आधारमा विभिन्न कुराहरूले चाहिँ वातावरणीय स्वच्छता छ कि छैन त्यहाँको पानी शुद्ध छ कि छैन त्यहाँको माटोको स्वास्थ्यको अवस्था कस्तो छ भन्ने कुरा चाहिँ भर पर्छ होइन अब यो कुरामा चाहिँ समग्रमा भन्नुपर्दा नेपालमा चाहिँ हावापानीको आधारमा भौगोलिक बनावटको आधारमा नेपाल चाहिँ वातावरणीय हिसाबले कस्तो मुलुक हो त
2: वातावरणीय हिसाबले नेपाल चाहिँ अलि जसरी भूकम्पीय हिसाबले नेपाल संवेदनशील क्षेत्रमा छ भन्ने भने जस्तै यो वातावरणीय हिसाबले पनि नेपाल चाहिँ अलि संवेदनशील नै छ। किनभने हामी कहाँ यो वातावरणीय समस्या चाहिँ कस्तो छ भन्दाखेरि यो अव्यवस्थित शहरीकरण पनि हामी कहाँ छ, अनियन्त्रित पूर्वाधार निर्माण पनि छ, अनि वन डडेलदेखि लिएर यी यता हाम्रो आन्तरिक कारण त यता छन् भने यहाँ अन्तर्देशीय प्रदूषणको कारणले पनि नेपाललाई चाहिँ अलि चाहिँ त्यो हाम्रो छिमेकी मुलुक विशेष गरी मैले भन्न खोजेको कुरो छिमेकी मुलुकमा जुन किसिमको प्रदूषणको त्यहाँ उत्सर्जन हुन्छ त्यसको असर समेत पनि हामीका आइराख्यो भने वातावरणीय हिसाबले हाम्रो संवेदनशीलता आफ्नो ठाउँमा छँदैछ। किनभने हाम्रो आफ्नै यो बढ्दो सहरीकरण मानवीय क्रियाकलापहरूको जुन छ जनसङ्ख्या वृद्धि छ यी सबै कुराले गर्दा यहाँ वातावरणको विषयमा त हाम्रो संवेदनशीलता त अति नै छ भने यी संवेदनशीलताको विषयलाई लिएर वायुको कुरामा लिएर जलको कुरामा लिएर जमिनको कुरामा लिएर यहाँले उठाउनु भएको माटोको कुरामा लिएर यी सबै कुरामा नेपाल सरकारले चाहिँ आफ्नो तर्फबाट के गरिरहेका छन् भन्दाखेरि पहिलो त मापदण्ड यो के हाम्रो चाहिँ नीतिगत व्यवस्थाहरू कानुनी व्यवस्थाहरू मापदण्ड तोक्ने व्यवस्थाहरू यी सबै गरेका छन् भने त्यो त्यो त्यो नीतिगत व्यवस्था कानुनी व्यवस्था त्यो मापदण्ड अनुसार राखिएका निकायहरू जस्तै वन तथा वातावरण मन्त्रालय छ वातावरण विभाग छन् प्रदेश स्तरमा पनि त्यही अनुसारको संयन्त्र छ भने अहिले स्थानीय तहमा पनि भएका संयन्त्रहरूले यी वातावरणीय पक्षमा अनुगमन निरीक्षणको माध्यमबाट स्वच्छता कायम भएको छ कि छैन भन्ने कुराको पनि निगरानी गरेर यसलाई चाहिँ स्वच्छ वातावरणको प्रत्यावत गर्नतर्फ सबै लागेको छ भनेदेखि
3: जस्तै अब फोहोर मैला व्यवस्थापनको बारेमा पनि नीति नियम बनेको छ। फोहोर मैला व्यवस्थापन ऐन 2068 नियमावली 2070 बनेको छ अनि त्यो नियम कानुन कार्यान्वयन भएको छ कि छैन भनेर यहाँहरूले अनुगमन गर्दा वातावरण विभागको आँखाले के फेला पारे त
2: अब हामी चाहिँ अनुगमन गर्दा वातावरण संरक्षण ऐन 2076 र नियमावली 2077 बमोजिम अनुगमन गर्छौँ। त्यसमा वातावरण विभागको भूमिका के छन् भन्ने कुरा ऐन र नियमावलीले स्पष्ट पारेको छ। त्यही दायराभित्र बसेर हामी चाहिँ अनुगमन गर्छौँ। अब यहाँले जुन फोहोरको कुरा निकाल्नु भएको छ यो फोहोर मैला चाहिँ अब उठानदेखि लिएर त्यसलाई भनौँ न विसर्जन गर्नेसम्मको जिम्मेवारी तत्त्वत निकायले जुन वहन गरेका छ त्यही अनुसार उहाँहरूले गरिराख्नु भएको छ र त्यसमा केही त्यो फोहोर मैलाको व्यवस्थापनबाट केही अप्ठ्यारा भएका विषयमा कहीँ कतैबाट कहिले काहीँ उजुरी आउँछन् यी उजुरीको सम्बोधन विभागले गर्ने गरेका छन् भने र त्यो फोहोर विसर्जन हुने ठाउँ र फोहोर उठ्ने ठाउँ यी सबै ठाउँमा वातावरणमा परेको प्रभावहरू के छन् भन्ने कुरामा चाहिँ विभागले आफ्नो भएका पूर्वाधारहरूलाई प्रयोग गरेर चाहिँ नियमित अनुगमन नियमन परीक्षण चाहिँ गर्ने गरिराखेको छ।
3: यस्तो नियमन अनुगमन परीक्षण मात्रै गर्छ कि कारवाही गर्ने अधिकार पनि छ?
2: यसो त अब यो कुरा चाहिँ एकदम महत्त्वपूर्ण कुरा मैले अघि नै यहाँलाई भनिसकेँ। वातावरण विभागले यी गर्ने काम चाहिँ कानुनी दायराभित्र बसेर गर्छ भन्ने चाहिँ यहाँलाई मैले भने र कानुनी हिसाबमा चाहिँ के छ भने विभागलाई विद्यमान वातावरण संरक्षण ऐन नियमावलीले कहाँसम्म मात्रै अधिकार दिएको छ भने त्यसरी अनुगमन परीक्षण गर्दाखेरि कुनै कैफेद आएको अवस्थामा हामीले सम्बन्धित निकायमा चाहिँ कारवाहीको लागि चाहिँ सिफारिस गरेर चाहिँ पठाउनेसम्म अधिकार चाहिँ र उनीहरूलाई कारवाहीको हकमा चाहिँ छ भने सम्बन्धितलाई जसले फोहोर मैला गर्छ अथवा उत्सर्जन गरे हुन्छ मापदण्ड विपरीतका क्रियाकलाप गरे हुन्छन् वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने कार्य गरिराखेका हुन्छन् उहाँहरूलाई चाहिँ त्यस्तो कार्य नगर्न नगराउन विभागले आदेश र निर्देशन दिने काम चाहिँ गर्ने गर्छ।
3: हजुर, भनेको काहीँ त्यस्तो गल्ती फ्लड देख्नुभयो तपाईँहरूले खोलामा फोहोर फालेको देख्नुभयो काहीँ चाहिँ सार्वजनिक स्थानमा चाहिँ ऐन नियम विपरीतका कामहरू गरेको भेटाइहाल्नु भयो रङ्गे हात भने पनि रिपोर्ट गर्ने उजुर गर्ने अथवा प्रतिवेदन बुझाउने भन्दा बाहेकको काम वातावरण विभागले गर्न सक्दैन हो त्यसो भए?
2: होइन, यसो त त्यसरी पनि मैले भन्न खोजे होइन। कस्तो छ भने विद्यमान ऐन कानुनले विभागले दिएको अधिकार भनेको नि त्यो तोकेको नेपाल सरकारले तोकेको मापदण्ड को प्रतिपालना भएको छ कि छैन एउटा, दोस्रो नम्बरमा नेपाल सरकारको विभिन्न निकाय मन्त्रालय प्रदेश स्तरको प्रदेश निकाय स्थानीय निकायहरूले जुन वातावरणीय अध्ययन प्रतिवेदन जुन स्वीकृत गर्छ यहाँ भन्न खोजेको इआइए आइइबिएफ जुन भन्छन् त्यो वातावरणीय अध्ययन प्रतिवेदन हो त्यो अस्वीकृत गरेको वातावरणीय प्रतिवेदन अनुसार पनि सम्बन्धितले त्यसको परिपालना गरेका छ कि छैन भन्ने विषयमा चाहिँ विभागले अनुगमन गर्छ मुख्यतः हो त्यो अनुगमन गर्ने क्रममा एउटा मैले यहाँलाई के भने नेपाल सरकारले निर्धारण गरेको मापदण्ड को पालना भएको छ कि छैन र अर्को वातावरणीय अध्ययन प्रतिवेदनको पालना भएको छ कि छैनको अध्ययन अनुगमन निरीक्षण हामी गर्छौँ। त्यो क्रममा ती मापदण्ड पालना नभएको अवस्था, ती वातावरणीय अध्ययन प्रतिवेदनको पालना नभएको अवस्था भयो भने त्यो कानुनले मापदण्ड पालना नभएको अवस्थामा के गर्ने, जसलाई त्यहाँ निर्देशन दिने भन्ने छ विभागलाई, त्यो निर्देशन दिने काम गर्छौँ भने वातावरणीय अध्ययन प्रतिवेदनकोमा पनि पालना नभए केसमा पालना गराउनलाई सम्बन्ध आदेश दिने र कारवाहीको लागि चाहिँ दुवै अवस्थामा हामीले सम्बन्धित निकायलाई चाहिँ सिफारिस गरेर चाहिँ पठाउने, त्यति चाहिँ कानुनी अधिकार चाहिँ विभागले दिएको छ।
3: हजुर, जस्तै सुरुमा यहाँले भन्नुभएको थियो श्वास प्रश्वास भनेकै वातावरण हो, मानिसले सहज रूपमा स्वस्थ रूपमा बाँच्न पाउनु नै वातावरणीय सन्तुलन हो भन्नुभएको थियो। जस्तै अब सहरी क्षेत्रमा झन्डै झन्डै 60 लाख भन्दा बढी मानिसहरू काठमाडौँ महानगरमा बसोबास गर्नुहुन्छ, यी सहरी क्षेत्रमा बस्ने सहरीहरू स्वस्थ वातावरणमा बाँच्न पाएका छन् त?
2: यसो त अब मैले तपाईँले सिधै रूपमा भन्नुपर्दा अब हाम्रो अनुगमन परीक्षण, हाम्रो आफ्नै पनि किसिमको अध्ययन अनुसन्धान, विभिन्न निकायबाट आएको अनुसन्धान र त्यसको असरहरूको सबै पक्षबाट अनुसन्धान हामीले हेर्दाखेरि चाहिँ भनौँ न सबैलाई उही खालको जो स्वस्थ वातावरणमा चाहिँ बस्न पाएको अवस्थाप्रति अब चाहिँ भइरहेको छैन छ। किनभने
3: जस्तो यो यहाँले भन्नुभयो, हामीले पनि भोग्दै र देख्दै आएको कुरा, स्वच्छ वातावरणमा बाँच्न पाएका छैनन्, हाम्रो मौलिक हकले चाहिँ स्वच्छ वातावरणमा बाँच्न पाउँछस् भनेर धारा 30 व्यवस्था गरेको छ, तर त्यो बाँच्न पाएका छैनन् भन्दाखेरि समस्याको जरो चाहिँ कहाँनिर छ त, कसले गर्दा चाहिँ वातावरण दूषित भइरहेको छ त, तपाईँहरूको अनुगमनले के भन्छ?
2: हजुर, यसो त म यहाँ चाहिँ के एकदम राम्रो प्रश्न पनि गर्नुभयो, एक संविधानको धारा 30 स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई त मौलिक हकको रूपमा चाहिँ प्रत्यावत गरेको छ। त्यसको त्यसैको लागि सरकारबाट कानुन बनिएको छ, विभिन्न मापदण्ड बनेको छ, त्यो मापदण्डको परिपालना, त्यो भनौँ न कुनै पनि पूर्वाधार आयोजनाहरू सुरु गर्दाखेरि त्यसमा पहिला सुरुमा नि किनभने मैले यो कुरालाई महत्त्वपूर्ण रूपमा राखेँ यहाँलाई भन्दाखेरि यो वातावरणीय अध्ययन गर्नुपर्ने विषय भने के छ भने त्यो कुनै पनि आयोजना अथवा उद्योग सञ्चालन गर्नु पूर्व नै त्यसले वातावरणमा कस्तो असर पार्छ, भविष्यमा मैले आयोजना सञ्चालन गर्दा उद्योग सञ्चालन गर्दा भनेको पूर्व रूपमा नै त्यो अध्ययन गरिसक्ने भन्ने भने एक किसिमको प्रोएक्टिभ चाहिँ व्यवस्था चाहिँ त्यो भएको हो सुरुवातबाट नै, त्यो यी चाहिँ व्यवस्थाहरू छन् भने अब यसो छ यो वातावरणको केसमा चाहिँ कस्तो हुन्छ भने एउटा निकायको मात्रै एउटा व्यक्तिको मात्रै भनौँ न यीको व्यक्तिदेखि लिएर मैले निकाय सबै कुरा भने यी सबैको सामूहिक चाहिँ यसमा जिम्मेवारी छ, यो प्रदूषण गर्नमा पनि सबैको योगदान छ भने यसको यो प्रदूषणको समस्यालाई समाधान गर्न पनि हामी सबैको सामूहिक जिम्मेवारी यसमा रहेको छ। अब जस्तै भनौँ अव्यवस्थित सहरीकरणको कुरा आयो, अनियन्त्रित पूर्वाधार निर्माणको कुरा आयो, अब यो बढ्दो यो जुन जस्तै अब वन डढेलोको कुरा अहिलेको मौसमको अब हेर्नु भने बढे वन डढेलो बढ्दै गइरहेको छ, खेतमा आगो लगाउने कुरा, रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगको कुराहरू होइन, अनि सहरी एवं औद्योगिक फोहोरको खुला रूपमा नदीमा विसर्जन गर्ने क्रियाकलापहरू, यी सबै मैले यहाँले अघि नै भने मानवीय क्रियाकलाप, हाम्रो जुन जनसङ्ख्या वृद्धि छ, यी सबै कारणहरू यसमा भने यीमा यी सबै समस्याको लागि चाहिँ योगदान गर्ने निकायहरू अथवा व्यक्तिहरू हामी भनौँ न छुट्टा छुट्टै छौँ, बेग्ला बेग्लै छौँ भने सबैजनाले यसमा कन्ट्रिब्युसन गरिरहेको छ भने समस्याको समाधानका लागि यी सबै हाम्रो साझा यो जिम्मेवारी हो भन्ने बुझेर हामी समाधान चाहिँ तर्फ उन्मुख चाहिँ हुनुपर्ने हुन्छ।
3: हजुर, समाधानको बाटो चाहिँ के हुन सक्छ त अब वातावरणीय स्वच्छताको लागि र वातावरणीय सन्तुलनको लागि?
2: हजुर, एकदम यहाँले यो चाहिँ सबभन्दा महत्त्वपूर्ण प्रश्न चाहिँ गर्नुभयो, मैले अघि पनि यहाँलाई यो कुरा राखेँ कि यसमा सबैको सामूहिक जिम्मेवारी छ, अब सरकारले नीति निर्माण गर्ने कुरामा जिम्मेवारी लिएकै अवस्था छ भनौँ, र त्यो भएको नीतिहरूलाई पनि समय सापेक्ष पुनरावलोकन गर्ने अवस्था पनि भए त उदाहरणको लागि म यहाँलाई के राख्न खोजेँ भने यो काठमाडौँ उपत्यकाकै कुरालाई लिएर भन्नुभयो, काठमाडौँ उपत्यका वायु गुणस्तर कार्ययोजनाकै कार्यान्वयनमा छ होइन, त्यस्तै गरिकन त्यो वातावरण समस्या भयो, नियमावली भयो, वातावरण नीति भयो भने अरू विषयगत ऐनहरूमा पनि वातावरणीय पक्षलाई अहिले महत्त्वपूर्ण रूपमा चाहिँ लगिरहेका छन् भने अब यी सबैजनाले नेपाल सरकारको पनि एउटा दायित्व के रहन्छ भने आफूले तर्जुमा गरेका नीति कानुन मापदण्ड यसको पालना गर्ने गराउने कुरामा चाहिँ सरकार चाहिँ लाग्नुपर्ने हुन्छ। हो अहिले हाम्रो स्रोत साधनको सीमितता र भनौँ सङ्घीय संरचना अहिले भर्खरै अवस्थामा छ भनौँ, त्यसमा प्रदेश स्तरमा हुनुपर्ने संरचनाहरू, स्थानीय तहमा हुनुपर्ने संरचनाहरू बन्न सकेको र ती अनुसारको जनशक्तिहरू पनि तयार भइ नसकेको अवस्था हुँदाखेरि चाहिँ अब यो बिस्तारै बढ्दो क्रममा छ। यो यी समस्या समाधान उन्मुखतिर हामी गइराखेका पनि छौँ, नभएका छैन, नत्र योभन्दा पनि भयावह स्थिति हुने अवस्था हुन्थ्यो यदि हामी त्यो समाधान उन्मुख यदि नभए भए भन्दाखेरि। यी सबै कुरा छन् मापदण्डको परिपालना भने, अब जस्तै सञ्चार क्षेत्रको पनि आफ्नो किसिमको जनचेतना बनाउने कुरामा यहाँहरूको पनि त्यति उत्तिकै भूमिका हुन्छ नि, एउटा व्यक्तिको पनि मैले फोहोर फाल्नुहुन्न भन्ने चेतना त आवश्यक छ।
3: जस्तै
2: मैले वनमा चाहिँ आगो लगाउनुहुन्न भन्ने, चुरोटको थुत्ता वनमा फाल्नुहुन्न भन्ने कुरा चाहिँ यो चेतनाको आवश्यकता सबैलाई छ। भनेपछि मैले खोलामा फोहोर फाल्नु भएन, वनमा चाहिँ त्यो आगो राख्नु भएन, अनि त्यस्तै गरिकन उद्योगी क्षेत्र, उद्योग क्षेत्रले पनि अब अहिले हाम्रो प्रविधि चाहिँ दिनानुदिन एकदम परिष्कृत हुँदै गइरहेको अवस्था छन् भने, वातावरणलाई प्रदूषित गराउने खालको चाहिँ यदि प्रविधि छ भने त्यसमा परिवर्तन लिएर आएर वातावरणलाई स्वच्छ बनाउनुतर्फ उद्योगिक व्यवसायी, त्यसै गरी यातायात व्यवसायी भने यी सबै क्षेत्रबाट चाहिँ साझा योगदान भयो भने यो समस्या चाहिँ हामी समाधान गर्न सक्छौँ।
3: जस्तै अब वातावरण विभागले चाहिँ, वातावरण विभागको अध्ययन अनुगमनले चाहिँ आम नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्दाखेरि चाहिँ कस्तो अवस्था पाउनुभयो र कस्तो अपेक्षा गरेको छ वातावरण विभागले?
2: एकदमै उहाँ नागरिकहरूको चाहिँ के छ भने आउनुहुन्छ यहाँ विभागमा समस्या लिएर पनि आउनुहुन्छ, उजुरी पनि पठाउनुहुन्छ भने, अहिले आम नागरिकको चेतनाको स्तर पनि निकै नै बढ्न गएको छ। त्यसमा पनि यो सञ्चार माध्यमबाट जुन किसिमको समाचारहरू अनलाइन खबरदेखि लिएर यस्तो अब हाम्रो रेडियो यी सबैबाट जुन किसिमको समाचारहरू जान्छन्, एक ए वातावरणमा यस्तो यस्तो भइरहेछन् भन्ने खालको कुरो यी गरौँ, आम नागरिकमा अहिले चेतनाको स्तर चाहिँ धेरै नै बढ्न गएर वातावरणीय पक्षमा चासो पनि बढ्न गएको देखिन्छ। भनेपछि हामी त्यो आम नागरिकको यी सबै पक्षलाई समस्याहरूदेखि लिएर उहाँहरूको स्वच्छ वातावरणमा भनौँ न बाँच्न पाउने हकलाई प्रत्याबोध गर्न विभागले आफ्नो तर्फबाट गर्नुपर्ने, उहाँहरूसँगको हाम्रो विभिन्न विभागको आफ्नै कार्यक्रम पनि हुन्छ, जनस्तरमा नै हाम्रो अन्तर्क्रिया कार्यक्रमहरूदेखि लिएर यी गरेर र विभागले समय समयमा जनचेतनाका कार्यक्रमहरू, जनचेतनामूलक समाचारहरू, जनचेतनामूलक सूचनाहरू यी सबै सम्प्रेषण गरेर जनस्तरमा पनि हामी चाहिँ विभाग चाहिँ गइराखेको अवस्था छ।
3: हजुर, अब चाहिँ वातावरण विभागले कस्ता खालका कार्यक्रमहरू अगाडि बढाएको छ अबको यो वातावरणीय सन्तुलन कायम गर्नको लागि चाहिँ?
2: हजुर, यसो छ, अब अहिलेको समस्या भनेको चाहिँ वातावरणीय समस्या आयो, यो वातावरणीय समस्यालाई अझ थप जटिल बनाउने काम चाहिँ मानवीय क्रियाकलाप त मैले भनिहालेँ यहाँलाई, हाम्रो बढ्दो सहरीकरण, जनसङ्ख्या वृद्धि, मानवीय क्रियाकलाप त भनिहालेँ, थप अर्को चाहिँ के भयो भने यो जलवायु परिवर्तन, जलवायु परिवर्तनको असर पनि यो वातावरणीय पक्षसँगै सम्बन्धित रहन्छ भने, अर्को चाहिँ हाम्रो समस्या कहाँनिर पनि छ भने यो अन्तर्देशीय वायु प्रदूषण, यो दूषित चाहिँ भनौँ न प्रदूषणको चाहिँ यहाँ जुन प्रभाव हुन्छ त्यसले पनि हामीलाई समस्या पार्दै हामी विभागले यी सबै कुरालाई समग्रमा हेरेर क्रियाकलाप चाहिँ गरिराखेका छौँ भने अब आगामी वर्षहरूमा पनि अझ थप यसमा विभिन्न क्रियाकलापहरू अगाडि बढ्नेछौँ।
3: हजुर, हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण कुराकानी हामीलाई सुनाउनु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
2: हस्, धन्यवाद यहाँलाई पनि।
1: उहाँ हुनुहुन्थ्यो वातावरण विभागका उपनिर्देशक शैलेश कुमार झा। हाम्रा वन जङ्गल, नदी नाला, हावा पानी र माटोको सुरक्षाका बारेमा हामीसँग कुराकानी गर्दै, यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकियो। अर्को साता कार्यक्रमको साथमा फेरि उपस्थित हुने नै छौ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना रेडियो नेपाल प्रोग्राम @gmail.com लेखी पठाउनुहोला। प्राविधिक साथी देवकी भण्डारीलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

गर्नुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि न्यौपाने हो। आज पनि हामी टुप्लुक्का आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा विरति गाँस्न सक्नुहुन्छ।

मौलिकता नै हाम्रो पहिचान हो, संस्कृति नै हाम्रो संस्कार र सम्पत्ति हो। झनै नेपाली मौलिक संस्कृतिभित्रको लोकगीतको बारेमा जति नै चर्चा गरे पनि कमै हुन्छ। त्यसैले त हामी पनि हरेक शुक्रबारको बेलुकीको 10 बजेको हिन्दी समाचारपछि विभिन्न कलाकारहरूका यी यस्तै लोकभाकाहरू लिएर उपस्थित हुने गर्दछौँ। हो, हाम्रो गाउँ बस्तीका रोधी घरमा यसरी नै दोहोरी, छ्याउरी, रोइला, ख्याली आदि आदि भाकाहरू घन्किने गर्दछन्, रन्किने गर्दछन्, अनि माया प्रीतिका कुराहरूले प्राथमिकता पाउने गर्दछन्। अनि नाच्ने र नचाउने कुरा गर्दै थिए यी कलाकार: मणिराम बुढाथोकी, जयन्ता मगर, मातृका डिसी, कमला घरती र महेन्द्र तिवारीको स्वरमा मौलिक झ्याउरे गीतमा। यस्तै झ्याउरेमा नाच्दै गाउँदै गर्दा गर्दै बिहान भालेको डाँकोमा विदाईको हात हल्लाउँदै आफ्नो कर्मथलोमा जानुपर्ने हुन्छ र त रोधी घरको सम्झना कसले बिर्सन सक्छ र लोकगीतका लैबेरीका भाकाहरू अनि त्यो रमाइलो क्षणलाई सम्झेर होला यहाँ राम साइली र राम साइलो पनि यसरी प्रस्तुत हुँदैछन्। नवीन कुमार खड्का, धनु ग्याङ्गी मगर र रमिला ग्याङ्गी मगर।

राम साइली र राम साइलोको बिचमा पनि माया पिरतीकै कुरा छ। कस्तो चिज वा कस्तो शब्द रहेछ माया पिरती, नभई पनि नहुने, भएर पनि बैगुनी, न त दिल खोलेर भन्न सकिने, अनेक बाहना र चाहना गुहार्दा गुहार्दै बल्ल बल्ल चिन्जान गरी बसेको माया पिरतीमा पनि खोजपेज विभिन्न भाषा र शैलीमा प्रस्तुत हुने गर्दछन् कलाकारहरू। यसैले त यहाँ पनि भुतुक्क पार्ने नजरले बाण हाने पनि नौ डाँडा पारिरहेको मायाले अल्पत्र पारेको कुरा कसलाई पो सुनाउनु र रोएर फाटेको मन कसलाई देखाउनु र नलाग्नु माया लागिहालो बिर्सन भने गाह्रो नै पर्दो रहेछ। त्यसैले जो जहाँ भए पनि मनभित्रको माया प्रेमको गाँठो त छँदैछ। त्यसैले नलाउनु पिरती लाइसकेपछि सँगै जिउने सँगै मर्ने हुनुपर्छ। हामीले मात्र भनेर के गर्नु, कलाकारहरूले नै यस्तो गीत गाएपछि फेरि पनि माया प्रेमकै कुरा। स्वर हो सुदर्शन अधिकारी, सङ्गम थापा, प्रतिमा अर्याल र

गरिरहेका आफूलाई नै परेर वा अरूको देखेर भय गरेका कुराहरूलाई टपक्क टिपेर यसरी नै स्वर लहरी मार्फत पोख्ने गर्दछन्। आखिर यहाँ पनि कुरा माया प्रेमकै छ। जुनेली रातमा आफ्नो मायालुको झल्कु जो कसैलाई पनि आउँछ नै, किन र कसरी आफ्नो मायालु साथमा रहन सकेनन् त? धोका दिने वा जीवन्त हुने यो कुरा दोहोरी गीतमा मात्र हो कि यथार्थ? यसरी नै दुःख सुख घोजपेजका शब्दहरूले घुर्क्याउने र फकाउने प्रशस्तै पाइन्छन् र त यस्ता गीत बन्छन्। यसैले फेरि पनि राजेन्द्र बाजुराली र प्रकाश

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोक भाकाहरू पस्कने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार गणेश गुरुङ र सङ्गम गुरुङको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1843 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 30 गते मंगलबार, आषाढ कृष्ण पक्ष औँसी। तदनुसार जुलाई महिनाको 14 तारिक सन् 2026, नेपाल सम्वत 1146 तछलागा। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र राजु थापा, सहकर्मी प्रमिला गजरेल, रमा ढुङ्गना अनि म प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुनायो आराध्य देव श्री पशुपतिनाथको आरती गायन. अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी.

अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 अध्यात्म सन्देश, 5:50 सुनाउनेछौ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुनाउनेछौ अखबार कार्यक्रम, 6:30 सुन्नुहुनेछ अन्तर संवाद कार्यक्रम, 7 बजेको समय हो समाचारको। समाचारपछि 7:25 प्रसारण गर्नेछौ हाम्रो सभ्यता कार्यक्रम। कार्यक्रमपछि 7:40 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ। 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, 8:10 शैक्षिक बहस कार्यक्रम प्रसारण गर्नेछौ। कार्यक्रमपछि 8:40 करिब 9 बजेसम्म हामी यहाँलाई शास्त्रीय सङ्गीत सुनाउनेछौ। 9 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि 9:10 नेपाल भाषामा समाचार सुन्नुहुनेछ, समाचारपछि 9:20 प्रेमको सन्देश कार्यक्रम प्रसारण गर्नेछौ। कार्यक्रमपछि 9:40 चलचित्रका गीत सुनाउनेछौ करिब 10 बजेसम्म। 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि करिब 11 बजेसम्म म्युजिक मन्त्र कार्यक्रम प्रसारण गर्नेछौ। 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: यो संसार पूर्णताले भरिएको छ। पूर्णताको अर्थ जे छ पूरा पूरा छ। हामी भगवान्सँग माग्छौँ, हे भगवान् मलाई यो पुगेन, यो देऊ, यो भएन, यो चाहियो, यो व्यवस्था बिग्रियो, यसरी बनाइदेऊ। हामी मन्दिर जान्छौँ या घरमै पूजा गर्छौँ, त्यसको विशेष उद्देश्य हुन्छ। भगवान्सँग केही प्राप्त गर्न चाहन्छौँ, भगवान् शान्ति भएन अलिकति शान्ति देऊ, सम्पत्ति भएन सम्पत्ति देऊ, यो भएन ऊ भएन भएन अभाव भयो र यो ल्याऊ भनेर माग्छौँ र माग्यो भने पाइन्छ है, भगवान्सँग माग्नुपर्छ भन्छ। तर रमाइलो कुरा के छ भने भगवान्ले त पुरा दिएको छ, कुनै चिजको कमी गरेकै छैन। यो जगत पूर्ण छ, जे चाह्यो त्यही छ। लिन मैले त्यो मेरो कुरा हो, मैले आफूले लिनुपर्छ कि भगवान्ले दिइरहेको कुरा नलिने, त्यसपछिबाट भगवान्सँग ल्याऊ भनेर माग्नु त अचम्म हुन्छ नि। एउटा माछा नदीमा डुबेको छ, खेलिरहेको छ। अब नदीभित्र रहेको माछाले हे भगवान् पानी मलाई ल्याऊ भनेर माग्यो भने के हुन्छ? अचम्म लाग्छ। जो पानीमै डुब्या छ उसले फेरि पानी मागिरहेको छ, अब भगवान्ले कुन पानी दिने हो? अब त्यस्तै हो, हामीसँग नभएको केही पनि छैन, हामीले प्रयोग नगरेको मात्रै हो। हेर्नुहोस् त, हामीलाई अक्सिजन नभए हुँदैन, यति धेरै अक्सिजन छ। एकैछिन श्वास फेर्न नपाए हामी मर्छौँ, थाहा छ, नभए हुँदैन। ईश्वरले यति धेरै अक्सिजन दियो कि कहिल्यै पनि अक्सिजन लिएर सकिँदैन, कति धेरै दिएको होला। अनि मैले हावा नलिने, श्वास रोक्ने, अनि भगवान्लाई अक्सिजन देऊ भनेर हुन्छ र? पुरा छ यहाँ, के छैन? एउटा फुल फुले पुग्थ्यो, यहाँ हजारौँ प्रजातिका फुल, हजारौँले पनि के होला, कति होला कति होला, अनगिन्ती प्रजातिहरू गणरै साध्दैन लाग्यो। त्यति धेरै प्रजातिका, त्यति धेरै रङका फुलहरू छन्। एउटा स्वादको खानेकुरा भए पुग्थ्यो, अनगिन्ती स्वादहरू, कति स्वाद कति स्वाद, हिसाबै छैन। विभिन्न स्वादका खानेकुराहरू छन्। एउटा रङ भए पुग्थ्यो, कति धेरै रङहरू छन्। कति सुन्दर छ यो जगत, ईश्वरले अलिकति पनि कमी कहीँ गरेकै छैन। ईश्वरको जगत पूर्णताले भरिएको छ, कहीँ केही अभाव छैन। तर पनि हामी यो भएन ऊ भएन गुनासो गरिरहेका छौँ। यो हाम्रो गुनासो र यो पुगेन भन्ने अभावग्रस्त मन नै दुःखको मूल कारण हो। आफ्नो यो अभावग्रस्त मनलाई बुझौँ, यो जहिले पनि छैन र पुगेन मात्रै भन्छ, माग्न मात्रै यसले जानेछ। हाम्रो मन मन नभएर मगन्तै भयो। मानिसहरू भेटे पनि माग्या छ, भगवान् भेटे पनि माग्या छ, जहाँ गयो त्यही माग। भगवान् साँच्चै भइदिने भए मानिसको अगाडि त कहिल्यै आउँदैन थियो, त्यही भएर आउँदैनन्। कसैले भगवान् अगाडि देखेको छैन, देख्यो भने त बाबा मान्छेले हैरान कति दुःख दिन्थ्यो होला, बस्न खान दिँदैन थियो, यो ले उले माग्या मागे हाम्रो माग्ने प्रवृत्ति नै दुःखको मूल कारण हो। जे पाएको छ त्यसमा ध्यान छैन, जे छैन त्यतापट्टि ध्यान छ। के दुवै ईश्वरले हेराउला? हामी मसँग केही पनि छैन, म कमजोर छु, म गरिब छु, मलाई चाहिँ यो भगवान्ले किन दुखी बनाइदिया होला, मलाई किन कङ्गाल बनायो होला, सारा मान्छेहरू धनी छन् मलाई गरिब बनायो, अरूसँग यो छ मसँग छैन, किन मलाई यस्तो बनायो। हामी गुनासो गर्छौँ, मानिससँग के छ हेरौँ। एउटा खुट्टा भएन भने नि, कुनै दिन एउटा खुट्टा चलेन हिँड्न सकिएन भने त्यो दिन खुट्टाको कति महत्त्व रहेछ थाहा हुन्छ। एउटा खुट्टा कसैको छैन, पहिलाको जस्तै अर्को जस्ताको तस्तै खुट्टा बनाइदिन्छु भनेर कसैले भन्यो भने भए भरको सम्पत्ति दिन हामी तयार हुन्छौँ। कसैको एउटा आँखा गुम्यो, ल एउटा आँखा तेरो गुम्यो छैन, तर तँलाई म त्यो आँखा जस्ताको तस्तै ठिक पारिदिन्छु, अर्को ल्याएर हालिदिन्छु भन्यो भने हामी पुरा पैसा तिर्न तयार हुन्छौँ। अमूल्य छ। एउटा हात छैन, त्यो हात दिन्छु भन्यो भने जति पैसा तिर्न पनि तयार हुन्छ, भाइभरको जीवनको कमाई सुम्पिन तयार हुन्छ। कति मूल्य रहेछ हातको, कति मूल्य रहेछ खुट्टाको। स्वस्थ हुन्जेलसम्म शरीरको केही मतलब छैन, जब अस्वस्थ भएर बिस्तारामा लडिन्छ नि, हिँड्न सकिन्न, उभिनु पर्यो भने पनि अरूको सहारा चाहिन्छ, त्यो बेलामा महत्त्व हुन्छ शरीरको स्वास्थ्यताको। अहिले छ मतलब छैन, अहिले मेरा हात छन् मलाई हातको केही मतलबै छैन, यस्ता त सबैका हुन्छन्, के मतलब। आँखा छ केही मतलब छैन आँखाको, कानले सुन्या छ सुनुन्जेल केही मतलब छैन, जब कान बन्द हुन्छ नि त्यतिखेर थाहा हुन्छ कानको महत्त्व। एउटा चिज भएन भने के हाल हुन्छ हाम्रो, कति मूल्यको सम्पत्ति बोकेर हिँडेका छौँ हामी, किन सम्पत्ति बोकेका छौँ भने एउटा भएन भने सर्वस्व गुमाउन पनि तयार हुन्छौँ। मैले सारा जीवनमा जति कमाएँ सबै कुरा म दिन तयार हुन्छु शरीरको एउटा अङ्गको लागि, त्यस्ता अङ्ग कति छन् हामीसँग, कति मूल्य छ। आफूसँग भएको कुरा देख्दैन, यति महत्त्वपूर्ण चिज छ। हेर्नुहोस्, हामीसँग इच्छा गर्ने क्षमता छ, सानो कुरा हो। आज जे जति पनि प्राप्त गरिएको छ इच्छाकै पछाडि लागेर गरे हो, यो मनको पछाडि लाग्या हो, यो मन हुनु सानो कुरा होइन, यति महत्त्वपूर्ण मन मैले प्राप्त गरेको छु। भोलि इच्छा भएन मन भएन भने मानिस मुढो जस्तो हुन्छ, कति मन हराएका मान्छेहरू छन्, कति मानिसहरूको मन बिग्रिएको छ, के गर्ने भन्ने होस पनि हुँदैन उनीहरूलाई। त्यस्ता मान्छेलाई हेर्नुहोस् त, विच्छिप्त मान्छेलाई हेर्नुहोस् अनि आफ्नो मनलाई हेर्नुहोस्। मेरो मन नियन्त्रणमा छ, राम्रो छ, खुसी हुनु परेन। हामीसँग विचार गर्ने क्षमता छ, हामीसँग बुद्धिमत्ता छ। जे जति पनि जीवनमा प्रगति भएको छ आजसम्म जे जस्तो भएको छ आफ्नो बुद्धिले भएको त हो नि। बुद्धि छ मसँग, गर्व गर्नुपर्छ कि पर्दैन? मसँग प्रेम गर्ने क्षमता छ, हरेक व्यक्तिलाई म माया गर्न सक्छु, प्रेम गर्न सक्छु, सम्मान गर्न सक्छु, आदर गर्न सक्छु, यो क्षमता मसँग छ र अलिअलि छ र ईश्वरले दिन्छ नि, थोरै दिँदैन कि, अथाह दिन्छ। यति धेरै प्रेम गर्ने क्षमता छ तर गर्दिन त के गर्नु, पानीमा डुबेको माछा जस्तै, पानीभित्र छ मुख बन्द गरेर बस्या छ, पानी खाँदैन अनि हे भगवान् मलाई पानी देऊ भन्छ, के गर्ने। हामी पनि त्यस्तै मुख बन्द गऱ्यौँ, नाक बन्द गऱ्यौँ, श्वास नलिने अनि भगवान् मलाई हावा देऊ, अक्सिजन देऊ भनेर हुन्छ, लिनु पऱ्यो नि, उसले दिएको छ कि छैन। मभित्र अथाह अथाह प्रेम गर्न सक्ने सामर्थ्य दिएको छ, अब गर्दिनँ त के गर्नु। कसैलाई माया गर्नु पऱ्यो भने कन्जुसी, कसैलाई प्रेम गर्नु पऱ्यो भनेदेखि त इज्जत गएको जस्तो हुन्छ, म तल पर्छु कि जस्तो हुन्छ, म सानो हुन्छु जस्तो लाग्छ। हामी आफूसँग भएको प्रेमको क्षमता प्रयोग गर्दैनौँ। हामीसँग यति बुद्धि छ नि, अलिअलि होइन, अथाह बुद्धि छ, के गर्न सकेन मानिसले। हेर्नुहोस् त, आज जे जति संसारमा प्रगति भएको छ त्यही बुद्धिले प्रगति गराएको होइन। मानिस चन्द्रमामा पुगे, मङ्गल ग्रहमा अस्तित्व देखाउन थालिसके, आकाशमा उड्न थाले, के गरेन मान्छेले। कसले गरेको? मान्छेले गरेको, मान्छेभित्रको बुद्धिले गरेको। त्यही बुद्धिको बिउ तपाईँसँग नै छ, मसँग पनि छ। उसले बुद्धि प्रयोग गर्यो, हामीले गरेनौँ, फरक त्यति मात्रै हो। बुद्धिको क्षमता उसँग बढी मसँग कम भन्ने हुँदैन। कुनै पनि व्यक्ति जन्मिँदै बुद्धिमान भएर जन्मिने होइन, मेहनतले खारेर, प्रयत्न गरेर, पढे लेखेर, धेरै कुराहरू बुझेर, त्यसमा ध्यान लगाएर, त्यसमा काम गरेर बुद्धि आउँछ, आफै बुद्धि आउँछ र सिप आफै आउँछ। जन्मदै सिप सिकेर कोही आउँछ? सिप त सिक्ने हो नि, सिकेपछि सिप आउँछ। र जे जति प्रगति गरेको छ मान्छेले, त्यही सिपले गरेको छ। र के सिक्ने क्षमता हामीसँग छैन? तपाईँ हामीले चाह्यौँ भने के चाहिँ सिक्न सक्दैन होला? फलानुले चाहिँ यो सिक्न सक्यो, मैले चाहिँ सक्दिनँ यो सिक्न भन्ने केही छ? मान्छेले सिकेका कुराहरू कुनै पनि मान्छेले सिक्न सक्छ, किनभने त्यो सिक्ने क्षमता सबैमा बराबर छ। उत्ति नै बिउ हालिदिएको छ, सिक्ने क्षमता छ। अब सिक्दैन त के गर्नु? गर्दैन त के गरौँ? यति धेरै सिक्ने क्षमता छ, यो अथाह के सिक्न सक्छ मान्छेले, के जान्न सक्छ, कुनै सीमा नै छैन। असीमित क्षमता लिएर जन्मिएको छ मान्छे, असीमित बुद्धि लिएर जन्मिएको छ, असीमित प्रेम लिएर जन्मिएको छ। अरूलाई सहयोग गर्नेको कुनै सीमा नै हुँदो रहेछ। कहाँसम्म म मानिसलाई सहयोग गर्न सक्छु र मद्दत पुर्याउन सक्छु भन्ने सीमै छैन। असीमित सहयोगी क्षमता लिएर हामी जन्मेका छौँ, तर गर्दैनौँ सहयोग त के गर्ने? क्षमता हामीसँग छ तर प्रयोग गर्दैनौँ। हाम्रो बुद्धि, हाम्रो भाव, हाम्रो विचार, शारीरिक शक्ति, मानसिक शक्ति, भावनात्मक शक्ति, आत्मिक शक्ति, यो शक्तिलाई प्रयोग गरेर यो जगतमा प्राप्त नहुने के होला? सबैले यही शक्तिलाई प्राप्त गरेर भएभरको सम्पदाहरू जम्मा गरे, मैले पनि प्रयोग गरेँ भने जम्मा नहुने भन्ने सवालै उठ्दैन, किनभने अरूसँग जे छ मसँग पनि त्यही छ, फरक केही पनि छैन। उनीहरूले प्रयोग गरे, मैले गरिनँ, फरक त्यति हो। गरौँ न, प्रेमले बनाउँछ सबै कुरा। प्रेमले एउटा ढुङ्गालाई पनि भगवान बनाइदियो हो। हृदयमा प्रेम छ भने ढुङ्गा मात्रै होइन, हर एक भगवान लाग्छ। एउटा अर्को हिन्दी गीत मैले सुनेको, तुझ पे रब दिखता है यारा मैं क्या करूँ, तिमीमै भगवान देख्छु त म गरौँ के हो। जहाँ हृदयमा प्रेम हुन्छ, हर एकमा भगवान देखिन्छ। हृदयमा प्रेम भयो भने, भक्ति भयो भने, श्रीमतीमा भगवान देखिन्छ, श्रीमानमा देखिन्छ, छोराछोरीमा देखिन्छ, बाबुआमामा देखिन्छ। तर हृदयमा प्रेम छैन भने यो जगतमा कहीँ पनि भगवान देखिँदैन। त्यसकारण प्रेम नै ईश्वर हो, र त्यो अथाह प्रेमको क्षमता, ईश्वरको क्षमता हामीमा देहारेछ। प्रेमले आफूलाई भर्नु भनेको ईश्वरले आफूलाई भर्नु हो, त्यही हो ईश्वर। र त्यो क्षमता यस्तो असीमित छ, प्रेम यति गर्न सक्छु भन्ने नै हुँदैन, बुद्धि यति ख्याउन सक्छु भन्ने नै हुँदैन, सीमाहीन छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन विदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

आदरणीय श्रोताहरू, भगवान श्री कृष्णले भागवतमा परमहंस श्री उद्धवजीलाई भनेका छन् कि हे उद्धव, म नै गुरु रूपी शरीर धारण गरेर जीवात्माको कल्याणका लागि जाने गर्छु, ताकि मायाबद्ध जीवात्माले मलाई प्रत्यक्ष अनुभव गर्न सकुन्। त गुरु कस्तो हुनुपर्छ? कस्ता गुरुलाई भगवानले म नै त्यो आचार्य हुँ भनेका हुन्? यी ज्ञान प्राप्तिको लागि यहाँहरूले नियमित रूपमा स्वामीजीको प्रवचन श्रवण गर्नै पर्छ। अन्यथा शास्त्रले बताए बमोजिम सन्तको पहिचान गर्न हामी असमर्थ हुनेछौँ। आउनुहोस् अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीको प्रवचन।

त सब धर्म एक दिन सुरु भयो, बौद्ध धर्म एक दिन सुरु भयो 2500 वर्ष अगाडि, क्रिश्चियन धर्म त्यसको बाइबल जुन छ शास्त्र 2000 वर्षको इतिहास छ। सल्लल्लाहु अलैहि वसल्लम मुहम्मद पैगम्बरबाट सुरु भयो कुरान, लगभग 1400 वर्षको इतिहास छ। तर वेद सनातन छ, नित्य छ, जसरी भगवान सनातन छ, नित्य छ, त्यो ज्ञान हो। त्यसैले पाश्चात्य खोजकर्ता वैज्ञानिकहरू पनि यसलाई सर्वश्रेष्ठ ज्ञान स्वीकार गर्छन्। जर्मनमा भए प्रोफेसर म्याक्स मुलर, उनले बताए वेद त प्राचीनतम ज्ञान हो, परा ज्ञान हो, दिव्य ज्ञान हो। जर्मन का विद्वान बताउँदछन्, शापन आवर बताउँछन्, वेद सर्वश्रेष्ठ ज्ञान हो, यसैले मनुष्यलाई शान्ति आनन्द दिन सक्छ, तिम्रो धन सम्पत्ति इत्यादिले होइन। वेदको बारेमा बताउँछन्। फ्रान्समा भए भोल्टियर, उनले बताए वेद सर्वश्रेष्ठ ज्ञान हो, सबको उद्गम स्थल वेद नै हो, मानव मात्रको हितको निमित्त वेद नै हो। त्यस्तै इङ्ल्यान्डमा भए अक्सफोर्ड युनिभर्सिटीका चान्सलर लर्ड कर्जन, उनले पनि वेदलाई सर्वोपरि ज्ञान स्वीकार गरे। जज बर्नार्ड शाह, नोबेल पुरस्कार विजेता, उनले पनि वेदलाई सर्वोत्कृष्ट ज्ञान स्वीकार गरे र त्यसको प्रचार गरे। अमेरिकामा भए प्रख्यात कवि इमर्सन, उनले पनि वेदलाई सर्वोत्कृष्ट स्वीकार गरे। थोरोलो दार्शनिक भए, प्रख्यात दार्शनिक अमेरिकन, उनले पनि यही माने कि मेरो ज्ञानको स्रोत वेद नै हो। टी एस इलियट भए, उनले बताए वेद अन्तर्गतका जति पनि दर्शन एवं दार्शनिकहरू छन् तिनीहरूको अगाडि हाम्रो पश्चिमका पाश्चात्य देशका दर्शन साधारण छन्, दार्शनिक स्कूले केटाकेटी समान छन्। यति महत्त्व दिए वेदलाई, सर्वोत्कृष्ट स्वीकार गरे। ओवस्या निको कुलिकोन्स्की रसियामा भए, उनले वेदकै एक विषयमा पीएचडी गरे। लियो टेल्स्टाय, यी तमामले वेदको प्रचार गरे। भारतवर्षमा त तपाईँले अकबर बादशाहको नाम सुन्नुभएको छ। अकबर बादशाहका नाति भए मुसलमान राजकुमार दारा सिकोह, उनले वेदको एक उपनिषदको 50 भागलाई फारसीमा अनुवाद गरेर पुरा विश्वमा प्रचार गर्न लगाए, जुन गरे बापत उनकै दाजु औरङ्गजेबले उनलाई हत्या गर्यो, प्राणदण्ड दियो, तर उनले प्राणदण्डलाई स्वीकार गरे, वेदको ज्ञानको रसलाई त्याग्न सकेनन्। यो हो वेद सर्वोत्कृष्ट ज्ञान, सर्वमान्य ज्ञान। स्वामी विवेकानन्द बताउँछन् वेदको बारेमा, जब म वेदको ज्ञानको चिन्तन गर्छु त मेरो आँखाबाट आँसुका धारा बग्न थाल्छन्। किन? किनकि मनुष्यले यसको महत्त्वलाई बुझ्न सकेनन् र आफ्नो जीवनलाई खेर फाले। यो हो वेद। हेर्नुहोस्, वेद भन्दैछ यहाँ कि यो मानव देह बहुमूल्य छ, अमूल्य छ, यसको सदुपयोग गर। त्यसैले यहाँ स्वयं भगवान राम बोल्दैछन् मानव देहको बारेमा। भगवान राम
11,000 वर्षको इतिहासमा वा उनको जुन यहाँ अवतार काल रह्यो, एक पटक प्रवचन दिए अयोध्यामा भगवान रामले सबलाई राखेर र त्यसमा बताए

ध्यान देओ, यो मानव देह जुन तिमीलाई प्राप्त भएछ यो सानो तिनो भाग्यले होइन, धेरै ठुलो सौभाग्यले प्राप्त भएछ। हेर्नुहोस् तपाईँहरू सोच्नुहोस् कि यो विश्वमा अनन्त अनन्त जीवात्मा छन्। एक खाल्टो खन्नुहोस् एक फिट गहिरो एक फिट लम्बाइ चौडाइको, त त्यही अरबौँ जीवात्मा भेटिन्छ। अरू कुकुर बिरालो इत्यादि त देखेकै छ तपाईँले, किट पतङ्ग, त्यसमा केवल 7 अरब मनुष्य छ लगभग विश्वमा। कति सौभाग्यशाली छौँ हामी कि यसमै हामी लक्ष्य प्राप्त गर्न सक्छौँ। त्यसैले भगवान राम यहाँ जोड दिएर भन्दैछन् कि सुर दुर्लभ, सुरमाने देवता। ध्यान दिनुहोस्, स्वर्गका देवताहरूलाई पनि यो देह दुर्लभ छ, यति महत्त्वपूर्ण छ। तपाईँहरू स्वर्ग जान देवता बन्न प्रयत्नशील हुनुहुन्छ तमाम कार्य गरेर, तर यहाँ स्वर्गका देवी देवता पनि यो मानव देहको निमित्त प्रार्थना गर्दछन्।

आदि जगत गुरु शंकराचार्य जी बतौदे छन, सुरैरपि वांछितम देवता पनि आकांक्षा गर्दछन् यो देह प्राप्त गर्नलाई। यति बहुमूल्य छ, अमूल्य छ यो मानव देह। देव दुर्लभ छ, यद्यपि हाम्रो यो मानव देह के हो, गन्दगी को नवद्वार, गन्दगी गन्दगी निक्लिन्छ यसबाट। नवद्वार मलस्रावम सदा काले, वेद भन्छ मैत्रेयी उपनिषद दोस्रो अध्यायको छैठौं मन्त्र। यो मानव शरीर गन्दगी हो, गन्दगी युक्त। नौवटा द्वार छन् यसका, गन्दगी निस्किन्छ हर समय। दुई दिन स्नान नगर्नुहोस् तपाईँको अगाडि कोही आउन चाहँदैन। कान दुई द्वार, काने गुजी निस्किन्छ यहाँ, हेर्नुहोस् कति घिन लाग्दो हुन्छ। आँखाबाट चिप्रा निस्किन्छ, गन्दगीको अर्को दुई द्वार। नाकको दुई प्वालबाट जुन सिँगान निस्किन्छ, मुखबाट रियाल, दुई चार छ पसिना छालाबाट, सात त्यसपछि मलमूत्र, यो त गन्दगी छँदैछ। यो नौ द्वार गन्दगीको, नवद्वारे पूरे देही, गीता पाँचौँ अध्यायको तेह्रौँ श्लोक। गन्दगीको नवद्वार हो अर्जुन यो मानव देह। जबकि देवताहरूको देह कस्तो हुन्छ, तेजस शरीर हुन्छ उनीहरूको। देवताको शरीरबाट मलमूत्र पसिना निक्लिँदैन, धेरै ठुल्ठुला चिज हुन्छन् त्यहाँ। यति सुन्दर हुन्छ, यति बासनादार शरीर हुन्छ, सुगन्धयुक्त, कि यदि यहाँ स्वर्गका कुनै देवी देवता उपस्थित भए भने तपाईँहरूको मृत्यु हुन्छ त्यो सुगन्धले, नभए पनि व्यवस्थ कन्फर्म हुन्छ। यति सुगन्ध छ त्यो शरीरमा, तमाम अन्य विशेषताहरू छन्, तै पनि ती देवताहरू आफ्नो शरीर त्यागेर यो मानव देह चाहन्छन्। के कारण होला त्यस्तो, केही त कारण अवश्य होला। हेर्नुहोस्, देव दुर्लभ यो शरीर जुन छ, यसको मूल्य हामीलाई बुझ्नु छ, अन्यथा महान हानि हुनेछ। भर्तृहरिजी महाराज बताउँछन् हितोपदेशमा,

0: प्राणाम हितपदेश ए केवल आहार लिनु भोजन गर्नु सुत्नु यो पति स्त्री को जुन सम्बन्ध छ त्यो राख्नु यी सब नै यदि जीवन ठान्दछौ भने तिमी पशु औ पशु यो त पशुले पनि गर्दछ पशुले पनि भोजन गर्छ निद्रा लिन्छ बच्चा उत्पादन गर्छ तपाईँहरू एक दुई तिन गर्नु होला एकसाथमा उसले त बाह्र बाह्रवटा गर्छ सुँगुर आदिको हेर्नुहोस् त पशु समान छ यदि त्यही बराबर गर्ने हो भने पशु समान तर पशुभन्दा फरक मान्दछौ भने तिम्रो लक्ष्य के हो त्यो जान्नुपर्छ लाइफ डेवोटेड ओन्ली टु लाइफ इज एनिमल बाइबल पनि भन्छ केवल जीवन बाँच्नु त कुकुर बिरालोले पनि बाँच्छ त्यसैले तिम्रो जीवन पशु समान छ अझ खुसी खुसी बाँच्छन् उनीहरू हेर्नुहोस् कुकुर बिरालो नाची नाची खाइरह हुन्छन् चराचुरुङ्गीहरू कहाँ छ गोदाम कहाँ छ लाखौँ करोडौँको ब्याङ्क ब्यालेन्स तर उनीहरू सुखी छन् पशु समान त हामी पशु त होइन पशुलाई गोब्र्याकै ठाउँमा एक गाईलाई घाँस लगेर हालिदिनुहोस् खान्छ तर तपाईँ आफैले फोहोर गरेको ठाउँमा भोजन राख्दै खानुहुन्न त केही चिज छ एक्स्ट्रा त्यसको सदुपयोग गर्नु छ त हेर्नुहोस् देवता पनि यो देह चाहन्छन् किन त्यस्तो विशेषता के छ त्यस्तो खासियत के छ यो बारेमा जान्नु छ त हेर्नुहोस् आज मैले तपाईँलाई यो सम्झाएँ कि वेद भन्छ यो मानव देहको मूल्य जान आफ्नो लक्ष्य प्राप्ति हेतु प्रयत्न गर वेद के हो वेद स्वयं भगवान हो अर्थात भगवान भन्दैछन् यही गीता रामायण आदिद्वारा पनि मैले सिद्ध गरे र वेद पाश्चात्य खोजकर्ता दार्शनिक विद्वानहरू पनि स्वीकार्छन् सर्वश्रेष्ठ ज्ञान हो त त्यही वेद शास्त्र एवं स्वयं भगवानले यहाँ बोले कि देवताहरूलाई पनि दुर्लभ यो मानव देह छ त अब प्रश्न यो हो देवताहरूले पनि चाहने यो शरीर के का लागि के उद्देश्य हुनुपर्छ यसको लक्ष्य के हुनुपर्छ र त्यो कसरी प्राप्त हुन्छ यो प्रश्नको समाधान गर्नु छ अनिवार्य प्रश्न अनि मात्र मानव देहको प्रयोजन उद्देश्य स्पष्ट हुनेछ त म यसलाई स्पष्ट पार्नेछु तर आज होइन भोलि श्रीमद् सद्गुरु भगवान की
1: आदरणीय श्रोताहरू आजको प्रवचनलाई यही विश्राम दिँदै यसको बाँकी